0: नगर पालिका बसन्तपुर बजार चितवन
1: कार्यक्रम का आकर्षण विभिन्न झांकी तथा सांस्कृतिक प्रस्तुति
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। मुलुकको पर्यटन क्षेत्रको समग्र अवस्था सकारात्मक देखिए पनि नेपाल आउने पर्यटकले गर्ने औसत खर्च भने घटेको छ। सन् 2025 नेपालमा आउने पर्यटकको आगमन संख्या, उनीहरूबाट हुने आय, बसाई अवधि तथा पर्वतारोहण गतिविधिको विस्तारले रोयल्टी बढेको छ। बसाई अवधि बढे पनि प्रति पर्यटक औसत दैनिक खर्च भने घटेको छ। सन् 2024 प्रति पर्यटक प्रतिदिन औसत खर्च 40.84 अमेरिकी डलर रहेकोमा सन् 2025 33.08 अमेरिकी डलरमा खुम्सिएको छ।
3: जिल्लाको पश्चिमी भेग भएर बग्ने लालबकैया नदी यति बेला नीति नियम र कानूनको धज्जी उडाउँदै भइरहेको व्यापक अवैध उत्खननका कारण अस्तित्वको संकटमा परेको छ। कानूनी रूपमा टेण्डर प्रक्रिया पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौंको संख्यामा ट्र्याक्टरहरूले ढुङ्गा, गिटी र बालुवा ओसार पसार गरिरहेका छन्। गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका अन्तर्गत पर्ने जंगल सहिया, सिमरी, रागी तथा बोटावा घाटहरू अहिले अवैध उत्खननका मुख्य केन्द्र बनेका छन्। यो रौतहटको खबर हो।
2: नेपालमा निरंकुश राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर 1900 गणतन्त्र दिवस भव्यताका साथ मनाइँदैछ। तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेकपा माओवादीको सशस्त्र संघर्षको जगमा 2065 साल जेठ 15 गते निर्वाचित पहिलो संविधान सभाको बैठकले 240 वर्ष लामो शाहवंशीय राजतन्त्रलाई विदा गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। नागरिक सर्वोच्चता स्थापित भएको सोही ऐतिहासिक दिनको सम्मानमा हरेक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ।
3: नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 56 जनाको धितोपत्र भएको लगानी रोक्का गरी अनुसन्धानमा सघाउन आग्रह गरेको छ। सीआईबीले नेपाल धितोपत्र बोर्डलाई जेठ 11 गते पत्राचार गर्दै व्यवसायी दीपक भट्टमाथि जारी अनुसन्धान सहयोग गर्न 56 जना व्यक्तिको धितोपत्र बजारमा भएको लगानी रोक्का राखी अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको हो। सीआईबीले धितोपत्र कारोबार रोक्का गर्न माग गरेका व्यक्तिहरूमा हिमालयन इन्सुरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, नेपाल माइक्रो इन्सुरेन्सका संचालकहरू सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रवीणा दाहाल र सुजन मल्ल रहेका छन्। भट्टको लगानी रहेका कम्पनीहरूको उच्च पदस्थ व्यक्ति तथा संचालकहरूको कारोबार विवरण माग गर्दै सीआईबीले कारोबार समेत रोक्न भनेको हो।
2: काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 सिफारिश गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम अस्वीकृत भएको कामपाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: नेपाली खबर। अब विदेशका खबर। कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार र आन्दोलनका दुई असन्तुष्ट गुटबीचको झडपमा 48 जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियरका नगर प्रमुख बिली रोड्रिगेसले विघटित फार्क छापामार र आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा 48 जनाको मृत्यु भएको उल्लेख गरेका छन्। शवहरू थुप्रोमा छन्, तिनीहरूलाई बाहिर निकाल्न आवश्यक छ, उनले भनेका छन्। सरकारसँग आधा शताब्दीको युद्धपछि सन् 2016 फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ। कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जंगल क्षेत्र नियन्त्रणका साथै लागू औषध ओसार पसार र अवैध उत्खननबाट प्राप्त हुने आमदानीका लागि विभिन्न साना छापामार समूहहरू अझै पनि प्रतिस्पर्धा गरिरहेका छन्। उदार टोलीहरू शवहरू निकाल्न घटनास्थलमा यात्रा गर्न गुभियारमा उपस्थित सशस्त्र समूहहरूको अनुमतिको पर्खाइमा छन्।
2: अब खेल र खेलाड़ीका खबर। नेपाली एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सीजन 5 को सेमी फाइनलमा प्रवेश गरेका छन्। चीनको मकाउ स्थित ग्यालेक्सी एरेनामा बिहीबार भएको क्वार्टर फाइनल प्रतिस्पर्धामा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउण्डमा नकआउट गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। बझाङको बाघ उपनामले परिचित रविन्द्र रोड टू यूएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका छन्। एसिया प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरलाई यूएफसीसम्म पुग्ने अवसर दिने यो प्रतियोगितामा सहभागिता जनाउने उनी पहिलो नेपाली खेलाड़ी समेत हुन्। यता नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनौट अन्तर्गत समूह बी को खेलमा इण्डोनेसियालाई पराजित गर्दै सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले इण्डोनेसियामाथि 4 विकेटको जित निकाल्दै सेमी फाइनलमा पुगेको हो।
1: अब विचार तथा विश्लेषण। रूपान्तरणको पर्खाईमा शिक्षा शीर्षकमा नारायण प्रसाद भण्डारीको विचार हिमालयन टाइम्समा छापिएको छ। सबैभन्दा पहिलो कुरा हामीले हाम्रो सिकाइ पद्धतिलाई पूरै बदल्नुपर्छ। किताबको ज्ञानलाई खेतबारी उद्योग र समाजसँग जोड्नुपर्छ। विद्यार्थीलाई प्रश्न गर्न सिकाउने आलोचनात्मक सोचको विकास गराउने र नयाँ कुराको खोजी गर्न प्रेरित गर्ने पाठ्यक्रम आजको प्रमुख आवश्यकता हो। अबका दिनमा कृत्रिम बुद्धिमत्ता जस्ता आधुनिक प्रविधिलाई पनि सिकाइको अभिन्न हिस्सा बनाउन ढिलाइ गर्नु हुँदैन। तर त्यसका लागि राज्यले आवश्यक भौतिक पूर्वाधार तयार गर्नुपर्छ र शिक्षकहरूलाई समय सापेक्ष तालिम दिनुपर्छ। नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न हरेक जिल्ला र स्थानीय तहमा प्रविधि मैत्री प्रयोगशाला स्थापना गरिनुपर्छ। विद्यार्थीले नयाँ कुरा आविष्कार गर्न सकुन् र आफ्नो ज्ञानलाई देश विकासमा लगाउन सकुन् भन्ने उद्देश्य राज्यले राख्नुपर्छ।
2: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: दिवस 2083 को गौरवमय अवसर में माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
4: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
3: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
4: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
3: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
4: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
3: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
5: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्। यही जेठ 12-17 गते सम्म स्थान बीकेएस मोटर्स फ्लिभल चोक बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
6: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई ह्याम्मै।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5369-53, 98-550-77-061 र 98-550-77-53।
8: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
9: It's 6 o'clock, अहिले 6 बजेको छ।
10: समयको ख्याल राखौं। 6 बज्यो।
11: मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
12: आज 2083 साल जेठ 15 गते शुक्रबार, सन् 2026 मे 29 तारिक, अधिक जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, आज गणतन्त्र दिवस।
10: काया कैरन का साथमा
13: किसान पाइप प्रोडक्ट्स प्राली,
10: राष्ट्रको शान किसान,
13: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
11: आज वार्षिक उत्सव मनाउँदै गरेका अर्घाखाँचीको रेडियो मालारानी 95.7 मेगाहर्ज र लमजुङको रेडियो चौतारी 91.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
12: भर पर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालु आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
11: देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत, आज र भोलि पनि हावाहुरीसहित पानी पर्ने।
12: राजदूतका लागि पहिलो पटक आवेदन खुला, अहिले 17 कूटनीतिक नियोग नेतृत्वविहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
11: एकअर्कालाई युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयास अन्योलमा।
12: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टु युएफसी को सेमी फाइनलमा, साफ महिला च्याम्पियनसिपमा बङ्गलादेश सँगै भारत सेमी फाइनलमा।
14: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
15: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्रीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
16: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
17: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
14: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98-550-39-122 र 98-550-39-123।
5: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
18: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
5: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
8: एपेक्स कलेज भरतपुर दुई क्षेत्र चितवन। थप जानकारी का लागि साइंस तर्फ 9845301769 9845849899 र म्यानेजमेन्ट तर्फ 9855128024 र 9855325557।
19: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
20: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
19: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
21: मोबाइल 9855640 र 9855652060।
20: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
22: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083
11: विरोध गर्दै आएका अर्थमन्त्री श्रोणी मुआगले नै स्रोत समितिले दिएको सीमा नागेर आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ्न नसकिरहेका बेला अर्थमन्त्री वागले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्यसहित ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आर्थिक वर्ष 2083-84 बजेट सिलिङ सीमा 18,90,000,000,000 रुपियाँ तोकेको थियो, तर त्यो सीमा रहेर बजेट बनाउन नसक्ने भएपछि आज गएको बुधबार अर्थमन्त्रीकै आग्रहमा बसेको स्रोत समितिले यसअघि दिएको बजेटको सिलिङ बढाएर करिब 21.5 खर्ब आरआरमा पुर्याएको छ। त्यसअनुसार 21.5 खर्ब रुपियाँसम्मको बजेट ल्याउन पाइन्छ, तर ठ्याक्कै कति अर्बको बजेट आउँछ भन्ने निश्चित नभएको अर्थमन्त्रीले आज हिजो राति मात्रै गर्नुहुन्छ। बजेट निर्माणमा संलग्न एक अधिकारीले भनेका छन्, मेरो अनुमानमा 21-22 खर्ब रुपियाँभित्रको बजेट आउँछ। 21.5 खर्ब रुपियाँको बजेट आए चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमानभन्दा 4.5 खर्ब रुपियाँले बढी हुन्छ। आउँदो बजेटमा कर्मचारीको तलब वृद्धि गर्नुपर्ने सरकार दबावमा छ। कृषि ऊर्जा पर्यटन क्षेत्र पनि बजेटको प्राथमिकतामा पर्ने स्रोतले जनाएको छ। बजेट मार्फत सरकारले ठुला पूर्वाधारलाई प्राथमिकता दिएको स्रोतको भनाइरहेको खबर आजको कान्तिपुरले लेखेको छ। सुशासन आर्थिक पुनर्संरचना तथा समृद्धि एकीकृत पूर्वाधार सर्वव्यापी सामाजिक उत्थान तथा मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरण जस्ता सैद्धान्तिक धरातलमा रहेर बजेट ल्याउने अर्थ मन्त्रालयले तयारी गरेको छ। यसैबीच चालु आर्थिक वर्षको बजेटमा ल्याइएका वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम अधुरै रहेका छन्। यस्ता कार्यक्रम विगतदेखि नै बजेटमा आउने तर कार्यान्वयनमा नआउने गरेकोमा चालु आर्थिक वर्षमा पनि त्यस्तै प्रवृत्तिले निरन्तरता पाएको खबर कारोबार दैनिकले लेखेको छ।
19: हिजो बेलुकादेखि देशका धेरै ठाउँमा पानी परेको छ। केही ठाउँमा हावाहुरी समेत चलेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै कञ्चनपुरमा 142 मिलिमिटर पानी परेको छ। रूपन्देहीको लुम्बिनी र बुटवल, धादिङ र गोर्खाको सिमानामा पर्ने आरूघाट पर्वत लगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा गइराति ठूलो पानी परेको छ। ठूलो पानी परेपछि धेरैजसो सडक जलमग्न भएका छन्। ललितपुरको खुमलटार वर्षा मापन केन्द्रमा रेकर्ड भए अनुसार राति 3 घण्टामै 57 मिलिमिटर पानी परेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। आज दिनभर र भोलि पनि पानी पर्ने र केही ठाउँमा हावाहुरी समेत चल्ने महाशाखाले जनाएको छ। आज मधेस, कोशी र बागमती प्रदेशका तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।
11: नेपाली नागरिकको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको 18 वर्ष पुरा भएको छ। 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकबाट 240 वर्षदेखि सत्तासीन राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि सङ्घर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं नवयुवा अभियन्ताहरू अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउँछन्। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्। गोर्खापत्रमा खबर छ।
19: नेपालको इतिहासमै पहिलो पटक सरकारले खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

0: राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्ति गर्ने भन्ने बहस चलिरहेका बेला सरकारको यो कदम आएको हो। आवेदन दिने अन्तिम म्याद जेठ 22 तोकिएको छ। हाल 17 कूटनीतिक नियोग प्रमुख विहीन छन् भने मध्य भदौसम्ममा थप 7 नियोग खाली हुनेछन्। आवेदकसँग अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानून, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता हुनुपर्नेछ। साथै कूटनीति, अन्तर्राष्ट्रिय व्यापार तथा बहुपक्षीय वार्ता सम्बन्धी विशेष तालिम वा प्रमाणपत्र पनि आवश्यक हुनेछ। नेपालको परराष्ट्र नीतिसँग सम्बन्धित शैक्षिक प्रकाशन, अनुसन्धान वा विद्वत्तापूर्ण योगदानलाई अतिरिक्त योग्यता मानिनेछ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
3: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
3: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
3: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
3: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भ

0: 4D भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
1: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-93-7383 मोबाइल 98-550-88-002
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार
4: हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन पनि चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि
9: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले भरपर्दो स्रोत बिनै ठुलो आकारको घाटा बजेट ल्याइँदै चालु आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पुरा भएनन् देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा गर्मीबाट राहत राजदूतका लागि पहिलोपटक आवेदन खुल्ला लगायतका खबर प्रस्तुत गर्यौँ
0: अब बाँकी प्रसङ्ग सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्रतर्फ कस्ता कार्यक्रम र कार्यान्वयनको बजेट के कति होला भनेर चासोका साथ हेरिएको छ 51 अर्ब हाराहारीको सिलिङभित्र अट्ने कृषि बजेटमा आधाभन्दा धेरै हिस्सा रासायनिक मलको रहन्छ यसपटक

0: नीति तथा कार्यक्रम अनुसार केही नयाँ कार्यक्रम पनि समेटिनेछन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो कृषि तर्फको बजेट उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहुलियत तथा रासायनिक मल र यसको विकल्पका कार्यक्रममा केन्द्रित हुने जनाएको छ। थप जानकारी सहित साथी मदन पौड्याल।
1: सरकारले आउँदो आर्थिक वर्षको बजेट आज दिउँसो ल्याउँदैछ। कृषितर्फको सिलिङ अनुसार चालु आर्थिक वर्षको विनियोजित बजेट 57.47 अर्ब करोडको तुलनामा केही कम हुने देखिन्छ। बजेटको आकारमा केही कटौती भए पनि मन्त्रालयले उपलब्ध स्रोतलाई उत्पादनमुखी र किसान केन्द्रित बनाउने लक्ष्य राखेको छ। कृषिमा सबैभन्दा धेरै प्राथमिकता रासायनिक मलको विषय पर्छ। चालु वर्षमा कृषिको झण्डै आधा हिस्सा ओगटेको रासायनिक मलको बजेट कार्यान्वयनबाट अहिलेसम्म मलको आपूर्ति अवस्था के छ त? कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ:
2: हामीलाई जति बजेट प्राप्त छ त्यो बजेट पुरै हाम्रो खर्च हुन्छ। यो वर्ष हामीलाई 28.82 अर्ब करोड हो, होइन? त्यतिले पनि पुग्दैन जति हामीले मल भित्राइसकेका छौँ। तपाईँलाई थोरै तथ्याङ्कको सहाराले बताउँ भनिहालौँ, यो वर्ष इतिहासमै हामीले सबैभन्दा धेरै रासायनिक मल वितरण गर्छौँ।
1: खेतीको सिजन सुरु भइसकेको छ। किसान यति बेला मुख्य बाली धानको बिउ जोहो तथा ब्याडको तयारीमा छन्। अहिलेसम्म आपूर्ति भएको र सरकारसँग मौजदात झण्डै 1.5 लाख मेट्रिक टन मलले असारसम्म धान्न सक्ने अवस्था छ। त्यसपछिका लागि आवश्यक रासायनिक मलको व्यवस्थापन मुख्य चुनौती छ।
2: तीनटा कारण भयो। एउटा त ठ्याक्कै हर्मुजकै कारणले मल आउन रोकियो, त्यहाँ अवरोध भएर। दोस्रो कुरा भनेको चाहिँ यो युद्धको कारणले गर्दा धेरै ठाउँमा फर्टिलाइजर प्लान्टले, खास गरी युरिया प्लान्टले युरिया उत्पादन गर्न नसक्ने अवस्था आएको कारणले गर्दा विश्वव्यापी रूपमा मलको उत्पादन घटेको छ। तेस्रो कुरा भनेको चाहिँ उत्पादन कम, माग बढेको कारणले गर्दाखेरि मूल्य आकाशिएको छ।
1: सरकारको मुख्य प्राथमिकता अझै पनि रासायनिक मल आपूर्तिमै रहेको देखिन्छ, तर पर्याप्त रासायनिक मल आपूर्ति हुन कठिन छ। यस्तो अवस्थामा मलको विकल्पका कार्यक्रम हालैको नीति तथा कार्यक्रमले समेटेको छ। प्राङ्गारिक कृषि सरकारको प्राथमिकतामा परेको छ। नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने हुँदा अब किसानले जैविक एवं प्राङ्गारिक मलमा पनि अनुदान पाउन सक्नेछन्। यस्तो विकल्प दिगो कृषिका लागि कोसेढुङ्गा बन्न सक्छ भन्नुहुन्छ मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठ।
2: अब विकल्प के त भन्दाखेरि चाहिँ यसपालि चाहिँ यो सबै परिवेशको कारणले गर्दाखेरि पनि नयाँ सरकारको पनि प्राङ्गारिक कृषिलाई प्रवर्धन गर्ने उच्च प्राथमिकतामा राखेको कारणले पनि हामी अर्को वर्षमा अघि हामीले चर्चा गरे जस्तै विभिन्न खालको चाहिँ हाम्रो प्राङ्गारिक खेतीलाई होइन जैविक खेतीलाई प्रवर्धन गर्ने खालको कार्यक्रम हामीले त्यसरी ल्याएको हो। त्यो एकदमै समय सान्दर्भिक छ। त्यसले चाहिँ हामीलाई जुन भन्छौँ नि हाम्रो आत्मनिर्भरमुखी स्थानीय खाद्य प्रणाली विकासको एउटा कोसेढुङ्गा मान्न सकिन्छ।
3: सरकारले आज ल्याउन लागेको बजेटमा कृषि क्षेत्र र मुख्य प्राथमिकता बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजीको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला राष्ट्रिय मानवाधिकार आयोगले नवयुवा आन्दोलनमा भएका घटना छानबिनपछि 5 दर्जनभन्दा बढी नाम किटान गरेर मानवाधिकार उल्लङ्घनमा कारवाही र थप अनुसन्धानका लागि सरकारलाई सिफारिस गरेसँगै यो कसरी कार्यान्वयन हुन्छ र यसको असर के हुन्छ भन्ने विषयमा चासो बढेको छ। सिफारिस कार्यान्वयनलाई लिएर समाजदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। आयोगले प्रतिवेदनको सिफारिस खण्ड सरकारलाई बुझाउनुका साथै सार्वजनिक पनि गरेको थियो। सरकारले प्रतिवेदन कार्यान्वयन नगरे आयोगले मानवाधिकार उल्लङ्घनकर्ताको अभिलेख राख्न सक्छ, संयुक्त राष्ट्रसङ्घका विभिन्न मञ्चमा प्रश्न उठ्न सक्छ र कर्मचारीको वृत्ति विकास र विदेश भ्रमणमा समेत प्रभाव पर्न सक्ने खबर आजका पत्रिकाहरूले छापेका छन्।
0: सरकारले गठन गरेको कार्यदल संविधान संशोधनको बहस पत्र निर्माणको गृह कार्यमा जुटिरहेका बेला प्रमुख राजनीतिक दलहरू पनि संविधानमा संशोधन गर्नुपर्ने विषयमा पार्टीका धारणा तय गर्न आन्तरिक छलफलमा लागेका छन्। काङ्ग्रेस, एमाले र नेकपाले छुट्टा छुट्टै कार्यदल बनाएर संशोधनका प्रस्तावबारे छलफल गरिरहेका छन्। सरकारको कार्यदलले संविधान संशोधनबारे छलफल चलाउने आधारका 54 विषय अघि सारेको छ। तिनै विषयमा सरकारवाला विभिन्न पक्षसँग छलफल चलाएर बहसपत्र तयार गर्ने कार्यदलको तयारीमा छ। सत्तारूढ़ रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा संविधान संशोधनका लागि कार्यदललाई सुझाव दिएको छ। रासोपाले गएको निर्वाचनको वाचा पत्रकै आधारमा बहस पत्र तयार गर्न सुझाव दिएको छ। त्यही अनुसार सरकारले प्रस्ताव अघि बढाएको नेताहरूको भनाइ छ। संविधानका चार खम्बा गणतन्त्र, लोकतन्त्र, संघीयता र समावेशितालाई आधार मानेर संविधान संशोधन हुनुपर्छ। संसदीय प्रणाली बलियो बनाउनुपर्छ, कांग्रेस कार्यदल सदस्य राधेश्याम अधिकारीले बताउनु भएको छ। यसै गरी संविधानको समीक्षा गरी संशोधन गर्न पार्टी सैद्धान्तिक रूपमा सहमत छ, तर सरकारी कार्यदलले प्रस्ताव मागेकाले हामी पनि प्रस्ताव तयार गर्दैछौ, एमाले कार्यदल सदस्य महेश बर्तौला बताउनुहुन्छ। साथै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रस्ताव अघि सार्ने तयारी रहेको र यी लगायत विषयमा मस्यौदा तयार गरेपछि पार्टीको उच्च तहबाट टुङ्गो लगाइने नेकपा कार्यदल सदस्य खिमलाल देवकोटाले बताउनु भएको खबर कान्तिपुरमा छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल।
6: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
7: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
6: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
7: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
6: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
7: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
6: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
7: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म स्थान बिकेएस मोटर्स फ्लिमहल चोक बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73-877।
8: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। आज मे 29 सगरमाथा दिवस। हरेक वर्ष मनाइने सगरमाथा दिवसले हिमाल संरक्षण, पर्यटन प्रवर्धन र पर्वतारोहीहरूको योगदानलाई सम्मान गर्दछ। सन् 1953 को मे 29 11:30 बजे संसारको सर्वोच्च शिखर सगरमाथा, जहाँ हावाको गति आँधीजै थियो, तापक्रम शून्य पछाडि कुदिरहेको थियो, त्यही चुचुरोमा दुईजना मानिस सगौरव उभिएका थिए, जसको पाइलाले इतिहासको नयाँ अध्याय कोर्दै थियो। एक थिए आत्मविश्वासले भरिएका न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र अर्का थिए हिमालका छोरा साहसका पर्याय तेन्जिङ नोर्गे शेर्पा। आज सगरमाथाको आकाशमा ड्रोनको भुनभुन सुनिन्छ। साहसिक पर्यटनको नाममा मानिसहरू उच्च प्रविधि युक्त क्यामेरा बोकेर हिमालको पर्फेक्ट सट लिन तल्लीन छन्। तर यो भिडभाड र व्यावसायिक चमकधमकले ती मानिसहरूको त्यागलाई कता कता ओझेलमा पारेको छ, जसले आफ्नो क्यामेराको लेन्स भन्दा बढी आफ्नो आत्मबललाई विश्वास गर्थे। हिमालमा हाई प्रोफाइल आरोहीहरूको भिड बढ्दा सुरक्षा र गोपनीयताको जुन विरोधाभास पैदा कुरा भएको छ। त्यसले मेलोरी र इर्विनको त्यो शुद्ध साहसिक युगलाई आजको व्यावसायिक युगसँग आम्ने सामने गराएको छ। के शिखर चुम्नु नै सबैभन्दा ठूलो सफलता हो कि शिखरको बाटोमा हराउनु नै एउटा अदम्य

0: इतिहास एक अनुत्तरित प्रश्नको जवाफ खोज्ने बेला भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि 494 जना आरोहीले अनुमति लिएका थिए, जुन विगतकै तुलनामा सबैभन्दा उच्च संख्या हो। अन्नपूर्ण पोस्टमा खबर छ।
1: अब विदेशको खबर। मध्यपूर्व युद्ध सुरु भएको 3 महिनापछि अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रयासलाई प्रभावित पारेको छ। इजरायलले देशको दक्षिणी भागलाई युद्ध क्षेत्र घोषणा गरेपछि र बेरुत नजिकै आक्रमण बढाएपछि लेबनानी क्षेत्रमा तनाव चर्किएको छ। बिना अनुमति हर्मुज जलमार्ग पार गर्न खोज्ने 4 जहाजमाथि इरानी सेनाले गोली चलाएको इरानी सरकारी प्रसारक आरआइबीले जनाएको छ। इरानले युद्ध सुरु भएदेखि नै जलमार्गमा नाकाबन्दी गर्दै आएको छ। आफ्नो समूहले हर्मुज र वरपरका 5 ड्रोनहरूको आक्रमण र बन्दर अब्बासको दक्षिण बन्दरगाह क्षेत्रको भूनियन्त्रित स्टेसनबाट 6 आक्रमणलाई रोकेको अमेरिकी सेनाले जनाएको छ।
0: अब खेल खबर। नेपाली मिक्स मार्शल आर्ट एमएमए फाइटर रविन्द्र ढाटले रोड टू युएफसी सिजन 5 सेमी फाइनलमा स्थान बनाएका छन्। मकाउको ग्यालेक्सी अरेनामा हिजो भएको क्वार्टर फाइनलमा ढाटले फिलिपिन्सका किम्बर्ट अलिन्टो जोनलाई दोस्रो राउन्डमा टेक्निकल नकआउट मार्फत पराजित गरे। उनी प्रतियोगिताको अन्तिम 4 पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। खेलको सुरुदेखि नै आक्रामक शैलीमा खेलेको ढाटले दोस्रो राउन्डको अन्त्यतिर लगातार स्ट्राइकर प्रहार गरेका थिए। त्यसपछि रेफ्रीले खेल रोकेका थिए। अल्टिमेट फाइटिङ च्याम्पियनसिप युएफसीको आधिकारिक नतिजा अनुसार उनले ग्राउन्ड एन्ड पाउन्ड मार्फत जित दर्ता गरेका हुन्। सेमिफाइनलमा ढाटले अस्ट्रेलियाका काशिब मर्डोकको सामना गर्दैछन्। मर्डोकले क्वार्टर फाइनलमा जापानका युनोसुके मिनामीलाई हराएका थिए। रोड टू युएफसी एसियाली खेलाडीलाई युएफसीमा प्रवेश गराउने छनौट प्रतियोगिता हो। प्रतियोगितामा प्रत्येक तौल समूहका विजेताले युएफसी कन्ट्याक्ट प्राप्त गर्ने व्यवस्था छ। अब प्रसङ्ग साफ महिला च्याम्पियनसिपको। साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बीबाट साविक विजेता बङ्गलादेशसँगै भारत सेमी फाइनलमा प्रवेश गरेका छन्। हिजो सम्पन्न भएको खेलमा बङ्गलादेशले मालदिप्सलाई 4-2 पराजित गर्दै लगातार दोस्रो जितसहित अन्तिम 4 स्थान सुरक्षित गरेको हो। यो सँगै मालदिप्स लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। समूह एमा नेपाल, भुटान र श्रीलङ्का प्रतिस्पर्धामा छन्। पहिलो खेलमा नेपालसँग 1-0 पराजित भएको भुटानले दोस्रो खेलमा श्रीलङ्कालाई 4-0 हराउँदै सेमिफाइनलको सम्भावना कायम राखेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपालले बराबरी गरे पनि नेपाल सेमिफाइनलमा पुग्नेछ भने जितेमा समूह विजेता बन्नेछ।
1: आयकै रनमा अब केही खबर संक्षेपमा। मध्यपूर्व युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण क्षेत्रमा मात्र 10 अर्ब रुपियाँको नोक्सानी भएको भन्दै नेपाल निर्माण व्यवसाय महासङ्घले मूल्य समायोजन गर्न माग गरेको छ। निर्माण व्यवसाय महासङ्घले गरेको मूल्य वृद्धि समायोजनको मागलाई निजी क्षेत्रका 3 प्रतिनिधिमूलक संस्थाले ऐक्यबद्धता जनाएका छन्।
0: नियमन अभावमा बचत मनपरी परिचालन हुँदा सहकारीमा व्यतीत भित्रिएको सरकारी अध्ययन प्रतिवेदनले औल्याएको छ। सहकारी क्षेत्रमा बचत संकलन तथा ऋण लगानीको सीमा, साना बचत रकमको बीमा र बचत रकमको स्रोत सीमा बीमा र स्रोत नहुँदा समस्या देखिएको सहकारीमा भएको व्यतीत जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनले देखाएको हो।
1: र उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थामा जाने गरेका भए पनि राज्यले त्यसको यकिन अभिलेख नराखेको पाइएको छ। नेपाली विद्यार्थी विभिन्न माध्यमबाट छात्रवृत्ति पाएर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन्। तर ती विद्यार्थीमध्ये कुन तह र विषयमा कति विद्यार्थी त्यसरी विदेश जान्छन् र कति फर्केर आउँछन् भन्ने स्पष्ट तथ्याङ्क सरकारी निकायसँग नभएको खबर आजको गोर्खापत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको।
0: बिगारे जति अरूले, सपारे जति आफूले।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै चालु आर्थिक वर्षको बजेटमा वित्तीय क्षेत्र सुधारका धेरै कार्यक्रम पूरा भएनन्।
1: देशका धेरै ठाउँमा हावाहुरीसहित वर्षा, गर्मीबाट राहत आज दिनभर र भोलि पनि हावाहुरीसहित पानी पर्ने।
0: राजदूतका लागि पहिलो पटक आवेदन खुल्ला, अहिले 17 कूटनीतिक नियोग नेतृत्वविहीन, मध्य भदौसम्म थप 7 पद रिक्त हुँदै।
1: एकअर्कालाई युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान युद्ध अन्त्य

0: लागि भइरहेको वार्ता प्रयास अन्यलमा
1: र नेपाली एमएमए फाइटर रविन्द्र ढाट रोड टु यूएफसी को सेमिफाइनलमा साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँगै भारत सेमिफाइनलमा
0: र अन्त्यमा आजको कार्टुन आज हामीले उत्तम नेपालले बनाउनु भएको पुरानो कार्टुन लिएका छौँ गणतन्त्रमा आम नागरिकले खोजेर रोजे जस्तो अझै भइ नसकेको नयाँ पुराना दलहरूलाई चाहिँ हुनसम्म भएको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ यहाँ गणतन्त्र भनेर लेखिएको ठुलो दुहुनु गाई छ एकजना महिला गाईलाई घाँस हाल्दैछिन् उनका श्रीमान बाल्टी बोकेर पछिल्तिर उभिरहेका छन् तल भुइँमा एकजना राजनीतिक दल भनेर लेखिएको ठुलो कोट लगाएका मान्छे गाईको थुनमा सिधै पाइप जोडेर दुध चुह्दैछन् घाँस हाल्ने अर्को गोबर सोर्ने अर्को अनि आफू चाहिँ मजाले दुध मात्रै चुस्न पल्केका ती मान्छे रित्तो बाल्टी बोकेर उभिएका तिनै घाँस भकारो गर्ने नागरिकतिर हेरेर भन्दैछन् तपाईँहरूलाई ए गोबर छँदैछ नि आजको कायाकैरन सकिएको छ कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ नमस्कार
2: स्वदेश एफएम 93.2 मेगाहर्ज श्रोता नमस्कार आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु नेपाली बहस देशभरिका 350 भन्दा बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ भने नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि एकैसाथ प्रसारण भइरहेको छ काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत हुँदैछ कामसी कार्यक्रम सहित 20 खर्ब हाराहारीमा बजेट आउने प्रक्षेपण गरिएको छ करिब नेता कार्यक्रम महत्वकांक्षी छ नेता कार्यक्रम कार्यान्वयनमा आयो भने आजको दिनमा निकै धेरै परिवर्तन देशमा हुन सक्छ बजेटले फड्को मार्न सक्छ यस विषयमा आज हामी बहस र चर्चा गर्नेछौँ सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछ निजी क्षेत्रको अपेक्षा धेरै छ कर्णालीलाई फोकस गरिएको छ बजेट भाषण नयाँ हलबाट नहुने भएको छ किनभने त्यसको तयारी क्लियर भइसकेको छैन संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ 15 गते गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार सरकारले आज अपराह्न 4 बजे संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्न लागेको हो यसपटक सरकारले करिब 18 खर्ब 90 अर्बदेखि 20 खर्ब रुपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको बताइएको छ अर्थ सचिव घनश्याम उपाध्यायले मंगलबार बसेको अर्थ समितिको बैठकमा बजेटको सिलिङ बारे पनि जानकारी गराइसक्नु भएको थियो बजेट जनमुखी आउनुपर्छ जनताको भावना अनुसार बजेट आउनुपर्छ र जनताले चाहे अनुसारको बजेट आउनुपर्छ भन्ने विषयमा छलफल र बहस यतिखेर भइरहेको छ आदरणीय श्रोता नेपाली बहसमा हामी आज अर्थतन्त्रको कुरा गर्न चाहन्छौँ देश यतिखेर अर्थतन्त्रमा टाट पल्टिनु भएन देश बन्नुपर्छ नेपाल बन्नुपर्छ मुलुक बन्नुपर्छ बजेटले जनताका ससाना आकांक्षाहरू जनताका ससाना कुराहरू चाहिँ बजेटले समेट्नुपर्छ बजेट जनताको मन र भावना अनुसारको बजेट अब यो देशले पाउनुपर्छ ल्याउनुपर्छ बजेटमा धेरै ठाउँबाट आश्वासनहरू हुन्छन् बाह्य लगानीका कुराहरू हुन्छन् बाह्य सहयोगका कुराहरू हुन्छन् अनुदानका कुराहरू हुन्छन् तर आउँदैनन् ती कुराहरू त्यसैले गर्दाखेरि बजेटको खर्च गर्न सक्ने गरी चलायमान हुने गरी तत्त्व क्षेत्रमा बजेट चाहिँ फोकस भएर आउनुपर्दछ यदि बजेट खर्च गर्न नसक्ने स्थिति भयो भने त्यसले विकास समृद्धि हुँदैन नेपालको हिजोको परम्परा थियो बजेट आउँछ जेठ 15 गते असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैतसम्म पनि बजेट कार्यान्वयन हुँदैन तर जब वैशाख जेठ लाग्छ त्यसपछि बजेट कार्यान्वयन हुन्छ र असारमा त विकासको बाढी नै ल्याउन ल्याउने गरी जुन किसिमको काम हुन्छ तर त्यसले चाहिँ खासै उपलब्धि दिन सक्दैन यहाँहरूले थाहा छ अस्ति 8 मन्त्रालय र 2 निकायले करिब करिब 21 अर्ब बराबरको बजेट चाहिँ सरेन्डर गरे किनभने हिजोको अवस्था हुन्थ्यो भने असारमा बाढीको भेलमा बजेट बगाउने जुन प्रचलन थियो तर आज हरेक मन्त्रालयबाट खर्च नभएको बजेट सरेन्डर हुँदैछ किनभने अहिले त्यस्ता योजनाहरू अहिलेको सरकारले तयार गर्दैन असारमा बाढीको भेलमा बजेट बगाउनु हुँदैन भन्ने ढङ्गले चाहिँ बहस र चर्चा यतिखेर भइरहेको छ तर असार साउन भदौमा पनि धेरै कामहरू गर्न सकिन्छ बाढी पहिरो नजाने ठाउँमा धेरै पानी नपर्ने ठाउँमा डुबान नहुने ठाउँमा हरेक क्षेत्रमा कुन ढङ्गले बजेट खर्च गर्नुपर्छ कुन ढङ्गले बजेट खर्च गर्न सकिन्छ त्यस विषयमा बढी फोकस भएर छलफल र बहस यतिखेर चलाउनु पर्ने आवश्यकता छ तर बजेट र पुँजीगत खर्च पनि धेरै नहुँदाखेरि नेपालले देशले धेरै खर्च गर्न सकिरहेको छैन त्यसैले गर्दाखेरि विकासमा बाधा पुगेको छ आज करै करको मारमा मध्यम वर्ग यतिखेर परिरहेको छ त्यसैले करका दर हेरफेर गर्ने कुरामा पनि यतिखेर सरकार तदारुकताका साथ अगाडि बढ्नुपर्छ र अहिलेको अवस्था तपाईँले बुझिसक्नु भएको छ जुन ढङ्गले नेपालमा परिवर्तन भयो 2023 र 2024 जेएनजी विद्रोह भयो विद्रोहपछि मानवाधिकार आयोगले एउटा प्रतिवेदन निकालेको छ मानवाधिकार आयोगले भनेको छ तत्कालीन बेला धेरै मानवाधिकारको हनन भएको छ नागरिकहरूले दुःख पाएका छन् नागरिकहरूले पीडा पाएका छन् हरेक नागरिकको वास्तव पाउने अधिकारको हनन भएको छ आज प्रधानमन्त्री बालिन शाहको भूमिकामाथि रहस्यमय मौनता छ हिजोको गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदनले पनि मौनता साध्यो तर अहिले पनि मौनता छ मानवाधिकार आयोगको प्रतिवेदन अनि मौनता छ देउबा दम्पतिमाथिको कुटपिट र चर्चित घटना पनि उझेलमा परेको छ आज यहाँहरूलाई थाहा छ प्रतिवेदनलाई तोडमोड गरिएको एमाले आशंका गरेको छ सेनालाई उन्मुक्ति दिन खोजेको पनि आरोप छ राज्यसभाका सांसदहरूको पनि यतिखेर आक्रोश छ किनभने राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदहरू यसमा मुछिएका छन् यसमा डामिएका छन् उनीहरूमाथि अनुसन्धान हुनुपर्छ किनभने देशको संवैधानिक निकाय हो मानवाधिकार आयोग यो प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन आज एउटा निकै ठुलो बहस र चर्चाको विषय हुन्छ आजको नेपाली बहसमा हामी कुरा गर्नेछौँ आदरणीय श्रोता छोटो विश्राम लिन्छौँ विश्रामपछि पुनः उपस्थित हुन्छौँ

0: गणतन्त्र दिवस 2083 को गौरवमय अवसर में माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083
1: को कला संस्कृति भाषा वेशभूषा स्थानीय पहचान सामाजिक सद्भाव तथा तो गणतंत्र को भावना उजागर करने उद्देश्य ले आयोजित माणी मौलिक संस्कृति उत्सव में सहभागी बनो।
0: मिति यही जेट 15 गते शुक्रवार समय दिवसो 3 बजे देखि र स्थान माडी नगरपालिका बसंतपुर बजार चितवन।
1: कार्यक्रम का आकर्षण विभिन्न झांकी तथा सांस्कृतिक प्रस्तुति
0: बसन्तपुर बजारमा रैथाने
2: हाम्रो बेसमा अर्थवेद डाक्टर दिलनाथ दंगाल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बजमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: हस्
2: धन्यवाद। आज गणतन्त्र दिवस पनि, बजेट आउने दिवस पनि, गणतन्त्र छ नेपालमा यतिखेर डाक्टर साहब?
3: नेपालमा यतिखेर के तन्त्र छ भन्ने कुरामा चाहिँ म पनि खोज्दैछु है।
2: भेटाउनु भएको छैन अहिलेसम्म?
3: राष्ट्रपति भएकोलाई गणतन्त्र नै भन्छन् दुनियाँमा। तर राष्ट्रपतिको हालत हेर्दा र संविधानको हुर्मत लिएको देख्दा चाहिँ खोइ खासै गणतन्त्र भएको आभास मलाई चाहिँ भएको छैन।
2: तर शुभकामना त दिनु पर्यो नि त देशवासीहरूलाई।
3: शुभकामना त दिने सम्पूर्ण श्रोता र नेपाली जनता विश्वमा जहाँसँगै बस्नु भएकोहरूलाई पनि यो गणतन्त्र दिवसको चाहिँ शुभकामना।
2: तपाईँले गणतन्त्र दिवस कहाँ कहाँ खोज्नुभयो, गणतन्त्र कहाँ कहाँ खोज्नुभयो, नभेटाएको कहाँ कहाँ, कुन कुन ठाउँमा भेटाउनु भएन गणतन्त्र?
3: मैले सबैभन्दा पहिला त
2: संसदमै भेटाउनु भएन,
3: नयनमा नै गणतन्त्र खोजे एक नम्बरमा होइन। अब मैले त्यहाँ नै खासै गणतन्त्र भेटिनँ। अहिले पछिल्लो बिचमा विभिन्न खाले नियुक्ति लगायत चाहिँ सर्वोच्चकै नियुक्तिको कुरादेखि लिएर अन्य जुन 1100-1200 जुन अध्यादेश मार्फत नियुक्ति खारेजीदेखि जस्तै अहिले चाहिँ यदि ल्याएका अध्यादेशहरू चाहिँ राष्ट्रिय सभाले पास गरेन भने दुइटैको संयुक्त बैठक बसेर पनि बहुमत ल्याउने भन्ने खालको जुन कुराहरू ती जुन लिएर आइएछ आइराखिएको छ जुन संविधानभन्दा बाहिरबाट यी सबै कुराहरू खोज्दै जानुभयो। तपाईँले अब बोल्न पाउने अधिकारकै कुरा खोज्नुभयो, अभिव्यक्ति दिने अभिव्यक्ति स्वतन्त्रताका कुराहरू खोज्नुभयो भने पनि खासै त्यस्तो धेरै गणतन्त्र आएको आभास चाहिँ हुँदैन।
2: अब आज त बजेट आउँदैछ नि त, नेपालीहरूको भाग्य र भविष्य कोर्ने बजेट होइन, बजेट चाहिँ कार्यक्रम राम्रो आएको महत्वकांक्षी आयो बजेट। अब कस्तो आउँछ, अलिकति ड्रास्टिक चेन्ज हुन्छ बजेटमा?
3: यस्तो छ, अहिले एउटा कुरा चाहिँ अब सकारात्मक कुरा चाहिँ के छ हुन सक्छ भने अब यो अनुमान मात्रै हो तपाईँ हाम्रो सरकार परिवर्तन भएको छ, अरू त्यस्तो व्यवस्था सिधा हेर्दा त व्यवस्था परिवर्तन भएको जस्तो मलाई अहिलेसम्म लाग्दैन। किनभने राष्ट्रपति हुई संविधान हुई संसद हुई भएपछि चाहिँ त होइन, तर पनि सरकार चाहिँ एक त बहुमतको छ सिधा सिधी

0: गर्दा उहाँहरूको आफ्नै कारण बाहेक अरू कारणले सरकार ढल्ने सम्भावना छैन, त्यो हिसाबले पनि बजेट र उहाँहरूको बहुमत भएको कारणले पनि र अर्थमन्त्रीले आफूलाई म अब्बल हो भनिरहेको सन्दर्भ यद्यपि नेपाली काङ्ग्रेसमा लामो इतिहास बोकेर धेरै कुरा सिकेर एडिबीमा जाहिर खाएर आएको व्यक्ति भए पनि उहाँले आफूलाई म त्यो अब्बल अर्थशास्त्री हो भनिरहेको सन्दर्भमा र जुन बाहिर हल्ला खालको खालको पिटाइएको छ त्यो हिसाबमा चाहिँ एउटा अलिक फरक ढङ्गको बजेट आउनुपर्ने जस्तो लाग्छ मलाई र जनताका समस्याहरू पनि सम्बोधन भइदिए हुन्थ्यो यो बेलामा उहाँहरूको चाहिँ स्पष्ट मेजोरिटी भएको बेलामा जनताको समस्या सम्बोधन गर्नको लागि उहाँहरूलाई कसैले पनि रोक्दैन थियो, त्यो खालको बजेट आइदियोस् भन्ने अपेक्षा छ। र तपाईँलाई अर्को कुरा पनि भनिहालौँ, मैले यो बजेटको बिचमा धेरै अध्ययनहरू अनुसन्धानहरू पनि गरेँ, यो बिचमा तपाईँले पनि कतिपय हेर्नु होला मेरो सामाजिक सञ्जालहरूमा, धेरै मान्छेले चाहिँ अपेक्षा यसपालि चाहिँ फरक ढङ्गले आउँछ कि भनेर चासोका साथ चाहिँ बसेका छन् है, पोहोर पोहोर भन्दा
1: पोहोरको तुलनामा चाहिँ काबिल अर्थमन्त्री छन् देशमा भन्ने भान भएको छ।
0: होइन त्यो त मैले भनिनँ, यस्तो हो, मैले अर्थमन्त्रीमा के गुण खोज्छु एउटा अर्थशास्त्रको विद्यार्थी भएर भने एउटा चाहिँ अर्थको राम्रो ज्ञान हुनुपर्छ भन्ने मेरो सधैँभरि नै सुरुदेखि जो जो अर्थमन्त्री बन्नुभयो तपाईँले मेरा 10 वर्षदेखिका लेख र अन्तर्वार्ताहरू हेर्नुभयो भने मैले एउटै कुरा के भनिरहेको छु भने सबैभन्दा पहिला अर्थको राम्रो ज्ञान भएको हुनुपर्छ अर्थमन्त्रीमा एउटा कुरा, त्यो अर्थका कतिपय काम चाहिँ तपाईँले बुझा ल्याउँदा यसको साइड इफेक्ट थाहा पाउने हुनुपर्छ। अर्को कुरा चाहिँ नेपाली माटो चिनेको हुनुपर्छ, नेपाली जनता चिनेको हुनुपर्छ, नेपाली भूगोल चिनेको हुनुपर्छ, होइन नेपाली उत्पादन नेपालीका समस्या चिनेको, दुईटा गुण चाहिँ कम्तीमा पनि र अर्को राजनीति क्षमता त हुनै परिहाल्यो, यी दुईटा गुण चाहिँ कमसे कम पनि अर्थमन्त्रीमा हुनुपर्छ भन्ने मलाई लाग्छ।
1: त्यसले अर्थमन्त्रीमा छैन त्यो कुरा चाहिँ नीति कार्यक्रमले देखायो,
0: यो पहिलो अर्थको ज्ञान त उहाँसँग छैन भन्न सकिँदैन, होइन भलै पछि राजनीतिमा लागेपछि कतिपय कुराहरू उहाँले ट्विस्ट गर्नुहुन्छ त्यो एउटा पाठ हो, तर तपाईँले अस्ति एउटा जुन स्थिति पत्र अथवा श्वेत पत्र ल्याउनु हो तपाईँ हामीले पनि धन्यवाद दियौँ टेलिभिजनबाट, त्यो पाटो त उहाँको सकारात्मक थियो नि त, त्यो हिसाबमा अर्थको ज्ञान छैन चाहिँ त भन्न सकिँदैन भन्ने हुँदैन त्यो, तर जुन दोस्रो पाटो जुन नेपाल चिनेको, नेपालको भूगोल चिनेको, नेपालको गरिबी चिनेको, नेपाली चिनेको सन्दर्भ चाहिँ मलाई त्यति धेरै अहिलेसम्मको उहाँका गतिविधि र अभिव्यक्ति हेर्दा त्यस्तो देखिँदैन।
1: बजेट कस्तो आउँछ, राम्रो आउँछ, कस्तो आकारको बजेट आउँछ, नेपालले खान सक्ने बजेट आउँछ, जनताका जनमैत्री बजेट आउँछ यसपाला नीति कार्यक्रमले के सन्देश
0: दिन्छ? दोस्रोमा चाहिँ म तपाईँसँग छलफल गर्न चाहे, पहिलोमा तपाईँले जहाँसम्म बजेट कस्तो आउँछ भन्नुभयो, यो त तपाईँले सबै 47 साल पछिका बजेट हेर्नुभयो भने सबै एभरेज भन्दा राम्रा नै छन्, 50% भन्दा राम्रा नै छन्, त्यो हिसाबमा यो बजेट पनि नै त्यो 50% भन्दा राम्रो नै आउँछ, त्यसमा शङ्कै छैन, किनभने धेरै लामो समयदेखि मिलाएर लेखिएको हुन्छ, त्यहाँ माथि उहाँले त चुनावभन्दा अगाडिदेखि नै उहाँको सभापतिले उहाँलाई लेख्न बजेट लेख्नलाई लगाउनु भएको हुनाले उहाँको त झन् अझ राम्रो बजेट आउँछ, त्यसमा दुई मात्रै भएन, होइन तर एउटै कुरालाई मात्रै मैले बजेट राम्रो मान्छु, उहाँ आफैले कार्यान्वयन गर्न सक्ने बजेट ल्याउनु भयो भने त्यो बजेटलाई चाहिँ राम्रो मानिन्छ, हरेक अर्थमन्त्रीको विषयमा मैले भन्ने यही हो, तर उहाँले ल्याएको बजेट उहाँ आफैले कार्यान्वयन गर्न सक्नु भएन भने चाहिँ त्यो बजेटलाई राम्रो मान्न सकिँदैन। त्यसले गर्दाखेरि अहिलेको नेपालको वर्तमान राजस्वको स्रोत हाम्रा प्राथमिकता क्लियर भएर आउने र सबै कुरा विदेशी ऋणमा जुन खालको अहिले बाढी छ विदेशी ऋणको, त्यो खालको विदेशी ऋणमा मात्रै भर नपर्ने खालको गरी बजेट लिएर आउनु हो र तमाम जनताका अहिलेका अपेक्षा जस्तै कृषिका होलान्, तपाईँको पर्यटनका होलान्, स्वास्थ्यका होला, शिक्षाको होला, उद्योगको होला, यी क्षेत्र समेटेर आयो र त्यसलाई उहाँले हामीले कार्यान्वयन गर्न सक्नु हो भने त त्यसलाई नराम्रो पनि त किन भन्नु र हामी जनता न हो।
1: तर बजेटले समेट्नु पर्ने, तपाईँलाई थाहा छ 8 मन्त्रालय र 2 निकायले चाहिँ अस्ति करिब करिब 20-21 अर्ब जति चाहिँ सरेन्डर गरेछन् होइन, खर्च गर्न सकेनन्, यसो यो विषयमा निकै चर्चा छ, हिजो भएको भए चाहिँ साह्रै भेलमा बग्थ्यो होला केही पैसा भनिन्थ्यो, तर अहिले चाहिँ तत्कालीन सरकारले त्यो काम गर्दैन, त्यो चाहिँ चाहँदैन उसले, त्यो कारणले चाहिँ सरेन्डर भयो भन्ने खालको पनि विषयहरू आएको छ, यो किन खर्च हुँदैन, पुँजीगत खर्च किन गर्न सक्दैन राज्यले राष्ट्रले?
0: यस्तो छ, अब योभन्दा विगतमा पनि बजेटहरू चाहिँ सरेन्डर भएका छन्, फ्रिज भएका छन्, फिर्ता आएका चाहिँ छन्, तर तपाईँले भनेको एउटा कुरामा दम चाहिँ के छ भने असारे बजेट खर्च जसरी हुन्थ्यो योभन्दा अगाडि त्यो ढङ्गले खर्च
1: असारमा त बाढी नै बग्थ्यो नि त बजेटको, अहिले त सेटिङ गर्न सकिएन, बिचरा धेरैलाई तनाव भएको छ नि त,
0: हो त्यो त्यो त्यो विषय सत्य हो, त्यो कारणले पनि एउटा फ्रिज चाहिँ भयो, त्यो सकारात्मक नै भनौँ त्यसलाई, अथवा त्यसको कमजोर

0: उहाँले स्वीकार्नु भएको छ अहिले. अब त्यो खर्च गर्न नसक्नु चाहिँ सबैभन्दा पहिला चाहिँ सरकारमा जो बस्छ सरकारमा बस्नेहरूको कमजोरी देखिन्छ एउटा, दोस्रो कुरा अर्थमन्त्रीको आफै कमजोरी देखिन्छ, तेस्रो कुरा चाहिँ हाम्रा विभिन्न नियम विनियम उपनियमहरूले पनि कोही हात बाँधेको कारणले, विशेष गरेर हाम्रा चाहिँ कर्मचारीहरूलाई काम गर्न सहज नभएको कारणले पनि, हामी सार्वजनिक खरिद ऐनको कुरा पनि कहिलेको उठाउँछौँ, त्यो कारणले पनि बजेट खर्च हुँदैन. तर अहिले चाहिँ त्यो अवस्था होइन, अहिले चाहिँ सबै कानुनहरू उहाँले आफ्नो ढङ्गले चाहिँ बनाउनु भएको हुनाले त्यसले पनि अहिले रोक्ने स्थिति म देख्दिनँ. अर्को कुरा चाहिँ हाम्रा अन्तर मन्त्रालयहरूको बिचमा समन्वय नहुँदा पनि हाम्रा बजेटहरू चाहिँ समयमा कार्यान्वयन हुँदैनन्. अनि अर्को कुरा, बजेट समयमा कार्यान्वयन हुने नहुने कुराहरू चाहिँ के हो त भन्दा, हाम्रा मुआवजाका कुराहरू, कतिपय चाहिँ कानुनमा गएर चाहिँ मुद्दा मामिला परेका कुराहरू, यी सारा कुराहरूले गर्दाखेरि चाहिँ हाम्रा बजेटहरू कार्यान्वयन हुँदैनन्। र सबैभन्दा खतरनाक कुरा के हो त भन्दाखेरि, बजेट ल्याउँदाखेरि जुन जुन शीर्षकमा बजेट ल्यायो भने खर्च गरिन्छ अथवा आवश्यक छ अथवा सिस्टमले माग्छ तीमा नल्याएर पहुँचका भरमा आउने बजेटहरू पनि खर्च सही ढङ्गले हुँदैनन्, किनभने पहुँचमा ल्याइएको हुन्छ त्यो ठाउँमा आवश्यक पनि हुँदैन, पूर्वाधार पनि तयार भएको हुँदैन, व्यक्ति पनि तयार हुँदैन, त्यो कारणले पनि पुँजीगत खर्च वा बजेटहरू समयमा खर्च नहुने समस्याहरू हामी कहाँमा लामो समयदेखि छ.
1: हस्, डाक्टर साहब, यहाँको महत्त्वपूर्ण सुझाव र समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार. उहाँ हुनुहुन्थ्यो अर्थवेद अर्थशास्त्री डाक्टर दिला दङ्गाल. बजेटका विषयमा कुराकानी गर्दै हुनुहुन्थ्यो. नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ.
2: Well guys, new khojnelai bajaj le dincha exchange bela ma jhammai highest valuation pra jhammai cash discount on the spot finance available shunya service charge ra free helmet न्यूनतम मूल्यांकन रु 25,000 साथ में स्क्रैच एंड विन अंतर्गत रु 1,00,000 सम्म को उपहार छिटो गर्नुहोस् यही जेठ 12-17 गते सम्म. स्थान बीकेएस मोटर्स फिल्म हल चौक बसंतपुर बजार माड़ी. फोन 9827-2738-89 9801-0-3455 9801-16372 र 9765-73-877.
3: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई झ्याम्मै.
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा.
2: अत्याधुनिक अपरेशन थिएटर, आइसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज.
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै. फोन 0556-93-5800, मोबाइल 9850-26-440.
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता.
5: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली.
6: मिनिसरा मसरङ्गी गाडको नम्बर 10 सीताजी. हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बगुडिने क्या, सबै खुट्टा नचल्ने, पुरै कामले. मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ. दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ. म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो. डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा
7: हुन्छ. Global IMI Bank, Sabai Kalati Bank, Dishon Fibernet.
1: यतिखेर हाम्रो 22वाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानुनका जानकार, अधिवक्ता मधु कुमार चौलागाई हुनुहुन्छ. चौलागाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार. होइन, प्रधानमन्त्रीज्यू त संसदमा जानै नसक्ने, जानै नहुने, अनुहारै देखाउन नहुने स्थिति आयो नि त मधु सर. आज गणतन्त्र दिवस पनि हो, लोकतन्त्रमा गणतन्त्रमा प्रधानमन्त्री यस्तो अधिनायकतातर्फ जान मिल्छ र भने
8: त्यस्तो भएपछि म 100 दिनपछि सदनमा जान्छु, सदनलाई जवाब दिन्छु भन्नुभएको अवस्था छ.
1: अब प्रधानमन्त्रीको उपस्थिति भएन भनेर प्रतिपक्षीले त विरोध गरे छन् नि त, होइन?
8: तपाईँको आवाज अलिक सानो आइरहेछ.
1: होइन, प्रधानमन्त्रीज्यूको उपस्थिति नहुँदाखेरि प्रतिपक्षीहरूले त विरोध गरे छन् नि त मधुजी.
8: होइन, सबभन्दा पहिलो कुरा त प्रधानमन्त्री उपस्थित भएर सदनमा जवाफ दिने

0: हाम्रो नियमले नै प्रतिनिधि पनि दिन पाउने व्यवस्था गरेको छ। त्यस कारणले गर्दाखेरि जवाफै दिने कुरोमा त प्रधानमन्त्री आउनुपर्छ भन्ने कुरा होइन। उहाँहरूले अब विरोधका लागि विरोध गरिराख्नु भएको छ, प्रधानमन्त्रीले भनिराख्नु भएको छ। मैले कम्तीमा हामीले बाचा गरेका 100 बुदाहरूको 100 दिनमा हामी बाचा पुरा गर्छौँ, त्यस पछाडि म आउँछु, तपाईँहरू सबैको जवाब दिन्छु भनिराख्नु भएको छ। उहाँले आफ्नो प्रतिनिधि मार्फत त्यो कुरा गरिराख्नु भएको छ। त
1: सभामुख पनि त जानु भएको थियो नि त, उहाँलाई फकाउन सकिन्छ कि भनेर, फकाउन सक्नु भएन नि त होइन?
0: होइन, अहिले यसो नि अहिले काम गर्ने बेला हो, अहिले डुलेर हिँड्ने बेला होइन। कुनै पनि साथीहरूलाई प्रधानमन्त्री
1: सार्वभौम संसदमा आउँदाखेरि त डुलेको त भन्न मिलेन नि त। गणतन्त्र दिवसको अवसरमा आज त सम्बोधन गर्नुपर्ने थियो, आज पनि त नगर्नु हुने भएछ नि त होइन?
0: होइन, सम्बोधन गर्ने कुरो त अब राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले गर्नुहुन्छ, त्यो सम्बोधन कसले गर्ने भन्ने विषय ठुलो कुरो होइन।
1: खै प्रधानमन्त्रीज्यू खासमा किन यो सदनप्रति उत्तरदायी जवाबदेही हुन नखोज्या हो?
0: होइन, त्यस्तो केही पनि होइन। उहाँले अब आफ्नो वाचा पुरा गरेपछि म आउँछु, 100 मैले यो काम गर्छु भनेर भनेको छ, त्यो काम पुरा गरेपछि आउँछु र तपाईँहरूको जवाफ दिन्छु भनिसक्नु भएको छ त।
1: मानव अधिकार आयोगको पनि त प्रतिवेदन आएछ, तपाईँ त पढ्नु भएको छैन नि त्यसमा होइन?
0: मैले कहाँ के गरेको छु र पढ्नुपर्ने?
1: राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदहरू त आए नि त, त्यसको नाम लिस्टै आयो नि त, कारवाही
0: हुन्छ। मानव अधिकार आयोगको विषय चाहिँ कस्तो हो भने विगतका आन्दोलनहरूमा पनि राज्य सत्ताका विरुद्धमा यसै गरेर आयोगहरू सङ्घ संस्थाहरू लाग्थे र उनीहरूले एउटा खालको वातावरण के बनाउँछन् भने सरकारलाई दबाब सिर्जना गर्नको निमित्त अन्तर्राष्ट्रिय क्षेत्रमा यी चिजहरू लाने र सरकारलाई दबाब सिर्जना गर्नका लागि एक खालको भूमिका खेल्छन्, त्यसकै पर्याय हो भनेर मान्छु म यसलाई।
1: तर इतिहासमा चाहिँ मानव अधिकार आयोगले स्ट्रङ प्रतिवेदन सार्वजनिक गर्यो नि त होइन? अहिले चाहिँ
0: होइन, मानव अधिकार आयोगले जुन प्रतिवेदन सार्वजनिक गर्यो, मानव अधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्दै गर्दा मानव अधिकारका क्षेत्रमा, मानव अधिकार उल्लङ्घनका क्षेत्रमा उहाँहरूले इङ्गित गर्न खोजेको हो भने त्यो सराहनीय विषय हो। अब एउटा राजनीतिक अभिष्टता पुरा गर्नका लागि कसैको गोटी भएर उहाँहरूले काम गर्नु भएको हो भने त्यो राम्रो होइन।
1: कसरी गोटी हुन्छ? सरकार त तपाईँहरूको छ नि त, उहाँहरू कसरी गोटी हुन्छ? संवैधानिक अङ्ग होइन मानव अधिकार आयोग, अब त कार्यान्वयन गर्नुपर्छ नि त। अन्तर्राष्ट्रिय समुदायमा के जान्छ यसको मेसेज यदि कार्यान्वयन भएन भने? कार्यान्वयन हुन्छ प्रतिवेदन?
0: होइन, प्रतिवेदन कार्यान्वयन गर्नलाई सरकारले हेर्छ, कार्यान्वयन गर्नुपर्ने अवस्था आएछ भने कार्यान्वयन गर्छ। प्रतिवेदन कुन मनसायबाट आएको छ पहिला त्यसलाई हेर्नुपर्छ। मैले अघि नै भने तपाईँको हरेक चिजहरू चाहिँ कस्तो हुन्छ भने हिजो विगतका दिनहरूमा पनि जब जब सरकार गठनहरू हुन्छन् ती सरकारहरूलाई दबाबमा पार्नका निमित्त र सरकारलाई चाहिँ बाह्य हस्तक्षेप गराउनका निमित्त यो खालको चाहिँ भूमिका निर्वाह हुने गर्थ्यो। सङ्घ संस्थाहरूबाट मानवाधिकारका नाममा यो खालको भूमिका हुन्थ्यो। अहिले पनि हाम्रो सरकारमाथि चाहिँ दबाब पार्नका लागि यो खालको भूमिका आएको हो भनेर हामीलाई लाग्छ। तर सरकारले यदि मानवाधिकारको क्षेत्रमा साँच्चै मानवाधिकारको हनन भएको छ भने सरकारले मानवाधिकारको क्षेत्रमा संवेदनशील भएर यसको कार्यान्वयन गर्नुपर्छ।
1: होइन, अहिलेको अवस्थामा चाहिँ जुन जुन व्यक्तिहरूलाई टेकेटान गरिएको छ, सबैभन्दा घटनाको मुख्य योजनाकारदेखि लिएर घटनाको मुख्य पात्र प्रधानमन्त्री बालेन्द्र शाह र सेनाको भूमिकामाथि त प्रतिवेदन, यो प्रतिवेदनले पनि त त्यति राम्रो बोलेन नि त होइन?
0: होइन होइन, प्रतिवेदन कसरी बनाइयो भन्ने कुरा नै मुख्य कुरा हुन्छ। हेर्नुहोस्, होइन, प्रतिवेदन बनाउने कुरामा कहाँ कहाँ गएर उहाँहरूले चाहिँ त्यसको सर्वेक्षण गर्नुभयो, को कोसँग त्यस विषयमा छलफल गर्नुभयो, स्टेक होल्डरहरूसँग, पीडितहरूसँग, त्यस पछाडि तपाईँको जलका संरचनाहरूमा उहाँ पुग्नु भयो कि पुग्नु भएन, त्यो सम्पूर्ण कुरा अहिले प्रतिवेदन नहेरेसम्म केही भन्न सकिने अवस्था छैन। प्रतिवेदनका केही आंशिक खण्डहरू मात्रै बाहिर आएको छन्।
1: 10,000 पेजको, 10,000 पेजको रहेछ,
0: समग्र हेरेपछि थाहा हुन्छ।
1: 10,000 पेजको रहेछ प्रतिवेदन, तपाईँले हेर्नु भएको छैन? राष्ट्रिय स्वतन्त्र पार्टीका 17 जनाको नाम
0: हामीले प्राप्त गरेका छैनौँ। हामीले प्राप्त गरे पछाडि हामी हेर्छौँ र प्रतिवेदनले ठ्याक्कै भन्न खोजेको कुरा के हो हेरौँला। तर मैले अघि नै भने यदि गम्भीर प्रकृतिका मानवाधिकार हनन भएका विषयहरू छन् भने त्यो विषयमा चाहिँ कडाभन्दा कडा कार्यान्वयनमा सरकार जानुपर्छ, कारवाहीका प्रक्रियाहरू अगाडि बढाउनुपर्छ।
1: होइन, तपाईँको पार्टी सभापतिले पनि त जेल ब्रेक गरेको कुरा आयो नि त होइन त्यसमा?
0: होइन, यस्तो पार्टी सभापतिको कुरोमा चाहिँ अब यहीँनिर क्या मानवाधिकार पनि कता कता मानवाधिकारका नाममा के पार्टी सभापतिलाई त्यहीँभित्र जल्न दिनु पर्थ्यो अनि उहाँहरूको मानवाधिकार रक्षा हुन्थ्यो।
1: आगो लाग्यो त
0: भन्न खोजेहरू,
1: आगो लाग्यो नखो कारबारमा, त्यसो भए
0: अनि त्यहाँ मारिनु पर्थ्यो हाम्रो पार्टी सभापति अनि उहाँहरूको, उहाँहरूले चाहेको मानवाधिकारको रक्षा हुन्थ्यो।
1: उहाँहरूलाई आगो त लागेन नि त, नखो कारागार जलेन नि त, जल्यो र?
0: होइन, जल्ने अवस्था हुन्थ्यो नि त, त्यहाँ जल्थ्यो, जल्ने अवस्था हुन्थ्यो।
1: तर तत्कालीन बेलाका जेलरले त
0: एउटा सुरक्षा, उहाँलाई त उहाँले कुनै ब्रेक गरेको यो गरेको भनेर भन्ने मान्छेहरूले त्यत्रो सुरक्षा निकायले घेरामा हालेर लिएर आएर त्यस पछाडि उसलाई जिम्मा लगाएको छ, पार्टीका मान्छेहरूलाई जिम्मा लाएको छ भनेपछि घेरामा हालेर लिएर आउँछ एउटा कुरा। त्यो दोस्रो कुरो, त्यस पछाडि लगत्तै जब 4-5 दिन पछाडिका घटनाक्रमहरू अगाडि बढे, कारागार विभागले

0: सूचना के जारी गरेछ भने कारागारमा असुरक्षा भएको कारणले गर्दाखेरि कारागारभन्दा बाहिर जानुभएकोहरू सबैलाई चाहिँ फर्कन आह्वान गरेछ। यदि जेल ब्रेक गरेर भागेको हो भने सरकारले त्यो गर्छ र खोजी गरेर समाचार लिएर आउँछ नि त।
1: हो, पछि त उहाँ फिर्ता हुनुभयो नि त होइन कारागारमा त
0: उहाँ आफै जानु पछि सरकारले फिर्ता हुन आह्वान गर्यो, फिर्ता हुन आह्वान गरे पछाडि अब जेलमा कुनै समस्या छैन, जेल सुरक्षित छ, ल आउनुहोस् है तपाईँहरू भनेपछि जानुभयो।
1: तर उहाँको अहिलेको व्याख्या के छ भने उहाँका कारणले गर्दाखेरि भागेका कैदीबन्दीहरू करिब करिब 5,000 त अझै पनि बाहिर छन् नि त होइन।
0: ए बाबा, सरकार सुरक्षा दिन नसक्ने, सरकारले अब सुरक्षा अङ्ग आफै असुरक्षित भएको बेलामा उहाँ भागेको कारणले गर्दाखेरि कैदीबन्दी बाहिर छन् भनेर भन्नु यो मानव अधिकारको निर्लज्जता हो क्या?
1: मानव अधिकार आयोगको प्रतिवेदन मिलेन त्यसो भए?
0: मिलेन, त्यो त्यो हिसाबले मिलेन, किनभने तपाईँको जतिखेर देशको प्रमुख नै असुरक्षित छ, हेलिकप्टरमा भागिरहेछ एकातिर, अर्कोतिर जसले सुरक्षाको जिम्मा ल्याएको छ ऊ आफै तपाईँको प्रताडित भएको छ, ऊ आफै असुरक्षित भएर, हामीले देखाएको थियौँ नि त कस्ता कस्ता दृश्यहरू देखाएको थियौँ, खोलामा हालेर लखटी लखटिकन मान्छेहरूलाई त्यो ढुङ्गामुडा गरेको पनि हामीले देखाएको थियौँ, उहाँहरू बसेका आफ्ना चौकीहरू जलाएको, हतियारहरू लुटेर लगेको, त्यो सबै कुरा त हामीले देखाएको थियौँ नि त। त्यस्तो परिस्थितिमा एउटा रवि लामिछाने असुरक्षित भएको बेलामा, त्यहाँ कारागार असुरक्षित भएको बेलामा कारागारबाट कैदीबन्दीहरू बाहिर गएको, त्यस पछाडि फेरि कारागारले बोलाए पछाडि आएको, अब केही आपराधिक मान्छेहरू आएनन् भने त त्यो राज्यले खोज्ने, राज्यले लिएर आउने, कतिपयलाई अहिले ल्याइरहेछ, समाचार लिएर आएकै छ राज्यको तर्फबाट, भनेपछि राज्यलाई यो विषयमा त प्रयोग गर्ने हो। यसले यसो गर्दाखेरि त उहाँहरूको कुरा के हुन्छ भने झन् ती अपराधीहरू चाहिँ बाहिरै बस्छन्, तिनीहरू आउने सम्भावना न्यून हुन्छ, हामीले फेला पार्ने सम्भावना न्यून हुन्छ, किनभने तपाईँको यस्ता चिजहरूलाई हामीले बाहिर लिएर जाँदाखेरि सुरक्षामा उहाँहरूले आफ्नो सुरक्षामा अब चाहिँ म कतै असुरक्षित हुन्छु कि भन्ने लाग्छ ती जो अहिले बाहिर बसेका कैदीबन्दीहरू छन्, त्यसकारणले उनीहरूले स्थानान्तरण गर्न सक्छन्, ठाउँ छोडिदिन सक्छन्, त्यसले गर्दा नजिकै पुगेको सुरक्षा निकायले उसलाई पक्राउ गर्न सक्दैन। कम्तीमा यस्ता चिजहरू सुरक्षाको दृष्टिकोणले पनि हामीले चाहिँ गोप्य राख्नुपर्ने चिजहरू उहाँहरूले छताछुल्ला बनाइदिनु भयो, अब उहाँहरूले कस्तो खालको मानव अधिकारको परिकल्पना गर्नुभएको हो उहाँहरूलाई नै सोधिदिनु होला।
1: होइन, अहिले भर्खरै चाहिँ नेकपा एमालेका प्रमुख सचेतक ऐनुमारसँग मैले कुराकानी गरेँ, अहिले न्यायालय चाहिँ घन्टीमै भयो भन्नुभयो, उहाँले घन्टीमै भएको छ न्यायालय
0: के भन्नु फेरि भन्नुहोस् त?
1: न्यायालय सर्वोच्च यतिखेर घन्टीमै भयो अरे क्या, यो क्रमभङ्गता भयो, ब्रेक गरियो, दृश्यता मिचियो भन्नुभयो क्या मुख्य सचेतक ऐनुमारले भर्खरै?
0: हामीले बाहिरबाट लगे हो र, हामीले बाहिरबाट लगाए त होइन, त्यहीँभित्रबाट संवैधानिक तपाईँको न्याय परिषदले हामी छजना प्रधान न्यायाधीशका लागि उपयुक्त पात्र हौ, हामी छजना प्रधान न्यायाधीशका लागि हाम्रो योग्यता र क्षमता पुग्छ भनेर संवैधान त्यहाँ न्याय परिषदले सिफारिस गरेर पठाएको व्यक्ति मध्येबाट एउटा व्यक्तिलाई संवैधानिक परिषदले सिफारिस गरे होइन भने, अनि उहाँहरू कसरी देख्नुहुन्छ त्यहाँ त्यो घन्टीमा भयो भनेर?
1: काङ्ग्रेसमा
0: बनाउनु भएको थियो,
1: ब्रेक गर्नुभयो तपाईँहरूले चाहिँ, वृष्ठ मिस्नुभयो, छिमेकी मुलुकमा नि भएको छैन नेपालको इतिहासमा 80 वर्षको होइन इतिहास छ
0: तपाईँको 2033 सालमा पनि ब्रेक भएको थियो हेर्नुहोस् होइन, त्यतिखेरको र यतिखेरको मिलेको भनेको चाहिँ के हो भने त्यतिखेर पनि तिनजनाको सिनियरिटी मिचेर अनि त्यस्तो चौथो व्यक्तिलाई बनाइएको थियो, अहिले पनि तिनजनाको सिनियरिटी मिचेर चौथो व्यक्तिलाई बनाएको, यहाँ कुनै ऊ छैन, न योभन्दा अगाडि मिच्दै नमिचेको, सिनियरिटी नमिचेको भन्ने नेपालको न्यायिक इतिहासमा छ भनेर जसरी साथीहरू भन्दै हुनुहुन्छ उहाँहरूलाई त्यो न्यायिक इतिहास एकचोटि हेरिदिनलाई म अनुरोध गर्छु।
1: तर कम्फर्टेबल खोज्यो नि त होइन न्यायालयमा राष्ट्रिय स्वतन्त्र पार्टी,
0: होइन कम्फर्टेबल भन्ने कुरै हुँदैन, न्यायपालिकामा कम्फर्टेबल भन्ने नै हुँदैन, न्यायपालिकामा स्वच्छ र स्वतन्त्र न्यायपालिका बनोस् भन्ने कुरा हो, हामीले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरे हौ, हामीले कम्फर्टेबल न्यायपालिकाको परिकल्पना गरे होइन।
1: तर जुन ढङ्गले चाहिँ न्यायपालिका आज कार्यपालिकाको छाया बनिरहेको छ यो त राम्रो होइन राज्यका लागि, दुर्भाग्य होइन? मधु चौलागाईजी, तपाईँ त कानुनको जानकार हुनुहुन्छ, अधिवक्ता हुनुहुन्छ, अब चाहिँ बारले चाहिँ एक्सन लिन खोजिरहेको छ न्यायालयमा, स्याडो वार छ होइन, स्याडो वार हुँदाखेरि त न्यायमा त प्रभावित हुन्छ नि त
0: होइन? आम सञ्चार माध्यमले पनि यो खालको भाष्य सिर्जना नगरिदिउँ, त्यहाँ हामीले कुनै पनि खालको चाहिँ हस्तक्षेप गरेका छैन, कार्यकारीले कुनै हस्तक्षेप गरेका छैन, कार्यकारीका हैसियतले सिफारिस भएको हो र भने संवैधानिक परिषदको हैसियतले सिफारिस भएको हो,
1: संवैधानिक परिषदमा पनि त कम्फर्टेबल खोज्यो नि त, अध्यादेश ल्याएर
0: सिफारिस गरौ,
1: अध्यादेश ल्याएर तिनजनाले निर्णय गर्न पाउने गरी त काम भयो नि त त्यहाँ पनि होइन?
0: होइन, अध्यादेश किन खाँचो रहेछ भन्ने कुरो त अहिले सदनमा देखिएका गतिविधिले तपाईँले देखिराख्नु भएको छ,
1: सदनमा त के नै हुन्छ र भनेको तपाईँहरूको बहुमत छ, पेलेर जानुहोस् न तपाईँहरू संसदीय क्रियाकलापमा भाग लिनुहोस्, सबैका विचार सुन्नुहोस्। सबैभन्दा
0: पहिलो कुरा त बहुमत छ पेलेर जाने भन्ने कुरामा पनि के हुन्छ भने एउटा कानुन बन्नका लागि तपाईँको त्यहाँ हामीलाई 2-3 महिना लाग्छ, हामीले जतिसुकै फास्ट ट्र्याकमा गए पनि त्यो ड्राफ्टदेखि लिएर अन्तिम

0: पाससम्म जाँदाखेरि हामीलाई धेरै प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ। अब दुई महिना तिन महिनाभित्र हामीले त्यो कानुन चाहिँ सदनमा लिएर गएर पास गरेको अवस्था हुन्थ्यो भने उहाँहरूको अविश्वासता चाहिँ कहाँनिर पुरा हुन्थ्यो भने स्वतः उहाँहरू के हुनुहुन्थ्यो, अनुमोदन भएर जानुहुन्थ्यो, एक नम्बरको मान्छे अनुमोदन भएर जानुहुन्थ्यो। अब यहाँ काहीँ न काहीँ ब्रेक गर्नुपर्ने अवस्था छ, ब्रेक गर्नुपर्ने अवस्था भएको कारणले गर्दाखेरि सरकारले अध्यादेश लिएर आयो, अध्यादेश लिएर आयो, त्यो अध्यादेश पनि सदनमा पा गरिसक्यो त पेस गरिसक्यो। अब यही विषयमा धेरै हामीले रोइल गर्नुपर्ने जरुरी छैन नि। साँच्चै यसमा हेर्ने हो भने त अझ यहाँ हामीले अहिले जसको विषयमा एमालेका साथीहरू काङ्ग्रेसका साथीहरू भनिराख्नु भएको छ त्यो हामीले एकचोटि 2071-73 सालमा नरहरि आचार्यले पेस गरेको न्याय परिषद ऐन किन फिर्ता ल्याइयो त्यो कुरो चाहिँ किन नहेऱ्यो भने क्या, जुन ऐन चाहिँ तपाईँको संशोधनको लागि हालिएको थियो, जुन ऐन सदनमा टेबल भएको थियो, छलफलको चरणमा थियो, त्यो त्यतिखेर हामीले यदि छलफल गर्न दिएको र त्यो ऐनलाई पारित गरिदिएको अवस्था हुन्थ्यो भने आजका दिनमा राजनीतिक त्याग लागेका मान्छेहरू न्यायपालिकामा छिर्ने सम्पूर्ण ढोकाहरू बन्द हुन्थे। हामीले त्यसलाई के गर्यौँ भन्दा त्यो ढोकाहरू खोल्नका लागि त्यो न्याय परिषद ऐन जुन छलफलको क्रममा भएको ऐनलाई पनि फिर्ता लिएर आएर त्यस पछाडि नियुक्ति प्रक्रिया हामीले चाहिँ सुरुवात गऱ्यौँ। त्यसरी नियुक्ति प्रक्रिया सुरु गरेको विषयमा चाहिँ उहाँहरू त्यहाँ राजनीतिकरण भएको नदेख्ने, अब एउटा संवैधानिक परिषदले उहाँहरूले सिफारिस गरेर पठाएको, न्याय परिषदले सिफारिस गरेर पठाएको व्यक्तिमध्येबाट एउटा व्यक्तिलाई नियुक्ति गरेको विषय उहाँ राजनीतिकरण भएको अनि कार्यकारीको छाया भनेर भन्नुहुन्छ, यो बिल्कुल फरक चिज हो, यो बिल्कुल हुँदै होइन।
1: तपाईँको पार्टी सभापति भारत भ्रमण जाँदै हुनुहुन्छ, त्यो कुरा सरकारलाई थाहा छैन रे हो?
0: अब त्यो कुरा चाहिँ प्रतिपक्षले भन्ने कुरा हुन्, सरकारलाई मजाले थाहा छ। हिजै पनि पार्टी सभापति प्रधानमन्त्रीज्यूहरू बस्नु भएको छ, छलफल गर्नु भएको छ, अब त्यहाँ के कुराहरू गर्ने भन्ने विषय हो। सरकारको प्रतिनिधित्व गरेर जाने होइन उहाँको नितान्त पार्टीगत भ्रमण हो त्यो, पार्टीको तर्फबाट उहाँले एउटा पार्टीको सभापतिको हैसियतले गर्ने भ्रमण हो। यद्यपि त्यसो भन्दै गर्दा एउटा पार्टीको जिम्मेवार नेताले अब त्यहाँ गएर हाम्रो कम्तीमा पनि छिमेकीसँगको सौहार्दता चाहिँ कायम गरिराख्नुपर्छ, सौहार्द वातावरण बनाइराख्नुपर्छ छिमेकीका बिचमा भन्ने एउटा रोल प्ले चाहिँ गर्नुहुन्छ होला भन्ने लाग्छ हामीलाई।
1: तर पार्टी र सरकारको केमिस्ट्री अहिले नमिलेको कुराहरू आइरहेको हुन्छ नि त, बजारमा चर्चाहरू छ नि त, होइन?
0: होइन, यी सबै कुरा बाहिर भन्ने कुरा मात्रै हुन्, हाम्रा बिचमा त्यस्तो छैन। बाह्य
1: आँखाबाट
0: देखाउन खोज्ने र बाह्य अनि त्यस पछाडि बाहिरबाट त्यो खालको वातावरण बनाएर हाम्रो पार्टीलाई कतै छिन्न भिन्न बनाउन सकिन्छ कि भन्ने उहाँहरूको अविश्वस्तता हो, त्यो अविश्वस्तता पुरा हुँदैन।
1: तर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चाहिँ मतभेदहरू छैनन्, होइन?
0: होइन, मतभेद सैद्धान्तिक मतभेदहरू हुन्छ। तपाईँको यो पार्टी नै विभाजन गर्नुपर्ने अनि त्यस पछाडि पार्टीमा केही पनि मिलेन भनेर भन्ने त्यस्तो खालको मतभेद छैन। सैद्धान्तिक विभेद त एउटा जीवन्त पार्टीमा हुन्छ नि, यदि सैद्धान्तिक विभेद त्यो विवाद भएन भने त पार्टी पनि त जीवन्त हुँदैन नि त।
1: होइन, छिमेकी राष्ट्रसँग राम्रो सम्बन्ध राख्न सकेन नि त सरकारले, कूटनीतिक सम्बन्ध राम्रो बनाउन सकेन, छिमेकीलाई चिडाइरहेको छ सरकार, यो किन?
0: होइन, के गर्दाखेरि छिमेकी खुसी भएको देखिन्छ, छिमेकी
1: त फेर्न सकिँदैन नि त, छिमेकीलाई त राम्रो तरिकाले चाहिँ व्यवहार गर्नु पर्यो, कूटनीतिक रूपमा चाहिँ होइन खुसी राख्नु पर्यो, मिल्नु पर्यो।
0: त्यो कुरा त मैले अघि नै भने, अहिले कूटनीतिक व्यवहार नगरेको, छिमेकी रिसाएको भन्ने कुरा चाहिँ केले मापन गर्यो भने कहाँ देखियो त्यस्तो खालको?
1: खै प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको विषयलाई लिएर यी आलोचनाहरू भइरहेछ नि।
0: एउटा कुरा के हो भने प्रधानमन्त्रीको हैसियतले उहाँले भारत भ्रमण गर्नु भएको छैन, त्यति मात्रै कुरा होइन, एउटा प्रधानमन्त्री बन्ने बित्तिकै छिमेकी देशको भ्रमण गरिहाल्नुपर्छ भन्ने त कहाँ छ र, त्यो विश्वमा कहीँ पनि हुँदैन।
1: हिजोको टेन्डेन्सी थियो नि त, होइन? हिजो त धेरै त्यहाँ जाने आउने,
0: ट्रेन खोजिरहेको हुन्छौँ।
1: तपाईँको पार्टी सभापति चाहिँ त्यहाँ मिलाउन गइरहनु भएको छ रे नि त, होइन? अहिले
0: के भन्नु,
1: सम्बन्ध सुधार गर्न, सुमधुर सम्बन्ध बनाउनका निम्ति पार्टी सभापतिलाई बोलाइया हो त्यसो भए?
0: होइन, बोला यस्तो हो, सम्बन्ध यसै पनि सुधारै छ त, सम्बन्ध बिग्रिया कहाँ छ भने,
1: सम्बन्ध बिग्रिएको राम्रो छ, सम्बन्ध
0: बिग्रे त नबिग्रिएको चिजलाई सुधार किन गर्नु पर्यो भने।
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार, चौलागाई सर।
0: धन्यवाद सर।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानुनका जानकार अधिवक्ता मधु कुमार चौलागाई। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656-59-63-53, 98-550-77-061 र 98-550-77-53।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोस

0: ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556-4940, 4993580 र 98550-2640।
1: It's 7 o'clock, अहिले 7 बजेको छ।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर सोधे

बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। गणतन्त्र दिवसको अवसर पारी माडीमा माडी मौलिक सांस्कृतिक उत्सव 2083 आयोजना भएको छ। माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा तथा माडी नगरपालिकाको प्रवर्तनमा हुने उक्त कार्यक्रम आगामी जेठ 15 गते दिउँसो 3 बजेदेखि बसन्तपुर बजार स्थित खुला चौरमा सञ्चालन गरिनेछ। माडी क्षेत्रको मौलिक कला, संस्कृति, भाषा, वेशभूषा तथा परम्पराको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त उत्सवमा विभिन्न जातजाति तथा समुदायको सांस्कृतिक प्रस्तुति रहनेछ। उत्सवमा थारू, मगर, तामाङ, गुरुङ, नेवार, चेपाङ, राई, दराई लगायत 12 जनजातिका सांस्कृतिक प्रस्तुति, बाजा गाजा र वेशभूषा समावेश गरिने जनाइएको छ। कार्यक्रम अघि बसन्तपुर बजार क्षेत्रमा मौलिक झाँकी सहित परिक्रमा गरिने र साँझ मौलिक खाना पर्व सञ्चालन गरी विभिन्न जातजातिका परम्परागत परिकारहरूको खानपानको व्यवस्था गरिने आयोजकले जनाएको छ। स्थानले आयोजना गरेको माडी मौलिक सांस्कृतिक उत्सवको प्रभाव स्वरूप माडीको मधेसी समुदायमा समेत भाषिक एवं सांस्कृतिक उत्थानको उत्प्रेरणा मिलेको छ। उत्सवमा सहभागिताका लागि माडी तीन रतनी र रेवाटोल क्षेत्रमा बसोबास गर्दै आएका मधेसी नागरिकहरू भेला भई छलफल गरेका छन्। भेलाबाट उत्सवको झाँकीमा सहभागी हुने र फुड फेस्टिभलमा मधेसी परिकारहरू बिक्री एवं प्रचार प्रसार गर्ने निर्णय गरिएको मधेसी युवा अगुवा राजु राउत आहिरले बताउनुभयो। माडीका अन्य जातीय समूहहरू आफ्नो परम्परागत वेशभूषा, परिकार र संस्कृतिप्रति जागरूक भई त्यसकै बलमा होमस्टे सञ्चालन गरिसके हामी भने पछि छुट्यौं, अब माडी अघि अब अगाडि बढ्ने हो, मधेसी महिला अगुवा पुनम शाहको भनाइ थियो। सांस्कृतिक उत्सव सके लगतै पुनः छलफल गरी रतनी गाउँ क्षेत्रमा मधेसी होमस्टे स्थापना गर्ने तयारी गरिएको अर्का मधेसी अगुवा बिगुवा शाह कानुले बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा माडी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित माडी मौलिक सांस्कृतिक उत्सवको तयारी स्वरूप बसन्तपुर बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम गरिएको छ। बसन्तपुर बजार व्यवस्थापन समितिको समेतको जिम्मेवारी रहेको बसन्तपुर बजार टोल विकास संस्थाको आयोजनामा बिहिबार बिहान बजार क्षेत्रका सड़क, नाली तथा सार्वजनिक स्थानहरूको सामूहिक सरसफाई गरिएको हो। सरसफाई कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर ढकाल, नम्बाडी नगर प्रमुख तारा कुमारी काशी महतो, उपप्रमुख खेमप्रसाद महतो, वडा अध्यक्ष रूपुरन महतो र गणेश प्रसाद विश्वकर्मा लगायत सशस्त्र र जनपद प्रहरी र बजारवासी नागरिकहरूको सहभागिता रहेको थियो। उत्सवमा आउने पाहुनालाई स्वच्छ, सुन्दर र व्यवस्थित वातावरणमा स्वागत गर्ने उद्देश्यले सरसफाई कार्यक्रम सञ्चालन गरिएको टोल विकास संस्थाका अध्यक्ष एम कुमार विश्वकर्माले बताउनुभयो। कार्यक्रमलाई सफल पार्न सहभागी हुने र सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद समेत ज्ञापन गर्नुभयो। दुई शीतलपुर निवासी शङ्कर पाण्डे मुक्तिको शब्द सिर्जनामा मेरो आफ्नै संसार बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ। बिहिबार मानव सेवा आश्रममा आयोजित विशेष समारोहका बीच चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, कलाकार संघका अध्यक्ष उत्तम केसी लगायतले गीत सार्वजनिक गर्नुभएको हो। हाल माडीका रैथाने उत्पादनहरूलाई राजधानी शहरमा बजारीकरणमा जोडिनुभएका सर्जक पाण्डेले भिडियोबाट प्राप्त आमदानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गर्दै कला र मानवीय सेवा बीचको सम्बन्ध अझै मजबुत बनाउन चाहेको धारणा राख्नुभयो। सामाजिक सन्देश र पारिवारिक भावनालाई समेटेको गीतमा गायक प्रमोद खरेलको स्वर र सन्तोष श्रेष्ठको संगीत तथा माधवराज खरेलको भिडियो निर्देशन रहेको छ। भिडियोमा पारिवारिक सम्बन्ध, जीवन संघर्ष र

रूपनका विभिन्न आयामहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन शुरूआत गरेको छ। भरतपुर महानगरपालिका 16 सरणपुर स्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालेको हो। उद्योगका अध्यक्ष जीना रायड बहादुर छेत्रीले सो जानकारी दिँदै भन्नुभयो, अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न शुरूआत गरेका छौ। स्वदेशी उद्यमीको संयुक्त लगानीमा 1 अर्ब 30 करोड सञ्चालनमा आएको जनाइएको छ। राष्ट्रिय मानव अधिकार आयोग र जेएनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गैवरी बहादुर कार्कीको नेतृत्वको आयोगले सुरक्षा निकायसँग भीड़ नियन्त्रण गर्न आवश्यक सामग्री अभाव रहेको तथ्य औल्याएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको 29 पृष्ठको संक्षिप्त प्रतिवेदनमा प्रहरी र सशस्त्र बीच भीड़ नियन्त्रणमा आवश्यक सामग्री नभएको तथ्य उल्लेख गरिएको छ। जेएनजी आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे बुधबार सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा केही गम्भीर र चर्चित घटनाबारे समीक्षा नै नभएको देखाएको छ। नेपाली काँग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवामाथि भदौ 24 गते बुढानीलकण्ठस्थित आफ्नो निवासमा भएको कुटपिट, काठमाडौँ महानगरपालिकाका तत्कालीन नगर प्रमुख वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहको भूमिका, सार्वजनिक र निजी सम्पत्ति ध्वस्त हुँदासम्म पनि नेपाली सेनाको निष्क्रियताबारे आएको प्रतिवेदन मौन रहेको छ। समाजवादी पार्टी नेपालले विभिन्न दलसँग एकता तथा सहकार्यका लागि वार्ता गर्न समिति गठन गरेको छ। वार्ताका लागि पार्टी केन्द्रीय समितिका सदस्य रकम चेमजोङ, रेडु यादव र डाक्टर सुरेन्द्र कुमार झालाई जिम्मेवारी दिएको छ। हालै जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच एकता सम्पन्न भइसकेको छ। नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको आकार बढाउने गरी विधान संशोधन गरेको छ। गत पुस 27 गतेदेखि 30 गतेसम्म काठमाडौँको भिरकुटी मण्डपमा भएको विशेष महाधिवेशनबाट पारित विधानमा केन्द्रीय कार्य समिति 8 जना पदेन सदस्य सहित 240 सदस्य बनाउने उल्लेख छ। यसअघि 2078 मङ्सिरमा भएको पार्टीको 14 महाधिवेशनले पारित गरेको विधानमा 14 पदाधिकारी सहित 167 सदस्य केन्द्रीय समिति बनाउने व्यवस्था रहेको थियो। त्यसै अनुसार उक्त महाधिवेशनबाट 134 निर्वाचित र 33 मनोनित गरेर 167 केन्द्रीय कार्य समिति बनाइएको थियो। भट्टसँग जोडिएका व्यक्तिहरूमाथिको अनुसन्धान शुरू गरेको छ। भट्टमाथि मुद्दा चलाउन सिफारिस गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले 56 जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर रोक्का राख्न पत्र पठाएको हो। साथै उनीहरूको लगानी विवरण खुलाएर पठाउन निर्देशन दिएको छ। संघीय सदनमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ। पार्टीको बिहिबार बसेको संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो। बैठक हुने डेबारे जानकारी दिँदै काँग्रेस प्रमुख सचेतक वासना थापाले शुक्रबार प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेट र संसदीय दलको कार्यसमितिको बारेमा छलफल भएको बताउनुभयो। स्वास्थ्य क्षेत्रमा कम्तीमा कुल बजेटको 10% बजेट छुटाउन माग गरेको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सो माग गरेको हो। संघले स्वास्थ्य सेवालाई थप सम्मान गर्दै चिकित्सकहरूलाई स्वदेशमै राख्ने वातावरण बनाएर नेपाली नागरिकलाई स्वास्थ्य सेवा पाउने नैसर्गिक हकलाई थप सुरक्षित गर्न कुल बजेटको 10% बजेट छुटाउन माग गरेको हो। बागमती नदी कोरिडोर अन्तर्गत थापाथली, गौरीगाउँ, मनोहरा र बालासु लगायतका क्षेत्रका अनाधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाएको 1 महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूको पुनर्स्थापना अझै अन्यलमा छ। वैशाख 12 गते अघिसम्म हजारौं मानिसको बसोबास रहेको क्षेत्र अहिले भत्किएको इट्टा ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढिरहेको छ, तर घरबारविहीन भएका विपन्न परिवार कता बसे, कसरी रात काटिरहेका छन् भन्ने बारे कुनै सरकारी तथ्याङ्क रहेको छैन। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: SFM 92.2 MHz.
1: এদিকে আমরা বেসমান নিকপা এমালেকা নেতা যুবা নেতা সাংসদ প্রমুখ সচেতক ঐনবার হুন্ছ মর্জি নেপালি রেডিও শুনে কার্যক্রম নেপালি বসমা মাইলাই স্বাগত গর্ন চাহন্ছু নমস্কার
2: नमस्कार केमजी धेरै धेरै धन्यवाद
1: गुड मर्निङ मानवाधिकारको प्रतिवेदन आयो होइन प्रतिवेदनले चाहिँ धेरै प्रश्नै प्रश्न मात्र सिर्जना गरेको छ राष्ट्रिय स्वतन्त्र पार्टीका 17 सांसदमाथि सूक्ष्म रूपमा अध्ययन गर्न पनि भनेको छ आगजनीमा जुन सामेलहरू थिए हिंसा भड्काउने काम गरिएको थियो तर प्रधानमन्त्रीको हकमा चाहिँ रहस्यमय भन्यो नि त प्रतिवेदन होइन के हुन्छ प्रतिवेदन कार्यान्वयनका लागि तपाईँहरूको जोरदार माग छ नि त होइन तपाईँहरू त रहस्यमय आयो भन्नुभएको छ फेरि यति राम्रो प्रतिवेदन आउँदा पनि बाहिर
2: होइन मैले पनि त्यही भन्दै थिएँ तपाईँको कुरा जे भन्नुभयो मलाई मानवाधिकार आयोगले जसरी प्रतिवेदन बाहिर ल्याएको छ त्यसको सम्मान गर्नुपर्छ सम्मान छ स्वागत यज्ञ पनि छ मेहनत गरिएको छ अब यथार्थ र त्यो भदौ 23-24 घटनाको विषयलाई लिएर त्यसलाई भदौ 23-24 ऐना देखाउने कोसिस गर्नुभएको छ तर सँगसँगै अलिकति वर्तमान चाहिँ सत्ताको दबाव वर्तमान कार्यकारी प्रमुखको वर्तमान चाहिँ राजनीतिको प्रभाव परेको देखिन्छ खास गरिकन त्यो चाहिँ घटनाका त्यो बेलाका मुख्य नायके मुख्य नेता त्यही जगमा चाहिँ 24 जगमा चाहिँ बनेको सरकार हो भन्ने लाग्छ मलाई मैले हिजो मेरो त्यो स्ट्याटस पनि लेखेँ त्यो 24 घटना नेपालको तेस्रो र अपराधको सबैभन्दा ठुलो कालो धब्बा हो नेपालको सन्दर्भमा त्यही घटनाको जगमा त्यही 24 दिनको जगमा उभिएको सरकार हो र यसका मुख्य चाहिँ नायके मुख्य नेता त्यसको मुख्य योजनाकार त्यसको मुख्य चाहिँ परिचालक कोही हुनुहुन्थ्यो भने वर्तमान प्रधानमन्त्री हुनुहुन्थ्यो तर उहाँका बारेमा एक शब्द पनि नबोल्ने कुरा चाहिँ अलिकति संशयपूर्ण अलिकति मान्छेले त्यसको निष्पक्षतामाथि त्यसको विश्वसनीयतामाथि प्रश्न गरिरहेकै छन् गौरीबहादुर कार्कीले कसरी बोल्छन् आफै त्यो घटनाका दोषी हुन् गौरीबहादुर कार्कीलाई नै दोषी र यसको चाहिँ एउटा अनुसन्धान घटना घटाउने मान्छे हुन् भन्दा युवाको प्रतिवेदनले जब स्पष्ट पारेको छ भने गौरीबहादुर कार्कीले त त्यो नियोजित थियो प्रायोजित ढङ्गले जे गर्नका लागि उनलाई त्यो आयोग खडा गरेर बनाइएको थियो त्यही गरे आउनुहुन्थ्यो त बिचरा होइन त्यसैले
1: सानो माछाहरूलाई जालमा हालेर एउटा नाटक मञ्चन गरिएछ भन्नुभएको रहेछ नि त तपाईँले त होइन यो के भन्नुभयो
2: सानो माछालाई होइन ठुलो माछालाई जोगाउन
1: ठुलो माछा जोगाउन सानो माछाहरूलाई जालमा
2: सानो माछालाई जालमा पारेको एउटा नाटक जस्तो देखियो अन्तिममा
1: ठुलो माछा बिलामी छानेदेखि लिएर चाहिँ गौरीबहादुर कार्कीहरू सुशीला कार्कीसम्म ठुलो माछा होइन त होइन सानो माछा हो र
2: वर्तमान प्रधानमन्त्री भने वर्तमान प्रधानमन्त्रीलाई चाहिँ उहाँले के गर्नुहुन्छ जो मुख्य योजनाका जो मुख्य त्यो घटनाका जसको चाहिँ ब्याकमा होइन जसको चाहिँ अब बलमा त्यो घटना घटाइयो त्यो बेलाका वर्तमान प्रधानमन्त्रीका स्टेटसहरू हामीले अध्ययन गर्ने हो भने ती सबै भड्का खालका थिए उसाल्ने खालका र त्यो घटनासम्म पुर्याउनका लागि एउटा रोड म्याप जस्तो स्टेटस देखिन्थ्यो र त्यो घटनाकै बिचमा पनि जे जसरी जस्तो तपाईँको एउटा म स्मरण गराउँछु एउटा चाहिँ भिडियो है पोखराको चाहिँ प्रदेश सभा हल जल्दै थियो साह्रो जल्दै थियो एकजना मान्छेले चाहिँ फोनमा कुरा गरेको कुरा एकदम भाइरल भएको थियो त्यो बेला होइन हामीले यहाँ प्रदेश सभा जला यो सबभन्दा ठुलो उपलब्धि भयो के भयो अनि हाम्रो नेताको बालन नै होइन त बालन नै हो नि त ठिक छ बालन नेता होइन हाम्रो भन्दै हिँडिरहेको थियो नि त होइन त्यसैले मैले भने मानव अधिकार आयोगको रिपोर्टले चाहिँ अलिक सत्य तथ्य ल्याउने घटनालाई यथार्थमा सबै कुरा ल्याउने चाहिँ कोसिस भएको छ त्यो स्वागत यज्ञ छ सम्मानपूर्ण पनि छ तर सँगसँगै त्यसका मुख्य योजनाकारलाई मुख्य चाहिँ त्यसका नेतालाई
1: तपाईँहरूले त संशय पैदा गर्नुभयो जोगाउने काम गरियो चोख्याउने काम गरियो यो प्रतिवेदनको पनि त खासै अस्तित्व औचित्य छैन भन्ने यस्तो कुरा गर्नुभयो नि त तपाईँले होइन
2: होइन त्यसको औचित्य छैन भने होइन मानव अधिकार आयोगको रिपोर्टको त औचित्य भएर त यति कुरा भनेको छ मैले किन औचित्य छैन यो त के हो भने यो तपाईँको गौरीबहादुर कार्कीको आयोग र मानव अधिकार आयोगलाई एकै ठाउँमा मानिसले मानिसहरूले जसरी एउटै चाहिँ तुलोमा राखेर जान्ने कोसिस गरिरहेको छन् त्यो सर्वथा गलत सर्वथा भ्रमपूर्ण र सर्वथा चाहिँ त्यो नबुझेको कुरा हो होइन मानव अधिकार आयोग भनेको यो संवैधानिक अङ्ग हो र इन्टरनेसनल्ली रिकग्नाइज चाहिँ चिज हो यो चाहिँ इन्स्टिट्युसन हो त यसले चाहिँ गरेको चाहिँ अध्ययन अनुसन्धान यसले तयार पारेको रिपोर्टले चाहिँ त्यसको ग्लोबल्ली चाहिँ त्यसले मिनिङ राख्छ ग्लोबल्ली त्यसको चाहिँ इम्पोर्टेन्स हुन्छ होइन चाहिँ ग्लोबल फोर्सेसहरूले बाहिरी चाहिँ शक्तिहरूले अरू देशहरूले अन्तर्राष्ट्रिय समुदायले इन्टरनेसनल कम्युनिटीहरूले पनि यसका बारेमा यो यसलाई चाहिँ अथेन्टिक रूपमा लिन्छ र उनीहरूले यसका आधारमा यसको पर्सपेक्टिभमा चाहिँ आफ्नो दृष्टिकोण बनाउँछ आफ्नो चाहिँ एउटा गाइडलाइन तयार पार्छ तर गौरीबहादुर कार्कीको आयोग भनेर त तत्कालीन सरकारले प्रतिशत सामनाका लागि आफू अनुकूलको बनाएको त्यो चिज हो होइन त्यही उसले जे उद्देश्यका साथ खडा गरिएको थियो त्यस गठन गरिएको थियो त्यही उद्देश्य पुरा गरेको गौरीबहादुर कार्की

0: किनभने उनै आफै पनि अभियुक्त थिए. मैले हामीले बारम्बार भन्दाखेरि होइन कि गौरीबहादुर कार्की त्यो आयोगको चाहिँ अध्यक्ष बन्नुभन्दा अगाडि त्यो घटना भइरहेको बेलाका उनका फेसबुक स्टेटस हामीले त्यो बेला हेऱ्यौँ भने
1: सुशीला कार्कीमाथि पनि त अनुसन्धान गर्न भन्यो नि त प्रतिवेदनले.
0: एक्ज्याक्टली सुशीला कार्कीका पनि अभिव्यक्ति सडकमा गएर चाहिँ यिनलाई मार्नुपर्छ, यिनलाई कहाँ यसरी छोड्नुहुन्छ, यिनका
1: नेपालको झन्डा काँधमा राखेर होइन उहाँको पनि त भूमिका कडै थियो.
0: युवाहरूलाई भड्काउने, युवाहरूलाई त्यो बेला चाहिँ म्यानिपुलेट गर्ने, त्यो बेलाको आन्दोलनलाई भड्काउने, आन्दोलनमा चाहिँ आगोमा घिउ थप्ने काम र खास गरिकन त्यसलाई हिंसात्मक बनाउने, तोडफोड बनाउने र त्यो ज्यान लिनेसम्म ठाउँमा पुर्याउनु गर्ने त्यो उहाँहरूको योगदान छ. एकदम त्यही त यी सबै कुरामा चाहिँ आयोगले जे
1: स्वागतले
0: छ. तर यसमा वर्तमान प्रधानमन्त्रीका सन्दर्भमा यसका एक शब्द पनि नबोल्ने कुरा चाहिँ अदालतमा जसरी कार्यपालिकाको
1: भूमिका छ र मानव अधिकार उल्लङ्घन गर्नमा उहाँ त सडकमा आउनु भएन नि त होइन.
0: बालेन शाहजीको सडकमा आउने कुरामा त सबै कुरा होइन नि. अहिले पनि उहाँ संसदमा हेरिनु भएको छ, सडकमा कसरी आउनुहुन्छ? सरकारमा चलाउनु भएको छैन
1: संसदमा त आउने नआउने कुरा त उहाँहरूका सांसदहरूको पार्टीका नेताहरू आइरहनु भएको छ. तपाईँले बलै गरी चाहिँ धेरै भ्यालु क्रिएट गरिदिनु भएको छ क्या प्रधानमन्त्रीको त्यहाँ विरुद्ध.
0: भौतिक उपस्थिति चाहिँ पनि एउटा महत्त्वपूर्ण कुरा त हो, तर नेतृत्व मुख्य नेतृत्व कहिले कहिले भौतिक रूपमा उपस्थित नहुन पनि सक्छ. उसले आफ्नो विचार, उसले आफ्नो योजनाहरू, उसका निर्देशनहरू के रहे कसा रहे भन्ने कुरा हो नि त. बालनजी जब त्यो आन्दोलनका त्यो घटनाका मुख्य चाहिँ नेता थिए, मुख्य योजनाकार थिए, मुख्य त्यसका परिचालक थिए भने भौतिक रूपमा सडकमा कहाँ उभिओपिनन् भन्ने कुराले म्याटर गर्दैन. उसले के चाहिँ योजना दिए, के कसरी परिचालन गरे,
1: होइन यसलाई मार्नु, यसलाई काट्नु, यसलाई चाहिँ सिद्ध्याउनु भनेर भनेन नि त उनले पनि होइन. मालिन साह
0: कुनै बेला त भने नि त सिन्दुरा जलाइदिन्छु भने
1: त्यो बेला त कारवाही भएन नि त उहाँलाई, त्यो बेला त बचाइयो त्यसो भए त्यतिखेर.
0: त्यही त त्यो नगर्नु गल्ती थियो. त्यो एउटा चाहिँ जिम्मा ठाउँमा बसेको व्यक्तिले त्यस्ता खालका अभिव्यक्तिहरू दिएर समाज भड्काउने, समाजलाई उशृङ्खल बनाउने, उनलाई चाहिँ अहिले एउटा यस्तो समय तयार भयो भने बिस्तारै समयक्रमले त्यसमा अब के कसको कति चाहिँ जिम्मेवार छन् त्यो आफ्नो ठाउँमा होला. तर बालनले एक शब्द बोलेर एउटा चाहिँ आह्वान गर्दा चाहिँ हजारौँ मान्छेहरूले ज्यान थाल्ने आहुति दिने त्यो खालको परिस्थिति बन्यो नि त. त उहाँको चाहिँ त्यो फेसबुक स्टेटसले 23 गते भन्दा अहिले दिन तपाईँले 22 गतेको स्टेटस हेर्नुसँग सायद साँझको जस्तो लाग्छ, भदौ 22 गतेको उहाँले को चाहिँ जाने त्यो आन्दोलनमा, को नजाने भन्दै एउटा चाहिँ सीमारेखा तयार पार्नुभयो नि त. कसलाई चाहिँ जाऊ भन्नु, कसलाई नजाऊ भन्नुको बेलुका त्यो आन्दोलनमा. त्यसपछि भोलिपल्ट पनि उहाँले चाहिँ ल अब होइन आऊ फर्क्यौ, अब यो यसो गरौँ सो तिम्रो उद्देश्य चलाउने हामी छौँ भन्नुभयो. उहाँले चाहिँ खालको त गर्नुभयो, तर त धेरै बिग्रिसकेका थियो होइन. र अब घटनामा त धेरैले बालनको नाम लियो नि त, बालनले हामी चाहिँ अनि उहाँ त्यसपछि त्यो घटना पनि कम भयो. 24 गति उहाँले जब आह्वान गर्नुभयो,
1: 24
0: सबै कुरा पुरा भयो. त्यतिखेर सिंह दरबार जलिसकेका थियो, राष्ट्रपति भवन जलिसकेका
1: थियो. प्रश्न उठाउनु हो नि त होइन.
0: केही राज्य पक्षबाट दुईटा चाहिँ कोही आफै लुटपाट गर्नु जाँदा मरिसकेको झन् 70-75 मान्छे मरिसकेका थिए. तब उहाँले के भन्नुभयो भने अब उद्देश्य पुरा भयो, फर्किन सक्नुभयो, फर्के भोलिपल्ट एउटा आन्दोलन भएन त भन्दा छ. उसको मुख्य नेता को रहेछ, को थियो, कसको चाहिँ त्यसले चाहिँ कसले परिचालन गरेको थियो भन्ने कुरा त्यो पुष्टि भएको कुरा थियो नि त. त्यसपछि त्यो त्यो त्यो त्यो परिस्थितिलाई चाहिँ भड्काउँदै होइन म्यानुपुलेट गर्दै यहाँसम्म पुर्याउने र त्यसको जगमा प्रधानमन्त्री बन्ने कुरा, 182 सिट ल्याउने कुरा होइन. खास गरी त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँलाई सुन्नुहोस् एउटा सिरियसली एउटा कुरा, त्यो बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई त मान्छेले ललकारिसकेको थियो. राष्ट्रिय स्वतन्त्र पार्टीले यो तल्लो सिट ल्याउने कुरामा मुख्य बारेन जब जोडिए राष्ट्रिय स्वतन्त्र पार्टीसँग, रवि जेलबाट जेल ब्रेक गरेर आइसकेको त राष्ट्रपति धुलोमा गएको थियो. त्यस कारणले
1: जेलमा सुरक्षित गर्नुको साटो चाहिँ भिडमा फालिदिएर उहाँको ज्यानको असुरक्षा गरायो भनेर आयो नि त पछि धेरै कुराहरू.
0: मेरो कुरा त सुन्नुहोस्, म तपाईँलाई तथ्यहरू खोल्छु नि. जस्तो त्यो बेलाका चर्चित नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीका बाहिर रहेका सुमना श्रेष्ठ, सन्तोष प्रिया जस्ता अरू पनि,
1: दुईटै नेता छैन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा,
0: रमेश
1: खरेल पनि छैन, अनिल पनि छैन, सुमना पनि छैन होइन. तपाईँले नाम लिएको
0: उनीहरूले त्यो बेला सुन, त्यो बेला परित्याग गरेको भन्दा राष्ट्रपा परित्याग उनले मात्र होइन, धेरै राष्ट्रपाका कार्यकर्ताले भने राष्ट्रपा परित्याग गरेका थिए. राष्ट्रपा अब सक्यो, राष्ट्रपाले अबको नेतृत्व गर्न सक्दैन, राष्ट्रपा पुरै चाहिँ भाषियो, अपराधीकरणतिर लाग्यो. किन त भने त्यसको पछाडिको कारण थियो, रविले जब जेल ब्रेक गरेर बाहिर आयो नि त्यस्तो थियो. भन्दा मैले तपाईँले यस प्रसङ्ग किन जोडेको त भन्दा राष्ट्रपा त्यो आन्दोलनपछि त्यसरी चाहिँ एकदम कमजोर भइसकेको थियो. तर पछि चुनावमा कसरी माथि उठेर यो ठाउँमा यो तहको चाहिँ जनमत ल्याउने ठाउँमा कसरी पुग्यो त भन्दा बालनको एन्ट्रीले हो, बालन राष्ट्रपासँग जोडिएर हो है. बालन

0: शासनसँग जोडिएपछि बालनलाई प्रधानमन्त्री बनाउने भनिसकेपछि मान्छेले विश्वास गरेर ठिक छ बालनलाई प्रधानमन्त्री बनाउने कुरा हो हामीले त्यस कारण घन्टीलाई छाप हालौँ भनेर रवि अथवा अरू राष्ट्रपा हेरेर राष्ट्रपतिका भिजन दृष्टिकोण होइन बालनप्रति विश्वास गरेर किन त भन्दा बालन त्यो 64 घटनाका मुख्य एजेन्डाकार थिए है त्यसैले अनि अब अहिले बालनलाई चाहिँ अस्तित्व राख्ने कुरा बालन वर्तमान प्रधानमन्त्रीका सन्दर्भमा केही पनि यस शब्द नबोल्ने कुरा त्यो त अलिकति सत्ताको चाहिँ दबाबमा छायामा परेको अनुभूति तपाईँलाई पनि भयो होला नि तपाईँले त्यही भएर सुरुमै मलाई त्यही क्वेसन गर्नुभयो होला
1: होइन अब नेपाली सेनाको भूमिकामाथि पनि त यहाँहरूको प्रश्न छ नि त होइन उहाँ नेपाली सेनाले त यदि एक्सन चाल दिएको भए त धेरै हतात हुन्थ्यो भन्ने रिपोर्ट आयो नि त पछि
0: भने नि मानव रिपोर्टले भनेन त भयो नि त नेपाली सेनाको भूमिका पनि प्रश्न चाहिँ गर्ने खालको छ 24/7 जब परिचालन भएन होइन त्यसपछि त त्यो त रह्यो नि त्यो संशय त बन्यो नि
1: हजुर संसदमा बालेन साले खोज्या अरू एजेन्डाहरू छैन बहिनी
0: हेर्न मन लागेर कालो कोट हेर्न मन लागेर दारी पाले हेर्न मन लागेर खोजेको होइन किन प्रधानमन्त्री चाहियो त बालनलाई खोज्यो होइन प्रधानमन्त्रीलाई खोज्यो संसद भनेको संसदको नेता भनेको प्रधानमन्त्री हुन्छ है संवैधानिक कतिपय कानुनी दायित्वहरू संवैधानिक दायित्वहरू प्रधानमन्त्रीका दायित्वहरू हुन्छन् प्रधानमन्त्रीसँग जोडिएको विषय हुन्छन् देश अगाडि बढ्ने कसरी बढ्ने देशमा के हुँदैछ भन्ने कुराको जवाबदेही र त्यसको चाहिँ रेस्पोन्सिबल जिम्मेवार प्रधानमन्त्री हुन्छ अनि प्रधानमन्त्रीलाई चाहिँ तपाईँले अनि नखोज्ने त कसलाई छ नि त प्रधानमन्त्रीलाई नखोज्ने चाहिँ अनि के
1: चाहियो भने जस्तो तपाईँहरू पनि त त्यस्तो जिद्दी ढिबी नगर्नुहोस् त भन्दा क्या
0: हामी खोज्दैनौँ प्रधानमन्त्री पद छोडिदिए भइगयो नि त उहाँले
1: संसदमा किन चाहियो कामकार भएर अगाडि बढिरहेको छैन संसदमा
0: के काम गर्दै हुन्छ त्यो संसद अनि संसद किन चाहियो त्यसो है संसदमा प्रधानमन्त्री किन चाहियो भन्नुहुन्छ भने संसद किन चाहियो
1: संसदमा त अब विधेयकहरू बन्छन् नीति बन्छन् ऐन बन्छन् प्रधानमन्त्री अरू काममा हुनुहुन्छ सिंहदरबारमा प्रधानमन्त्री कार्यालयमा बसेर
0: संविधानले तोकेको आवश्यकता संविधान बमोजिम चले सरकार हो नि त्यही हो संविधानको आवश्यकता कानुनको आवश्यकता संसदको आवश्यकता अनुसार आउने उहाँको आवश्यकता अनुसार
1: होइन नआउने भइसकेपछि तपाईँहरू चाहिँ विरोध गरे गर्ने त्यसो भए
0: विरोध होइन हामीले आउनुहोस् भनेको त्यसलाई विरोध मान्नुहुन्छ भने त्यही त हामी त चाहिँ सही कुरा
1: नेस्रो लागेर हो प्रधानमन्त्रीलाई बोलाउनु भएको
0: संविधानको अधीनमा रहेर यो सरकार चल्नुपर्छ देश चल्नुपर्छ
1: अगाडि बसेको देख्यो भने तपाईँहरू सन्तुष्ट हुनुहुन्छ होइन संसदमा प्रधानमन्त्रीज्यूलाई
0: प्रधानमन्त्रीको त्यो कालो संसदमा कालो चस्मा पनि वास्तवमा लाउन पाइँदैन नि
1: कालो चस्मा लाउनु भएको छ नि त संसदमा
0: उहाँहरूले चाहिँ अब संसदीय अभ्यास नबुझ्नु भएको कति कानुनका अब कानुनी अध्ययनको अभाव छ कानुनको जानकारको अभाव छ उहाँहरूमा एउटा दम्भ घमण्ड तर चक्क कालो चस्मा लाएपछि दारी चाय पालेपछि चिटिक्क लुगा लाएपछि देश बन्छ भन्ने भ्रम पर्याप्त छ
1: खगेन्द्र सुनारजी कालो चस्मा लाएर आउनुहुन्छ नि त
0: व्यक्तित्वमा त तर जुन प्रवृत्ति देखिया छ संसदलाई चाहिँ एउटा होइन एउटा फेसन गर्ने थलो जस्तो एउटा चाहिँ त्यसको मर्यादा होइन कोही चाहिँ अब के गरी कोही के गरी जस्तो हाम्रो चाहिँ सभ्यता हाम्रो चाहिँ स्थापित मान्यताहरू हाम्रो संस्कार संस्कृति जसरी चुनौती दिँदै दिइँदैछ त्यसले त्यस्तै राम्रो गरिराखेका छैन
1: एकदमै महत्त्व काम चाहिँ आयो होइन बजेट राम्रो आउँछ यो पाला 18-20 खर्ब बराबरको बजेट ल्याउने तयारी
0: मलाई त्यस्तो धेरै उत्साहित त्यस्तो धेरै मलाई विश्वास त छैन तर पनि आशा गरौँ न राम्रो ल्याउनु होइन देश बन्ने बजेट ल्याओस् भन्ने
1: धर्मै भने विरोधै विरोध गर्ने त हो नि प्रतिपक्षीले त
0: त्यस्तो होइन खेल्ने धर्म होइन हामीले सही कुरा देखाइदिने हो
1: हेर्नुहोस्
0: खेमजी हार्वर्ड युनिभर्सिटी पढेर होइन तपाईँको अक्सफोर्ड पढेर क्याम्ब्रिज पढेर म्यासाचुसेट्स पढेर काबिल हुने भए भए है तर तपाईँको तपाईँको कतिले पढाए त के हुन्थ्यो होइन विकास गर्नु छ नेपालको बुझ्नु छ नेपालको समाज है अन्त्य गर्नु त नेपाली समाजका विभेद र शोषणहरू अन्त होइन यहाँका जुन अन्यायहरू अत्याचारहरू समृद्ध मनाउँछ नेपाली समाज. नेपाली समाज एउटा डाइभर्सिटीयुक्त समाज हो, बहुभाषी बहुधार्मिक बहु चाहिँ जाति बहु चाहिँ भौगोलिक चाहिँ समाज छ र यहाँ समाजका चाहिँ अब उता बगानको साइपाल हिमालका चाहिँ समाजका आफ्ना विशेषता छन्, तराईको समाजका आफ्ना विशेषता छन्, माथि हिमालका समाजका आफ्ना विशेषता छन् होइन, तपाईँको डोटीका समाजका आफ्ना विशेषता छन्. त्यो पढ्ने कुरालाई त्यो बुझ्ने कुरालाई त्यो समाज बुझेर ल्याएको कुरालाई चाहिँ बौद्धिक भन्ने, तपाईँको हार्वर्डमा मात्र पढेका राम्रो अङ्ग्रेजी शब्दहरू घुसाउने कुरालाई बौद्धिक भन्ने है, यो आफ्नैमा प्रश्न छ.
1: विश्वका धेरै सिस्टमहरू प्रणालीहरू बुझेर विश्वलाई बुझेर नेपालमा लागू गर्ने कुरा, विश्वका धेरै विकसित देशहरूका होइन विषयहरूलाई चाहिँ ल्याएर चाहिँ नेपालमा चाहिँ त्यसको एक्सन प्लान बनाउने कुरा त राम्रो हुन्छ नि त, भोलि देशलाई त राम्रै हुन्छ नि होइन.
0: नेपाली समाज
1: बुझ्नु भएको छैन गजो सोनी वाग्लेले, अहिलेको सरकारले समाज बुझाए होइन, यसै समाजबाट उत्पादित होइन नि त सांसदहरू पात्रहरू. राम्रो बजेट आउँछ, जनमैत्री आउँछ भन्ने कुरामा
0: आशा गरौँ न, किन अहिले विश्वास छैन अहिले किन भनिहालौँ, आशा गरौँ. तर मलाई चाहिँ तपाईँले भने जस्तै पुरै भरोसा विश्वास सारा राम्रो गर्छ भन्ने विश्वास चाहिँ दिलाएका छैन.
1: गणतन्त्र दिवस हो नि त आज त होइन, मुलुकमा गणतन्त्र आएको होइन, स्थापना भएको लोकतन्त्र
0: दिवसको
1: लोकतन्त्र छ नि त देशमा होइन आज.
0: एक्ज्याक्टली तर मैले सुन्दैछु आज गणतन्त्र दिवसको सन्दर्भमा पनि प्रधानमन्त्री नबोल्ने रे,
1: शुभकामना.
0: अचम्मको विषय के छ भने संसदमा पनि एक शब्द नबोल्ने, यत्रो चाहिँ जनमत प्राप्त गरेर प्रधानमन्त्री बनाइसके धन्यवाद नभन्ने जनतालाई, अनि आज गणतन्त्र दिवसको दिनमा पनि जनतालाई चाहिँ सम्बोधन नगर्ने, देशलाई सम्बोधन नगर्ने भन्दा प्रधानमन्त्री अब गणतन्त्रमा पनि प्रतिबद्ध छन् कि छैनन्, यो गणतन्त्र चाहेका हुन् कि होइनन्, यो संसद चाहेका हुन् कि होइनन्, यो व्यवस्था यो संविधान प्रधानमन्त्रीको रुचिको विषय हो कि होइन, अब यो त प्रश्नको चिन्हमा पनि गएका.
1: तर प्रधानमन्त्रीले चाहिँ बेला आएको बेला चाहिँ म चाहिँ सबै जवाफ दिन्छु, 100 दिन मलाई काम गर्न दिनुहोस्, म चाहिँ रिजल्ट ल्याएर आउँछु भन्नुभएको छ.
0: यो भने उहाँले कि प्राइभेट कम्पनी चलाएको हो त भने देश चलाएको हो नि.
1: हर्क साम्बाङजी बहिष्कार गर्दै हिँड्नु भएको छ नि त, तपाईँहरू त त्यहाँ बसिया बसे हुनुहुन्छ नि त होइन, हर्कजीले बरु एक्सन लिनु भएको छ नि त.
0: हर्कजीलाई त हामीलाई के ठाउँमा नराख्नु न, उहाँ अब संसदीयसँग यहाँ हुनुहुन्छ, उहाँलाई त्यस्तो पनि हुन्छ, हामीलाई त्यस्तो मिल्छ, हामी त नियम कानुन प्रतिसभा नियमावली संविधान बमोजिम होइन आवश्यकता अनुसारमा हामीले गर्ने हो. हामीले जस्तै अस्ति तपाईँको जेठ 7 गते प्रधानमन्त्री आउनुपर्छ भन्यो, तर जेठ 1 गतेदेखि त त्यो कुरा गरेनौँ नि त होइन, 28 गते 28-29 गते नित्य कार्यक्रममा प्रधानमन्त्रीले चाहिँ दिने चलन छ, त्यो दिनुहोस् लाउनुहोस् भन्यो होइन, त्यसको जवाब अनि त्यो उहाँले गर्नुभयो. त्यसपछि अब हप्ताको पहिलो दिनभित्र संसद चलेको बेलामा महिनाको कुनै पनि महिनाको पहिलो हप्ताभित्र कुनै एक दिनको पहिलो एक घन्टा चाहिँ प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिनेछ भनेर प्रदेशसभा नियमावलीले व्यवस्था गरेको छ.
1: प्रदेशसभा नियमावलीले त होइन प्रधानमन्त्री नभए पनि उहाँले तोकेको व्यक्तिले चाहिँ उत्तर दिन सक्नेछ, जवाब दिन सक्नेछ.
0: त्यो चाहिँ नीति तथा कार्यक्रमको सन्दर्भ हो कि, नियम 56 को 1 के भन्छ प्रधानसभा नियमावलीको भने संसद चलिरहेका बखत प्रत्येक महिनाको पहिलो हप्ता कुनै एक दिनको पहिलो एक घन्टा सांसदहरूसँग प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुनेछ भनेको छ क्या, गर्नेछ भनेको छ, त्यो गर्न सकिनेछ गर्नुपर्नेछ भनेको छैन, अनिवार्य गर्नेछ
1: गर्नुपर्नेछ.
0: हेर्नुहोस् न, अब राज्यका 3 अङ्ग व्यवस्थापिका कार्यपालिका न्यायपालिकाहरू जुन जुन सेपरेसन पावर र जुन चेक एन्ड ब्यालेन्स हुनुपर्छ सबैको आफ्नो चाहिँ नि, त्यो त एउटा जातका 3 खम्बा हो नि त, एउटा लोकतन्त्रका 3 खम्बा हुन्, तर के भयो त उनीहरू सबै अब कार्यपालिकाको छायामा भयो क्या, व्यवस्थापिका पनि न्यायपालिका पनि.
1: न्यायपालिका त कसरी छाया हुन्छ, योग्यताको आधारमा डाक्टर मनोज कुमार शर्मा आइसक्नु भएको छ नि त होइन प्रधान न्यायाधीश.
0: इतिहासमा सबभन्दा बढी चाहिँ दलीयकरण गरेको र राजनीतिकरण गरेर चाहिँ सारा स्थापित मूल्य मान्यता सारा चाहिँ स्थापित चाहिँ होइन अहिलेसम्मका चिजहरूलाई ध्वंस बनाएर पुरै तोडेर घन्टीकरण गरिएको दलीयकरण गरिएको घटना हो न्यायपालिका भनेको सबभन्दा बढी इतिहासमा यति यति छ त विश्वमा एकचोटि 1973 चाहिँ इन्डियामा त्यस्तो कोसिस भएको थियो इन्दिरा गान्धीले जतिखेर ठुलो जनमत ल्याउनु भएको थियो पछि त्यस्तो पनि त्यहाँ सच्याए होइन यो पनि सच्याउनु पर्ला
1: कसरी सचिन्छ संवैधानिक परिषदले न्याय परिषदले सिफारिस गर्यो छजनालाई छजना नै योग्य हो भनेर सिफारिस गर्यो त्यही अनुसारको चाहिँ संवैधानिक परिषदले एकजनालाई प्रधान न्यायाधीशमा नियुक्त
0: गर्यो पृथ्वी गोलो छ समय गतिशील छ सबै कुरा हेर्दै जाउँ न किन
1: यसको मतलब न्यायालयमा पनि राजनीतिकरण भयो कम्फर्टेबल खोज्यो होइन राजभाले त्यसो भए तर मनोज कुमार शर्मा डाक्टर मनोज कुमार शर्मा पनि त काबिल न्यायाधीश हो नि त होइन उहाँले चाहिँ गोलिन्द्र शमशेर जमराले चाहिँ मलाई भने जस्तो लाग्छ उतिखेर चाहिँ हो मैले त न्यायको हिरा लिएर आएँ भन्नुभएको थियो क्या त्यतिखेर नियुक्ति हुँदाखेरि
0: ठिक छ व्यक्तिको विरोध गरेको छैन व्यक्ति काबिलै हुनुहुन्छ होला मनोज शर्मा होइन तर अरू

0: बेकाबिल थिएनन् है बेकाबिल भए सर्वोच्च
1: मान्यता हुँदै हुनुहुन्थेन भन्ने हो तपाईँहरूको माग चाहिँ
0: एक्ज्याक्टली क्रम हुँदैन त्यहाँको स्थापित मान्यतालाई स्थापित मूल्यलाई चाहिँ स्थापित गर्न सक्छ त्यसलाई चाहिँ कन्टिन्यू गर्नुपर्थ्यो त्यहाँ चाहिँ हस्तक्षेप गर्न हुँदैन थियो होइन भन्ने कुरा हो त्यो विधि पद्धतिको कुरा त्यहाँको नियत
1: अब के हो जाँदा जाँदै प्रधानमन्त्री संसदमा नआउने तपाईँहरूले विरोध गरे गर्ने अब के हुन्छ
0: एकदा आउनुहुन्छ भन्दा सत्ता पक्षले अब के भन्दा आश्वस्त पारेका छन् कमिटमेन्ट गरेका छन् हेरौँ
1: कविन्द्र बुर्ला कोटीले एक हप्ताभित्र भन्नुभएको थियो अस्ति
0: भन्नुभएको छ हेरौँ अब
1: एक हप्ताभित्र भनेर
0: ठिक छ त्यसपछि हामी थप कुराकानी गरौँला नि किन आउनु भएन भनेर सोधौँ
1: हस् यहाँको महत्त्वपूर्ण सबैलाई धेरै धन्यवाद नेकपा एमालेका प्रमुख सचेतक ऐन महरा आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछु
2: 93.2 स्वदेश FM
3: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083
2: माडीको कला संस्कृति भाषा वेशभूषा स्थानीय पहिचान सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ
3: मिति यही जेठ 15 गते शुक्रबार समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन
2: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति
3: साझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल
2: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि
3: अवश्य सहभागी बनौ माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ
4: नमस्कार जनता जान्न चाहन्छन्मा स्वागत छ म ऋषि थपलिया आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्व उप प्रधानमन्त्री तथा पूर्व गृहमन्त्री एवं पूर्व रक्षा मन्त्री डाक्टर भीम रावल भीमरावलजी जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई
5: धन्यवाद
4: बालन सरकारको रफ्तार अनि प्रतिपक्षीहरू निरीह प्रधानमन्त्री बोलिदिनु पर्यो भनेर प्रतिपक्षीहरू संसदमा रोइलो गर्नु सिवाय अरू केही पनि विकल्प छैन कस्तो स्थितिमा पुग्नु भयो है तपाईँहरू
5: तपाईँले भनेको दुइटै कुरा प्रतिपक्षको रोइलो बालनको रफ्तार भन्ने कुरा निष्कर्षमा पुग्ने बेला भइसकेको छैन किनभने यो सरकार बनेको भर्खर 2 महिना भएको छ अलिकति हेर्नुपर्छ र जहाँसम्म बोलिदिनु पर्यो भन्ने आग्रहको कुरा गर्नुभयो त्यो बोलिदिनु पर्यो भन्ने आग्रह होइन देशको आवाजलाई प्रतिनिधित्व गर्ने प्रमुख व्यक्ति भनेको कुनै पनि देशको कार्यकारी प्रमुख हुन्छ कार्यकारी प्रमुखले जनताको स्पन्दनलाई अभिव्यक्त गर्नुपर्छ देशको धुकधुकीलाई बाहिर बाणी दिनुपर्छ र जुन व्यक्तिले त्यो जनताको स्पन्दन र देशको बाणीलाई मुखरित गर्दैन त्यस्तो व्यक्तिले कार्यकारी प्रमुख हुनको लागि योग्यता हासिल गरिसक्यो भन्न पनि गाह्रो पर्छ नि
4: डाक्टर भीम रावल बालेन सरकार चाहिँ अहिले कामतिर विश्वास गर्ने कुरातिर होइन विचारलाई मात्रै प्राथमिकता नदिने अनि एक्सन ओरिएन्टेड बन्ने भनेर त्यो सञ्जीवनी बुटीका साथ अघि बढिरहेको छ नि हेरिरहनु भएको छैन
5: यो काम गर्ने भनेको आवश्यक कुरा नबोल्ने भन्ने संसारको राजनीतिमा कति भएको छ म यहाँनिर एउटा उदाहरण दिन्छु संसारका शक्तिशाली देशहरू हेर्नुहोस् हाम्रा छिमेकी चिन भारत हेर्नुहोस् जापान हेर्नुहोस् आजको विकसित देश जर्मनीलाई हेरौँ बेलायत हेर्नुहोस् अमेरिका हेर्नुहोस् अनि त्यहाँका प्रधानमन्त्रीहरू राष्ट्रपतिहरू मौन व्रत धारण गरेर बसिया छन् र उनीहरूले राष्ट्रको स्वाधीनता स्वतन्त्रता अखण्डता राष्ट्रिय हित आफ्नो देशको कूटनीति सुरक्षाको बारेमा बोल्दैनन् चुप लागेर बस्छन्
4: अनि जनताले उठाएको स्पिक स्विक
5: एकैछिन जनताले उठाएको
4: बोल्ने मिठो बोल्ने एकैछिन काम गर्ने
5: तपाईँलाई म भनिहालौँ जनताले उठाएका प्रश्नहरू जनताका सरोकारका विषय उनीहरूका चासोका विषयमा उनीहरू मौन व्रत धारण गर्छन् र बरु उनीहरू आफ्नो देशको हित जनताको हित आफ्नो स्वाधीनता सुरक्षाको विषय आयो भने एकदम मुखरित भएर उनीहरू बोल्छन् आफ्नो देशको प्रतिरक्षा गर्छन् जनताको प्रतिरक्षा गर्छन् आफ्नो हितको रक्षा गर्छन्
4: विगतले प्रधानमन्त्रीहरू धेरै बोल्थे भाषण गर्थे संसदको रोस्टममा चाहिँ घन्टौँ समय लिन्थे अहिले त जनताले ताली बजाइरहेछन् हो हामीलाई चाहिएको प्रधानमन्त्री यस्तै हो
5: यस्तो
4: बोल्ने नेताहरूले देश बिगारेका हुन् देश अब बिस्तारै सप्रिँदैछ
5: यस्तो अनावश्यक रूपमा बोल्दाखेरि बिग्रिने हो देशको लागि जस्तो उदाहरणको लागि लिम्पियाधुरा लिपुलेखको कुरा आइरहेछ लिपुलेखमा भारत र चिनले व्यापार गर्ने भन्ने कुरा आएर भारतले आफ्नो सुरक्षा तैनाती गर्यो भन्ने कुरा आएको छ होइन अनि त्यसमा मन धारण गर्न मिल्छ एक दोस्रो
4: कूटनीतिक नोट
5: दोस्रो
4: तुरन्त सार्वजनिक गरि

0: अहिले देशको पाश्चात त्यो नोट भने प्रधानमन्त्री बोलेको हो र होइन नि
1: सरकार बोलेको सरकारको तर्फबाट कूटनीतिक नोट जारी भएको
0: नोट जारी गरेर भएन कि त वार्ता गर्नु पर्यो कि त मेरो देशको बारेमा यस्तो हो भनेर प्रमुख रूपमा जनताको आवाजलाई व्यक्त गर्ने र जनताको सार्वसत्ताको अभ्यास गर्ने जुन प्रत्येक सभा छ संसद छ त्यसमा बोल्ने त्यसमा स्पष्ट पार्ने कर्तव्य हो नि म उदाहरणको लागि अहिले पाँच थरमा त्यत्रो बाढी भयो थुप्रै पुलहरू बगे त्यहाँ धेरै ठुलो क्षति भयो हुम्ला र बाजुराको बिचमा सीमा विवाद भनेर त्यहाँ निकै झडप भयो अरू कयौँ ठाउँमा अहिले प्राकृतिक प्रकोप भइरहेको छ अनि सरकारको तर्फबाट जनताको त्यो पीडामाथि मलम लगाउने आवाज दिने को हो त प्रमुख व्यक्ति को हो त त्यस कारण यस्तो हो बोल्ने नाममा अनावश्यक रूपमा बोल्ने
1: मन्त्रीहरू हुनुहुन्छ
0: अलिकति
1: सरकारको प्रवक्ता हुनुहुन्छ
0: त्यसो भए प्रधानमन्त्री किन राख्ने त मन्त्री राख्नु सरकार प्रवक्ता राख्नु भइहाल्यो नि त्यसले त्यहाँ तर्कमा
1: प्रधानमन्त्री त कार्यकारी प्रमुख
0: अनि कार्यकारी प्रमुखको काम बोल्ने
1: सबै विषयमा प्रधानमन्त्री नै बोल्नुपर्छ भन्ने त छैन होला नि
0: देशका संवेदनशील विषयमा संविधानले तोकेको कानुनले तोकेको मर्यादाले निर्देशित गरेको कुरामा देशको आवाजलाई मुखरित गर्ने प्रमुख व्यक्ति कार्यकारी प्रमुख हुन्छ कतै राष्ट्रपति हुन्छ कतै प्रधानमन्त्री हुन्छ त्यो मैले अघि जे कुरा चर्चा गरेँ नि त्यसबारेमा बोल्ने राष्ट्रको आवाजलाई अभिव्यक्त दिने पनि त्यो कार्यकारी प्रमुखको कामभित्र पर्छ काम भनेको कुर्सीमा बसिरहने फाइलमा हस्ताक्षर गर्ने मात्रै काम होइन जनतालाई दुःख पर्दा उनीहरूको दुःखमा मलम लगाउनको लागि घटनास्थलमा हामीले देखेका छैनौँ र राष्ट्रपति प्रधानमन्त्री कति छिटो घटनास्थलमा पुग्छन् त्यहाँ बोल्छन् जनतालाई सहानुभूति प्रदान गर्छन् गर्दैनन् र अनि आफ्नो देशको राष्ट्रिय सुरक्षाको कुराको भयो भने सिमानामा पुग्छन् त्यहाँ लडिरहेका योद्धाहरूलाई उनीहरूले ढाडस दिन्छन् देखेका छैन हामीले
1: त्यो त इन्स्टन्ट अनि उग्र राष्ट्रवाद गरेर मात्रै देश बन्दैन नि त फेरि
0: त्यो आफ्नो देशको हितमा बोल्ने उग्र राष्ट्रवाद हो भने राष्ट्रवाद भनेको के रहेछ त चुप लाग्नु विदेशीहरूले जे भन्यो त्यो मान्नु त्यो राष्ट्रवाद हो र राष्ट्रवाद भनेको के हो
1: उताउलोपन नदेखाउनु
0: उताउलोपन
1: बढी नबोल्नु
0: उताउलोपन भनेको अनि त्यो सामाजिक सञ्जालमा राति राति दिनदिन बोल्दा के हुन्छ नि त्यो के हो नि बोल्ने कुरा दुई किसिमले अभिव्यक्त हुन्छ एउटा लिखित रूपमा एउटा मौखिक रूपमा दुइटै कुरा बोलेको ठहरछ
1: विपक्षी दलहरू चाहिँ एजेन्डा विहीन बने भन्ने आरोप त खेपिरहनु भएको छ नि तपाईँहरूले
0: विपक्षीहरू यदि कार्यसूची विहीन छन् उनीहरूका गतिशील गतिविधि छैनन् उनीहरूका क्रियाकलापहरू आजको देश र दुनियाँको परिस्थिति अनुरूपका छैनन् भने उनीहरू आफ्नो ठाउँमा आलोचनाको पात्र हुन्छन् र प्रतिपक्षी कमजोर भयो उनीहरूले मत पायो कम पायो भनेर जिम्मेवार व्यक्तिहरूले आफ्नो कर्तव्यबाट विचलित हुने वा पलायन हुने अधिकार हुँदैन नि
1: अनि उहाँहरूलाई त काम गर्नको लागि मत दिएको काम गरिरहनु भएको छ प्रतिपक्षीहरू चाहिँ नीति तथा कार्यक्रम कतातिर गयो कस्तो आयो त्यतातिर समीक्षा छैन प्रधानमन्त्री बोल्नु भएन अब बजेट कस्तो आउनुपर्छ त्यतातिर मतलब छैन अनि मात्रै प्रधानमन्त्रीले मौनता तोड्नु पर्यो सुन्दा पनि आश्चर्य लाग्छ क्या
0: त्यो मौनता तोड्नु पर्यो भने जस्तो त मलाई लाग्दैन मैले त सुनेको बुझेको के हो भने नेपालको संविधान अनुसार नेपालको संसदीय प्रणाली बमोजिम र हाम्रो अभ्यास बमोजिम कतिपय मानिसहरू भन्छन् अभ्यास मानिरहनु पर्दैन कि त्यो संसदीय प्रणालीले मान्नु भएन नभए तपाईँ बेलायतमा हेर्नुहोस् जो संसदीय प्रणालीको जननी मानिन्छ त्यहाँ के हुन्छ भने कतिपय अभ्यासहरू ती अभ्यास प्रचलनमा आइसकेपछि त्यसले कानुनको रूप लिएको हुन्छ त्यसले व्यवहारमा त्यसको त्यसलाई पछ्याउनै पर्छ यदि कुनै कुरा गलत छ त्यसले देशको हित गर्दैन जनताको हित गर्दैन भने त्यो पछ्याउनु पर्छ भन्ने छैन तर त्यो जनता र देशको हितमा हुन्छ जनताको सार्वसत्ताको पक्षमा हुन्छ र राष्ट्र र जनताको त्यसले भलो गर्छ भने त्यो कुरा पछ्याउनै पर्छ त्यस कारण विपक्षीहरूसँग कार्यक्रम छैन उनीहरू कमजोर भयो आदि इत्यादि भने त्यसको छुट्टै आलोचना हुन्छ त्यो छुट्टै पक्ष हो तर जसले देश सञ्चालन गर्ने जिम्मा लिएको छ राष्ट्रको आवाजलाई मुखरित गर्ने जिम्मा लिएको छ राष्ट्रको सुरक्षा जनताको हितको जिम्मा लिन्छ निजहरूले तदनुकूल त व्यवहार गर्नै पर्छ काम गर्नै पर्छ बोल्नु पनि पर्छ लेख्नु पनि पर्छ काम पनि गर्नुपर्छ
1: काम काम गरेको कुरामा चाहिँ कुनै विमति जनाउने ठाउँ छैन जस्तो सुकुम्बासी बस्ती हटाउने कुरामा ज्याप ज्यापसँगले डोजर चलाउनु भयो अध्यादेश ल्याउनु भयो फास्ट ट्र्याकबाट काम गर्नको लागि संवैधानिक परिषदमा बोल्ड डिसिजन गर्नुभयो न्यायालयमा निरन्तरताको क्रमभङ्गता गर्नुभयो हरेक कुरामा बोल्ड डिसिजन
0: तिन चार कुरामा सुन्नुभयो है त यो बोल्ड र नयाँ कुराको सन्दर्भमा जति बेला 52 सालमा जनयुद्ध भयो नि त्यसपछिको 10 वर्षमा के भन्थ्यो बोल्ड डिसिजन भएन आँटिलो निर्णय भएन तपाईँले झ्यापझ्याप भन्ने शब्द प्रयोग गर्नुभयो त्यति बेला के भयो सुन्नुहोस् त भएन त्यसपछि गएर 82-63 के भयो नयाँ नयाँ कुरा भएन यो देशमा राजतन्त्रै गयो भएन नयाँ कुरा 48 सालमा व्यवस्थै गयो बौद्धले व्यवस्था आयो नयाँ भएन के पनि भएन र त्यो नयाँ हुँदैमा कुनै कुरा तपाईँले जुन शब्द प्रयोग गर्नुभएको छ नि झ्यापझ्याप काम गर्दैमा भन्ने कुराले

0: त्यही काम गर्नु भयो। त्यस कारणले गर्दा हेर्नुहोस्, कुनै पनि कुरालाई म अहिले नै अहिलेको वर्तमान प्रधानमन्त्री या राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले गरेका कामहरूलाई यो दुई महिनामा नै सम्पूर्ण निर्णय गरेर यस्तो भएन उस्तो भएन तपाईँले क्वेसन प्रश्न गर्नु भएर मात्र मैले उत्तर दिएको हो। म त्यो पक्षमा छैन, म त व्यक्तिगत रूपमा कुरा गर्नुहुन्छ भने कमसेकम 100 दिन हेरौँ न त, उहाँले 100 वटा बुँदा अगाडि सार्नु भएको छ, कसरी कार्यान्वयन गर्नुहुन्छ, त्यसका परिणाम के हुन्छन् हेर्नुपर्छ भन्ने पक्षमै छु म। तर तपाईँले प्रश्न गर्नुभएकोले
1: बिहानले दिनको संकेत गर्छ, उहाँहरूको बटम लाइन जुन छ नि झ्याप्का झ्याप काम गर्ने, ड्रास्टिक चेन्ज गर्ने, त्यो दिशातर्फ त उद्धत हुनुहुन्छ नि।
0: अहिले मूलभूत परिवर्तन के भयो भन्ने ठान्नुहुन्छ तपाईँ? के भयो त यो सुकुमा यसलाई हटाउने मात्रै मूलभूत परिवर्तन हो र? नेपालमा साँच्चीकै मूलभूत परिवर्तन गर्नु पर्यो भने कहाँबाट सुरु गर्नुपर्छ?
1: सुकुमवासीको नाममा हुकुमवासीको राजनीति बन्द गरिदिनु भयो।
0: होइन,
1: सुकुमवासीहरूलाई अब उचित व्यवस्थापन गर्ने, लाल पूर्जा वितरण गर्ने, 15,000 रुपियाँ दिने।
0: हेरौँ न त, जो सुकुमवासीहरू छन् देशभरिका अवस्थित बसोबासी छन् उहाँहरूको राज्यले कसरी जो वास्तविक छन् उहाँहरूको पुनर्स्थापना कसरी गर्छ, बसोबासको व्यवस्था कसरी गर्छ?
1: पुराना राजनीतिक दल भोट बैङ्क नबनाउने रे,
0: तपाईँले नबनाउने भन्नुभयो। मैले एउटा भाषण सुनेको थिएँ, सायद त्यही पार्टीको सभापतिको जस्तो लाग्छ, तपाईँहरूको डोजर यहाँ आयो भने छातीमा थाप्छु भनेको। अब त्यो गलत हो भने त मेरो भन्नु केही छैन। अब कसले मतको त्यो त्यसलाई आफ्नो आधार बनाउनु खोजे खोजेन भन्ने कुरा त्यस्ता भाषणहरूबाट पनि हुन्छ। अहिलेको वर्तमान सरकारले जे जस्तो क्रियाकलाप गरिरहेको छ त्यो सम्पूर्ण कुरालाई परिणाममा हामीले जाँचेर हेर्नुपर्छ। तर तत्काल कतिपय कुराहरू नभन्ने हुनुहुन्छ, जस्तो उदाहरणको रूपमा संवैधानिक परिषदको कुरा आयो, संवैधानिक परिषदमा प्रधान न्यायाधीशको प्रसङ्ग आयो, त संवैधानिक परिषद संवैधानिक परिषद सम्बन्धी जुन कानुन थियो त्यो कानुन परिवर्तन गरेर आफू अनुकूलको मन परिवर्तन त विगतका प्रधानमन्त्रीले पनि खोजेका थिए नि, अहिलेको प्रधानमन्त्रीले पनि त्यही गर्नुभयो। तर उहाँले गरेको जुन प्रधान न्यायाधीश आउनु भएको छ त्यसका परिणाम हेरौँ त कस्ता हुँदो रहेछन्। तपाईँ 2-4 दिनमै त्यो परिणाम को बारेमा मूल्याङ्कन गरेर यस्तो हो भनेर भन्दाखेरि या त
1: पूर्वाग्रहमा राजनीतिक अब अन्त्य गर्ने,
0: त्यो अन्त
1: राजनीति बन्द गर्ने,
0: त्यो बन्द हुन्छ कि हुँदैन हेर्नु पर्यो नि। म तपाईँलाई अरू कुरा उधार दिन्छु यसै प्रसङ्गमा।
1: त्यही भएर गैर राजनीतिक न्यायाधीशलाई
0: तपाईँ
1: प्रधान न्यायाधीश बनाउनु भयो उहाँहरूले।
0: अब आउने दिनमा विगतमा न्यायालयको तर्फबाट राजनीतिक विषयमा पक्षपातपूर्ण काम गरियो भनेर जे जे प्रसङ्गमा भनिएको थियो अब हेर्नु पऱ्यो नि त हामीले। त म यसो एउटा कुरा जोड्न चाहन्छु, प्रतिनिधि सभामा नियमावली थियो विगतमा, त्यो नियमावलीमा के थियो भने कोही पनि सांसद भ्रष्टाचारको मुद्दा लाग्यो र निज निलम्बन हुने अवस्था आयो भने होइन भ्रष्टाचारको मुद्दा लाग्यो भने निजले निलम्बन हुनुपर्ने त्यो नियमावली थियो। म प्रश्न गर्न चाहन्छु, सुशासनको कुरा गर्ने झन्डै दुई तिहाईको शक्तिशाली सरकारले कुनै व्यक्ति प्रतिनिधि सभामा भ्रष्टाचारको मुद्दा लाग्यो या फौजदारी मुद्दा लाग्यो भने त्यसलाई निलम्बन गर्न नपर्ने भन्ने कुरा कुन सुशासनभित्र पर्यो त? विगतलाई गाली गरेर मात्र हुन्छ? किन गर्नु पर्यो त्यो? त्यसैले मान्छेले शङ्का गरेका छन् कतै यही अहिलेको सत्ताधारी दलका कुनै नेताहरू आफै त्यो निलम्बन नपर्ने सम्भावना भएको नेतालाई टार्न गरेर खोजेको होइन भने त सञ्चार माध्यमले
1: जोसुकै भए पनि नछोड्ने भनेर स्पष्ट निर्णय नै गरिसक्नु भयो त। 2062-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको फाइल पल्टाउने,
0: अनुसन्धान गर्ने, निलम्बन गर्ने कुरा किन हटाएको?
1: अनि आफ्नै मन्त्रीमाथि प्रश्न उठिसकेपछि राजीनामा दिनुभयो,
0: नेपालमा छिटै बिर्सिन्छौँ। विगतमा प्रश्न उठेका मन्त्रीले राजीनामा दिएका छैनन्, विगतमा मन्त्रीहरूलाई अख्तियार दुरुपयोग उनीहरूले कार्यवाही गरेको छैन। नेपाली काँग्रेसका त ठुला ठुला नेताहरू अहिले सम्पत्ति
1: आचार भएर होइन कुर्सीमा बसिराखेको।
0: म तपाईँलाई उदाहरण दिन्छु, विगतमा म नाम लियो किनभने ती व्यक्तिहरूप्रति नाम लिँदाखेरि मैले फेरि उनीहरूले गलत गरे भ्रष्टाचार गरे भन्ने अर्थ लाग्ला। विगतमा मन्त्रीहरूको बारेमा प्रश्न उठ्दा पदबाट हटेका थुप्रै उदाहरणहरू छन्, यो कुन नयाँ कुरा होइन। कुनै पनि व्यक्तिको बारेमा गम्भीर नैतिकता सम्बन्धी, भ्रष्टाचार सम्बन्धी या उसले आफ्नो गर्नुपर्ने कर्तव्य नगरेर जनता र देशको हित विपरीत काम गर्यो भने उसले पद छोड्नुपर्ने कुरा त यो शाश्वत सत्य हो, छोडेका छन् विगतमा। म तपाईँलाई पञ्चायतकालदेखिका यस्ता दर्जनौँ उदाहरण दिन सक्छु। त्यसैले यो नै अब ठुलो परिवर्तन हो, ड्रास्टिक चेन्ज भनेर यस्तो भ्रमपूर्ण कुरा नगर।
1: 2 महिनामै आशाको दियो चाहिँ बाल्यो है राजसभा सरकारले भनिरहेका छन् नि त।
0: अब त्यो दियो बल्यो कि बलेन म अहिले भन्दिनँ।
1: विगतमा भएका राजनैतिक नियुक्तिहरू खारेज भयो,
0: त्यो खारेज भयो।
1: 1594 जनाहरूले
0: अब
1: हात धुनु पर्यो, त्यो चिसै पानीले नुहाउनु पर्यो,
0: मैले बुझेँ। तर अब नियुक्तिमा त्यो राजनीति रङ आउँछ कि आउँदैन हेरौँ त।
1: मेरिटोक्रेसीको आधारमा गर्ने,
0: अब म अङ्ग्रेजी बोल्दिनँ, योग्यता क्षमता दक्षताको आधारमा व्यक्ति नियुक्त हुनुपर्छ भन्ने मान्य

0: आवश्यकता हो मेरो, त्यो योग्यता उसको इमान्दारी उसको देशभक्तिको आधारमा हुन्छ कि हुँदैन, र विगतमा जसरी राजनीतिक रूपमा या आफ्नो निकटताको आधारमा व्यक्तिहरूलाई अगाडि ल्याइयो भन्ने कुरा उठेको छ, अब जुन पदमा मान्छेहरू हटेका छन् ती पदको पदपूर्ति गर्दा त्यसरी नियुक्ति हुन्छ कि हुँदैन, तब हामी हेरौँ न त किन अहिले उहाँहरूलाई पनि शङ्का गर्ने, किन अहिले
1: व्यापक शुद्धिकरण गर्ने रे क्या, हरेक क्षेत्रमा विगतमा प्रश्न उठ्यो भने
0: हेरौँ न,
1: गल्ती काम भयो भने त्यसलाई ढाकछोप गरिन्थ्यो, त्यसमा सिओले सिलाउन खोजिन्थ्यो, अब चाहिँ कैची लगाउने,
0: त्यो हेरौँ न त कैची कतिको लाग्छ। तपाईँ अहिले मैले आज मात्रै समाचारमा पढेँ उहाँहरूसँग सम्बन्धित व्यक्तिका विभिन्न कुरा उठिरहेका छन्, अब त्यो के हुन्छ हेर्दै जाउँ त। यदि राम्रो गर्यो भने म हेर्नुहोस् पूर्वाग्रही छैन, यदि म यो देशको सबभन्दा पहिले के चाहन्छु भने 7 सालदेखि अहिलेसम्म जुन नेपाल प्रयोगशाला भएको छ, असमान सन्धि सम्झौताको भारीबाट हामी खिचेका छौँ, त्यो असमान सन्धि सम्झौतामा यो सरकार प्रवेश गर्छ कि गर्दैन, त्यो महत्त्वपूर्ण कुरा हो। राष्ट्रिय सुरक्षाको मूलभूत विषयलाई बलियो बनाउँछ कि बनाउँदैन, हामी एउटा कहिले कसैको अधीनमा नभएको नेपालको स्वाधीनता स्वतन्त्र अखण्डता हामी नेपाली भनेर हाम्रो शिर ठाडो गर्न सक्ने वातावरण बन्छ कि बन्दैन, हाम्रो अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्र बन्छ कि बन्दैन, हाम्रा प्राकृतिक साधन स्रोतहरू अब हाम्रो राष्ट्रिय हितमा सदुपयोग गर्छ कि गर्दैन। म एउटा सानो कुरा तपाईँलाई भनिहालौँ, किनभने यही तपाईँको टेलिभिजनमा मैले पटक पटक यो कुरा ऋषि धवलाजीसँग उठाएको थिएँ। आज हामी सबै देशले, आज हाम्रो चिया हेर्नुहोस्, भारतले कलकत्ता त्यसको परीक्षण गर्न ल्याऊ भन्छ, कति दिन हाम्रो चिया निर्यात बन्द भयो हो। अब म हेरिरहेको छु यो जनताको हितमा कुरा गर्ने सरकार तरकारी फलफुल खाद्यान्नमा विषादीको परीक्षण गर्छ कि गर्दैन। मैले स्वयं नेपालको सरकार छँदाखेरि संसदीय दलमा त्यो कुरा उठाउँदा तत्कालीन प्रधानमन्त्री केपी ओलीजीले मलाई उहाँले मेरो कुरालाई नकारात्मक रूपमा लिनुभएको थियो, उल्टै हो। अब उहाँहरूले गर्नु चाहिँ गर्नुहुन्न, म यी सबै कुराहरू तपाईँ हामीले हतार नगरेर हेरौँ न त, हेरौँ। यदि उहाँहरूले सबै कुरामा राम्रो गर्नुभयो भने राम्रो गरेको कुरालाई आलोचना गर्नुपर्ने कुनै आवश्यकता हुँदैन। जब म मेरो राष्ट्रको अघि मैले भनेको कुरा चाहिरहेको छु भने त्यो उहाँहरूले गर्नुभयो भने धन्यवाद दिउँला नि, तर अहिले त्यो धन्यवाद दिइहाल्नुपर्ने निष्कर्ष निकालिहाल्नुपर्ने समय भएको छैन, र उहाँहरूले अब गर्नुहुन्न भनेर निष्कर्ष निकालिहाल्नुपर्ने समय पनि भएको छैन। यद्यपि कतिपय कुराहरू टिप्पणी गर्न योग्य छन्, सरकार भनेको हेर्नुहोस् एउटा कुरा म भन्न चाहन्छु, मैले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारका समर्थकहरूको मैले के देखेको चरित्र भन्दाखेरि, कुनै कुरा तथ्य कुरा आयो भने त्यसको बारेमा मान्छेले तथ्य बोल्यो भने सहन नै गर्न नसक्ने, त्यसले के देखाउँछ भने निजहरूमा कुनै राजनीतिक चरित्र छैन, निजहरू उत्ताउनुहरूलाई भन्छन् यति उत्ताउनु छन् कि जस्तो भनौँ यो सरकारले यो प्रतिनिधि सभामा भ्रष्टाचारमा आरोप लागेको या फौजदारी अभियोग लागेको व्यक्ति निलम्बन गर्ने कुरा कानुनमा किन हटायो, आफ्नै नेता पर्छ भनेर हटाएको त होइन भनेर मैले भने उहाँहरू
1: तपाईँलाई गालीको ओइरो लाग्छ,
0: सुन्ने कुरा त सुन्न सक्ने क्षमता छैन, त्यसले के देखाउँछ भने उत्ताउनुहरू होइन, जसमा सुन्न सक्ने क्षमता हुन्न तिनीहरू उत्ताउनु हुन्छन् कि भन्नु पर्यो, किन
1: हटाएहरूलाई तोडमोड गरेर प्रस्तुत गर्छन् विगतका राजनीतिक दलहरूले, उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार चलाएको चित्त नै बुझेका छैन त्यही भएर गाली गरिरहेछन् भन्ने त उहाँहरूको भनाइ छ नि।
0: यदि कसैले गाली गरेको म त गालीमा विश्वास गर्दिनँ, हेर्नुहोस् तथ्यको आधारमा जस्तो मैले अघि प्रतिनिधि
1: तपाईँहरूमाथि पनि लाग्ने आरोप त त्यही हो,
0: म तपाईँलाई हालेको
1: विरोधका नाममा विरोध आलोचनाको नाममा आलोचना,
0: यो लोकतन्त्रमा नि विपक्षी दलले आलोचना गर्न नपाउने कानुन ल्याउनु त भइहाल्यो नि, उहाँ ल्याउनुहोस्। नेपालको संविधानमा जुन नागरिक अधिकार मौलिक अधिकारका प्रावधान छन् संशोधन गर्नुहोस् न, हटाउनुहोस् न त, अनि त्यो अधिकार भएपछि मान्छेले कुरा गर्दैन, तपाईँ मसँग अन्तर्वार्त किन लिनुभयो त, तपाईँ नागरिक स्वतन्त्रताको हकको उपयोग गरेर टेलिभिजन चलाइरहनु भएको छ र मसँग अन्तर्वार्ता लिइरहनु भएको छ, म तपाईँले सोधेका प्रश्नको उत्तर दिइरहेको छु। अब मैले तथ्यमा आधारित कुनै कुरा देखेँ भने अनि मैले बोल्नै नपाउनु हुन्छ र, यदि मेरो कुरा
1: तथ्य
0: यदि मेरो कुरा तथ्यमा आधारित छैन भने, यदि कुनै पनि व्यक्ति कुनै पनि दल कुनै पनि नेता लोकतन्त्रमा विश्वास गर्छ मर्यादामा विश्वास गर्छ र उचित कुरामा विश्वास गर्छ भने निजले खण्डन गर्नु पर्यो नि, तथ्यको आधारमा बोल्नु पर्यो, खण्डन गर्नु पर्यो नि। खण्डन गर्न नसक्ने गाली गर्न मुख छोडेर अश्लील कुरा गर्ने व्यक्तिहरूले त तिनीहरू त अमर्यादित समाजलाई सिद्ध्याउने तत्त्व हुन् भनेर किन नभन्ने। ऋषि थपलियाजीले कुनै कुरा तथ्यको आधारमा जस्तो उदाहरणको लागि 5 थरमा बाढी पहिरो आयो जनताको डुबो चन्दन क्षति भयो सरकार समयमा पुगेन भनेर तपाईँले देख्नुभयो भन्नुभयो भने सरकार पुगेन भने तैँले भन्ने भने तपाईँलाई मुख छोडेर गाली गर्यो भने ती व्यक्तिहरू उत्तरदायी हुन्, ती व्यक्तिहरूले समाज बनाउँछन्, विश्वास गरिदिनु पर्ने हो। मेरो भनाइ के हो भने सरकारले
1: एउटा कुरामा चाहिँ सत्यता छ है,
0: सरकारले राम्रो काम गरेर गयो भने
1: रचनात्मक प्रश्न सोध्यो भने रचनात्मक कुरा उठायो भने पनि झोले पत्रकार भन्छन् तल रिप लेखिहाल्छन्।
0: हेर्नु मैले कुनै पनि कुरामा असत्य बोल्दै बोल्दैन आजसम्म।

0: तपाईँको या मैले अन्तरता दिएकोमा मैले बोलेको कुरा तैँले असत्य बोलिस् भनेर भनेको छ कसैले? म चुनौतीका साथ भन्छु, आँखा चिम्रेर गाली गरेको होला। आँखा चिम्रेर गाली गर्ने कुराले कुनै पनि असर गर्दैन र त्यो आँखा चिम्रेर गाली जसले गर्छ नि अन्तत उनीहरूकै पतन हुन्छ, किनभने सत्यको त जित हुन्छ नि अन्तमा।
1: अहिले धेरै सुधार चाहिँ भइरहेको छ होइन, सुधारका सङ्केतहरू जस्तो कूटनीतिक रूपमै हेर्दाखेरि राजदूतहरूसँगको भेट्ने विषय, विगतमा तपाईँले प्रोटोकलका कुरा पटक पटक उठाइरहनुहुन्थ्यो, सार्वभौम सत्ताको कुरा उठाइरहनुहुन्थ्यो, अहिले त्यो सबै ट्र्याकमा चाहिँ आएको छ नि होइन?
0: म दुई महिनामा नै सबै कुरा निष्कर्ष निकाल्ने पक्षमा छैन हेर्नुहोस्, किनभने दुई महिनामा यो सरकारले सबै खतम
1: गर्यो। सामूहिक भेट
0: मेरो कुरा सुन्नु,
1: रिपुल्लेको विषयमा तुरन्त प्रेस नोट जारी
0: गरेको, पनि नोट जारी गरेछ,
1: कूटनीतिक नोट जारी गरेको विषय
0: कोइरालाजीले पनि गरेको छ, केपी ओलीजी छला पनि भएको छ क्या, कूटनीतिक नोट निकाल्ने कुरा उहाँहरूले पनि गर्नुभएको छ। महत्त्वपूर्ण कुरा के हो भने कि उहाँहरूले लिपुलेखमा जसरी भारतले आफ्नो सुरक्षा तैनाती गर्यो, दुई देशको बिचमा व्यापार सञ्चालन गर्यो भन्ने कुरा आयो, सम्बन्धित देशका राजदूतलाई बोलाएर कुरा गर्नुभयो त उहाँहरूले? म त्यसलाई ठोस पाइला बुझ्छु, कूटनीतिमा गर्नुभयो त? अनि विगतमा कूटनीतिक नोट निकालेको थिएन, अनि विगतमा निकालेको
1: गर्ने कूटनीतिक पहल मार्फत टुङ्ग्याउने भनिसक्नुभयो त उहाँहरूले?
0: टुङ्ग्याउने पहिलेकाले भनेको थिएन,
1: पहिलाकाले भनेका थिए, उहाँहरूले गर्दै हुनुहुन्छ
0: त गर के
1: त्यति होइन,
0: म परिणाममा हेर्छु, त्यसैले गर्नुभयो धन्यवाद दिन्छु त भनेकै छु नि। के चाहिँ गर्नुभयो त? राजदूतलाई बोलाएर त्यो हाम्रो भुवाको तिमीले किन गर्यो भन्नुभयो? ठोस कुरो त्यो हुन्छ कूटनीतिमा भन्नुभयो,
1: उचित समयमा राख्ने
0: त उचित
1: प्रधानमन्त्रीले भारत भ्रमण पनि गरिसक्नुभएको छैन अहिलेसम्म,
0: त्यसो भए उहाँहरूले उचित समय जुन बेला गर्नु होला त्यही बेला भन्नुहोला नि त, अहिले अनुमान गरेर कुनै व्यक्तिले गर्दै नगरेका कुरामा ढोल बजाउनु पर्ने कुरा पनि छैन, गर्दै नगरेका कुरामा सारे हात लाउनु पर्ने पनि छैन,
1: ढोल पिटेर चाहिँ नहिँड्ने क्या उहाँहरू?
0: ढोल पिट्ने नपिट्ने जुन कुरा छ नि त्यो कुरा व्यवहारमा उहाँहरूले कति गर्नुभयो गर्नु भएन भन्ने कुरामा निर्भर हुन्छ हेर्नुहोस् होइन। अब अहिले प्रधानमन्त्री बोल्नु भएको छैन भनेर अनि अरू मन्त्री अरू सबैले चुप लाग्नु भएको छ भनेर उहाँहरूले कुनै क्रियाकलाप गर्नुभयो भने त्यो कानुनसम्म छ कि छैन, संविधानसम्म छ कि छैन, नेपाली जनताको आशा अपेक्षा र माग र भावना अनुसार छ कि छैन भनेर नागरिकले भन्नु पर्दैन लोकतन्त्रमा, संसदमा भन्नु पर्दैन, अनि कानुन बुझ्नु चल्नु पर्दैन, कानुनभन्दा माथि कोही हुन्छ? जस्तो सहकारीमा मान्छेले ठगी गरे, कानुनमा ठगी गर्नु भन्ने छ र ठगी गर्नु त गल्ती हो नि,
1: आफै
0: आफै घटना के हो
1: डाक्टर राहुललाई?
0: ल म सुन्नुहोस्, मैले भने घटना गलत हो कसरी तपाईँले तुस भन्नुभयो त? आफै सोध्नुहुन्छ घटना भन्ने भनेर, गलत हो उहाँ जेल परेको कुरा गरेँ मैले, गलत हो पत्नीसँग भेट गरेको कुरा गलत हो, उहाँ प्रधानमन्त्री भएको बेला देश खरानी भएको कुरा गलत हो, शेरबहादुर देउवादीले देश छोडेको कुरा के, अनि तपाईँ आफै भन्नुहुन्छ, अनि सत्य कुरा बोल्यो तुस भन्नुहुन्छ, अब यही त नहुने कुरा।
1: प्रचण्ड प्रतिको बुझाइ चाहिँ के हो निर्वाचनमा उहाँको नेतृत्व पनि सफल त हुन सक्छ?
0: निर्वाचनको कुरामा गर्नुहुन्छ भने संयोजकको हैसियतले आफू जितेर आउनुभयो, पार्टीले निकै ठुलो हार बिहे गर्यो, अब त्यसको समीक्षा गर्ने भन्नुभएको छ, समीक्षा आउला। यो धेरै कुराको समागम आवश्यक हुन्छ हेर्नुहोस् ऋषिजी, एउटै कुराले हुँदैन कि कुनै पनि कुरा। कहिलेकाहीँ मान्छेहरू के गर्छन् भने कुनै एउटा पुच्छरसँग मात्रै एउटा कुरा लिएर टेन्द्र तान्न खोज्छन्, त्यसरी हुन्न, त्यो एकपक्षीय हुन्छ, सबै हुन्छ त्यस्तो विशेषण।
1: कम्युनिस्ट फिलोसफी फेलियर भयो भन्ने चाहिँ लाग्छ लाग्दैन?
0: अब कुन अर्थमा भन्नुभयो तपाईँले? नेपालका राजनीतिक दलको कुरा गर्नुभयो त काङ्ग्रेस पनि त धक्का खायो, अब त्यसो भए त पुँजीवाद पनि असफल भयो भन्नु पऱ्यो,
1: अब समाजवाद
0: मधेसी दल भन्नेहरूले पनि ठुलो धक्का खायो, त्यो कुन राजनीति हो त्यो पनि असफल भयो भन्नु पऱ्यो।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद,
1: हस् नमस्कार।
2: इस समय सूचक का साथ
3: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी, संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
4: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 440 4394 580 98 5570 2640।
5: It's 8 o'clock. अहिले 8 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा विनु शर्माको नमस्कार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर सोडी मुवागले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण अर्थात बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वागले बताउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने उहाँको तयारी। बजेटमा वर्षौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चित सहित द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज गर्ने सम्मको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै शिक्षक निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने तथा व्यक्तिगत आयकरको सीमा बढ़ाउने लगायतका कार्यक्रम बजेटमा समेटिँदैछन्। उपभोग र लगानी बढ़ाउँदै बढ़ीमा 7 वर्षभित्र नेपाललाई 100 अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य अर्थ मन्त्रालयले राखेको छ। यसपटक बजेटको आकार 20 खर्ब रूपियाँ नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा विनियोजन विधेयक सहित आर्थिक विधेयक र राष्ट्रिय ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। संवैधानिक प्रावधान अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्छ। बजेट प्रस्तुत गर्नु अघिल्लो दिन अर्थात हिजो अर्थमन्त्री वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी बजेटबारे जानकारी गराइसक्नु भएको छ। पछिल्लो 10 वर्षमा बजेटको आकार 2 गुणा भन्दा बढ़ीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढ़न सकेको देखिँदैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 72-73 8 खर्ब 19 अर्ब रूपियाँ रहेको बजेटको आकार चालू आर्थिक वर्ष 82-83 19 खर्ब 64 अर्ब रूपियाँ पुगेको छ। बजेटको आकार बढ़े पनि मुख्य स्रोत राजस्व संकलन संकुचित हुँदा सरकारलाई प्रत्येक वर्ष स्रोत व्यवस्थापनको दबाव थपिँदो छ। चालू आर्थिक वर्षमै 19 खर्ब 64 अर्ब रूपियाँको शुरू बजेट विनियोजन गरिएकोमा राजस्व भने 10 खर्ब 21 अर्ब रूपियाँ मात्र संकलन हुने संशोधित अनुमान छ। यसले शुरू विनियोजन र वास्तविक राजस्व बीच ठूलो खाडल देखाउँछ। उक्त खाडल पूरा गर्न सरकारले वर्षेनी लिने सार्वजनिक ऋणको आकार बढ़िरहेको छ। आजको बजेटबाट हुने करका दर तथा शुल्कहरू आधुवादी गर्न भन्सार जाँचपास रोकिएको छ। भन्सार विभागले बुधबार नै सबै भन्सार कार्यालयहरूमा बिहिबार रातिदेखि भन्सार जाँचपास रोक्न पत्राचार गरेको थियो। सामान्यतया हरेक पटक बजेट आउनु अघि रातिदेखि अर्को दिन मध्यरातसम्म जाँचपास बन्द गरिन्छ। बजेटबाट परिवर्तन हुने भन्सार दरहरू आधुवादी गरिएपछि जाँचपास शुरू हुने भन्सार अधिकारीहरूले बताएका छन्। यो पटक सरकारले मुख्यतया भन्सारका दरहरू केही बढ़ाउने, अन्त शुल्क लाग्ने वस्तुहरू को सूची केही घटाउने तथा भ्याट छुट भएका वस्तुको सूची पनि घटाउने तयारी गरेको छ। हरेक पटक बजेट मार्फत अल्कोहल चुरोट तथा सुर्तीजन्य वस्तुहरूको कर बढ़ाउने गरिएको छ। यो पटक पनि स्वास्थ्यका लागि हानिकारक उत्पादनमा कर बढ़ाउने तयारीमा सरकार छ। त्यस्तै केही विद्युतीय सवारी साधनमा पनि कर बढ़ाउने तयारी गरिएको छ। नयाँ सरकार गठनसँगै मुलुकका बन्द रहेका रोग र उद्योग पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुट मिलमा आश्रित पूर्व परिवारमा फेरि एकपटक आशाको संचार गराएको छ। नेपालको पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालनको विषय सर्वसाधारणको चासो र राजनीतिक दलहरूको भाषणको मुख्य एजेण्डा बन्ने गरेको छ। राजनीतिक तहमा हुने गरेका सञ्चालनका आश्वासन र मिलको वर्तमान अवस्था भने नितान्त भिन्न रहेको छ। खिया लागेका मेसिन, भत्किएका पूर्वाधार र पूर्व कर्मचारी, विद्युत र अन्यलाई तिर्नुपर्ने व्यवहारका कारण यो ऐतिहासिक उद्योग बेउताउन सोचे जति सहज भने देखिँदैन। झन्डै 1 दशकदेखि पूर्णत बन्द रहेको यस मिलका 2 प्लान्टभित्रका मेसिनरी अहिले काम नलाग्ने अवस्थामा पुगेको जनाइएको छ। वर्षौंदेखि मेसिनहरू नचल्दा खिया लागेर कवाडीमा परिणत भइसकेका छन्। मिल परिसरका कतिपय खुला ठाउँ अहिले ठूला जंगल जस्तै बनेका छन्, जहाँ भौतिक संरचना झाडीले पुरिएका देखिन्छन्। खिया लागेर काम नलाग्ने भएका पुराना मेसिन र जीर्ण भवनका कारण उद्योगको पूर्वाधार अहिले उत्पादनका लागि पूर्णत अनुपयुक्त रहेको छ। मिलका कतिपय महत्वपूर्ण पाटपूर्जा चोरी भइसकेका छन् भने बाँकी रहेका पनि प्रविधिको हिसाबले निकै पुरानो भएकाले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पनि छैनन्।
कोरियाली कम्पनीको अगुवाईमा प्रत्यक्ष वैदेशिक लगानी मार्फत निर्माणाधीन 216 मेगावट क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजना निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रवर्धक कम्पनीले जनाएको छ। उपकरण जडान सन्धि 26 डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनामा हालसम्म 82% भौतिक प्रगति हासिल भएको जनाइएको छ। बिहार हाइड्रो मेकानिकल तर्फ महत्वपूर्ण

योजना अन्तर्गत तीनवटा वेयर गेट मध्ये एउटाको चढान तथा परीक्षण सञ्चालन गरिएको छ। सन् 2024 र 25 त्रिशुली नदीमा आएको बाढ़ीका कारण निर्माण कार्य प्रभावित भए पनि सन् 2027 सम्मको मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण जारी रहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ समानान्तर ट्याक्सीवे सञ्चालनमा आएको छ। पश्चिमतर्फको ट्याक्सीवे थावन मार्गमा जोडिएसकै यसले जहाजको आवत जावतलाई सहज बनाउनुका साथै थावन मार्गको प्रयोग समय घटाउनेछ। प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत यो ट्याक्सीवे निर्माण गरिएको हो। समानान्तर ट्याक्सीवे सञ्चालनमा आइसकै अब जहाज अवतरण गर्न साथ थावन मार्गबाट बाहिरिएर ट्याक्सीवे हुँदै एप्रोनतर्फ लाग्नेछन् भने उडानका लागि समेत जहाज ट्याक्सीवे हुँदै थावन मार्गको प्रथम बिन्दुमा प्रवेश गर्नेछन्। त्यस्तै जहाजले उडान र अवतरण गरे लगत्तै थावन मार्ग खाली हुने भएकाले अर्को जहाजले उडान अवतरणका लागि लामो समय पालो कुर्नु नपर्ने हुँदा यात्रुको समय बचत हुनुका साथै थावन मार्ग व्यस्त हुँदा जहाज आकाशमै होल्ड बस्नु नपर्दा एयरलाइन्स कम्पनीको इन्धन बचत हुनेछ। विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिडौलाका अनुसार यो उपलब्धिले हवाई सुरक्षामा सुधार ल्याउने तथा बढ्दो हवाई चाप व्यवस्थापनमा सहयोग पुग्ने भएको छ। खाद्य स्वच्छता तथा गुणस्तर विभागले सिद्धार्थ आयल इण्डस्ट्रिजमा उत्पादित तेज ब्रान्डको तोरीको तेल गुणस्तरहीन पाइएकाले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा तेज ब्रान्डको तेल नमूना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा उक्त तेल न्यून स्तरको पाइएपछि तत्काल फिर्ता गर्न निर्देशन दिएको हो। विभागका अनुसार रूपन्देहीको गुरबानियामा रहेको सिद्धार्थ आयल इण्डस्ट्रिजले आयातित तोरीको गेडाबाट उत्पादन गरेको ब्याच नम्बर 20 को तेलमा कैफियत भेटिएको छ। उक्त तेलको उत्पादन मिति 2082 फागुन 28 रहेको छ। प्रयोगशाला विश्लेषणका क्रममा प्राप्त नमूना सरकारले तोकेको अनिवार्य मापदण्ड अनुसार नपाइएकाले सो ब्याजको तेल उपभोगका लागि उपयुक्त छैन। विभागका निर्देशक डाक्टर बालकुमारी शर्माले उक्त ब्याजको सम्पूर्ण खाने तोरी तेल खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 को प्रावधान विपरीत भेटिएकाले विभागले बजारबाट तत्काल फिर्ता गर्न सम्बन्धित उत्पादकलाई निर्देशन दिएको जानकारी दिनुभयो। सरकारले रासायनिक मलको भार कम गर्न प्राङ्गणिक मल उत्पादन र प्रवर्धनमा जोड़ दिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास आएको र अर्थतन्त्रमा समेत ठूलो भार थपिएको भन्दै रासायनिक मलको विकल्पमा प्राङ्गणिक मल प्रवर्धनलाई प्राथमिकतामा राखेको छ। पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण मल आपूर्तिमा असहज भएको र मलकै लागि ठूलो रकम बाहिरिन थालेपछि यसलाई नियन्त्रण गर्न जैविक तथा प्राङ्गणिक मलको प्रयोगलाई बढ़ावा दिन लागिएको हो। प्राङ्गणिक मल भनेको वनस्पति जनावर वा अन्य प्राकृतिक स्रोतबाट तयार गरिने मल हो जसले माटोको उर्वरा शक्ति बढ़ाउन मदत गर्दछ। रासायनिक मलमा रहेको परनिर्भरता घटाउँदै माटोको स्वास्थ्य जोगाउन विभिन्न नयाँ योजना अघि सारिएको मन्त्रालयले जनाएको छ। त्यस्तै पश्चिम नवलपरासीमा हरेक वर्ष हुने रासायनिक मलको अभाव यस वर्ष झनै चर्किने देखिएको छ। जिल्लाका प्राय किसानले चेनतेन मलको जो गरेर धानको बिउ राखे पनि धान रोपाईको समय नजिकै जाँदा कसरी मलको व्यवस्था गर्ने हो भन्ने चिन्ताले किसानलाई सताएको छ। र नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार आजको लागि अमेरिकी डलर 1 को खरिद दर 152 रुपियाँ 81 पैसा र बिक्री दर 153 रुपियाँ 41 पैसा कायम भएको छ। त्यस्तै अस्ट्रेलियन डलर 1 को खरिद दर 108 रुपियाँ 76 पैसा र बिक्री दर 109 रुपियाँ 19 पैसा, क्यानेडियन डलर 1 को खरिद दर 110 रुपियाँ 31 पैसा र बिक्री दर 110 रुपियाँ 75 पैसा, सिङ्गापुर डलर 1 को खरिद दर 119 रुपियाँ 42 पैसा र बिक्री दर 119 रुपियाँ 88 पैसा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाए आएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र आधिकारिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: गणतंत्र दिवस 2083 को गौरवमय अवसर में माड़ी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माड़ी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
0: साझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
1: Well guys, new खोज्नेलाई बजाजले दिन्छ exchange मेलामा झ्याम्मै highest valuation र झ्याम्मै cash discount. On the spot finance available. शून्य service charge र free helmet. न्यूनतम मूल्यांकन रु 25,000, साथमा scratch and win अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गतेसम्म। स्थान बीकेएस मोटर्स, फिल्म हल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0-3455, 9801-16372 र 9765-73877।
2: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-493-580, मोबाइल 9850-26440।
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: सिप हुन्छ साथमा, रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
4: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय, यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
5: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
6: 3 वर्षको शिक्षण शुल्क रु 50,000 मात्र।
0: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 9550-3412 र 9550-3123।

0: अवलोकन अध्ययन ध्यान तपस्या र प्रयोगबाट उत्पत्ति भएको आयुर्वेद विज्ञान आज 21 औं शताब्दीमा आइपुग्दा संसारकै पुरानो र गौरवशाली इतिहास भएको सफल उपचार पद्धति बन्न पुगेको छ। जडीबुटीको शक्ति नेपाली उपचार पद्धति। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण, नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौ। चितवन भरतपुर महानगरपालिका 25 शुक्र नगर किसान चोक निवासी सानु माया तमाङको जीवन सामान्य रूपमा घरको काम धन्दा गर्ने, आफन्त भेटघाट भजनमा नाचगान गर्ने यसरी नै बित्दै थियो।
1: मेरो नाम सानु माया तमाङ, भरतपुर 25 शुक्र नगर किसान चोक। मलाई भजन कीर्तन अति मन पर्छ है, म मन्दिरमा नगई हुँदैन।
0: यस्तो रमाइलो र हाँसी खुसी चलिरहेको उहाँको जीवनमा एक्कासी घुँडा दुख्ने, हात झमझमाउने समस्या देखा पर्यो।
1: मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। के अरे, मेरो यो खुट्टा लतारिने भएको थियो कि, उठ्न मिल्थेन, जुरुक्क उठ्न मिल्थेन। यो दाहिने चाहिँ मेरो लतारिने भएको थियो कि, मेरो हात चाहिँ दुइटै झमझमाउँथ्यो, रुनु पर्थ्यो कि, मेरो यो दुइटै झमझमाएर साइकल चलाएर हिँड्नु पर्ने हामी। अनि साइकल चलाउँदाखेरि यहाँबाट 1 किलोमिटर गयो भने फ्याक्कै गलेको जस्तो हुन्थ्यो कि हात। बस्ने काम हुन्छ नि, झारहरू ओखल्नेहरू पनि बसेर नि त हुन्छ नि, तर कि मुढा चाहिन्थ्यो कि अब टुक्रोको बस्ने चिज चाहिन्थ्यो।
0: औषधि खाँदा दुखाइ कम हुने, खान छोडेपछि उस्तै हुने, यति ठुलो समस्या अब मेरो सञ्च हुँदैन भन्ने थियो। घर परिवार छोरा छोरी पनि आमाको दुःख देख्दा साह्रै चिन्तित हुन्थे।
1: अनि अस्पतालमा नि गएँ म, कहाँ कहाँ, अब यहाँ नजिक त चनौली छ, चनौलीमा हाडको चाहिँ उसको राम्रो हुन्छ भनेर चनौली नि गएँ। युरिक एसिड छैन भन्यो, अनि यो ऊ भएछ भनेर सुई लगाइदिनु भयो चनौलीमा चाहिँ है। अनि औषधि खानजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भएँ। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा,
0: यहाँ गर्दा हुन्छ कि त्यहाँ गर्दा हुन्छ कि भन्दा भन्दै एक दिन उहाँ वैदिक आयुर्वेदिक सेवा प्रणालीमा पुग्नुभयो। उहाँले उपचार गर्नुभयो।
1: अचारसँग सल्लाह चाहिँ हस्पिटल जान्छु चाहिँ भने, तर म वैदिकमा जान्छु भनेन। अनि चुपो लगाएर गएँ, अनि आफू गएर अनि चेकअप गराएँ। हस्पिटलै छुँदैन भन्नुहुन्थ्यो हाम्रो बुढाले, तर आयुर्वेदिक औषधिले छुँदैन त, हस्पिटलको औषधि खाएको मान्छेले भन्नुभएको, छोए छोला नछोए नछोला एक फेर त हेर्नु पर्यो भनेर अनि गएको। सुरुमा म चेकअप गर्दाखेरि त अब युरिक एसिड एक नम्बर त युरिक एसिड हेर्नुभयो है, अनि युरिक एसिड धेरै देख्नुभयो, अनि अलिकति हड्डी खिएको छ दिदी भन्नुभएको थियो कि, अनि त्यो भन्नुभयो, अन्त त्यही अनुसार औषधि चलाइदिनु भयो।
0: एक हप्ता 10 दिन भयो, 15 दिनमा उहाँको घुँडा दुख्ने, हात झमझमाउने समस्या बिस्तारै कम हुँदै गयो।
1: 15 दिनबाट अलिक कम हुँदै गयो, अनि राम्रो हुँदै गयो। अनि तेस्रो 3 चोटिपल्टमा क्लियर देख्नुभयो के, क्लियर देख्नुभयो, अब तपाईँलाई चाहिँ एकदम राम्रो हुन्छ, तर भयो भन्दैमा मुख चाहिँ नछोड्नु भन्नुभएको थियो।
0: तामाङ फेरि बिस्तारै आफ्नो पुरानो र निरोगी अवस्थामा फर्कनुभयो। उहाँ अहिले मजाले साइकल चलाउने, घरयासी खेतीपातीको काम गर्न सक्ने हुनुभएको छ। यसरी वैदिक आयुर्वेद सेवा प्रणालीले सानो तामाङको जीवनलाई नयाँ जीवन दिएर खुसीको साथ

0: जीवनयापन गराउन सफल भएको छ।
1: आयुर्वेदिकले चाहिँ अलि बिस्तारै नरमसँग बिस्तारै ढिलो ढिलो ढिलो ढिलो सन्चो हुने हो, निर्मल हुन्छ नै, नहुने त होइन।
0: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त, मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951174, मोबाइल 98550509034, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 98512409034, धरान रोड हलगडा चोक इटहरी, फोन 0252580555, मोबाइल 98456543392, बुटवल तिलोत्तमा मणिग्राम 6 शान्ति स्कुल नजिकै पुरानो प्यारागन बोर्डिङ, मोबाइल 98570569364।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजेको छ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टोरी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना। केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अपनाउन आग्रह। बढ्दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड। सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल ए क्रिकेट टिम भारत प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। नागरिकको त्याग, जनसङ्घर्ष र जनआन्दोलनबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा भएको छ। जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरङ्कुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। 240 वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ। विश्वमा अभ्यासमा रहेका शासन व्यवस्था मध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले नागरिकको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ। लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेमा नागरिक अगुवाहरूले जोड दिँदै आएका छन्। राजनीतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने उनीहरूको भनाइ छ। गणतन्त्र दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुडी खेलमा अहिले विशेष समारोह हुँदैछ। अघिल्ला वर्षहरूमा राष्ट्रपति सहित विशिष्ट व्यक्ति सहभागी समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा भए पनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर व्यवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नवप्रवर्तनको स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी रहेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले गएको फागुन 15 सरकारलाई आगामी आर्थिक वर्षका लागि करिब 18 खर्ब 90 अर्ब 44 करोड रुपियाँको बजेट सिलिङ निर्धारण गरेको थियो, जसमा चालुतर्फ 7 खर्ब 55 अर्ब 24 करोड र वित्तीय हस्तान्तरणतर्फ 4 खर्ब 19 अर्ब 15 करोडको सीमा दिएको थियो। यसै गरी पुँजीगततर्फ 3 खर्ब 67 अर्ब 10 करोड र ऋणको ब्याज सावा भुक्तानीतर्फ 3 खर्ब 48 अर्ब 95 करोडको सिलिङ तय भएको थियो। तर सरकारले समितिले तोकेको सिलिङ भन्दा माथिको बजेट ल्याउने तयारी गरेको छ। पछिल्ला वर्षहरूमा बजेटको आकार 2 गुणा बढीले विस्तार भए पनि त्यसै अनुसार राजस्व र खर्च भने बढेको देखिँदैन। बजेटको मुख्य स्रोत राजस्व संकलन बजेटको तुलनामा विस्तार नहुँदा सरकारलाई हरेक वर्ष स्रोत व्यवस्थापनको दबाब पर्ने गरेको छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागसहित देशका अरू ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। हिजो बेलुकीदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ, केही ठाउँमा हावाहुरी समेत चलेको छ। सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका धेरै जसो ठाउँमा पानी परेको छ। पानी परेपछि लुम्बिनी र सुदूरपश्चिमसहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम घट्न थालेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो। आवेदन दिने अन्तिम समय जेठ 22 गतेसम्म तोकिएको छ। राजदूतका लागि आवेदन दिन कम्तीमा 35 वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ। भ्रष्टाचार, नैतिक पतन वा सरकारी सेवाबाट बर्खास्त भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। विदेशी स्थायी वा अस्थायी बसोबास अनुमति भएका तथा अन्तर्राष्ट्रिय सहायता प्राप्त गैर सरकारी संस्थामा कार्यरत व्यक्तिहरू पनि अयोग्य हुनेछन्। मन्त्रालयले विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा नीतिमा अनुभव, अङ्ग्रेजी भाषामा दक्षता र उच्च नैतिक चरित्रलाई अनिवार्य योग्यता मानेको छ। परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झन्डै 1.5 दर्जन देशमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै खुल्ला आवेदन आह्वान गरेको हो। आज विश्व को सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारिकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन बढ्दै गएको बताएको छ। विगत 78 वर्षदेखि यो विश्व संस्थाले द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिक सुरक्षा तथा दिगो शान्ति प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। महासचिव एन्टोनियो गुटेरेजले पनि वर्तमान समयमा शान्ति स्थापना, स्थायित्व, सुरक्षा र आशा पुनर्स्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम भएको बताउनु भएको छ। अब खेल खबर। भारतको उत्तराखण्डमा आयोजना हुने 42 अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाल ए टोली भारत प्रस्थान गरेको छ। प्रशिक्षक राजु बस्न्यात र कप्तान अनिल कुमार शाहको नेतृत्वमा रहेको टोली हिजो भारत गएको हो। टोलीमा ललितराज वंशी, देव खनाल, पवन सराफ, रसिद खान, मयन यादव, धृतराज दास, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त थामी, दीपक डुमरे, युवराज खत्री, विपिन खत्री र अर्जुन कुमार रहेका छन्। नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल भोलि केरला विरुद्ध खेल्नेछ। त्यसपछि पर्सी गोवा तथा आउने मंगलबार ओडिसासँग खेल्ने तालिका छ। प्रतियोगिताको क्वार्टर फाइनल जेठ 21 गते, सेमी फाइनल जेठ 23 गते र फाइनल खेल जेठ 24 गते हुनेछ। चार भन्चाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गणतन्त्र स्थापना भएको 18 वर्ष पूरा, टुडी खेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड। आज सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा हावाहुरी समेत चल्ने भएकाले सावधानी अप्नाउन आग्रह। बढ्दो तनावबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड, सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र भरपर्दो आर्थिक सहयोग अपरिहार्य। र नेपाल एक क्रिकेट टिम भारत प्रस्थान।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते
5: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
6: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
5: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
6: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
5: साझा बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
6: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
5: सम्झना माडी सरगम अवश्य सहभागी बनौ। माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
7: हेलो आयन, के छ?
8: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
8: भिडियो अन गर न यार।
7: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
8: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
5: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
9: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
10: न्यू खोजिरा हो?
11: अँ न्यू खोजिरा हो।
10: न्यू खोजिरा हो?
11: हो न्यू खोजिरा हो।
6: वेल गाइज, न्यू खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। On the spot finance available. शून्य सर्विस चार्ज र फ्री हेलमेट। न्यूनतम मूल्यांकन रु 25,000, साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस् यही जेठ 12-17 गतेसम्म। स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
12: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यु खोज्नेलाई।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी
0: प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 छात्रवृत्ति अध्ययन गर्नका लागि परीक्षा पर्सि आइतबार हुने भएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नका लागि पर्सि आइतबार छात्रवृत्ति छनौट परीक्षा सञ्चालन हुनेछ। परीक्षार्थीहरूले काठमाडौँ महानगरपालिकाको आधिकारिक पोर्टल intrans.kathmandau.gov.np मा लगइन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्। विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने महानगरले जनाएको छ। साइटमा लगइन गर्न एसईको सिम्बोल नम्बरलाई युजर नेम लेखिएको ठाउँमा प्रविष्ट गर्नुपर्नेछ। यसपछि जन्ममिति र इमेल वा म्यासेज मार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ। प्रवेश पत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गर्नुपर्नेछ। परीक्षा केन्द्रमा आउँदा प्रवेश पत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ। कक्षा 11 र 12 सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम अस्वीकृत भएको महानगरले जनाएको छ। काठमाडौँ महानगरका 3 वडामा एकैसाथ प्राथमिक उपचार तालिम सुरु भएको छ। काठमाडौँ महानगरका वडा नम्बर 8, 22 र 25 हिजोदेखि सुरु भएको तालिम भोलिसम्म चल्ने नेपाल रेड क्रस सोसाइटी काठमाडौँ शाखाले जनाएको छ। चन्द्रागिरी नगरपालिकाको मत्स्यनारायण मन्दिरमा जेठको मध्यमा आइपुग्दा मेला भर्नेको भिड लागेको छ। यो वर्ष अधिक मास पुरुषोत्तम महिना परेकाले मन्दिर परिसरमा लाग्ने मेलामा घुइँचो बढेको हो। मन्दिरमा नारायणको दर्शन 20 मिनट भित्र गर्न सकिने व्यवस्था गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ। चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले उपत्यकाका विभिन्न ठाउँबाट मन्दिर पुग्ने पहुँच मार्गको स्तरोन्नति, दर्शनार्थीको लाइन व्यवस्थापन र सुरक्षा प्रबन्ध व्यवस्थित र प्रभावकारी बनाइएको बताउनुभयो। र पर्सी आइतबारदेखि छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव 2083 हुँदैछ। नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गर्ने महोत्सव 19 गतेसम्म हुनेछ। काठमाडौँको चलचित्र विकास बोर्डमा हुने महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशीय समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेट वृत्तचित्र प्रदर्शन गरिने महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुशासनलाई प्राथमिकता राख्दै 20 खर्ब भन्दा माथिको बजेट ल्याउने तयारी। पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनमा जोड। काठमाडौँ महानगरको छात्रवृत्ति अध्ययनका लागि पर्सि आइतबार परीक्षा हुँदै विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्ने। र मत्स्यनारायण मेलामा भक्तजनको घुइँचो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: स्वतंत्र दिवस 2083 को गौरवमय अवसर में माड़ी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माड़ी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
0: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजे देखि, र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
0: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिवल,
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
0: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
2: माडीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
7: रोगीलाई निरोगी।

0: बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-5010-60।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 58 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
3: It's 10 o'clock, अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सार्वजनिक हुँदैछ। आज अपरान्ह 4 बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक संघीय संसदको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुहुनेछ। झण्डै 2/3 बहुमत प्राप्त रासोपा नेतृत्वको वर्तमान एकल सरकारले कस्तो बजेट ल्याउँछ भन्ने अहिले चासोको विषय बनेको छ। बजेट जेठको 15 गते नै ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ। बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्री परिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गवर्नर लगायतको सहभागिता रहने प्रचलन रहेको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले बजेट ल्याउन लागेको हो। यसअघि वैशाख 28 गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्नुभएको थियो। अर्थ मन्त्रालय स्रोतका अनुसार यस वर्ष तोकिएको आकारभन्दा ठूलो बजेट आउनेछ। बजेट मध्यम वर्गलाई केन्द्रित गरी ल्याउने सरकारको तयारी छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भएको छ। गणतन्त्र दिवस 2083 अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको आवश्यकता भएको बताउनु भएको छ। नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणाम स्वरूप ऐतिहासिक जनआन्दोलन 2062-63 सफल भएपछि गणतन्त्र स्थापना भएको स्मरण गर्दै थापाले शासन व्यवस्थाको संस्थागत सुदृढीकरण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यही व्यवस्थालाई सुदृढीकरण गर्दै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उहाँको भनाई छ। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिए मात्रै जनताको अवस्थामा परिवर्तन ल्याउन सकिने बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले लोकतान्त्रिक गणतन्त्र नभए के गुमाउनुपर्छ भन्ने कुरा गणतन्त्र नभएका बेलामा मात्रै समाजले महसुस गर्ने बताउनु भएको छ। यता नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र मात्रै हुने बताउनु भएको छ। शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं शहीदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि भएको बताउनु भएको छ। नेपाल सरकारले जिल्ला तहमा जग्गा बाँड्ने र भूमि समस्या समाधान गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 मार्फत सरकारले विगतको राजनीतिक नियुक्तिको परम्परालाई ब्रेक गर्दै जग्गा सम्बन्धी सम्पूर्ण समस्याको जिम्मा सीडीओलाई दिएको हो। यो नियम अनुसार अब भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने जिल्ला संयन्त्रमा कुनै पनि राजनैतिक नियुक्ति हुने छैन। बालेन सरकारले प्रशासनिक का रूपमा सीडीओलाई नै यो सर्वे सर्वा बनाएको हो। राजपत्रमा प्रकाशित संशोधित नियमको नियम 41(6)ले जिल्ला स्तरमा गठन हुने जिल्ला भूमि समस्या समाधान समितिको संरचनालाई पूर्ण रूपमा प्रशासनिक बनाएको छ। नियम 41(6)को उपनियम 1 बमोजिम यसमा अब समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी रहनेछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। गोलबजार नगरपालिका चार स्थित निपनियामा स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। राजमार्ग अन्तर्गत कञ्चनपुर कमला सड़क विस्तार आयोजनामा भइरहेको ढिलासुस्ती विरूद्ध उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन्। स्थानीय नागरिक व्यवसायी र नेताहरूले आज बिहान पनि 1.5 घण्टा सड़क अवरूद्ध गराएका थिए। स्थानीयहरूका अनुसार चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपले ठेक्का लिएको करिब 7 वर्ष बितिसक्दा पनि सड़क निर्माण सम्पन्न गर्न नसक्दा सर्वसाधारणले दैनिक शास्ति खेप्नु परेको छ। र बागमती नदी करिडोर अन्तर्गत थापाथली गैरी गाउँ मनोहरा र बालाजु लगायतका क्षेत्रका अनधिकृत संरचना र सुकुम्बासी बस्तीमा डोजर चलाइएको 1 महिना बितिसक्दा पनि विस्थापित बासिन्दाहरूले पुनर्स्थापना अझै हुन सकेका छैनन्। वैशाख 12 गते अघिसम्म हजारौं मानिसहरूको बसोबास रहेको यो क्षेत्र अहिले भत्किएका इटा ढुङ्गा र माटोको थुप्रोमा परिणत भएको छ। सरकार बागमती करिडोरलाई फराकिलो र सुन्दर बनाउने योजनामा अघि बढ़िरहेको छ, तर घरबार विहीन भएका विपन्न परिवार कता बसे कसरी रात काटिरहेका छन् भन्ने कुनै सरकारी तथ्याङ्क छैन। भग्नावशेषका बीच केही मानिसहरू कंक्रिट भित्रका फलामका रड निकालेर कबाडीमा बेच्दै जीवन चलाइरहेका छन्। नदी किनारमा सौन्दर्यकरण गर्ने कि हरियाली पार्क बनाउने भन्ने विषय अझै टुङ्गिएको छैन। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-493-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: पुन्छ साथमा रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-3122 र 98550-3123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
6: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ। माडी मौलिक संस्कृति उत्सव 2083।
1: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
6: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि।

0: स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन
1: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति
0: साझ बसन्तपुर बजारमा रैथानी फुड फेस्टिभल
1: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि
0: अवश्य सहभागी बनौ माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556394495
3: मोबाइल 98554640 र 98550 65260

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 9855 7073
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 9855 2640
3: It's 11 o'clock. अहिले 11 बजेको छ
4: नानी के भनेर छ के हो
5: बा बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अब देखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है बा
4: ल ल ल म किन दिन्थे
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
7: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टोडी खेलमा आयोजित विशेष समारोहमा सारिक हुनु भएको छ। त्यस अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण समेत गरेको छ। समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि समेत गरिएको थियो। साथै राष्ट्रिय झण्डा फहराइएको, शान्तिको कामना गर्दै परेवा उडाइएका थिए भने समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट मार्च पास गरिएको थियो। काठमाडौँ उपत्यका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी समेत प्रस्तुत भएको छ। समारोहमा उपराष्ट्रपति रामसाई प्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष बालेन्द्र शाह, प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल समेत सहभागी हुनुहुन्छ। त्यसै गरी मन्त्री परिषदका सदस्य, उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अंगका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राष्ट्र सेवक कर्मचारी समेत उपस्थित भएका छन्। सरकारले आज जेठ 15 गते आगामी आर्थिक वर्ष 83-84 बजेट संसदमा प्रस्तुत गर्दैछ। अपरान्ह 4 बजे बस्ने दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्नुहुनेछ। त्यसअघि आज योजना आयोगको बैठक बसेर वार्षिक विकास कार्यक्रम र मध्यकालीन खर्च संरचना पास गर्ने तयारी छ। त्यस लगत्तै मन्त्री परिषद बैठक बसेर बजेट संसदमा प्रस्तुत गर्ने निर्णय समेत गरिनेछ। संसदमा 2/3 नजिक बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो सरकार भएकाले यसपटक आउने बजेट हेर्न सबै उत्सुक रहेका छन्। अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटले अहिलेसम्मकै ठूलो संरचनात्मक परिवर्तनका कार्यक्रम बजेटमा आउने दावी गरिरहेका छन्। त्यसकारण पनि बजेटमा सबैको ध्यान केन्द्रित भएको छ। अर्थ मन्त्रालयले 22 खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। यसपटक बजेटलाई ठूला र प्रतिफल दिने आयोजनामा मात्रै केन्द्रित गरिएको जनाइएको छ। बजेटबाट सरकारले कर प्रणालीमा आमूल परिवर्तन गर्न खोजेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्। राजोपाको घोषणा पत्रमा पनि कर प्रणाली सुधार गर्ने र डिजिटल प्रशासनको अभ्यासमा जाने उल्लेख गरिएको छ। नेपाली काँग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। बिहिबारे कार्यक्रमका बीच उहाँले रासोपा प्रवेश गर्नुभएको घोषणा गर्नुभएको हो। उहाँ 2079 सालमा काँग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो। यसअघि नै उहाँ रासोपा प्रवेश गर्ने हल्ला चलेको भन्दै काँग्रेस जुम्लाले उहाँलाई स्पष्टीकरण समेत सोधेको थियो। नभन्दै बुढा बिहिबार काँग्रेस परित्याग गरेर रासोपा प्रवेश गर्नुभएको हो। उहाँले आफ्नो साथमा एकजना स्वतन्त्र निर्वाचित वडा अध्यक्षलाई समेत साथमा लिएको बताइएको छ। आगामी निर्वाचनमा रासोपाबाट पुनः गाउँपालिका अध्यक्ष लड्ने तयारी सहित उहाँ रासोपामा प्रवेश गर्नुभएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। पछिल्लो 24 घण्टामा 1,957 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 10,78,500 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 23, नियम विपरीत राइड सेयरिङ गरेका 144, संकेत बत्ती उल्लंघनकर्ता 185 र तीव्र गतिमा सवारी साधन हुर्काएका 181 जनालाई कार्यवाही गरिएको छ। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 87, निषेधित क्षेत्रमा हर्न बजाउने 91, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 111, एकतर्फी सड़कमा सवारी चलाउने 93 र अन्य सवारी नियम पालना नगरेका 1,042 जनालाई कार्यवाही गरिएको छ। र काठमाडौँ महानगरपालिकामा कक्षा 11 र 12 सिफारिस गर्ने छात्रवृत्ति परीक्षाका लागि 26,680 परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। आवेदक 26,888 विद्यार्थी मध्ये 208 जनाको फारम अस्वीकृत भएको कामपाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विद्यार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट प्रवेश पत्र प्राप्त गर्न सक्नेछन्। प्रवेश पत्रमा परीक्षा केन्द्र र परीक्षार्थीले पालना गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ। काठमाडौँ महानगरपालिकाले 2080 सालदेखि नीतिगत निर्णय गरेर कामपा क्षेत्रभित्र भएका 11 र 12 कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो। यस वर्ष संस्थागत शिक्षण संस्थाहरूमा कक्षा 11 र 12 छात्रवृत्तिमा अध्ययन गर्नका लागि यही जेठ 17 गते छात्रवृत्ति छनौट परीक्षा सञ्चालन हुनेछ। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको, भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, के गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-98-510-61-356
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

喝咖

0: कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
1: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518।
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
2: कहाँ गएर के सिप सिकौ भन त अब।
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 056-490-374 98510-61356
2: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
6: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
7: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टू पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
4: प्रोप्राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।

0: इस टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 98 5550 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4395 80 र 98 5550 2640
0: It's 12 o'clock. अहिले 12 बजेको छ.
4: अञ्जना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. विभिन्न कार्यक्रममा का साथ गणतन्त्र दिवस मनाइँदै काठमाडौँको टुडी खेलमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन. आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सिसम्म हावाहुरी चल्ने. दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी. बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड. अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता. र काबा महिला भलिबलको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै. नेपाल खबरमा अब पूरा खबर. आज देशभर गणतन्त्र दिवस मनाइँदैछ. दिवसका अवसरमा काठमाडौँको सैनिक मञ्च टुडी खेलमा बिहान विशेष समारोह भएको छ. समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहायक यादव, प्रधानमन्त्री बालेन्द्र शाह सहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो. समारोहमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको बताउनुभयो. प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो. यसअघि गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो. जननिर्वाचित पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते निरङ्कुश राजतन्त्रको विधिवत अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो. 240 वर्षदेखि कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ. संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ. पर्सी आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ. आज राति र भोलि तराई र पहाडका केही ठाउँमा तथा पर्सी आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगका थोरै ठाउँहरूमा पनि हावाहुरीको सम्भावना छ. आज सुदूरपश्चिम र गण्डकी प्रदेश को पहाडी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ. गएको 6 घण्टामा सबैभन्दा बढी नवलपरासीमा 117 मिलिमिटर वर्षा भएको छ. गैरातीदेखि सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती र मधेस प्रदेशका धेरै जसो भागमा पानी परेको छ. पानी परेपछि लुम्बिनी र सुदूरपश्चिम सहित धेरै ठाउँका नागरिकले गर्मीबाट राहत पाएका छन्। पश्चिम तराईमा केही दिन यता तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेकोमा पानी परेपछि भने तापक्रम केही घट्न थालेको छ. सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछ. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ. सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी गरिरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्न अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। यसैगरी निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउने लगायतका घोषणा पनि बजेट मार्फत हुने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पुनर्संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामा जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिजो 5,500 घटेको सुनको भाव आज 5,600 बढ्यो, आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
5: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511779 वा 98576213 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव फेरि बढेको छ। हिजो तोलामा 5,500 रुपियाँले घटेको सुनको भाव आज 5,600 रुपियाँले बढेको हो। आज सुन तोलामा 2,90,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 2,85,000 रुपियाँ थियो। यस्तै चाँदीको भाव पनि बढेको छ। हिजो तोलाको 4,865 रुपियाँमा कारोबार भएको चाँदीको भाव आज 5,040 रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। आज विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइँदैछ। सन् 1953 मे 29 तारिकका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे 29 दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो। सगरमाथा नेपालका लागि केवल हिमाल मात्र नभई राष्ट्रिय गौरव, पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचानको प्रतीकका रूपमा स्थापित छ। पर्यटन विभागका अनुसार 8,000 भन्दा बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका 14 अग्ला हिमाल मध्ये 8 नेपालमा छन्। यस दिवसका अवसरमा सरकारी निकाय, पर्यटन व्यवसाय, पर्वतारोहण सम्बन्धी संघ संस्था तथा स्थानीय तहले हिमाली पर्यटन, सुरक्षित पर्वतारोहण र वातावरण संरक्षण सम्बन्धी कार्यक्रम आयोजना गरेका छन्। जलवायु परिवर्तनका कारण हिमाल क्षेत्रमा हिउँ पग्लने, हिमतालको जोखिम बढ्ने तथा वातावरणीय प्रभाव देखिन थालेकाले हिमाल संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने सरकारवालाले बताएका छन्। पर्वतीय पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण आधार मानिन्छ। हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौं पर्यटक तथा पर्वतारोही नेपाल आउने गरेका छन्। सगरमाथा आरोहणले नेपाललाई विश्व पर्यटन नक्सामा विशेष पहिचान दिलाउन महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ। अब विदेशको खबर। अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो धक्का लागेको छ। कम्पनीको महत्वाकांक्षी न्यू ग्लेन रकेट फ्लोरिडाको केप क्यानाभेरलको लन्च प्याडमा हिजो परीक्षणका क्रममा विस्फोट भएको हो। घटनामा कुनै मानवीय क्षति नभएको बताइएको भए पनि यसले कम्पनीको अन्तरिक्ष कार्यक्रममाथि नयाँ प्रश्न खडा गरेको छ। कम्पनीका अनुसार हट फायर परीक्षणका क्रममा अप्रत्याशित समस्या उत्पन्न भएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा करिब 98 मिटर अग्लो न्यू ग्लेन रकेटको तल्लो भागबाट बाक्लो धुवा निस्किएको र केही क्षणमै विशाल आगोको मुस्लोमा परिणत भएको देखिएको छ। न्यू ग्लेन रकेट कम्पनीको दीर्घकालीन अन्तरिक्ष रणनीतिको केन्द्रमा रहेको परियोजना रहेकाले यो दुर्घटना ब्लू ओरिजिनका लागि पछिल्लो चुनौती बनेको छ। विस्फोटपछि जेफ बेजोसले घटनाको कारण तत्काल पहिचान गर्न समय लाग्ने उल्लेख गर्दै अनुसन्धान भइरहेको बताउनु भएको छ। उहाँले कठिन परिस्थिति स्वीकार गर्दै आवश्यक सबै संरचना पुनर्निर्माण गरिने र कम्पनी फेरि उडानमा फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो। नासा र ब्लू ओरिजिन हाल आर्टेमिस चन्द्र अभियानका लागि चन्द्र ल्यान्डर विकासमा सहकार्य गरिरहेका छन्। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दैछ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबड्ड हलमा दिउँसो 1 बजे खेल सुरु हुनेछ। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। यसै गरी आज इरान र काजकिस्तान उपाधिका लागि खेल्दैछन्। यो खेल दिउँसो 4:30 बजे सुरु हुनेछ। प्रतियोगितामा 8 टोलीहरू थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव्स रहेका थिए भने समूह बीमा इरान, काजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै काठमाडौँको टुडीखेलमा भएको कार्यक्रममा प्रधानमन्त्रीको सट्टा राष्ट्रपतिको सम्बोधन। आज सुदूरपश्चिम र गण्डकीमा ठूलो वर्षाको सम्भावना, केही ठाउँमा पर्सिसम्म हावाहुरी चल्ने। दिउँसो 4 बजे संसदको संयुक्त सदनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने तयारी। बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड। अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट, फेरि उडानमा फर्किने कम्पनीको प्रतिबद्धता। र काबा महिला भलिबलमा तेस्रो स्थानका लागि नेपालले आज भारतसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: पुञ्जसाथमा रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
5: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 3112 र 98550 3123।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मतेको नमस्कार। सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट वक्तव्यलाई अन्तिम रूप दिन स्वीकृत गर्न प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो 2:30 मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने बैठकले बजेट पारित गर्नेछ। मन्त्री परिषदबाट बजेट स्वीकृत भएपछि अर्थमन्त्री डाक्टर सोनी मुवागले आज अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण अर्थात बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। नेपालको संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ 15 गते सरकारले नयाँ आर्थिक वर्ष बजेट सार्वजनिक गर्दै आएको छ। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ। आज काठमाडौँमा एक कार्यक्रमका बीच दुई पार्टी बीच एकता गर्ने सहमति भएको हो। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका तर्फबाट महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका तर्फबाट महामन्त्री दधिराम परियारले हस्ताक्षर गर्नुभएको छ। दुई दलबीच आज 7 बुँदे सहमति भएको हो। हस्ताक्षर गरिएको सहमति पत्रमा दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रियालाई छिटो भन्दा छिटो अघि बढाउने कुरा उल्लेख गरिएको छ। समान लक्ष्य लिएर अघि बढेका दुई पार्टीको यो एकताले राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिने नेताहरूले विश्वास व्यक्त गरेका छन्। कम्बोडिया सरकारले भिजाको समयावधि समाप्त भएपछि पनि त्यहाँ बसिरहेका 602 जना नेपालीको जरिवाना तथा शुल्क मिनाहा गरिदिएको छ। थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासको पहलमा नेपालीहरूले तिर्नुपर्ने 8 करोड़ रूपियाँ भन्दा बढी जरिवाना मिनाहा गर्दै उनीहरूलाई स्वदेश फर्कन सहज वातावरण बनाइदिएको हो। थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीका अनुसार जरिवाना मिनाहा भएका 302 जना स्वदेश फर्किन बाँकी छ। उनीहरू सबैलाई नेपाल फर्कन आवश्यक ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको छ। फर्किन बाँकी मध्ये 250 जना नेपाल आउने तयारीमा रहे पनि 52 जना भने अटेरी गरिरहेको दूतावासले जनाएको छ। दूतावासले आज एक सूचना जारी गर्दै भिजा अवधि समाप्त भइसकेपछि पनि कम्बोडियामा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई एक साताभित्र अनिवार्य रूपमा नेपाल फर्किन आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा तीव्र गतिको हावाहरू चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ। महाशाखाले सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै विशेष गरी पूर्वी मध्य र पश्चिम तराईका 21 जिल्लामा आज राति हावाहुरीको उच्च जोखिम रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै कतिपय ठाउँमा असिना पानी समेत पर्ने सम्भावना देखिएको छ। मौसम विभागले नक्सामा सुन्तला रंग लगाएर तराईका 21 जिल्लाहरूलाई विशेष सतर्क रहन आग्रह गरेको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रूपन्देही, गण्डकी र बागमती प्रदेशका नवलपरासी, बर्दघाट, सुस्ता, पूर्व र पश्चिम तथा चितवन, मधेस र कोशी प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला रहेका छन्। यसै गरी महाशाखाले नक्सामा पहेँलो रंग लगाइएका पहाड़ी तथा भित्री मधेसका क्षेत्रहरूमा पनि हावाहुरी चल्न सक्ने भएकाले मौसम सम्बन्धी जानकारी दिँदै सचेत रहन आग्रह गरेको छ। रातिको समयमा मौसम प्रतिकूल हुन सक्ने भएकाले आवश्यक पूर्व तयारी अपनाउन र सुरक्षित स्थानमा रहन महाशाखाले सर्वसाधारणमा अपील गरेको छ। र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि 10 जनाले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले तोकेको समय अवधिभित्र 10 जनाको आवेदन परेको हो। समितिका अनुसार आवेदन दिनेहरूमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रका विशिष्ट व्यक्तिहरू रहेका छन्। 10 जनाकै आवेदन स्वीकृत भएपछि सिफारिश समितिले कार्य योजना सहितको सोच पत्रको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको समय समेत निर्धारण गरेको छ। समितिले सबै उम्मेद्वारहरूलाई आगामी जेठ 28 गते प्रस्तुति करण र सोही दिन अन्तर्वार्ताका लागि बोलाएको छ। इसका साथ ही काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, जस्तो सिसोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC, Academy of Professional Education, Prali, Hotel Training, Chitawan.

0: चोक नारायणगढ़। फोन 0556-94-374 98-510-61-356।
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेंडर, हाउसकीपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायत का तालिमहरु धमाधम संचालन भइरहेको छ। साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम संचालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा एघारमा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
0: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
0: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
0: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा माडी प्रज्ञा प्रतिष्ठान सगौरव प्रस्तुत गर्दछ माडी मौलिक संस्कृति उत्सव 2083।
0: माडीको कला, संस्कृति, भाषा, वेशभूषा, स्थानीय पहिचान, सामाजिक सद्भाव तथा गणतन्त्रको भावना उजागर गर्ने उद्देश्यले आयोजित माडी मौलिक संस्कृति उत्सवमा सहभागी बनौ।
2: मिति यही जेठ 15 गते शुक्रबार, समय दिउँसो 3 बजेदेखि र स्थान माडी नगरपालिका बसन्तपुर बजार चितवन।
0: कार्यक्रमका आकर्षणहरू विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुति।
2: साँझ बसन्तपुर बजारमा रैथाने फुड फेस्टिभल,
0: साथै विभिन्न जात जातिको नृत्य एवं सांस्कृतिक प्रस्तुति पनि।
2: अवश्य सहभागी बनौ, माडीको यो गौरवमय उत्सवलाई भव्यताका साथ सफल पारौ।
3: मैया देवी कन्या कलेजको कक्षा एघारमा भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा एघारमा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि

0: नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0556394595,
2: मोबाइल 9855640 र 9855652060।
0: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
2: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556394598, मोबाइल 9855880002।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत गर्न प्रधानमन्त्री बालिन शाहले अहिले 2:30 बजे मन्त्रीपरिषद बैठक बोलाउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने उक्त बैठकले बजेट पारित गर्नेछ। मन्त्रीपरिषदबाट बजेट स्वीकृत भएपछि अर्थमन्त्री डाक्टर स्वर्णिम मुवागले आजै अपरान्ह 4 बजे संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण अर्थात बजेट प्रस्तुत गर्नुहुने कार्यक्रम छ। नेपालको संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ 15 गते सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आएको छ। मध्य प्रदेश सरकारले कृषि उद्योग र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आज प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मेड इन मधेस समृद्ध प्रदेशको मुख्य नारासहित नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। नीति तथा कार्यक्रममा कृषि उत्पादन वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि सिंचाईमा प्रयोग हुने विद्युत महसुलमा 100% अनुदान दिने र किसानको बैंक खातामा सिधै अनुदानको रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ। गणतन्त्र दिवसको सन्दर्भ पारेर भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले काठमाडौँमा भूमिहीन सुकुम्बासी मार्च गरेका छन्। विकल्प बिना राज्यले चलाएको डोजर आतंक र उठीवास विरूद्ध उनीहरूले सड़क प्रदर्शन गरेका हुन्। संयुक्त राष्ट्रिय सुकुम्बासी नागरिक आन्दोलन र जेएनजी मुभमेन्ट अलायन्सको संयुक्त आयोजनामा भएको मार्च माइती घरबाट शुरू भई बिजुली बजार हुँदै नयाँ वानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो। मार्चमा सहभागीले गणतन्त्र जिन्दाबाद लगायतका जस्ता नारा लगाउँदै राज्यले आफूमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएका छन्। प्रदर्शनकारीले आफ्नो थाथलोबाट विस्थापित गर्नु अघि तत्काल उचित विकल्प सहितको व्यवस्थापन गर्न सरकारसँग माग गरेका हुन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन चेतावनी दिएको छ। महाशाखाले सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्दै विशेष गरी पूर्वी मध्य र पश्चिम तराईका 21 जिल्लामा आज राति हावाहुरीको उच्च जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार हावाहुरीसँगै कतिपय ठाउँमा असिना पानी समेत पर्ने सम्भावना देखिएको छ। मौसम विभागले नक्सामा सुन्तला रंग लगाएका तराईका 21 जिल्लालाई विशेष सतर्क रहन आग्रह गरेको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, गण्डकी र बागमती प्रदेशमा, नवलप्रासी, बर्दघाट, सुस्ता, पूर्व र पश्चिम तथा चितवन, मधेश र कोशी प्रदेशमा पर्सा, बारा र उथट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा रहेका छन्। महाशाखाले नक्सामा पहेँलो रंग लगाएका पहाड़ी तथा भित्री मधेशका क्षेत्रमा पनि हावाहुरी चल्न सक्ने भएकाले मौसम सम्बन्धी जानकारी लिई सचेत रहन आग्रह गरेको हो। र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि 10 जनाले आवेदन दिएका छन्। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले तोकेको अवधिभित्र 10 जनाको आवेदन परेको हो। समितिका अनुसार आवेदन दिनेहरूमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रका विशिष्ट व्यक्ति छन्। 10 जनाकै आवेदन स्वीकृत भएपछि सिफारिश समितिले कार्ययोजना सहितको सोच पत्रको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको समय समेत निर्धारण गरेको छ। अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा
4: दिलमा आएर म नाच्न पर्ने।

0: तिस वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष चाहिँ कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नि रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98550-50934।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
14: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: मुख खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुख खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब बोक्नु पर्यो हामीले होइन

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
3: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट, अन द स्पट फाइनान्स अभाइलेबल, शून्य सर्भिस चार्ज र फ्री हेलमेट, न्यूनतम मूल्याङ्कन रु 25,000, साथमा स्क्र्याच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12 17 गतेसम्म। स्थान बिकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 98 27 27 38 89, 98011 0034 55, 98011 16372 र 97650 73877।
4: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्ब भन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो, राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 जना नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। सरकारले आज आउँदो आर्थिक वर्ष 83-84 को बजेट ल्याउँदैछ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको संयुक्त सदनमा अहिले दिउँसो 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। सरकारले अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेको हो। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आउँदो वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्री वाग्लेको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाको सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समय अनुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने सरकारले तयारी गरेको छ। सरकारले बजेट मार्फत कर संरचनामा व्यापक पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको कर बोझ घटाउने तयारी गरेको जनाएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गर्दै नगद रहित, पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखिएको छ। सामाजिक सुरक्षा कार्यक्रमलाई राज्यको आर्थिक क्षमता अनुसार पूर्ण संरचना गर्ने, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलता जोड्ने तथा राष्ट्रिय अनुसन्धान तथा नव प्रवर्धन कोष स्थापना गर्ने कार्यक्रम समेट्ने सरकारको तयारी छ। आउँदो आर्थिक वर्षको बजेटको प्रत्यक्ष प्रसारण तपाईँले उज्यालो रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुनी खेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनैतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड़ दिनुभयो। नवयुवा आन्दोलन र उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भइरहेका छन्। सैनिक मञ्च टुनी खेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो, तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नु भएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संविधान सभाबाट 2065 साल जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बसोबास गर्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना शुल्क मिनाहा गरेको छ। थाइल्याण्डको बैङ्ककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले 3 नेपालीको जरिवाना मिनाहा गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह समेत गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण सङ्कलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात् वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकिएको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानुनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ। सरकारले देशभरबाट 14 जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन चितल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रुपियाँ पुरस्कार सहित उत्कृष्ट 14 जना किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेसामा थप ऊर्जा उत्साह र मनोबल बढाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री ददिराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका 7 बुँदा उल्लेख छन्। दुवै पक्षबीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टीबीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ। पर्सि आइतबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरी सहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाडी भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ। आज राति र भोलि तराई र पहाडका केही ठाउँमा र पर्सि आइतबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भेगका थोरै ठाउँमा पनि हावाहुरीको सम्भावना छ। आज सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने तथा कतै कतै असिनासहित पानी पर्ने महाशाखाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दाहरू समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यको बारेमा वार्ता सुरु गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीको खबरमा उल्लेख छ तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अर्धसरकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम स्वरूप नदिएको वा पुष्टि नभएको भनेर उल्लेख गरेको छ। अमेरिकी उपराष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रिल महिनाको सुरुमा युद्ध विराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लङ्घन गरेको आरोप पनि लगाउँदै आएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। अब खेल खबर। काबा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा केही बेर अघि सम्पन्न खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जितेको थियो। योसँगै भारतले कास्य पदक जितेको छ। प्रतियोगिताको उपाधिका लागि अहिले दिउँसो 4:30 इरान र काजाकिस्तानले खेल्दैछन्। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएका थिए। प्रतियोगितामा 8 टोली सहभागी थिए। समूह एमा नेपाल, भारत, किर्गिस्तान र माल्दिप्स तथा समूह बीमा इरान, काजाकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका थिए। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्बभन्दा माथिको हुने, सुशासन र आर्थिक पुनर्संरचनामा जोड। गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा तोडियो। राष्ट्रपतिबाट सम्बोधन, राजनैतिक परिवर्तनले मात्र नागरिकका अपेक्षा पूरा नहुने, राष्ट्रपति पौडेलको भनाई। कम्बोडिया सरकारले 602 नेपालीको जरिवाना मिनाहा गर्यो, तत्काल स्वदेश फर्किन आग्रह। इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिल्ला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई। र काबा महिला भलिबलको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग पराजित।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै।
6: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 84। वेबसाइट झुले.com.np।
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
11: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाडौँमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अङ्गलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो। सरकारले सुशासन र सेवा प्रहारका क्षेत्रमा केही सकारात्मक प्रयास सुरु गरे पनि धेरै महत्त्वपूर्ण मुद्दाहरूमा चुकिरहेको उहाँको भनाइ छ। शान्ति समाजले सरकारका राम्रा कामको समर्थन गर्ने र कमजोरीमा निरन्तर खबरदारी गर्ने समेत उहाँले बताउनु भएको छ। पछिल्लो 24 घण्टामा 1,957 जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 10,78,500 रुपियाँ जरिवाना सङ्कलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 23, नियम विपरीत राइड सेयरिङ गर्ने 144, सङ्केत बत्ती उल्लङ्घन गर्ने 185 र तीव्र गतिमा गाडी चलाउने 181 जना कारवाहीमा परेका हुन्। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 87, निषेधित क्षेत्रमा हर्न बजाउने 91, सडक पेटीमा गाडी पार्किङ गर्ने 111, एकतर्फी सडकमा गाडी चलाउने 93 र अन्य नियम पालना नगरेका 1,082 जना कारवाहीमा परेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 5 लागू औषध सहित 1 पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका 2 घर भई भक्तपुरको सल्लाहगारी बस्ने 26 दीपक राज भट्ट रहेका छन्। प्रहरी वीर थिमीबाट खटिएको टोलीले भट्टको झोलाबाट लागू औषध बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नाव परीक्षक एवं सूचना अधिकारी प्रकाश च बेगुले बताउनुभयो। मुकुन्द रिजाल स्मृति वडा स्तरीय फुटबल प्रतियोगितामा आयोजक काठमाडौँ वडा नम्बर 16 टोली विजेता बनेको छ। लैनचोर खेल मैदानमा हिजो भएको फाइनलमा वडा 5 पेनाल्टी सुटआउटमा 3-2 गोलले हराउँदै आयोजक टोली विजेता बनेको हो। योसँगै विजेता टोलीले 2,00,000 र उपविजेता टोलीले 1,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। गएको आइतबारदेखि सुरु भएको प्रतियोगितामा वडा नम्बर 2, 3, 5, 9, 10, 11, 13, 14, 16, 19, 23, 25 र 26 गरी 13 टोली सहभागी थिए। कार्यक्रम समापन अवसरमा वडा नम्बर 16 अध्यक्ष रोजिना श्रेष्ठले यस वर्ष नवयुवा आन्दोलन प्रतिनिधि सभा सदस्य चुनाव जस्ता कारण समयमा प्रतियोगिता सञ्चालन गर्न नसकेको भन्दै आउँदो वर्ष हिउँद महिनामा प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो। दिउँसो 3 राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै बजेटको आकार 20 खर्बभन्दा माथिको हुने सुशासन र आर्थिक पुनर्संरचनामा जोड। गणतन्त्र दिवसको अवसरमा टुँडी खेलमा विशेष समारोह काठमाडौँमा मानवाधिकार तथा शान्ति समाजको प्रदर्शन र पछिल्लो 24 घण्टामा झन्डै 2,000 गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारवाहीमा। अहिलेलाई चारभन्जाङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।
4: Consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome.

0: Word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin.
2: World's number one tire brand.
3: Aba internet dhilo hoy na. Chito, smart, ra surakshit.
4: Introducing Wi-Fi 6 with Subisu Suraksha.
5: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
4: Sathai Subisu Suraksha le tapailai rakhcha online browsing ma surakshit.
5: Hanikarak site asurakshit content aba sabai instant block huncha.
3: Subisu, chito pani, surakshit pani. Thap jankari tatha booking ka lagi
6: 01-42-888-98-12-35-888.
7: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ।
8: त्यसैले
7: ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौ।
8: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
7: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौ।
8: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौ।
7: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ।
8: झ्यालडुक्का खुल्ला राखेर ग्यास बाल्ने गरौँ।
7: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौँ।
8: ग्यास चुलोको बर्नर सफा राखौँ। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौँ।
7: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौँ।
8: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौँ।
7: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौँ। बिजुलीको स्विच अन र अफ नगरौँ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

स्वादै निष्पक्ष निष्पक्ष निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: 벅치어 벅치어 너 빅벅치어 벅치어 벅치어 서드 인 디스 벅치어
1: So this FM 리아노비토블 2MHz

पर्यावरणलाई तीव्रता दिनेछौँ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौँ। सुक्खायामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौँ। ग्रीन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि ₹85,54 करोड विनियोजन गरेको छु। सिंचाई, आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउनेछौँ। यसबाट खेतीयोग्य सिंचित जमिनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौँ। बबई सिँचाइ आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्याउनेछौँ। राजापुर सिँचाइ आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौँ। यी आयोजनाका लागि ₹5,63 करोड विनियोजन गरेको छु। सिक्टा सिंचाई आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमिनमा थप सिंचाई सुविधा पुर्याउनेछौँ। यसका लागि ₹2,55 करोड विनियोजन गरेको छु। सुनकोशी मरिन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्नेछौँ। यस वर्ष यसका लागि ₹2,98 करोड विनियोजन गरेको छु। बागमती सिंचाई आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा विस्तार गर्न ₹53 करोड विनियोजन गरेको छु। महाकाली सिंचाई आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौँ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौँ। बृहत दाङ उपत्यका सिंचाई आयोजना र प्रगन्ना बड्कापथ सिंचाई आयोजनाबाट 2,380 हेक्टर जमिनमा थप सिंचाई उपलब्ध गराउन ₹1,21 करोड विनियोजन गरेको छु। नौमुरे बहुद्देश्य सिंचाई आयोजनाबाट कपिल वस्तुमा सिंचाई गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौँ। बाढ गङ्गा सिंचाई आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौँ। नारायणी सिंचाई आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाई प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि ₹44 करोड विनियोजन गरेको छु। सतह सिंचाईको सेवा नपुगेका तराई मधेसका थप 3,980 हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिंचाई सुविधा पुर्याउन ₹1,83 करोड विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाई सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाडी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाई प्रणाली मार्फत भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउन ₹80 करोड विनियोजन गरेको छु। पहाडका टारहरूमा लिफ्ट सिंचाई आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमिनमा थप सिंचाई सुविधा विस्तार गर्नेछौँ। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठुला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार, दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौँ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउनेछौँ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभि एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौँ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौँ। छापा तथा द्वितीय संचार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि ₹33 करोड विनियोजन गरेको छु। सूचना तथा संचार क्षेत्रका लागि ₹5,93 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद, खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ। प्रमुख 8 सहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्नेछौँ। विराटनगर, लहान, काठमाडौँ, पोखरा,
बुटवल सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौँ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौँ। खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौँ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौँ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4.3 करोड विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा। मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि ₹1 अर्ब विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक 17-83-84 MBBS लगायत चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्नेछौँ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ₹8.60 करोड विनियोजन गरेको छु। सङ्गीत कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौँ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्युट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौँ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम सुरु गर्नेछौँ। विश्वविद्यालयलाई शैक्षिक प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउनेछौँ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौँ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 कक्षा 8 अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौँ। मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौँ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्नेछौँ। शिक्षा क्षेत्रका लागि 218.30 करोड विनियोजन गरेको छु। स्वास्थ्य। सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101.95 करोड विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बिमा कार्यक्रममा 15 अर्ब बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13.15 करोड विनियोजन गरेको छु। रोगको बदलिदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौँ। निर्माण सुरु भएका 336 आधारभूत अस्पताललाई आगामी 3 निर्माण सम्पन्न गर्नेछौँ। मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका एक स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौँ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5.90 करोड विनियोजन गरेको छु। स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौँ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौँ। सङ्घीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौँ। जलनको सघन उपचारको लागि वीर अस्पताल र किर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौँ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गर्नेछौँ।
बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएको छु। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्याति प्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौँ। यस अन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगङ्गा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्युड सिकनेस उपचार सेवा विस्तार गर्नेछौँ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौँ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य खाद्यान्न सामग्रीहरूको गुणस्तर र नियमन सुनिश्चित गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन स्थापना गर्नेछौँ। सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा रियल टाइम अनुगमनका लागि एक नागरिक एक डिजिटल प्रोफाइल प्रणाली कार्यान्वयनमा ल्याउनेछौँ। सामुदायिक सहकारी र निजी क्षेत्रको सहकार्यमा सबै स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सञ्चालन गर्नेछौँ। राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्नेछौँ। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पिइटी स्क्यान, साइक्लोट्रोन मेसिन खरिद तथा जडान गर्न पुँजीगत अनुदानका लागि रु 32 करोड विनियोजन गरेको छु। राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुर र पोखरा स्थित प्राकृतिक तथा वैकल्पिक चिकित्सा सहितको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोड्नेछौँ। मधेस प्रदेश स्थित नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास कार्य अघि बढाउनेछौँ। कर्णाली प्रदेशका दुर्गम स्थानहरूमा एयर एम्बुलेन्स सेवा सुरु गर्नेछौँ। नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छु। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान गरिँदै आएको यातायात खर्चमा 50% वृद्धि गरेको छु। दलित समुदायको परम्परागत सिप संरक्षण, आय आर्जन, प्रविधि स्तरोन्नतिका क्रियाकलाप सहित एकीकृत रूपमा दलित केन्द्रित लगानी बढाउनेछौँ। देशैभरिका 5 वर्ष मुनिका दलित समुदायका बालबालिकाको पोषण सहायताका लागि रु 3 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका शहीदको सम्मान गरिनुका साथै शहीद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिसकिएको छ। आन्दोलनका घाइतेका लागि निशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अनुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ। सरकारी कार्यालयले निर्माण गर्ने भौतिक संरचना, डिजिटल प्रविधि, वेबसाइट र सफ्टवेयरहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ढाँचामा विकास गर्दै लैजानेछौँ। सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जानेछौँ। अटिज्म भएका बालबालिकालाई लक्षित गरी पूर्वाधार युक्त आवासीय नमुना विद्यालय सञ्चालन गर्नेछौँ। गिग वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याउनेछौँ। जीवन चक्रका विभिन्न चरणमा हुन सक्ने जोखिमबाट संरक्षण प्रदान गर्न सामाजिक सुरक्षातर्फ रु 120 अर्ब विनियोजन गरेको छु। लैङ्गिक हिंसा निवारण सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्नेछौँ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा सडक बालबालिका तथा ज्येष्ठ नागरिकको पारिवारिक पुनर्मिलन तथा सामाजिक पुनर्स्थापना गर्नेछौँ। नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्नेछौँ। समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि छुवाछुत तथा भेदभाव विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ। बाल श्रम, लैङ्गिक हिंसा, यौन दुर्व्यवहार, छाउपडी, महिनावारी विभेद, बाल विवाह जस्ता सामाजिक विकृतिको अन्त्यका लागि तिनै तहबाट सामाजिक रूपान्तरण अभियान सञ्चालन गर्नेछौँ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मर्यादित जीवनयापनका लागि सामाजिक अन्तर्घुलन कार्यक्रम सञ्चालन गर्नेछौँ। महिला उद्यमशीलता विकासका लागि स्थानीय तहमा जीविकोपार्जन सुधार कार्यक्रम सञ्चालन गर्नेछौँ।
गर्ने छौं। बाल सुधार गृहको पूर्वाधार तथा व्यवस्थापनका लागि रु 31 करोड विनियोजन गरेको छु। दुर्गम क्षेत्रका ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गर्न रकम विनियोजन गरेको छु। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यकतर्फ रु 2,27 करोड विनियोजन गरेको छु। कृषि विकास तथा भूमि व्यवस्थापन। रासायनिक मल खरिदका लागि चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी रु 32,46 करोड पुर्याएको छु। रासायनिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौँ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु 2,07 करोड विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण सुरु गर्नेछौँ। कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैङ्कको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौँ। सिराहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्नेछौँ। कर्णालीमा स्याउ ओखर लगायतको फलफुलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढाउनेछौँ। उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमिनलाई व्यावसायिक कृषि कम्पनीको सेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गर्नेछौँ। प्राङ्गारिक मल र हरियो मल प्रवर्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरण गर्न रु 36 करोड विनियोजन गरेको छु। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको सहकार्यमा कम्पनी मोडलमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्न दिनेछौँ। निजी क्षेत्रबाट ग्रिन युरिया उत्पादन प्रवर्धन गर्न खरिद ग्यारेन्टी सम्झौता गरी सहुलियत दरमा विद्युत उपलब्ध गराउने व्यवस्था मिलाउनेछौँ। कृषि बिमाको प्रिमियममा दिइने अनुदान सहुलियतका लागि रु 2,19 करोड विनियोजन गरेको छु। किसानलाई वित्तीय पहुँच प्रदान गर्न र नगद प्रवाह व्यवस्थापन गर्न कृषि उपज भण्डारणको प्रमाणीकरणका आधारमा वेयरहाउस रिसिट फाइनान्सिङ गर्ने व्यवस्था मिलाउनेछौँ। पशु पन्छीमा लाग्ने रोग तथा महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खोप निजी क्षेत्र समेतको सहभागितामा स्वदेशमै उत्पादन गर्नेछौँ। खोरेत लगायतका रोग नियन्त्रण गर्न रु 24 करोड विनियोजन गरेको छु। हुम्लाको हिल्सा स्थित सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्नेछौँ। 35 नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सुरुवात गर्नेछौँ। जग्गा घर जग्गा खरिद बिक्रीलाई सहज बनाउन जग्गा धनी सङ्केत नम्बर जारी गरी घर जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व भुक्तानी अनलाइन प्रणालीबाट गर्नेछौँ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउनेछौँ।

कृषि तथा पशुपन्छी विकासका लागि रु 46,92,00,00,000 विनियोजन गरेको छु। वन वातावरण तथा जलवायु अनुकूलन, चुरे तथा तराई मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न करिब रु 1,00,00,000,000 विनियोजन गरेको छु। जडीबुटी तथा गैर काष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने कार्य सुरुवात गर्नेछौँ। कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्नेछौँ। कार्बन उत्सर्जन कटौती बापत प्राप्त लाभमा स्थानीय समुदायलाई प्राथमिकता दिई उत्सर्जन न्यूनीकरणका लागि नतिजामा आधारित रेड प्लस कार्यक्रम सञ्चालन गर्नेछौँ। अन्तर्राष्ट्रिय जलवायु कोषको सहुलियतपूर्ण पुँजीमा निजी क्षेत्रको पहुँच पुग्ने व्यवस्था गर्नेछौँ। डडेलो नियन्त्रणका लागि ड्रोन तथा स्याटेलाइटको उपयोग गरी रियल टाइम सूचना आदान प्रदान गर्नेछौँ। जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सह अस्तित्व कार्यक्रम सञ्चालन गर्नेछौँ। प्रमुख सहरहरूमा वायु प्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्तरोन्नति गर्नेछौँ। वन वातावरण तथा जलवायु क्षेत्रको लागि रु 12,31,00,00,000,000 विनियोजन गरेको छु। संस्कृति तथा पर्यटन, ऐतिहासिक स्थलहरू तिलौराकोट, देवदह, कपिल वस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्नेछौँ। बृहत लुम्बिनी विकास कार्यक्रमका लागि यो वर्ष 83,00,00,000,000 विनियोजन गरेको छु। जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौँ। राम जानकी पथ र राम जानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम छुट्याएको छु। पर्यटकीय दृष्टिले महत्त्वपूर्ण पहाडी क्षेत्रमा हिल स्टेसनको प्रवर्धन गर्न पूर्वाधार विकासमा जोड दिनेछौँ। हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउनेछौँ। मुस्ताङ र मनाङ लगायत उच्च हिमाली जिल्लामा रहेका 200 वर्षभन्दा पुराना कम्तीमा पनि 2 दर्जन ऐतिहासिक बौद्ध गुम्बाहरूको संरक्षणका लागि विशेष परियोजना ल्याउनेछौँ। कपिल वस्तुको तिलौराकोट, धनुषाको जनकपुर धाम र काठमाडौँको गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन कार्य अगाडि बढाउनेछौँ। खप्तड बडीमालिका शुक्लाफाटा, काँक्रे बिहार पञ्चकोशी रारा, ठाकुरद्वार स्वर्गद्वारी रुरु क्षेत्र, देवघाट मुक्तिनाथ तिलिचो, कालिन्चोक जुगल गोसाईकुण्ड, सखडा धनुषाधाम गढीमाई, हलेसी चतरा पाथिभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्धन गर्नेछौँ। ग्रेट हिमालयन ट्रेल लगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्नेछौँ। खप्तड रामारोशन बडीमालिका बुढी नन्दारा स्वर्गद्वारी मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्यटन पदमार्ग डाँफे रुटको विकास गर्नेछौँ। अपी हिमाल, दोर्दी हिमाल, सिक्लेस कहुपुचे मनाङ, तिनजुरे पाथिभरा ट्रेकिङ रुट विकास गर्नेछौँ। साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशका मध्य पहाडमा परीक्षणका रूपमा कास्की लिपेनी थुम्सीकोट भाचोक लम्तरी प्रिन्स चार्ल्स रुट हुँदै करापुसम्म र ब्यास छाब्दी बाराही बन्दीपुर छिम्केश्वरी लाब्दी देवघाट रुट निर्माण गर्नेछौँ। आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि किर्तिपुर स्थित सङ्ग्रहालयको विस्तार गर्नेछौँ। दलित समुदायको परम्परागत मौलिक सिप कला तथा पेसाको प्रवर्धन गर्न मधेस कर्णाली र सुदूरपश्चिमका सघन दलित बस्तीलाई लक्षित गरी नमुना होमस्टे सञ्चालन गर्नेछौँ। 6,000 मिटर भन्दा बढी उचाइ भएका र हालसम्म नामकरण नगरिएका हिमाललाई मौलिक नामकरण गरी आरोहणका लागि विशिष्ट बजारीकरण गर्नेछौँ। नागरिक उड्डयन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि रु 1,53,00,00,000,000,000 विनियोजन गरेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौँ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौँ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौँ। मुगुको तालचा र दाङको टरी गाउँ विमानस्थल स्तरोन्नति गर्नेछौँ। संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु 7,34,00,00,000,000 र नागरिक उड्डयन क्षेत्रका लागि रु 2,93,00,00,000,000,000,000 विनियोजन गरेको छु।
श्रम तथा वैदेशिक रोजगार रिवर्स प्रवासनलाई प्रोत्साहन गर्दै विप्रेषणलाई उपभोगबाट उत्पादनशील प्रयोजनमा रूपान्तरण गर्न विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्नेछौँ। वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान सिप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेन्ट कार्यक्रम कार्यान्वयन गर्नेछौँ। युवाहरूलाई विभिन्न विषयगत छोटो अवधिका र कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी सिपयुक्त बनाउनेछौँ। वैदेशिक रोजगारीलाई थप सुरक्षित एवं मर्यादित बनाउन श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्य मुलुकसँग थप सम्झौता गर्नेछौँ। विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार गर्न र मृत्यु भएका श्रमिकको शव सहज रूपमा स्वदेश ल्याउने प्रबन्ध मिलाउन आवश्यक बजेट विनियोजन गरेको छु। सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जाने व्यवस्था मिलाउनेछौँ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था गरी वैदेशिक रोजगारीलाई मर्यादित पारदर्शी र स्वचालित बनाउनेछौँ। वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गर्दै सेवा शुल्कलाई श्रमिक मैत्री बनाउनेछौँ। औपचारिक च्यानलबाट भित्रिने रेमिटेन्सलाई थप प्रोत्साहित गर्न रेमिटेन्स आप्रवाहको हरेक रिसिटमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्नेछौँ। अनौपचारिक क्षेत्रका श्रमिकको जीवनयापन र आधारभूत स्वास्थ्यलाई सहयोग पुग्ने गरी सहुलियत दरमा पौष्टिक खाना उपलब्ध गराउने गरी आवश्यक कार्यक्रम प्रारम्भ गर्नेछौँ। श्रम तथा रोजगार क्षेत्रमा ₹3,63,00,00,000 विनियोजन गरेको छु। औद्योगिक विकास निर्यातको सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा हलुका उत्पादन लगायतका श्रम प्रधान उद्योगको विकास तथा विस्तारका लागि नमुना स्वरूप रोजगार आबद्ध उत्पादन क्षेत्र इम्प्लोइमेन्ट लिङ्क्ड प्रोडक्सन जोन सञ्चालन गर्नेछौँ। उद्योग प्रतिष्ठानको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी कानुनी प्रबन्ध मिलाउनेछौँ। सरकार र निजी क्षेत्रको सहकार्यमा औद्योगिक क्षेत्र तथा औद्योगिक करिडोरमा स्वच्छ ऊर्जामा आधारित प्रविधिको प्रयोग गरी ट्रिटमेन्ट प्लान्ट सहितको सिवरेज प्रणाली सञ्चालन गर्नेछौँ। उद्योग प्रतिष्ठानमा रहेका परम्परागत बोइलरलाई इलेक्ट्रिक बोइलरले प्रतिस्थापन गर्न सहुलियतपूर्ण ऋण सुविधा प्रदान गर्नेछौँ। 100 उद्योगहरूलाई विद्युतीय वा बायो ब्रिकेटमा आधारित बोइलरमा रूपान्तरण गर्न ₹22,00,00,000 विनियोजन गरेको छु। औद्योगिक पूर्वाधार विकासका लागि ₹65,00,00,000 विनियोजन गरेको छु। खानी सम्बन्धी लाइसेन्सको पुनरावलोकन गर्नेछौँ। नयाँ खानीको अन्वेषणका क्रममा फेज 2 अध्ययनका लागि आवश्यक जियोलोजिकल ल्याब र परीक्षण अन्वेषणको व्यवस्था गर्नेछौँ। खानी क्षेत्र ठुला उद्योग र 5 MW भन्दा बढी विद्युत खपत गर्ने निजी क्षेत्रबाट विकास हुने औद्योगिक क्षेत्रसम्मको सहज पहुँच तथा विद्युत आपूर्ति एवं प्रसारण लाइन निर्माण गर्नेछौँ। भारी सवारी सञ्चालन हुने औद्योगिक तथा खानी पहुँच सडकलाई विशेष मापदण्डसहित डिजाइन निर्माण र मर्मत गर्न ₹50,00,00,000 विनियोजन गरेको छु। खनिज तथा निर्माणजन्य सामग्री उत्खनन उत्पादन आपूर्ति र प्रयोगको समग्र नियमन तथा व्यवस्थापनका लागि खानी तथा खनिज प्राधिकरण स्थापना गर्नेछौँ। दैलेखमा रहेको पेट्रोलियमको व्यावसायिक उत्पादनका लागि आवश्यक प्रक्रिया शीघ्र अगाडि बढाउनेछौँ। धौवादी फलाम उद्योगमा रहेको नेपाल सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्यविधि अघि बढाउनेछौँ। वातावरणीय दृष्टिकोणले उपयुक्त देखिएका ठाउँ पहिचान गरी ढुङ्गा गिटी बालुवा उत्खनन तथा प्रशोधन आपूर्ति गर्ने व्यवस्था मिलाउनेछौँ। वाणिज्य विश्व बजारमा उल्लेख्य परिमाणमा निर्यात गरी ब्रान्ड स्थापित भइसकेका नेपाली उत्पादनलाई थप सहुलियत प्रदान गर्नेछौँ। व्यापार तथा लगानी सहजीकरणका लागि व्यापार तथा औद्योगिक लजिस्टिक गुरु योजना कार्यान्वयनमा ल्याउनेछौँ। राष्ट्रिय उत्पादकत्व वृद्धिको गुरु योजना तयार गरी उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि ₹1,18,00,00,000 विनियोजन गरेको छु। भैरवामा एकीकृत जाँच चौकी आइसिपीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँच चौकी 2 वर्षभित्र निर्माण सम्पन्न गरिनेछ। नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका गलैँचा कार्पेट धागो तयारी कपडा सिमेन्ट लगायतका वस्तु तथा कम तौल उच्च मूल्यका वस्तुको निर्यात अभिवृद्धिका लागि वस्तुगत निर्यात रणनीति तयार गरी कार्यान्वयन गर्नेछौँ। इन्धनको मूल्य स्थायित्व कायम गर्न फ्युचर्स कन्ट्र्याक्ट गर्ने सम्बन्धमा आवश्यक अध्ययन गर्नेछौँ। पेट्रोल पम्पमा न्यूनतम पूर्वाधार सहित इभी चार्जिङ स्टेसन जडान गर्न प्रोत्साहन गर्नेछौँ। नेपाल आयल निगमबाट इथानोल उत्पादन गर्ने उद्योगसँग सम्झौता गरी तोकिएको मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्नेछौँ। नियामक निकायलाई सुदृढ गरी सबै किसिमका सिन्डिकेट कार्टेलिङ कालोबजारी नाफाखोरी र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नेछौँ। उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि ₹8,31,00,00,000 विनियोजन गरेको छु। स्टार्टअप तथा नवप्रवर्तन स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा आबद्ध गर्ने प्लेटफर्मको रूपमा नेपाल एन्टरप्राइज फेसिलिटी स्थापना गर्नेछौँ।
प्लेटफर्मले उद्यम सम्बन्धी नीतिगत व्यवस्था, नवीन वित्तीय उपकरणको पहिचान र पहुँच, इन्क्युबेसन सहितको सहयोग सञ्जाल र स्वदेशी उद्यम अभियानलाई एकीकृत रूपमा अगाडि बढाउनेछ। कृषि एवं पशुजन्य उद्यम गर्न चाहने 1,000 युवा उद्यमीलाई स्टार्टअप सुविधा उपलब्ध गराउनेछौँ। युवा वैज्ञानिकलाई स्वदेशमै अनुसन्धानको अवसर प्रदान गर्न अनुसन्धान नवप्रवर्तन तथा उद्यमशीलता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि आवश्यक रकम विनियोजन गरेको छु। खगोलीय पर्यटन प्रवर्धन गर्न सगरमाथा आधार शिविरमा अब्जर्भेटरी केन्द्र स्थापनाका लागि रकम विनियोजन गरेको छु। विज्ञान प्रविधि र नवप्रवर्धनका लागि ₹4 अर्ब र नेपाल एन्टरप्राइज फेसिलिटीका लागि ₹50 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सौम्य शक्ति र डायस्पोरा, पारस्परिक लाभ, राष्ट्रिय आत्मसम्मान र सार्वभौम हितमा आधारित सन्तुलित परराष्ट्र सम्बन्ध सुदृढ गर्दै आर्थिक समुन्नतिका लागि सौम्य शक्ति परिचालन गर्नेछौँ। आर्थिक कूटनीति, सांस्कृतिक पहिचान, प्रविधि तथा पर्यटनको एकीकृत उपयोग मार्फत नेपालको अन्तर्राष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्नेछौँ। संयुक्त राष्ट्र सङ्घ लगायत अन्य बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा नेपालको भूमिकालाई सशक्त बनाउनेछौँ। क्षेत्रीय सन्निकटताका लागि सुदृढ कूटनीति अगाडि बढाउनेछौँ। नेपालको सौम्य शक्ति विस्तारका लागि बुद्ध जन्मभूमि, सर्वोच्च शिखर सगरमाथा, हिमालय श्रृङ्खला, योग ध्यान, सांस्कृतिक विविधता, शान्तिवादी राष्ट्रको छवि र अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहभागिता लगायतका विषयहरूको उन्नत प्रसार गर्नेछौँ। विदेश स्थित नेपाली नियोगको सशक्तिकरण गरी निर्यात क्षमता, द्विपक्षीय व्यापार तथा लगानी, पर्यटन प्रवर्धन गर्न आर्थिक कूटनीति सबल बनाउनेछौँ। संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानमा समसामयिक संशोधन गरी एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिनेछौँ। गैर आवासीय नेपालीलाई सबै किसिमका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गरी राष्ट्र निर्माणको मूल अभियानमा समावेश गर्नेछौँ। बैङ्किङ क्षेत्र, बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, बैङ्किङ कसुर तथा सजाय ऐनमा समयानुकूल संशोधन गर्नेछौँ। विपन्न तथा साना किसानका लागि कर्जा तथा पशुधन कार्यक्रम, साना किसान विकास लघुवित्त वित्तीय संस्था मार्फत सञ्चालन गर्न रकम विनियोजन गरेको छु। बैङ्क तथा वित्तीय संस्थामा रहेको निष्क्रिय कोषमा रहेको रकम हकवालाले दावी गरेको बखत उपलब्ध हुने सुनिश्चित गरी तोकिएको कानुनी प्रक्रियाका आधारमा उत्पादनमूलक कार्यमा परिचालन गर्नेछौँ। वाणिज्य बैङ्क तथा भुक्तानी सम्बन्धी काम गर्ने संस्थाले अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्कसँग सम्झौता गर्न सक्ने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेमेन्ट एग्रिगेटर तथा नेसनल पेमेन्ट स्विचलाई प्रभावकारी बनाउनेछौँ। पेमेन्ट एग्रिगेटरको नियमनको लागि कानुनी र संस्थागत व्यवस्था गर्नेछौँ। सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउनेछौँ। जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउनेछौँ। विद्युत खपत बढाउन र प्रदूषण नियन्त्रण गर्न घरायसी प्रयोजनको लागि वासिङ मेसिन, रेफ्रिजरेटर, भ्याक्युम क्लिनर जस्ता विद्युतीय उपकरण समेत हायर पर्चेसमा खरिद बिक्री गर्न सकिने व्यवस्था मिलाउनेछौँ। बिमा धितोपत्र तथा सहकारी, नेपाली बिमा कम्पनीबाट जारी हुने बिमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बिमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था मिलाउनेछौँ। दीर्घकालीन प्रकृतिका बिमाको सामूहिक बिमा कोषको नेतृत्व तथा सञ्चालन नेपाल पुनर्बिमा कम्पनीबाट हुने व्यवस्था गर्नेछौँ। जोखिम न्यूनीकरणको लागि पुनर्बिमाको निश्चित हिस्सा विदेशी पुनर्बिमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौँ। लामो समयदेखि वृद्धि हुन नसकेको तेस्रो पक्ष बिमाङ्क ₹10 लाख पुर्याइनेछ। सवारी दुर्घटना कम गर्न सवारी साधनमा दुर्घटना डिभाइस जडान गर्नुपर्ने व्यवस्था गर्नेछौँ। दुर्घटना, घातक रोग, ढुवानी लगायतको बिमा अनिवार्य गर्नेछौँ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, स्वास्थ्य बिमा बोर्ड र सामाजिक सुरक्षा कोषले सञ्चालन गर्ने सुरक्षण कार्यक्रमको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी मार्फत गर्ने व्यवस्था मिलाउनेछौँ। सहरी क्षेत्रमा भवन निर्माणको नक्सा स्वीकृति गर्दा अनिवार्य रूपमा बिमा गर्ने व्यवस्था गर्नेछौँ। धितोपत्र बजार व्यवस्थापन र कसुर तथा सजाय सम्बन्धी छुट्टै विधेयक संसदमा पेश गर्नेछौँ। वित्तीय ट्रस्टीको नियमन गर्न ट्रस्टी विधेयक तर्जुमा गर्नेछौँ। बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन र नियमनमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको भूमिका थप प्रभावकारी बनाउनेछौँ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट शोध भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यालयलाई निरन्तरता दिइनेछ। सुशासन,
स्वार्थको द्वन्द्व सम्बन्धी कानुन तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्नेछौँ। कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुल उपर जफत प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौँ। निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टीकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौँ। हेलो सरकार संयन्त्रलाई सरकार नागरिक संवादको प्लेटफर्मको रूपमा विकास गर्नेछौँ। सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्नेछौँ। राष्ट्रिय परिचय पत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचय पत्रको रूपमा प्रयोग गर्दै मालपोत यातायात राहदानी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन जस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्नेछौँ। बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास तथा विशाखापट्टनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौँ। संवैधानिक निकायहरूको कार्य सम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेछ। पछिल्लो चार वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000-₹1,00,000 माथि कायम हुनेछ। नयाँ तलब स्केल सम्बत 2083 साउन 1 गतेदेखि लागू हुनेछ। कानुनी शासन र राष्ट्रिय सुरक्षा न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्नेछौँ। विपन्न तथा दूरदराज क्षेत्रका नागरिकका लागि निशुल्क कानुनी सहायता कार्यक्रम सञ्चालन गर्नेछौँ। शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याइनेछ। राष्ट्रिय सुरक्षा नीति 2075 पुनरावलोकन गर्नेछौँ। नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै ₹2 अर्ब विनियोजन गरेको छु। ऐतिहासिक गढी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्नेछौँ। नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिनेछौँ। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्त भ्रहरण सुरु हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्नेछौँ। सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सको रूपमा विकास गर्नेछौँ। कारागारको सुदृढीकरण क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लगिनेछ। विपद प्रति कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्नेछौँ। विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्निर्माणका लागि बिमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्नेछौँ। सङ्घ प्रदेश र स्थानीय तहबीचको अधिकार जिम्मेवारी र कार्य सम्पादनको दोहोरोपना हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौँ। तीन तहबीच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता र कानुनी सुधार मार्फत समाधान गर्नेछौँ। सङ्घीयता सुदृढीकरण र स्थानीय सेवा सुधारका लागि शासकीय नवप्रवर्तन चुनौती फण्ड स्थापना गर्नेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म माथि उल्लेखित क्षेत्रगत नीति र कार्यक्रम कार्यान्वयनका लागि विनियोजन र स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्दछु। आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,114,034,34 करोड विनियोजन गरेको छु।
कुल विनियोजन मध्ये चालुतर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगततर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्थातर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौँ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ। आगामी आर्थिक वर्ष रु 245 अर्ब 89 करोड आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164 अर्ब 11 करोड मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार आगामी आर्थिक वर्ष 83-84 प्रदेशका लागि रु 61 अर्ब 50 करोड र स्थानीय तहका लागि रु 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रु 4 अर्ब 60 करोड र रु 8 अर्ब 93 करोड समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा क्रमशः रु 3 अर्ब 82 करोड र रु 9 अर्ब 40 करोड विशेष अनुदान छुट्याएको छु। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहमा क्रमशः रु 39 अर्ब 72 करोड र रु 206 अर्ब 8 करोड सशर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट कुल रु 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600 अर्बभन्दा बढी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न ध्याएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छुट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छुट हुने व्यवस्था मिलाएको छु। नेपालभित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रडक्ट प्रमोसन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी गरी आर्जन गरेको ब्याजमा आयकर नलाग्ने व्यवस्था गरेको छु। महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरुको 10 वर्षसम्म पूर्ण रूपमा आयकर छुट दिने व्यवस्था मिलाएको छु। परिवर्तित सन्दर्भमा दक्षिण एसियाली व्यापार सम्झौता साफ्टाको संवेदनशील सूचीलाई पुनरावलोकन गर्नेछौँ। स्वैच्छिक अनुपालन र करको दायरा विस्तार, दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्य पूर्वाधार निर्माण र सेवा विस्तारमा सघाउ पुर्याउन निजी क्षेत्रले प्रदान गर्ने शिक्षा तथा स्वास्थ्य सेवामा न्यूनतम दरमा समता शुल्क लगाउने व्यवस्था गरेको छु। अन्तिम तहको उपभोक्तालाई बिक्री गरिने मासिक 50 युनिटभन्दा बढीको विद्युत खपतमा सहुलियत दरमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छु। इलेक्ट्रिक सवारी साधनमा पिक पावर क्षमताको आधारमा लाग्दै आएको भन्सार महसुललाई मूल्यगत आधारमा लगाउने व्यवस्था गरेको छु।
यस्ता सवारी साधनको स्वदेशमा उत्पादन, चार्जिङ स्टेशन निर्माण, ब्याट्रीको व्यवस्थापनका लागि पैठारू बिन्दुमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाएको छु, क्लिन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फी। नेपाली ब्रान्डका मदिराको निकासी प्रवर्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन तथा म्याचुरेसन कार्यलाई प्रोत्साहित गरिनेछ। आगामी आर्थिक वर्षदेखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रूपमा दर्ता गरी अन्त शुल्कको दायरामा ल्याउने व्यवस्था मिलाएको छु। सुरोटमा करिब 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्कमा वृद्धि गरेको छु। गैर कर राजस्व परिचालनलाई प्रभावकारी बनाउन छाता कानुन ल्याउनेछौँ। राजस्व प्रशासनमा आधुनिकीकरण। राजस्व अनुसन्धान विभाग खारेज गरी यसले गर्दै आएका कार्य विषयगत निकाय मार्फत सम्पादन हुने व्यवस्था मिलाउनेछौँ। वार्षिक ₹10 करोड भन्दा माथि कारोबार गरी विद्युतीय बिजक व्यवसायलाई अनिवार्य रूपमा केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्नेछौँ। साना व्यवसायीलाई विद्युतीय माध्यमबाट भुक्तानी लिन प्रोत्साहन गर्नेछौँ। कर परीक्षण गर्नुपर्ने अवधि 3 वर्ष कायम गरेको छु। जोखिममा आधारित कर अनुसन्धान तथा परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता सहितको ई असेसमेन्ट पद्धतिको विकास गर्नेछौँ। डिजिटल अन्तशुल्क टिकटको सुरुवात गर्ने व्यवस्था मिलाएको छु। अन्तशुल्क चुहावट नियन्त्रण गर्न विद्युतीय ट्र्याक एन्ड ट्रेस प्रणालीको सुरुवात गर्नेछौँ। भौतिक नियन्त्रणमा आधारित अन्तशुल्क प्रशासनलाई जोखिमको आधारमा क्रमशः स्वयं निष्कासन प्रणालीमा रूपान्तरण गर्ने व्यवस्था मिलाइनेछ। पेपरलेस, फेसलेस र कन्ट्याक्टलेस राजस्व प्रशासनको विकास गर्नेछौँ। कर विवरण बुझाउने, भुक्तानी गर्ने, फिर्ता लिने लगायतका सेवाहरू स्वचालित रूपमा प्रवाह हुने व्यवस्था मिलाउनेछौँ। कर्मचारीको मनोबल उच्च बनाई राजस्व परिचालन वृद्धि गर्न राजस्व प्रशासनमा कार्य सम्पादन सूचकका आधारमा प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। एक ठाउँबाट अर्को ठाउँमा वस्तु ढुवानी गर्दा एकभन्दा बढी स्थानीय तहमा लगाइने गरेको निकासी, कवाडी लगायत बहुकर लिन पाइने छैन। प्रदेश प्रदेश र स्थानीय तहका कर भुक्तानी गर्दा स्थायी लेखा नम्बर खुलाउनु पर्ने व्यवस्था गर्नेछौँ। असल व्यवसायीको सम्मान एवं व्यापार सहजीकरणको लागि अथोराइज बिजनेस पर्सनको पहिचान सहित भन्सारमा ब्लू लेन मार्फत जाँच पास गर्ने व्यवस्था

र विवाह सकेर फर्कदा धरौटी फिर्ता दिने व्यवस्थालाई स्वचालित बनाउने छौँ। पर्यटकलाई कानून बमोजिम तोकिएको सीमाभित्र परिवर्तीय विदेशी मुद्रा ल्याउन पाउने सरल व्यवस्था गर्नेछौँ। प्रविधि मैत्री निगरानी र संयुक्त रूपमा बजार अनुगमनबाट सीमावर्ती क्षेत्रमा हुने चोरी पैठारी नियन्त्रण गर्नेछौँ। अन्तर्देशीय भन्सार प्रशासनसँग माल वस्तु आइपुग्नु अगावै सूचना आदान प्रदान गर्ने सम्झौता थप विस्तार गर्नेछौँ। कर सहुलियत छुट तथा सुविधा नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट दिएको छु। आवासीय भवनको बिमा बापत अधिकतम 10,000 रुपियाँसम्म आयकर प्रयोजनको लागि कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गा प्राप्ति गर्दा घर जग्गा रजिस्ट्रेसनको लागि तोकिएको सरकारी मूल्याङ्कनसम्मको रकममा पुँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको छु। कृषि प्रशोधन उद्योगमा पहिलो 10 वर्षको आयकर पूर्ण रूपमा छुट र कोल्ड स्टोर प्याकेजिङ तथा टेस्टिङ ल्याब सहितका मेसिनरी उपकरणको आयातमा लाग्ने मूल्य अभिवृद्धि कर छुट हुने व्यवस्था मिलाएको छु। कर परिपालना गर्ने करदातालाई उच्च सम्मान सुविधा र कार्यप्रणालीमा सरलीकरण गरिनेछ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वर्ष 2081-82 यथार्थ खर्च, चालू आर्थिक वर्ष 2082-83 को संशोधित अनुमान र आगामी आर्थिक वर्ष 2083-84 को स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा, यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पुँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सुचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी कार्यक्रमहरूको प्रभावस्वरूप आगामी आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6%भित्र सीमित रहने विश्वास लिएको छु। बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैङ्कबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमान्दारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16 योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्र सेवक कर्मचारी, विज्ञ समुदाय, संचार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक

आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन, यो राज्य निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आङ्कीक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अङ्क जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पुँजी हो, जसको बचाउ र बढोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावनासहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: दक्षिण
1: कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5369-7053, 98-550-77-061 र 98-550-77-053।
0: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रुपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने।
0: बजेट मार्फत 300

0: आर्थिक वस्तुको अन्तःशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
1: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम। सगरमाथामा सफल आरोहणको 73 वर्ष। आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दछ।
0: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दाबी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
1: र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल चौथो, आइपिएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदको संयुक्त सदनमा बजेट प्रस्तुत गर्नुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको हो। चालु खर्च 12 खर्ब 70 अर्ब 58 करोड अर्थात् 59.8%, पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थापन तर्फ 4 खर्ब 22 अर्ब 24 करोड रुपियाँ अर्थात् विनियोजन गरिएको छ। बजेट बिहोर्ने स्रोतमध्ये राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड, वैदेशिक अनुदानबाट 61 अर्ब 64 करोड, त्यसै गरी वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रुपियाँ जुटाइने भएको छ। आन्तरिक ऋणबाट 4 खर्ब 19 अर्ब बिहोरिने भएको छ। चालु आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्ब 11 करोड रुपियाँ बराबरको बजेट विनियोजन गरेको थियो। बजेट मार्फत सरकारले करका दरमा वृहत पुनरावलोकन गरेको छ। प्रति व्यक्ति आयकर छुट दोब्बर गरी 10 लाख पुगेको छ। 10 लाख रुपियाँसम्मको व्यक्तिगत आयमा कर छुट घोषणा गरिएको हो। त्यस्तै 360 वस्तुको अन्त शुल्क खारेज गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले विभिन्न 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको पनि घोषणा गर्नुभएको छ। त्यस्तै 31 वटा सरकारी निकाय खारेज हुनेछन्। 18 वटा निकायको पुनर्संरचना गरिने भएको छ। यी सुधारका कदमबाट 20 अर्ब रुपियाँ बचत हुने अर्थमन्त्रीले बताउनु भएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थाको सहजीकरण गरिने आजको बजेट वक्तव्यमा उल्लेख छ। सरकारले बजेट वक्तव्य मार्फत 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको छ। अर्थमन्त्री वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल घटाएको उल्लेख गर्दै औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा 1 तह कम हुने गरी 273 प्रकारको कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिनुभयो। सरकारले आउँदो आर्थिक वर्षदेखि पूँजीगत लाभ करलाई अन्तिम करका रूपमा घोषणा गरेको छ। सेयर कारोबारमा लाभ भएको अवस्थामा लगानीकर्ताले तिर्ने पूँजीगत लाभ कर तिरेपछि थप कर नलाग्ने घोषणा गरेको हो। त्यस्तै गरी सरकारले नेपाल टेलिकमको 66% सेयर मात्र सरकारसँग कायम राखी बाँकी सेयर नागरिक स्तरमा बिक्री गर्ने भएको छ। सरकारले विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्धनलाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। एआईको क्षेत्रमा लगानी गरिने भएको छ। सरकारले काठमाडौँको सिउचाटारमा एआई कम्प्युट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ। त्यसै गरी अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालन सहित सुशासन, आर्थिक पुनर्संरचना तथा समृद्धि, एकीकृत पूर्वाधार, लगानी आकर्षण तथा प्रवर्धन, पूर्वाधार विकास, डिजिटल प्रविधि, रोजगारी र कृषिलाई प्राथमिकताका साथ बजेटले समेटेको छ। सरकारले ठूला किसानलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ र न्यूनतम 2 करोडसम्म पुँजी लगानी गर्ने किसानलाई 40% प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने आउँदो आर्थिक वर्ष 83-84 बजेट वक्तव्यमा उल्लेख छ। रासायनिक मलका लागि 32.46 अर्ब रुपियाँ विनियोजन भएको छ। चालु आर्थिक वर्षमा रासायनिक मलको बजेट 28 अर्ब हाराहारी रहेको थियो।
1: सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने घोषणा गरेको छ। सरकारले भिजन काठमाडौँको 2040 दीर्घकालीन योजना कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ। त्यसक्रममा अन्डरपास, ओभरपास, विद्युतीय तार भूमिगत खोला खुला क्षेत्र विकास सहितका योजना एकीकृत रूपमा गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले सडक र सहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि 2.86 अर्ब रुपियाँ बराबर बजेट विनियोजन गरेको छ। सरकारले आउँदो वर्षमा 1000 किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेको छ। साथै 200 सडक पुल निर्माण गरिने अर्थमन्त्रीले घोषणा गर्नुभयो। पूर्व पश्चिम राजमार्ग 4 लेनमा विस्तार गर्ने काम 5 वर्षभित्र सम्पन्न गरिने भएको छ। हुलाकी राजमार्गलाई 4.65 अर्ब रुपियाँ विनियोजन गरिएको छ। कर्णाली राजमार्गलाई 1 अर्ब र मध्य पहाडी लोकमार्गलाई 2.16 अर्ब रुपियाँ विनियोजन गरिएको छ।
0: दलित बालबालिकाले पाउने बाल पोषण भत्ता दोब्बर बनाइएको छ भने महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गरिने भएको छ। अहिले मासिक 500 रुपियाँ रहेको दलित बालबालिकाले पाउने भत्ता मासिक 1000 रुपियाँ पुर्याइएको छ। सरकारले सामाजिक सुरक्षा स्वैच्छिक अभियान पनि चलाउने भएको छ। सामाजिक सुरक्षामा 1.20 अर्ब रुपियाँ बराबर बजेट विनियोजन भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सडक बालबालिका मुक्त घोषणा गर्ने समेत बताउनुभयो। त्यस्तै 3 वर्षमा 90% नागरिक स्वास्थ्य बिमाको दायरामा ल्याउने सरकारले लक्ष्य राखेको छ। नेपाल औषधि लिमिटेडलाई सक्षम बनाइने र स्वास्थ्य सेवामा फड्को मार्ने अर्थमन्त्री वाग्लेले बजेट भाषणमा घोषणा गर्नुभएको छ। सरकारले निशुल्क वितरण गर्ने मध्ये 25 प्रकारको औषधि नेपालमा नै उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको हो। सरकारले 7 प्रदेशको सरकारी अस्पताललाई विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा रूपान्तरण गर्ने घोषणा पनि गरेको छ।
1: सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। भत्ता निरन्तरता सहित सुरु स्केलमा 10% वृद्धि र 10% प्रोत्साहन सहित खुद 21% वृद्धि गरिएको अर्थमन्त्रीले घोषणा गर्नुभएको छ। न्यूनतम पारिश्रमिक अब 40,000 र अधिकतम 1,00,000 माथि हुने अर्थमन्त्री वाग्लेले घोषणा गर्नुभयो। विगत 4 वर्ष यता कर्मचारीको तलब बढेको थिएन। बढेको नयाँ तलब स्केल साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले औपचारिक क्षेत्रका श्रमिकको सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सिपलाई औपचारिक सिपको मान्यता दिने घोषणा पनि गरेको छ। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने भएको छ। नव उद्यम, स्टार्टअप, नवपरिवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने उल्लेख छ। शिक्षामा प्रणालीगत सुधार र उच्च शिक्षाको कोटामा वृद्धि गरिने घोषणा गरिएको छ। शिक्षकको क्षमता परीक्षण गर्ने उल्लेख छ। नवपरिवर्तन र सिपमूलक शिक्षा केन्द्रित हुने घोषणा अर्थमन्त्रीले गर्नुभयो। सरकारले शिक्षा क्षेत्रका लागि 2.18 अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ। सरकारले महिलाका लागि सिसी क्यामेरा सहितको ब्लू बस सेवा सञ्चालनको घोषणा गरेको छ। त्यस्तै सरकारले आउँदो वर्ष खेलकुद क्षेत्रका लागि 4.03 अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ।
0: यस्तै अर्थमन्त्री वाग्लेले बजेट पेश गर्दै नयाँ जनादेशले असाधारण जिम्मेवारी सुम्पिएको बताउनु भएको छ। उहाँले यो बजेटले अर्थतन्त्र बदल्ने दावी समेत गर्नुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने पनि बताउनु भएको छ। लगानी प्रक्रिया छिटो, पारदर्शी र झन्झटमुक्त बनाउन लगानी एक्सप्रेस अवधारणा कार्यान्वयन गर्ने सरकारले घोषणा गरेको छ। सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत क्षेत्रीय सन्तुलित विकास, कृषि पुनरुत्थान, पर्यटन प्रवर्धन तथा लगानी मैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। त्यस्तै नेपाललाई युरोपेली संघ युको कालो सूचीबाट हटाउन आउँदो पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ। अर्थमन्त्री वाग्लेले नेपाललाई युको एयर सेफ्ट लिस्टबाट बाहिर निकाल्न पुसभित्र प्राधिकरणको पुनर्संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्ने बताउनुभयो। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन, त्यसपछि भएको प्रतिनिधि सभा सदस्य चुनावपछि बनेको झण्डै 2/3 बहुमत प्राप्त नयाँ सरकारको यो पहिलो बजेट हो। यसपटक यसअघि जस्तो झोलामा नभई नेपाली कागजको फाइलमा बजेट समेटिएको छ। बजेट संसदमा पेश गर्नुअघि आज दिउँसो बसेको मन्त्री परिषद बैठकले बजेट पारित गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह आजको संसद बैठकमा उपस्थित हुनुभयो। संवैधानिक व्यवस्था अनुसार संघ सरकारले हरेक वर्ष जेठ 15 बजेट प्रस्तुत गर्दै आएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। सगरमाथा आरोहणमा आकर्षण बढेसँगै व्यवस्थापन चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556-94-333, 0493-555।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आउँदो आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10,00,000 रुपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 पुनर्संरचना गरिने बजेट मार्फत 360 वस्तुको अन्त शुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रेलिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा, प्रधानमन्त्री बालेन्द्र शाह पनि आजको संसदमा उपस्थित लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडी खेलमा आज भएको विशेष समारोहमा राष्ट्रपति पौडेलले आचरण सुधारसहित राज्य सत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक रहेकोमा जोड दिनुभयो। नवयुवा आन्दोलन उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधि सभा चुनाव सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै उहाँले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको बताउनुभयो। गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ। सैनिक मञ्च टोडीखेलमा भएको विशेष समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो। तर विशेष समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन गर्नु भएन। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका कारण समारोहमा सहभागी हुनु भएन। पहिलो संशोधन सभा, पहिलो संविधान सभाबाट 2065 जेठ 15 गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र स्थापनाको 18 वर्ष पुरा भएको छ। गणतन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा छ।
0: आज सगरमाथा दिवस। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ। सन् 1953 मे 29 तारिकमा न्युजिल्यान्डका पर्वतारोही एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। सगरमाथा सफल आरोहणको 73 वर्ष पुग्दा सगरमाथा आरोहणमा विश्वकै आकर्षण बढ्दै गएको छ। सगरमाथा आरोहणमा आकर्षण बढ्दै गएसँगै यसको संरक्षण आरोह मा चुनौती पनि देखिएका छन्। सगरमाथामा फोहोर थुप्रिँदो छ। साथी सम्झना महर्जनले सगरमाथा आरोहणमा आकर्षण र चुनौती बारे सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याम्बु शेर्पासँग कुराकानी गर्नु भएको छ।
2: सगरमाथा आरोहणमा नेपाल लगायत विश्वको पर्वतारोही क्षेत्रमा लागेको मानिसहरू बढ्नु नेपालको लागि एकदमै राम्रो सुनौलो अवसर पनि हो। तर चुनौती भनेको प्राकृतिक रूपमा बढ्दो तापक्रम, क्लाइमेट चेन्जको इस्युले गर्दाखेरि भनेको समयमा समिट नहुने, एटेन्ड गरेको समिट डेटमा पनि कतिपय स्नोफलको कारणले, कतिपय हावाको कारणले गर्दा, वेदरको कारणले गर्दा नहुने कारणहरू पनि त्यत्तिकै बढ्दो छ। र चुनौती जति मानिसहरूको आकर्षण बढ्छ उति नै धेरै म्यानेजमेन्टको चुनौतीहरू पनि बढ्दो छ।
12: चौथो आधार शिविरमा चाहिँ उद्धार टोली चाहिँ जुन सहायता तैनात गर्नुपर्ने थियो तत्काल रेस्क्युको लागि, त्यसको लागि चाहिँ के कठिनाइ छ र कस्तो खालको व्यवस्था हुनु जरुरी छ?
2: आजको दिनसम्म भन्ने भने सगरमाथा क्षेत्र र कुनै पनि नेपालीमा रेस्क्यु टिमको अग्रिम व्यवस्थापन गर्ने र भएको छैन। र जतिखेर इमर्जेन्सी सिचुएसन आउँछ, तत्कालीन अवस्थामा जो पर्वतारोहण क्षेत्रमा लागेको छ, जुन हिमालमा पर्वतारोहण छ, त्यही क्षेत्रमा भएको पर्वतारोहणहरूलाई बन्दोबस्त गरेर रेस्क्यु गर्ने कल्चर छ। त्यो पनि आगामी दिनहरूमा त्यसलाई व्यवस्थापन गर्ने ठुलो चुनौतीको
12: यो व्यवस्थापन गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
2: हरेक यसमा राज्य पक्ष र प्राइभेट सेक्टर विज्ञ टोलीको सबै संयुक्त रूपमा एउटा रेस्क्यु टिम बनायो भने चाहिँ
12: कस्ता खालका नीतिगत सुधारहरूको चाहिँ अपेक्षा गर्नु भएको छ?
2: उदाहरणको लागि सगरमाथाको प्रत्येक एउटा टिममा $4,000 चाहिँ गार्बेज डिपोजिटको नाममा रहन्छ। पर्वतारोहण सकिसकेपछि त्यसमा सगरमाथा पोल्युसन कमिटी SPCCले क्लिन चिट दिन्छ, जसले चाहिँ सगरमाथामा फोहोर गरेको छैन भन्ने अर्थ राख्छ। र सरकारी तहबाट खटेको लेजन अफिसर भनिन्छ, एल्लो भनिन्छ, जसले चाहिँ निगरानी गर्छ र एउटा टिमको तर्फबाट ग्रुप लिडर पनि हुन्छ। हरेक जिम्मेवारी ठाउँबाट जिम्मेवारी मानिसहरू हुन्छ, उहाँहरूको एउटा क्लिन चिट प्रसाद चाहिँ त्यो गार्बेज डिपोजिट पनि रिटर्न हुन्छ। त्यो खालको नीतिले चाहिँ सगरमाथामा फोहोर छैन भन्ने बुझिन्छ जुन चाहिँ पेपरबाट, तर रियालिटीमा सगरमाथामा फोहोर छ। तर त्यो नीतिलाई परिवर्तन गरेर गार्बेज डिपोजिट होइन कि गार्बेज फीको रूपमा परिवर्तन गरेर गार्बेज फी बुझ्छ, त्यसले चाहिँ सगरमाथामा क्षेत्रमा काम गर्ने कामदारहरूलाई फोहोर पर केजीको दरले किन्ने खालको वातावरणको नीति निर्माण भयो भने सगरमाथामा एक वर्षमा त भन्न सकिँदैन र कम्तीमा पनि 3-5 वर्षसम्म सगरमाथामा फोहोर रहँदैन, त्यो पैसामा परिवर्तन हुन्छ र रियालिटीमा सगरमाथा सफा पनि हुन्छ।
12: यसमा चाहिँ सबैको कस्तो खालको सहकार्य चाहिँ जरुरी देख्नुहुन्छ?
2: यसमा नीतिगत सुधार हुनु नम्बर वान, र सम्बन्धित क्षेत्रमा काम गर्ने कामदार र व्यवसायीको रूपताबाट चाहिँ यो सगरमाथा सरसफाइको कुरा एउटा व्यवहारिक रूपमा रिजल्ट देखिने गरिकन यस यो कार्यलाई अगाडि बढाउन सकिन्छ। नीतिगतता कार्यक्रममा अहिलेको सरकारले नीतिगतता कार्यक्रममा थुप्रै पर्यटन भन्ने शब्द र पर्यटनमा थुप्रै चासोको क्षेत्रहरू देखाएको छ र आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी पनि बढ्ने देखिन्छ र सगरमाथाको सरसफाइको कुरा होस्, रेस्क्यु व्यवस्थापनको कुरा होस्, सबै कुराले अहिलेको सरकारले चाहिँ रिजल्ट देख्ने गरी काम गर्छ भन्ने म पूर्ण विश्वस्त छु।
1: उहाँ हुनुहुन्थ्यो सगरमाथा आरोही तथा नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष मिङमा ग्याबु शेर्पा। फेरि पनि खबरकै सिलसिला, सरकारले देशभरबाट 14 उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ। आज राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनै 2,00,000 रुपियाँ पुरस्कारसहित उत्कृष्ट 14 किसानलाई सम्मान गर्नुभएको हो। सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनौट गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेसामा थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड दिनुभएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
13: हाम्रा सेवाहरू
3: ओपिडी सेवा,
13: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
13: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
13: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
13: क्रियाकल्प सेवा,
3: पूर्व कर्म, पञ्चकर्म सेवा,
13: छार सूत्र सेवा,
3: जलौका सेवा,
13: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
13: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-24063।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज दिउँसो कोशी र बागमती प्रदेशको तराई भागमा थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी परेको छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भागको 1-2 ठाउँमा ठुलो पानी परेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाडी भागमा थोरै ठाउँमा हावाहुरी पनि चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार आज राति कुनै कुनै ठाउँमा ठुलो वर्षा तथा असिनासहित पानी पर्ने सम्भावना छ। साथै राति तराई र पहाडी क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि छ। हिजो बेलुका र गइराति पनि काठमाडौँ उपत्यकासहित केही ठाउँमा ठुलो पानी परेको थियो, थोरै ठाउँमा हावाहुरी पनि चलेको थियो। भोलि देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, सुदूरपश्चिम, मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई र पहाडी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। पर्सि आइतबार बेलुकादेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदको अनुमान छ।
0: कम्बोडिया सरकारले भिसा अवधि सकिएर पनि बस्दै आएका 602 जना नेपाली नागरिकको जरिवाना जरिवाना शुल्क मिनाया गरेको छ। थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासको पहलमा कम्बोडिया सरकारले ती नेपालीको जरिवाना मिनाया गरेको हो। दूतावासले विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ भिसा अवधि सकिएर बसिरहेका नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ। दूतावासले सूचना मार्फत विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र भिसाको समय अवधि सकिएपछि पनि त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरूका लागि एकतर्फी यात्रा अनुमति पत्र अर्थात् वान वे ट्राभल डकुमेन्ट तयार पारेर कम्बोडिया पठाइसकेको जनाएको छ। दूतावासले राहदानी हराएका वा अवधि सकिएका नेपालीलाई यस्तो डकुमेन्ट उपलब्ध गराएको हो। तत्काल देश नफर्किए कम्बोडिया सरकारले लागू गरेको नयाँ कानूनी व्यवस्था अनुसार पक्राउ, जरिवाना र कैद सजाय समेत हुन सक्ने दूतावासले जनाएको छ।
1: उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी समायोजन भएको छ। पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री नदीराम परियारले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा सहमतिका सात बुदा उल्लेख छन्। दुवै पक्ष बीच पूर्ण एकता कायम गरी नेता तथा कार्यकर्ता व्यवस्थापन प्रक्रिया छिटोभन्दा छिटो अघि बढाउने सहमति भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आज भएको कार्यक्रममा दुई पार्टी बीच एकताको सहमति भएको घोषणा समेत गर्नुभएको छ।
0: मानव अधिकार तथा शान्ति समाजले गणतन्त्र दिवसको अवसरमा सरकार, संसद र न्यायालयको ध्यान आकर्षण गराउँदै आज काठमाडौँमा प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि समाजले राज्यका तीनवटै प्रमुख अङ्गलाई खबरदारी गरेको हो। समाजकी सभापति रेणुका पौडेलले विगतका सरकार असफल हुनुका कारणबाट पाठ सिक्दै वर्तमान सरकारलाई सजग रहन आग्रह गर्नुभयो।
1: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको दावी गर्नुभएको छ। यद्यपि उपराष्ट्रपति भान्सले युद्धबारे सम्झौता हुनु अघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको बीबीसीले जनाएको छ। सम्झौतामा युद्ध विरामलाई 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता सुरु गर्ने उल्लेख छ। यसअघि हिजो अमेरिकी अधिकारीहरूले दुई देशले सम्झौताको एक खाले ढाँचामा सहमति भएको बताएका बीबीसीले जनाएको छ। तर यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी नेतृत्वले स्वीकृति दिइसकेका छैनन्। इरानी अधिकारी समाचार संस्था तस्मिनले यो सम्झौतालाई अन्तिम रूप नदिएको वा पुष्टि नभएको भनेर लेखेको छ। अमेरिकी राष्ट्रपति भान्सले अहिलेसम्म भएका गतिविधिलाई अमेरिका र उसका साझेदार राष्ट्रहरूका लागि रणनीतिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। गएको अप्रिल महिनाको सुरुमा युद्ध विराम सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन्। यसैबीच अमेरिका र इरानले एकअर्कालाई युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। यसले युद्ध अन्त्यका लागि भइरहेको प्रयासलाई प्रभावित गरेको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्य पूर्वमा तनाव कायमै छ।
0: अब खेल खबर। सरकारले आउँदो आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.3 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले आज बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रका लागि 4.3 करोड रुपियाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
1: महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको लागि भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबड्ड हलमा आज भएको खेलमा नेपाल भारतसँग 3-1 सेटमा पराजित भयो। भारतले पहिलो सेट 25-22, दोस्रो सेट 25-23 र चौथो सेट 25-22 जित्यो। नेपालले तेस्रो सेट 25-15 जित्यो। यो सँगै भारतले तेस्रो स्थानमा रहेर काँस्य पदक जितेको छ। नेपाल चौथो स्थानमा रह्यो। घरेलु मैदानमा आयोजना भएका पछिल्ला 3 प्रतियोगितामा नेपाल पहिलो पटक पदकविहीन भएको हो। हिजो भएको सेमी फाइनलमा नेपाल इरानसँग र भारत काजाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो।
0: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल न्यू चण्डीगढमा बेलुका 8:15 सुरु हुनेछ। इलिमिनेटर खेलमा राजस्थानले सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। त्यस्तै पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु आरसिबीले गुजरातलाई 92 रनले हराउँदै फाइनलमा पुगिसकेको छ। पहिलो क्वालिफायरमा पराजित गुजरातले आज दोस्रो क्वालिफायर खेल्न लागेको हो। आजको विजेताले उपाधिका लागि साबिक विजेता आरसिबीसँग खेल्नेछ। फाइनल खेल पर्सि आइतबार अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आउँदो आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब बराबरको बजेट सार्वजनिक, 10 लाख रुपियाँसम्मको व्यक्तिगत आयमा कर छुट, 31 सरकारी निकाय खारेज र 18 वटाको पुनर्संरचना गरिने।
0: बजेट मार्फत 360 वस्तुको अन्तशुल्क खारेज, औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घट्यो, कर्मचारीको तलब बढ्यो, सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने घोषणा।
1: गणतन्त्र दिवसको अवसरमा आज देशभर विभिन्न कार्यक्रम, सगरमाथामा सफल आरोहणको 73 वर्ष, आकर्षण बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण।
0: इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति भान्सको दावी, पेचिला मुद्दा समाधान गर्न बाँकी नै रहेको भनाई।
1: र काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल चौथो, आइपिएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज राजस्थान र गुजरात खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी विकास चापागाई र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: कर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengarh Phone 056-496-74-95-10-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: Sudesh FM 93.2 MHz
4: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
5: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर सुदेश खबर

गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक संस्कृति उत्सव सञ्चालन जिल्ला हुर्लाक कार्यालय चितवनले घर घरमा राहदानी पुर्याउन शुरू। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडियो। सरकारी कर्मचारीको तलब सुरु स्केलमा 10% वृद्धि। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने, सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 286.52 करोड बजेट विनियोजन। र सरकारले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा। आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4.03 करोड बजेट विनियोजन। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक संस्कृति उत्सव 2083 जारी रहेको छ। माडी नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा बसन्तपुर स्थित खुला सौरमा सो कार्यक्रम सञ्चालन भएको हो। उत्सवमा थारू, बोटे, दुरा समाज, गन्धर्व लगायतका विभिन्न जातिले मौलिक झाँकी प्रदर्शनी गरेका थिए। उत्सवमा भजन कीर्तन र पञ्चेबाजाको सांस्कृतिक कार्यक्रम तथा परम्परागत लोकनृत्य समेत रहेको छ भने स्थानीय होटल व्यवसायीहरूको सहकार्यमा साँझ फुड फेस्टिभल समेत आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चाहनुहुने सेवाग्राहीले रु 55 को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालय चितवनले घर घरमा राहदानी पुर्याउन शुरू गरेको छ। हाल दैनिक 20 देखि 30 स्थान राहदानी घर घरमा पुर्याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर छोडेम वाग्लेले सो जानकारी दिनुभएको हो। बजेट चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड र पुँजीगत खर्चतर्फ 10 खर्ब रुपियाँ विनियोजन गरिएको छ। यस्तै वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडिएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र 19 वर्ष प्रवेशका अवसरमा सैनिक मन स्टुडेखेलमा आयोजित विशेष समारोहलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेसँगै विगतको परम्परा तोडिएको हो। प्रधानमन्त्री बालेन्द्र शाह कार्यक्रममा सहभागी भए पनि सम्बोधन गर्न चाहनु भएन। यद्यपि उहाँले विशेष समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई पत्रचार गर्नुभएको थियो। सरकारले सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 286.52 अर्ब बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री छोडेम बाग्लीले सो जानकारी गराउनु भएको हो। उहाँले आगामी वर्षदेखि शहरी सड़कको नियमित मर्मत गरेर खाल्टो मुक्त गरिने समेत बताउनुभयो। यस्तै सरकारले पूर्व पश्चिम राजमार्गका लागि 37.46 अर्ब बजेट छुट्याएको छ भने नेपाल सरकारले जिल्ला तहमा जग्गा बाँड्ने र भूमि समस्या समाधान गर्ने सम्पूर्ण अधिकार प्रमुख जिल्ला अधिकारीलाई समेत दिएको छ। भूमि सम्बन्धी 21 संशोधन नियमावली 2083 मार्फत सरकारले विगतको राजनीतिक नियुक्तिको परम्परालाई ब्रेक गर्दै जग्गा सम्बन्धी सम्पूर्ण समस्याको जिम्मा सीडीओलाई दिएको हो। सरकारी कर्मचारीको तलब बढाएको छ। बजेट भाषण अनुसार कर्मचारीको तलब सुरु स्केलमा 10% तलब बढेको छ। पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थामा हाल कायम रहेको महँगी भत्ता समेतलाई कायम गरेर कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री सोडिम बुवाङ्गेले जानकारी दिनुभयो। सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ। अर्थमन्त्री डाक्टर छोडेम वाग्लेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा आगामी 3 वर्षमा 90% स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य राखिएको बताउनुभयो। यस्तै गरी अर्थमन्त्री वाग्लेले सड़क दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने समेत बताउनुभयो। सरकारले कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। अर्थमन्त्री छोडेम वाग्लेले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारले निशुल्क उपलब्ध गराउने मध्ये 25 प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताउनु भएको हो।
सरकारले विभिन्न तीन मुलुकमा रहेका नेपाली राजदूतावास खारेज गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डाक्टर छोडिम बाग्लीले शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य वाचन गर्ने क्रममा बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरेको हो।

वित्तको बजेट मार्फत कर प्रणालीमा वृहत पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि 10 लाख रुपियाँको सीमा तोक्नु भएको छ। साथै व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाइएको उहाँले जानकारी दिनुभयो। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उहाँले मध्यम वर्गको विस्तार मार्फत समग्र अर्थतन्त्रलाई गतिशील बनाउन कर प्रणालीमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर छोडेन वाग्लेले खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रंगशालालाई फ्लाइड लाइट सहित स्तर उन्नति गरिने बताउनुभयो। प्रमुख 8 वटा शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने उहाँले बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षभित्र 100% नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर छोडेन वाग्लेले 3 वर्षमा 65% नागरिक र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी उपलब्ध गराउने बताउनुभयो। यस्तै गरी आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी समेत सुनिश्चित गर्ने उहाँको भनाइ थियो। यस्तै गरी सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्दै यस्तो जनाउनु भएको हो। पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको आधारमा यस्तो अनुदान दिने र यसको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने जनाइएको छ। सरकारी सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर छोडेन वाग्लेले बजेट वक्तव्य मार्फत नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गरेको हो। यसै गरी सरकारले नेपाल टेलिकमको सेयर बेच्ने समेत घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वाग्लेले संघीय सरकारको 66% सेयर रकम कायम राख्दै बाँकी सेयर पुष मशान्तभित्र जनस्तरमा बेच्ने बताउनु भएको हो। सरकारले सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 286 अर्ब 52 करोड बजेट छुट्याएको छ। यस्तै गरी सरकारले मुलुकलाई आरोग्य पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने भएको छ भने संघीय संसदको संयुक्त सदनमा बजेट भाषण गर्दै अर्थमन्त्री डाक्टर छोडेन वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्दै पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल बीच पार्टी एकता गर्ने सहमति भएको छ। दुई पार्टीबीच 7 बुँदे सहमति भएको हो। समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री ददीराम परियारले हस्ताक्षर गर्नुभएको छ। र बैठक सम्बन्धी नेपाली राजदूतावासले कम्बोडियामा भिसाको समय अवधि समाप्त भएर पनि गैर कानूनी रूपमा बसिरहेका सम्पूर्ण नेपाली नागरिकलाई 1 हप्ताभित्र अनिवार्य रूपमा नेपाल फर्कन अनुरोध गरेको छ। विभिन्न माध्यमबाट कम्बोडिया पुगे भिसा अवधि नागेर बसोबास गरिरहेका नेपालीहरूले नेपाल फर्कदा कम्बोडिया सरकारलाई तिर्नुपर्ने जरिवाना तथा शुल्क मिनाहा गरिने उद्देश्यले राजदूतावासले गत मई 1, 2026 विवरण संकलन कार्य सञ्चालन गरेको थियो। आज माडीको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्ष आर्द्रता 66% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। गणतन्त्र दिवसको अवसर पारी माडीको बसन्तपुरमा माडी मौलिक संस्कृति उत्सव सञ्चालन। जिल्ला हुलाक कार्यालय चितवनले घर घरमा राहदानी पुर्याउन सुरु। गणतन्त्र दिवसको अवसरमा कार्यकारी प्रमुखबाट सम्बोधन गर्ने परम्परा पहिलो पटक तोडियो। सरकारी कर्मचारीको तलब शुल्क स्केलमा 10% वृद्धि। सरकारी स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गर्ने सड़कको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न 286 अर्ब 52 करोड बजेट विनियोजन। र सरकारले नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा। सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि 4 अर्ब 3 करोड बजेट विनियोजन। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: गणतन्त्र दिवस 2083 को गौरवमय अवसरमा
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी 6 कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
4: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119-32811 र 98653-73687।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
0: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
0: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
2: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
7: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
6: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
7: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
6: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
7: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937738 मोबाइल 9855088002
8: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
8: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0564394595
9: मोबाइल 9855064040 र 9855065260

0: Pa' conocer que gracias a
1: él.
2: La cosa que
1: ¿eh? Gaudí nomás.

0: चित्त बुझ्ने भनिस् नि, मनकै राम्रो नभए त जाऊ ढन्के काम
1: हो नि त।
2: हे मनको सफा।
3: रोपणका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने, गैर आवासीय नेपालीलाई धितो पत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी व्यवस्थामा सुधार गर्ने बताउनुभयो। पुँजीगत खर्चको गति र लय परिवर्तनका लागि आक्रामक रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले खरिद प्रक्रियामा सुधार, रकमान्तर सहितको स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन र आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुने सुनिश्चित गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्त्यमा अन्यमा सरकारी शेयर विनिवेश गर्ने, गोरखकाली रबर उद्योग लगायतका 7 उद्योगमा सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने, नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र आर्थिक रूपान्तरणको जग निर्माण गर्ने बताउनुभयो।
4: सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौँ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल शुरू गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोशिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
3: नेपाल विद्युत प्राधिकरणलाई विद्युतको उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीका रूपमा रूपान्तरण गर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले विद्युत खरिद सम्झौता भएका तर निर्माण शुरू नभएका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पेका आधारमा नयाँ सम्झौता गर्ने बताउनुभयो। यस्तै उहाँले 10 भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पीपीए गर्ने र निजी क्षेत्रका विद्युत उत्पादकलाई अन्तर्राष्ट्रिय क्षेत्र मा व्यापार गर्न पाउने व्यवस्था मिलाउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रको पुनरुत्थानका लागि उच्च प्राथमिकता दिने, कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न न्यूनतम 2 करोड रुपियाँसम्म लगानी गर्ने, कृषकलाई 40% अनुदान उपलब्ध गराउने, निर्माणाधीन ठूला सिंचाईका आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट उपलब्ध गराउने बताउनुभयो। सरकारले कृषि सेवा प्रणाली किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनर्संरचना गर्ने, वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत किसानको घर दैलोसम्मै कृषि सेवा पहुँच विस्तार गर्न, स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था गरेको छ। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने उहाँले बताउनुभयो। नव उद्यम, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको बलियो आधार बनाउने सरकारले बजेट मार्फत घोषणा गरेको छ।
4: नवउद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ। नवउद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौँ। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु।
3: सरकारले नवप्रवर्धन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउने, शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएको छ। यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने, सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउने, आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बजेट मार्फत घोषणा गरेको छ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रुपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ। सरकारले आगामी वर्षदेखि शहरी सड़कको नियमित मर्मत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने, जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मञ्च टुरीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, सरकार, नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
1: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ।
3: गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रसभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता थियो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको भन्दै बसोबास असुरक्षित हुँदा, बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा, प्रभावित परिवारमा तनाव, चिन्ता र निरुत्साह जस्ता मानसिक समस्या बढ्दै गएको पनि बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले अनलाइन संसारमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु अब तत्काल र अपरिहार्य प्राथमिकता भएको स्पष्ट गरेको छ। डिजिटल प्लेटफर्महरूमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै संगठनले जिम्मेवार पक्षहरूलाई जवाबदेही बनाउन राज्यहरू र प्रविधि कम्पनीहरूलाई कडा कदम चाल्न पनि आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टर्कले डिजिटल प्रविधिले बालबालिकालाई सिकाइ, समुदाय र सृजनात्मक अवसरसँग जोड्ने भए पनि त्यही माध्यमबाट उनीहरू गम्भीर सुरक्षा, गोपनीयता र कल्याण सम्बन्धी जोखिममा पर्ने अवस्था बढ़िरहेको बताउनुभयो। उहाँले प्लेटफर्महरूलाई प्रभावकारी नियमन निरीक्षण र कानूनी जवाफदेहिता मार्फत बाल मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभयो। अमेरिकाले इरान विरुद्धको आक्रमण आज पनि जारी राखेको छ। अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ। बन्दर अब्बास रणनीतिक महत्वको तटीय सहर हो। अमेरिकी सैनिक कमाण्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको चारवटा ड्रोनलाई पनि ध्वस्त पारेको बताएको छ। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रुपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61 अर्ब 50 करोड र स्थानीय तहमा 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहमा 4 अर्ब 60 करोड र 8 अर्ब 93 करोड सम्म पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ। साथै प्रदेश र स्थानीय तहमा 3 अर्ब 80 करोड र 9 अर्ब 40 करोड विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ। सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ। लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्ने अर्थमन्त्री सोनी वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो। बजेटले मोतीपुर मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाएको छ। सरकारले विज्ञान प्रविधि र नव परिवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यम स्टार्टअपका लागि अनुदान सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री सोनी वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जल विद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै गोरखाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% शेयर कायम राखी बाँकी शेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध बजेटले गरेको छ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण अनुसार 2082 फागुनसम्म स्वीकृत कुल विदेशी लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकको संयुक्त अंश 34.1% पुगेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। अन्य मुलुकले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। 2082 फागुनसम्म उद्योग विभाग मार्फत अटोमेटिक रूटबाट 968 तथा अप्रुभल रूटबाट 6983 परियोजना सहित कुल 7951 परियोजनामा 6 खर्ब 25 अर्ब 58 करोड रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। त्रिभुवन विश्वविद्यालय र एयरबस फ्रान्स बीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप गराउने विषयमा सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बेस्टर मेयरले हस्ताक्षर गर्नु भएको हो।
3: अब खेल समाचार अजय बमबाट।
6: नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4 अर्ब 3 करोड बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाडीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 फ्रन्ट लाइट जोड्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सुरेम अग्रेले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटोल, लहान, धनगढी र पोखरामा 2000 क्षमताको इन्डोर कभर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजाप्रसाद कोइराला रङ्गशाला र फाफला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त पछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। त्यस्तै कर्णाली प्रदेशमा आयोजना हुने 10 र मधेसमा हुने 11 राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याइएको छ। नेपाल काभा महिला भलिबल च्याम्पियनसिप पदक विहीन भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हलमा शुक्रबार सम्पन्न 3rd स्थानका लागि भएको खेलमा भारतसँग नेपाल 3-1 सेटमा पराजित भएको हो। यो सँगै भारतले काँस्य पदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार 2nd पटक पराजित भएको हो। यसअघि सम्म चरणमा भारतले 3-2 जित निकालेको थियो। यो पल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन। एसिसी महिला प्रिमियर कप नेपालले पहिलो खेलमा कतारसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसिसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकामा जेठ 20 गते बुधबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल 18 देशको सहभागिता रहनेछ।
3: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 25.6 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 49.7 मिलिमिटर, पोखराको अधिकतम 24.8 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 55.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर र दिपालको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा 17.5 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21.24 अर्ब बजेट संघीय संसदमा पेश। चालुतर्फ 12.70 अर्ब र पुँजीगततर्फ 4.31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगततर्फ 10 लाख पुर्याइयो। स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने। 19 गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा एघारमा शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
0: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
0: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको
0: 0091
1: सुनिश्चित गर्नुहोस्।
0: Well guys, new खोज्नेलाई बजाजले दिन्छ एक्सचेन्ज मेलामा झ्याम्मै हाइएस्ट भ्यालुएसन र झ्याम्मै क्यास डिस्काउन्ट। On the spot finance available. Shunya service charge or free helmet. न्यूनतम मूल्यांकन रु 25,000. साथमा स्क्रैच एन्ड विन अन्तर्गत रु 1,00,000 सम्मको उपहार। छिटो गर्नुहोस्, यही जेठ 12-17 गते सम्म। स्थान बीकेएस मोटर्स, फ्लिमहल चोक, बसन्तपुर बजार माडी। फोन 9827-2738-89, 9801-0034-55, 9801-16372 र 9765-73877।
2: अब त टेन्सनै छैन, ढुक्क मेरो साथमा छ बजाज र बजाजले दिन्छ न्यू खोज्नेलाई।

0: सामुदायिक सूचना नेटवर्क CIN
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा 21 खर्ब 24 अर्ब 34 करोडको बजेट प्रस्तुत। सडक मर्मत गर्न 28 अर्ब 42 करोड बजेट विनियोजन। कर्मचारीको तलब 21% बढ्यो। न्यूनतम पारिश्रमिक 40,000 कायम। मूल्यवृद्धि पनि हुने।
1: उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
0: नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा। सिउचाटारमा देशकै पहिलो एआई कम्प्युट स्थापना हुने। विकास र शहरी क्षेत्रमा ठूलो लगानी। बजेट महत्वाकांक्षी भएको प्रतिपक्षको भनाई। आज गणतन्त्र दिवस र सीआईएन दिवस। राजनीतिक अधिकारको ग्यारेन्टी दिएको राष्ट्रपति पौडेलको भनाई। आज राति 21 जिल्लामा हावाहुरीको खतरा। सतर्क रहन मौसम विज्ञान विभागको आग्रह।
2: केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
0: र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्यो।
3: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: जग्गा प्रशासन सम्बन्धी सेवा स्थानीय तहबाटै प्रदान गर्ने योजना सरकारले ल्याएको छ। अब जग्गा रोक्का फुकुवा खरिद बिक्री र राजस्व संकलन प्रक्रिया व्यवस्थित हुने अपेक्षा गरिएको छ। तर त्यसका लागि पालिकामा निष्पक्ष काम गर्न सक्ने भ्रष्टाचार रहित जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सञ्चालन गर्न सक्नुपर्दछ। त्यसको लागि जनशक्ति पनि व्यवस्थित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
4: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आज बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट घोषणा गर्नुभएको हो। कुल बजेट मध्ये सबैभन्दा बढी हिस्सा चालू खर्चमा छुट्याइएको छ। चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड रूपियाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब 59.8% हो। विकास निर्माणका लागि आवश्यक पूँजीगत खर्चतर्फ भने 4 खर्ब 31 अर्ब 10 करोड रूपियाँ छुट्याइएको छ। त्यस्तै ऋण भुक्तानी तथा वित्तीय व्यवस्थापनका लागि 4 खर्ब 22 अर्ब 24 करोड रूपियाँ विनियोजन गरिएको छ। तर बजेट कार्यान्वयनका लागि करिब 6 खर्ब 57 अर्ब रूपियाँ बजेट अपुग देखिएको छ। उक्त रकम वैदेशिक तथा आन्तरिक ऋण मार्फत पूर्ति गर्ने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले आगामी वर्षका लागि 2 खर्ब 47 अर्ब 28 करोड रूपियाँ वैदेशिक ऋण परिचालन गर्ने जनाएको छ। त्यस्तै करिब 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउने योजना भए पनि पुरानो ऋणको सावा भुक्तानीपछि वास्तविक आन्तरिक ऋण करिब 1 खर्ब 64 अर्ब 11 करोड रूपियाँ मात्र हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष विकास, शहरी पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल 21 खर्ब 24 अर्ब 34 करोड रूपियाँको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा शहरी विकास तथा पूर्वाधार क्षेत्रमा छुट्याइएको छ। शहरी विकासतर्फ मात्रै 2 खर्ब 86 अर्ब 48 करोड रूपियाँ विनियोजन गरिएको छ, जसमा सड़क विस्तार, आवास विकास र शहरी पूर्वाधार सुधारमा खर्च गरिने उल्लेख रहेको छ। खानेपानी तथा स्वच्छता क्षेत्रमा 37 अर्ब 17 करोड रूपियाँ छुट्याइएको छ। कृषि तथा पशुपालन क्षेत्रका लागि 32 अर्ब 46 करोड रूपियाँ, श्रम तथा रोजगार क्षेत्रमा 3 अर्ब 63 करोड रूपियाँ छुट्याइएको छ। यस्तै खेलकुद क्षेत्रलाई विस्तार र आधुनिकीकरण गर्ने लक्ष्यसहित बजेटमा 4 अर्ब 3 करोड रूपियाँ विनियोजन गरिएको छ। सरकारले कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले तलब संरचना पुनरावलोकन गर्दै कर्मचारीलाई राहत दिने निर्णय सार्वजनिक गर्नुभएको हो। बजेट अनुसार आधारभूत तलबमा 10% वृद्धि गरिएको छ भने थप 10% मासिक प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। महँगी भत्ता पनि यथावत राखिएको छ। यसै गरी सबै सुविधा जोड्दा कुल तलब वृद्धि गरी करिब 21% पुग्ने सरकारले जनाएको छ। नयाँ व्यवस्था अनुसार सरकारी कर्मचारीको न्यूनतम पारिश्रमिक अब 40,000 रूपियाँ कायम गरिएको छ भने अधिकतम तलब 1,00,000 रूपियाँ भन्दा माथि पुगेको छ। अर्थमन्त्री वाग्लेले पछिल्ला 4 वर्षदेखि तलब वृद्धि नभएको र यस अवधिमा महँगी उल्लेख्य रूपमा बढेकाले कर्मचारीको जीवनयापन सहज बनाउन यो निर्णय गरिएको बताउनुभयो।
1: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु।
4: यसअघि आर्थिक वर्ष 2079-80 15% तलब वृद्धि गरिएको थियो भने त्यसपछि महँगी भत्ता मात्रै समायोजन गरिएको थियो। यस्तै सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर बनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च पनि 50% वृद्धि गरिएको छ। सरकारले नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा गरेको छ। सरकारले काठमाडौँको सिउचार टारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट स्थापना गर्ने घोषणा गरेको छ। यसका लागि हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरिनेछ र स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवा उत्पादनमा रूपान्तरण गरिने सरकारको योजना छ। एआई कम्प्युट केन्द्र मार्फत स्टार्टअप, अनुसन्धानकर्ता र प्रविधि कम्पनीहरूलाई सहुलियतपूर्ण कम्प्युटिङ क्षमता उपलब्ध गराइने अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। सरकारले एआई क्षेत्रलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय स्तरका कम्तीमा 15 जना प्रतिष्ठित शोधकर्तालाई फेलोसी प्रदान गरी नेपाल फर्काएर अनुसन्धान र विकासमा संलग्न गराउने योजना पनि अघि सारेको छ। यसले आईटी क्षेत्रमा क्रियाशील युवाहरूमा आशा जगाएको भए पनि कार्यान्वयनको विषय चुनौतीपूर्ण रहेको उनीहरूले बताएका छन्। सीआईएनसँग कुरा गर्दै आईटी विज्ञ विजय लिम्बुले भन्नुभयो,
5: मेरो ओपिनियनमा चाहिँ जबसम्म एकाउन्टेबिलिटी हुँदैन र त्यो रेस्पोन्सिबिलिटीलाई चाहिँ कसैले त्यसलाई ल अगाडि बढाएर लान सक्दैन भने चाहिँ त्यो भाषणको भाषणमै हुन्छ कि। किन भन्दाखेरि एउटा यो अब डेडिकेटेड एउटा युनिटै बनाउनु पर्यो, होइन मन्त्रालय, एउटा मन्त्रालय नभए पनि एउटा आयोग जस्तो हुनु पर्यो कि जसले चाहिँ त्यसलाई कार्यान्वयन गरोस् कि। तर अब गर्ने नै निकाय व्यक्ति कोही पनि छैन नि त तोकिएको, त त्यो हो मेन प्रब्लम चाहिँ अब भन्नुलाई त होइन।
4: यदि यो कार्यान्वयनमा गयो भनेदेखि नेपालको आइटी क्षेत्रमा चाहिँ कस्तो खालको प्रभाव पार्न सक्ला?
5: कार्यान्वयनमा गयो भने चाहिँ नेपालमा भएन, यो चाहिँ इन्टरनेसनल म्यासेज चाहिँ राम्रो जान्छ कार्यान्वयन भयो भने चाहिँ। किनभने नेपालको मा त म मार्केट होइन भन्छु, यसले के खासै नेपालको मार्केटलाई खासै असर गर्दैन, तर भनौँ न इन्टरनेसनल मार्केटमा चाहिँ इन्भेस्टरहरूले हेर्ने एउटा नजरिया हुन्छ नि त। नजरिया भनेको चाहिँ नेपालमा इन्भेस्ट गर्न खोजिरहेको छ तर नेपाल गभर्मेन्टले त्यो एउटा एस्योरेन्स नदिएको कारणले गर्दाखेरि त्यो इन्भेस्टमेन्ट आएको छैन। तर यो कार्यान्वयन भयो भने चाहिँ ठुलो एस्योरेन्स हुन्छ र त्यो भयो भने चाहिँ भनौँ न बाहिरकै कम्पनीहरू यहाँ आएर आफ्नो कम्पनी खडा गर्न सक्छ, इन्भेस्टमेन्टहरू आउन थाल्छ कि। जसरी तपाईँले इन्डियामा बेङ्गलोरमा होइन ठुल्ठुलो कम्पनीहरूको त्यहाँनिर अफिसहरू खोलेको छ नि त, माइक्रोसफ्टको छ, मिटाको छ। सो त्यो चाहिँ एउटा पोसिबिलिटी चाहिँ हुन्छ यदि यो कार्यान्वयनमा गयो भने चाहिँ।
4: यस्तै सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने सेवा शुल्कलाई श्रमिक मैत्री बनाउने घोषणा गरेको छ। बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था मिलाउने गरी वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र स्वचालित बनाउने सरकारको भनाइ छ। तर प्रतिपक्षी दलहरूले भने बजेट महत्वाकांक्षी भएको टिप्पणी गरेका छन्। बजेट सार्वजनिकपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै विपक्षी दलका नेता नेकपाका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले भन्नुभयो,
6: स्रोत चाहिँ आन्तरिक ऋण यति धेरै कि 4 खर्ब भन्दा बढी आन्तरिक ऋण भन्दा विगतमा 6 खर्ब 6.25 खर्ब ऋण उठाउने विगतमा स्थापित दलहरूले ऋण बढी उठाए देश लुटे खाए भन्दा अहिले कस्तो भने चाहिँ ऋण लिएर घिउ खाने जस्तो ऋण निकाल्ने अनि कहाँ गर्ने भन्दा वितरण गर्ने ऋण निकाल्ने अनि त्यसो ऋण काटेर सबै खर्च धान्ने जस्तो जो गर्नुभयो यो चाहिँ उहाँहरूको प्रतिबद्धता विपरीत आएको छ।
4: राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको बताउनु भएको छ। आज काठमाडौँको टोलीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था भएको उल्लेख गर्नुभयो। जनता आफैले बनाएको संविधान मार्फत देशलाई संघीयता समावेशिता सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मान्यताले सिंचित बनाएर थप व्यवस्थित गरिएको उहाँको भनाइ छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा धेरै ठूलो वेगले हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर कैलाली बर्दिया बाँके दाङ कपिलवस्तु रूपन्देही नवलपरासी पश्चिम नवलपरासी पूर्व चितवन पर्सा बारा रौतहट सर्लाही महोत्तरी धनुषा सिराहा सप्तरी सुनसरी मोरङ र झापामा आज राति ठूलो वेगले हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाएको हो। महाशाखाका अनुसार हावाहुरीसँगै केही ठाउँमा असिना र पानी पर्न सक्ने सम्भावना रहेको छ। त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। महाशाखाले विशेष गरी तराई क्षेत्रमा राति हावाहुरीको असर धेरै हुन सक्ने जनाएको छ। सीआईएनसँग कुरा गर्दै मौसमविद हरिप्रसाद दहाल
7: भनेको मौसमको कुरा गर्नु पर्दाखेरि कोशी मधेस बागमती प्रदेश लगायतको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागिरहेको अवस्था छ। र साथसाथै अब यति बेलाको जुन पानी पर्ने कुरा गर्नु पर्दाखेरि अहिले पानी पर्नेको अवस्थाको कुरा गर्नु पर्दाखेरि चाहिँ पछिल्लो 1 घन्टाको विवरण अनुसार कर्णाली सुदूरपश्चिम र गण्डकी प्रदेशको एकै स्थानमा हल्का वर्षा भइरहेको अवस्था छ। साथसाथै अब आज रातिको मौसमबारे कुरा गर्नु पर्दाखेरि आज रातिको लागि चाहिँ कोशी प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेश अनि लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग र साथसाथै कि सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन चट्टान सहित नै मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ भने अन्य बाँकी भूभागको थोरै स्थानहरूमा मेघगर्जन चट्टान सहित नै वर्षा हुने सम्भावना देखिएको छ।
4: साझा खबरमा अब खेल खबर। सरकारले आगामी 3 वर्षभित्र 8,000 दर्शक क्षमता भएका 10 वटा फुटबल रंगशालालाई फ्लड लाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गर्ने घोषणा गरेको छ। त्यस्तै प्रमुख 8 शहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ। विराटनगर लाहान काठमाडौँ पोखरा बुटवल सुर्खेत र धनगढ़ीको फाफला क्षेत्रमा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टीप्रपोज स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख रहेको छ।
0: सुशीला श्रेष्ठ। पाल्पाको निस्तीबाट रैथाने सेतोसिमी यस वर्ष पनि करिब 36,500 किलो युरोप निर्यात।
8: पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइया छ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइया छ।
0: रैथाने सेतो सिमीबाट राम्रो आमदानी लिन सकिने रिपोर्टसँगै अर्थविद र कृषिविदको आँखाबाट बजेटको समीक्षा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि सधैँका लागि दृष्टि।
12: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब बाँकी खबर. CIN-ले आज आफ्नो 18 स्थापना दिवस विविध कार्यक्रम गरेर मनाएको छ. समुदायलाई सूचना दिने कार्यमा विभिन्न गैर सरकारी संस्था, विभिन्न सरकारवाला निकायहरूसँग सहकार्य गर्दै नयाँ प्रविधिको विकास सँगसँगै CIN-लाई रूपान्तरण गरेर लैजाने योजना रहेको सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले बताउनु भएको छ. 10 महिनामा मात्र नेपालले 5 अर्ब रुपियाँ भन्दा बढीको सिमी आयात गरेको छ. तर पाल्पाको निस्ती गाउँपालिका 5 भने सिमी निर्यातले आमदानीको नयाँ आयाम कोरेको छ. त्यहाँ रैथाने सेतो सिमी यस वर्ष पनि करिब 36,000 किलो भन्दा बढी युरोप मात्र निर्यात भएको छ. यसले किसानमा नयाँ आशा जगाएको छ.
14: निस्ती 5 गीता गाहाले यस वर्ष मात्रै करिब 1,00,000 रुपियाँ बराबरको सिमी बेच्नुभयो. घरमा आमदानीको अर्को भरपर्दो स्रोत नभएको अवस्थामा सिमी खेती नै परिवारको मुख्य सहारा बनेको उहाँ बताउनुहुन्छ.
15: घर खर्च अब खाने पर्यो, होइन गर्न खर्च गर्न पर्यो. त्यही हो, सिमी रोपेर मलाई पैसा कमाउने सजिलो छ, अनि फेरि सबै ठिकै छ, बेच्नलाई गाह्रो छैन.
14: सेतो सिमी साउन भदौमा छरेर कार्तिक मङ्सिरमा भित्र्याइन्छ. मकै सँगै सिमी खेती गर्न सकिने भएकाले कम लागतमा राम्रो आमदानी हुने किसानहरूको अनुभव छ. किसान विष्णुमाया सिंहजाली सिमी बेचेर आएको पैसाले बालबालिकाको पढाइदेखि घर खर्चसम्म सहज भएको बताउनुहुन्छ.
15: मैले सिमी लाछु, सिमी लाएपछि मेरो छोराछोरीलाई पढाउन उसपाछु, यसमा यही सस्तामा बचत गरिन्छ, अनि त्यो बचत गरेर छोराछोरीलाई पढाउनलाई उस गर्नलाई निकाल.
14: निस्ती 5 ढुङ्गाना बेसी कि नारायणी ढुङ्गानाले 2 अघि मात्रै सिमी खेती सुरु गर्नु भएको हो. 3 रोपनी बारीमा लगाएको सिमीबाट पहिलो वर्ष 45,000 रुपियाँ आमदानी गर्नुभएकी उहाँले यस वर्ष 55,000 रुपियाँमा सिमी बिक्री गर्नुभयो. सहकारी मार्फत आफ्नै गाउँमा उत्पादन भएको सिमी विदेश पुग्दा आफूलाई गर्व लागेको उहाँको भनाइ छ.
8: यो सहकारी मार्फत बेच्न पाएको छु र एकदमै धेरै खुसी पनि छु. पहिला मूल्य पाइन्नथ्यो भने अहिले मूल्य पाइएछ र आफ्नै व्यवसाय आफ्नै ठाउँमा बेचेर आफ्नै विदेशसम्म पठाउन पाइएछ.
14: गल्दा सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत किसानले उत्पादन गरेको सिमी संकलन गरिन्छ. सहकारी की अध्यक्ष अमाया मसराङ्गीका अनुसार यस वर्ष नेदरल्यान्डबाट 40,000 किलो सिमीको माग आएकोमा करिब 80,00,000 रुपियाँ बराबरको 36,330 किलो निर्यात गरिएको छ. विषादी प्रयोग नगरी उत्पादन गरिएको गल्दाको सेतो सिमी वातावरण मैत्री मात्रै होइन दिगो कृषि प्रणालीको उदाहरण पनि बनेको छ. यही कारण यहाँको सिमीले अर्ग्यानिक प्रमाणीकरण समेत पाएको उहाँ बताउनुहुन्छ.
15: हाम्रो एउटा सिरेस कम्पनीले यो अर्ग्यानिक हो भनेर प्रुभ गरेपछि विदेश पनि पठाउने गरेका छौँ र हामीले यो काम विगत 2 गरिराखेका छौँ.
14: अहिले गल्दाका किसानले सेतो सिमी बेचेर वार्षिक 20,000 2,00,000 रुपियाँसम्म आमदानी गरिरहेका छन्। उचित मूल्य र सुनिश्चित बजार पाएपछि गाउँका महिलाहरू झन बढी सिमी खेतीतर्फ आकर्षित हुन थालेका छन्। रिमा सोमय, CIN रेडियो मदन पोखरा, पाल्पा.
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. सरकारको कृषि क्षेत्रलाई प्राथमिकता भन्ने बजेट आए पनि बजेट आधाले घट्यो.
16: किनभने कृषि हाम्रो एकदमै ठुलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो.
0: बजेट समय सापेक्ष भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण विश्लेषण बाँकी नै छ. CIN-को साझा खबर सुन्दै गर्नुहोला.
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAO र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धुम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाइएको बजेट आए पनि करिब करिब कृषिको बजेट आधाले घटेको छ। सरकारले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रमा करिब 32.46 अर्ब रुपियाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्ष 2082-83 करिब 57.48 अर्ब रुपियाँ छुट्याइएको थियो। उल्लेखित रूपमा यो बजेट घटेको हो, तर सरकारले भने कृषि क्षेत्रलाई यसपटक प्राथमिकता दिएको बताएको छ।
17: संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर सोडिम वागले कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणलाई जोड्दै सम्पूर्ण इकोसिस्टम सुधार गरिने घोषणा गर्नुभएको छ।
18: कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरण

0: विद्युत दलहन खेती र कृषि बिमामा सहुलियत उपलब्ध गराइने सरकारले जनाएको छ। कृषि अनुदान दुरुपयोग रोक्न विशेष निगरानी प्रणाली लागू गरिने उल्लेख गरिएको छ।
1: कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु।
0: कृषि तथा पशु बिमामा 80% प्रिमियम अनुदान दिने नीति निरन्तर रहनेछ भने रासायनिक मल खरिदका लागि बजेट बढाएर 32.46 करोड रुपैयाँ पुर्याइएको छ। मल अभाव नहोस् भन्नका लागि आपूर्ति क्यालेन्डर बनाएर मुख्य बालीको समयमा वितरण गरिने सरकारको योजना छ।
1: चालू आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ₹32.46 करोड पुर्याएको छ। रासायनिक मल आपूर्ति क्यालेन्डर तयारी गरी मुख्य खाद्य बाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाउनेछौ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि 2.07 करोड रुपैयाँ विनियोजन गरिएको छ। साथै किसानको पहिचान पूरा गरी परिचय पत्र वितरण शुरू गर्ने तयारी छ। बाँझो तथा उपयोग विहीन सरकारी जमिनलाई उपयोगमा ल्याउन स्थानीय तहमा भूमि बैंक स्थापना गरिने र निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने घोषणा पनि बजेटमा समेटिएको छ।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ₹2.07 करोड विनियोजन गरेको छु। किसानको पहिचान कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरी परिचय पत्र वितरण शुरू गर्नेछौ। कृषि योग्य नदी उकास लगायत उपयोग विहीन सरकारी जग्गा र बाँझो जमिनको उपयोग गर्न स्थानीय तहमा भूमि बैंकको स्थापना र निजी क्षेत्रलाई एग्रो पुलिङ गर्न प्रोत्साहन गर्नेछौ।
0: बजेट आकार घटे पनि सरकारले कृषिलाई संरचनात्मक सुधार र व्यावसायिक रूपान्तरणको दिशामा अघि बढाउने दावी गरेको छ। सरकारको यो दावी पूरा हुने सम्भावना कति होला? कृषि अर्थविज्ञ कृष्ण पौडेलले भन्नुहुन्छ,
2: परदेशलाई र स्थानीय तहलाई कृषिको ठूलो जिम्मेवारी थमाइएछ संवैधानिक हिसाबले भने। अब उनीहरूलाई यस्तो सहयोग बजेटहरू कसरी दिइन्छ भन्ने कुराले फरक पार्छ। त्यसले गर्दा घटेकै कारणले कानुनमा के प्रभाव पर्छ भनेर अहिले भन्न अलिक कठिन हो, तर नियत चाहिँ सिधा छ। किनभने कृषि हाम्रो एकदमै ठुलो प्राथमिकतामा छ भनेर, तर न बजेटले त्यो कुरा भन्यो न कार्यक्रमले भन्यो। अब त्यसो भएपछि अब यो त खालि ओठे भक्ति मात्रै हो भन्ने लाग्छ है मलाई।
0: नीति कार्यान्वयन किसानसम्म पुग्ने कि नपुग्ने भन्ने चुनौती भने यथावत देखिने उहाँको भनाइ छ। सन्तोषी रावल, सिआइएन, काठमाडौँ।
3: यस वर्षको बजेटले केही पक्ष राम्रो उठाए पनि अझै यथार्थपरक बजेट नआएको कृषि विज्ञहरूले बताएका छन् र यो कार्यान्वयन पक्ष पनि विश्वास गर्नलाई निकै कठिन भएको अर्थविद डाक्टर चन्द्रमणि अधिकारी बताउनुहुन्छ। साथी सुशीला श्रेष्ठले उहाँसँग कुराकानी गर्नुभएको छ।
4: सुशासनका जुन कुराहरू गरेको छ, ऐन कानुनमा भएका झन्झटहरू हटाउने, त्यसलाई सरलीकरण गर्ने कुरा गरेका छ, त्यो कुरा त्यति कुरा मध्ये 60% गर्न सक्यो भने पनि आर्थिक वृद्धि दरको लक्ष्य पुग्न सक्ने सम्भावना छ।
5: आज सार्वजनिक भएको बजेटले नेपालको जुन अर्थतन्त्र छ, यो अर्थतन्त्रलाई सुधार्नको लागि चाहिँ कतिको भूमिका खेल्छ अथवा सकारात्मक छ भन्ने लाग्छ यहाँलाई?
4: अब अर्थतन्त्र सुधार गर्ने भनेको चाहिँ मूल कुरा चाहिँ के हो भन्दा लगानी नै बढ्नुपर्छ, मान्छेको हातमा काम नै आउनुपर्छ। त्यस कारणले गर्दा काम आउनको लागि सरकारको लगानी बढ्नुपर्छ, निजी क्षेत्रको लगानी पनि बढ्नुपर्छ। तर सरकारको लगानी धेरै बढ्ने अवस्था देखिएन। गत साल 407 अर्बको पुँजीगत खर्च छुट्याइएको थियो चालु आवको लागि, तर अहिले पनि 422 अर्ब मात्रै छुट्याइएको छ। उता बजेट भने निकै झन्डै 2 खर्बले वृद्धि भएको छ, 21 खर्ब 24 अर्ब अहिले 1964 21-24 गराइएको छ। अब तर त्यो पैसा कहाँ जाने भएको छ भन्दा पुँजीगत चालु खर्चमा र वित्त व्यवस्थापनमा बढी जाने हुनाले यसबाट धेरै जुन ढङ्गले शब्दमा भनिएको छ त्यो ढङ्गको आर्थिक वृद्धि चाहिँ हुँदैन।
5: यसअघि अब धेरै अर्थविदहरूले भन्ने गरेको कुरा चाहिँ हाम्रो बजेटहरू चाहिँ महत्वाकांक्षी हुन्छ, यथार्थपरक हुँदैन, वास्तविक आधारमा टेकेर चाहिँ ल्याइँदैन, जसको कारणले कार्यान्वयन गर्न सकिँदैन र लक्ष्य चाहिँ प्राप्त गर्न सकिँदैन भनिरहँदाखेरि यो पालिको बजेट कतिको यथार्थपरक छ?
4: अब अलि यथार्थपरक चाहिँ जति सोचेको थियो त्यो अलि छैन, किनभने हामीले बजेट चाहिँ ठुलो घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्था हाम्रो हिजोको पनि हो अहिले पनि। अब त्यो कार्यान्वयन गर्ने क्षमता वृद्धि गर्ने मापदण्डहरू चाहिँ धेरै देखिएको छैन।
5: तपाईँ अब यो बजेटलाई लिएर के चाहिँ सम्भावना देख्नुहुन्छ? जस्तो यो यो चाहिँ एकदमै राम्रो पक्ष छ, यो कार्यान्वयन भयो भनेदेखि साँच्चै नै देशमा चाहिँ एउटा हुन्छ नि

0: युवाले सोचेको जस्तै रोजगारी सिर्जना भएको देश, लगानी गर्न इच्छुक हुने त्यो वातावरण बन्ने देश, त्यसपछि वैदेशिक रोजगारीमा जानु नपर्ने जुन हामीले परिकल्पना गरिरहेका छौँ नि, त्यस्तै खालको देश चाहिँ बन्न सक्ने देख्नुहुन्छ?
1: यही बजेटबाट ती सबै कुरा एकैचोटि हासिल त हुँदै हुँदैनन्। तर मूल कुरा के हो भने केही कुराहरू राम्रा कुरा पनि आएका छन्। कर सुधारको विषयमा मैले भनिराखेका कुराहरू पनि आए यसपालि। त्यो मान्छेको जीवन कठिन हुँदै गएको छ, मूल्य बढेर गएको छ, मुद्रास्फीति उच्च भएको छ, अथवा त्यो करमा दिएको छुटले पुग्दैन, त्यस कारणले करमा छुटलाई बढाइदिउँ, कमसेकम 10 लाख र 12 लाख बनाउँ भनेको त्यो कुरा आएको छ। त्यो राम्रो कुरा हो, त्यसले मान्छेको क्रय शक्ति अलिकति बढाइदिन्छ। अर्को कुरा, यो अन्तशुल्कमा लामो सूचीमा अन्तशुल्क लाग्ने व्यवस्था थियो, त्यो त्यसमा सूची घटाइएको छ, त्यो पनि राम्रो छ। र आयकरको दर, माथिल्लो दर लाई अलि तल झारिएको छ, त्यो पनि राम्रो कुरा हो। त्यसले गर्दा सहभागी, करको सहभागिता बढ्ने र मान्छेमा कर धेरै तिर्नु परेको कारणले गर्दा कमाउनलाई अल्छी नगर्ने अवस्था हुन्छ। र मूल्य अलिकति करमा पनि दुईटा दर गरौँ भनेर मैले भनिराखेको, तर त्यसो भने अध्ययन गर्ने कुरा भएको छ, त्यो पनि राम्रो कुरा हो।
2: सरकारले आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्षमा विकास, सहरी पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। सरकारले सरकारी कर्मचारीको तलब करिब 21% वृद्धि गर्ने घोषणा गरेको छ। नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्ट एआई युगमा आत्मविश्वासका साथ प्रवेश गराउने घोषणा बजेटमा गरिएको छ। प्रतिपक्षी दलहरूले भने बजेट महत्त्वाकांक्षी भएको र कार्यान्वयनमा समस्या हुने टिप्पणी गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले टुँडीखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनैतिक व्यवस्था रहेको दावी गर्नुभएको छ। आज राति तराई र भित्री मधेसका 21 जिल्लामा ठूलो बेगले हावाहुरी चल्न सक्ने चेतावनी दिएको छ। र इरानले अपराजित रहँदै काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई भने म दीपक आचार्य पनि बिदा हुन्छु।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: 21 अर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज।
0: 4 वर्षपछि बढ्यो कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर, जेन्जी घाइतेका लागि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने।
1: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्ता पक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक।
0: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कारवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु।
1: र 8 सहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य, काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर पार्टी, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171, 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गरेको छ। संघीय संसदमा अर्थमन्त्री सोडिम वाग्लेले 2.25 घन्टा बजेट भाषण गर्दै 21 अर्ब 24 अर्ब 34 करोडको आगामी आर्थिक वर्षको अनुमानित आय र व्ययको विवरण सार्वजनिक गर्नुभएको हो, जसमा चालु खर्च 12 अर्ब 70 अर्ब, पुँजीगत खर्च 4 अर्ब 31 अर्ब र वित्तीय व्यवस्थातर्फको खर्च 4 अर्ब 22 अर्ब हुने अनुमान छ। राजस्व 14 अर्ब 4 अर्बको रहनेछ भने अनुदानतर्फ 61 अर्ब 74 करोड र वैदेशिक ऋणतर्फ 2 अर्ब 47 अर्ब रहने उल्लेख छ, जसमा आन्तरिक ऋणतर्फबाट 4 अर्ब 10 अर्ब र चालुतर्फ 12 अर्ब 70 अर्ब रहनेछ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य लिएको छ। चालु आर्थिक वर्ष 2082-83 भने आर्थिक वृद्धि दर 3.85% हुने तथ्याङ्क कार्यालयले जनाएको छ। आगामी आर्थिक वर्षमा मूल्य वृद्धि दर 6% मुनि कायम गर्ने लक्ष्य आज सरकारले प्रस्तुत गरेको हो। त्यसक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा मात्र गर्नु भएन, 2 वर्षमा अर्थतन्त्र व्यापक रूपमा सुधार गरेर विकसित राष्ट्रमा स्तरोन्नति गर्ने म्याद थप गरेको जानकारी समेत दिनुभयो।
3: अति कम विकसित मुलुकको राष्ट्रसङ्घीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक सामाजिक राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौँ।
1: सरकारले निजामती र सार्वजनिक कोषबाट तलब बुझ्ने कर्मचारीको तलब वृद्धि गरेको छ। साउनदेखि लागू हुने गरी अर्थमन्त्री डाक्टर सोनी वाग्लेले सुरु स्केलमा 10% तलब वृद्धि गरिएको घोषणा गर्नुभएको हो। बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले पछिल्लो 4 वर्षदेखि कर्मचारीको तलब वृद्धि हुन नसकेको अवस्थामा हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिँदै तलब बढाइएको जानकारी दिनुभयो।
3: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु।
1: नयाँ व्यवस्था अनुसार कर्मचारीको न्यूनतम मासिक तलब करिब 40,000 रुपियाँ र अधिकतम तलब 1,00,000 रुपियाँ भन्दा माथि पुग्नेछ। सरकारले कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको मासिक 10% बराबरको प्रोत्साहन भत्ताको व्यवस्था गरेको जनाएको छ। यसबाट कर्मचारीले हाल पाइरहेको ग्रेड सहितको पारिश्रमिकमा कुल करिब 21% वृद्धि हुने अर्थमन्त्रीको दावी छ। सामाजिक सुरक्षामा भने सरकारले स्वैच्छिक अभियान चलाउने भएको छ। अर्थमन्त्री वाग्लेले आर्थिक रूपमा सक्षम नागरिकले सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं नसक्नेलाई जोडौं राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो। यसै गरी सरकारले देशभरिका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ। अहिले मासिक 500 रहेको पोषण भत्ता मासिक 1000 पुर्याइएको हो।
0: सरकारले कर संरचनामा भारी फेरबदल गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत आयकर छुटको सीमा दोब्बर बनाएको बताउनु भयो। अब व्यक्तिका लागि 10 लाख काम गरिएको छ। 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ। विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरिएको छ भने 360 वस्तुमा लागि आएको अन्त शुल्क खारेज गरिएको छ। भन्सार बिन्दुमा सङ्कलन हुने छरिएका कर एकीकृत गरी हरित करमा समाहित गरिएको छ। चुरोटमा 10% र मदिरा तथा बियरमा लाग्ने अन्तशुल्क वृद्धि गरिएको बताउनुभएका अर्थमन्त्रीले कालो बजारी बन्द गर्ने घोषणा गर्नुभएको छ। सरकारले बजेट मार्फत केही आकर्षक योजना समेत अघि सारेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट
4: महिलाहरूको सार्वजनिक यातायातमा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य सहित उक्त सेवा सञ्चालन गर्न लागि सरकारले जनाएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सिसी क्यामेरा जडित आधुनिक ब्लू बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभएको हो।
3: महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौ।
4: सरकारले साथै प्रदेशमा निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने आफ्नो 100 दिनको कार्यसूचीमा समेत उल्लेख गरेको थियो। सरकारले सांस्कृतिक सम्पदाको संरक्षण, मौलिक संस्कृतिको प्रवर्धन र नवीन पर्यटकीय अवधारणाहरूको विकासमा जोड दिएको छ। बजेट मार्फत सरकारले ऐतिहासिक सम्पदाको जीर्णोद्धार र स्थानीय समुदायको आर्थिक विकाससँग जोडिएको पर्यटन प्रवर्धनका कार्यक्रमहरू अघि सारेको छ। ऐतिहासिक एवं धार्मिक पर्यटकीय नगरी जनकपुर धामको महिमालाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन यसलाई विवाह गन्तव्य अर्थात् वेडिङ स्टेसनका रूपमा ब्रान्डिङ र विकास गरिने अर्थमन्त्री वाग्लेले बताउनुभयो।
3: जनकपुरलाई विवाह गन्तव्यको रूपमा विकास र ब्रान्डिङ गर्नेछौँ। राम जानकी पथ र राम जानकी परिक्रमा सडक स्तरोन्नतिका लागि रकम छुट्याएको छु।
4: प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र समेत रहेको झापामा विशेष आवासीय परियोजना सञ्चालन मार्फत 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई वितरण गरिने भएको छ। पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणहरूलाई बिक्री वितरण गरिने बजेट वक्तव्यमा अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभएको छ।
3: राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौँ।
1: संविधानले सुनिश्चित गरेको गैर आवासीय नेपाली नागरिकता सम्बन्धी प्रावधानलाई समसामयिक आवश्यकता अनुरूप परिमार्जन गर्दै एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई मूर्त रूप दिने सरकारले बताएको छ। गैर आवासीय नेपालीलाई आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गरी राष्ट्र निर्माणको मूल प्रवाहमा समावेश गरिने बजेटमा उल्लेख छ। सरकारले बजेट मार्फत विदेशमा रहेका नेपालीको लगानी सिप ज्ञान तथा सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्न बैंकिङ लगानी सम्पत्ति व्यवस्था तथा सेवा प्रवाह सम्बन्धी प्रक्रियालाई थप सरल विश्वसनीय र प्रविधि मैत्री बनाउने भएको छ।
0: स्वास्थ्य बिमा कार्यक्रममा सरकारले 15 अर्ब विनियोजन गरेको छ। निर्माण सुरु भएका अस्पताललाई 3 वर्षसम्म पूरा गर्ने पनि सरकारले बताएको छ। यस्तै आगामी 3 वर्षभित्रमा 90% नागरिकलाई स्वास्थ्य बिमामा समाहित गर्ने सरकारको लक्ष्य छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले त्यसका लागि बिमा कार्यक्रममा व्यापक पुनर्संरचना गरिने बताउनु भएको छ।
1: यस्तै सरकारले जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क उपचार र मासिक भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर सोनी बग्लेले जेएनजी आन्दोलनका घाइतेहरूका लागि निशुल्क स्वास्थ्य उपचार र घाइतेको अवस्था अनुसार मासिक भत्ता समेत उपलब्ध गर्ने बताउनु भएको हो। यस्तै उहाँले जेएनजी घाइतेको लागि उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो।
0: सरकारले आगामी आर्थिक वर्षमा नेपाललाई आर्टिफिसियल इन्टेलिजेन्स एआई युगमा प्रवेश गराउन विशेष पहल सुरु गर्ने जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले देशमै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने नयाँ योजना सार्वजनिक गर्नुभएको हो। स्वच्छ जल विद्युत ऊर्जालाई एआई कम्युट सेवामा रूपान्तरण गर्ने उहाँको योजना छ। यस्तै काठमाडौँको सुचाटारमा यही कम्युट सेन्टर स्थापना गर्ने समेत उहाँले सुनाउनु भयो।
3: नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआईको युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौँ।
1: सरकारले दूतावास र महावाणिज्य दूतावास गरी 6 कूटनीतिका नियोगहरू खारेज गरेको छ। खारेज गरिएका दूतावासमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका छन्। त्यस्तै चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्को स्थित महावाणिज्य दूतावास खारेज गरिएको छ भने भारतको विशाखापट्टनम स्थित दूतावासको शाखा कार्यालय पनि खारेज गरिएको छ।
0: संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7.34 करोड र नागरिक उड्डयन क्षेत्रका लागि 2.93 करोड रकम विनियोजन गरिएको छ। अर्थमन्त्री वाग्लेले देशका प्रमुख विमानस्थलका लागि सरकारी बजेट प्राथमिकता मा परेको यसरी सुनाउनु भयो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ₹1.53 करोड विनियोजन गरेको छु। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी 6 महिनाभित्र यकिन गर्नेछौँ। गौतम बुद्ध र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्नेछौँ। भरतपुर विमानस्थललाई विस्तार गरी रात्रिकालीन उडान सञ्चालन गर्नेछौँ। प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गर्नेछौँ। मुगुको तालचा र दाङको टरी गाउँ विमानस्थल स्तरोन्नति गर्नेछौँ।
0: नेपाल परिवेशमा गणतन्त्र दिवसमा पहिलो पटक राष्ट्रपतिको सम्बोधन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याज दर सम्बन्धी जानकारी। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याज दर स्थिर वा परिवर्तनशील हुन सक्छ। स्थिर ब्याज दर तोकिएको अवधिसम्म बढ्दैन भने परिवर्तनशील ब्याज दर संस्थाको आधार दर अर्थात् बेस रेटमा आएको परिवर्तन अनुसार थप घट हुने गर्दछ। परिवर्तनशील ब्याज दरमा कर्जा प्रदान गर्दा ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो आधार दरमा प्रिमियम थप गरी ब्याज दर तोक्ने गर्दछन्। यस्तो प्रिमियम ऋणीको जोखिम मूल्याङ्कन गरी तय गर्नुपर्दछ। एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा स्वीकृत गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागू गर्न नपाइने व्यवस्था छ। परिवर्तनशील ब्याज दरमा कर्जा लिने ग्राहकले आफूले लिने कर्जामा तोकिएको आधार दर र प्रिमियम दर सम्बन्धमा कर्जा प्रस्ताव पत्र लिँदाको बखतमै प्रष्ट हुनुपर्छ। तत्पश्चात आधार दरमा भएको परिवर्तनका कारण ब्याज दरमा के कति परिवर्तन भएको हो र कुन मितिदेखि लागू हुने हो भन्ने बारे सम्पूर्ण जानकारी सम्बन्धित कर्जा प्रदान गर्ने संस्थाबाट लिई प्रष्ट हुनुपर्दछ। सचेत ग्राहक बनौ, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: आगामी आर्थिक वर्षका लागि सरकारले सड़क पूर्वाधार, सार्वजनिक यातायात तथा रेलमार्ग विस्तारलाई प्राथमिकतामा राख्दै 1,00,000,000,000 बजेट विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सोनी बुवागले सड़क तथा शहरी पूर्वाधार विकासका लागि 2,86,28,00,000,000 रुपियाँ छुट्याइएको जानकारी दिनुभएको छ। यस्तै काठमाडौँ तराई मधेस द्रुतमार्ग अन्तर्गत आगामी वर्ष 40 पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्डको विस्तार कार्य सुरु गरिने, वसुन्धरा चावहिल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गरिने तथा टोखा छहरी सुरुङ मार्गको विस्तृत सम्भावित अध्ययन गरिने पनि सरकारले जनाएको छ। रेल पूर्वाधारतर्फ बर्दीवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्गको प्रस्थान बिन्दुसम्म रेल मार्ग निर्माण प्रक्रिया अघि बढाइने भएको छ। साथै निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दीवास रेल मार्गको बाँकी काम सम्पन्न गर्न समेत बजेट विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायत प्रमुख सहरी सड़कको नियमित मर्मत सम्भार गरी धुलोमुक्त तथा खाल्टाखुल्टीमुक्त बनाइनेछ। साथै सहरी सड़कमा नियमित मर्मतको व्यवस्था गर्दै खाल्टामुक्त अभियान सञ्चालन गर्ने पनि उहाँले बताउनु भएको छ। राजमार्गका उच्च जोखिमयुक्त क्षेत्रमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने तथा पहिरोका कारण अवरुद्ध हुने सड़क तत्काल सञ्चालनमा ल्याउन 3.17 अर्ब रुपियाँ विनियोजन गरिएको छ। सरकारले महाकाली करिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ। अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताउनु भएको छ।
0: सरकारले आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रमा 1.95 अर्ब रुपियाँ बजेट छुट्याएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई गत वर्ष 95 अर्ब रुपियाँ छुट्याइएको थियो। सरकारले नेपाली औषधि लिमिटेडलाई सक्षम बनाउने बताएको छ। आगामी वर्षको बजेटमा स्वास्थ्य सेवामा फड्को मार्ने उल्लेख छ। सरकारी स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडको क्षमता बढाइने भएको, सरकारले निशुल्क वितरण गर्दै आएका औषधिमध्ये कम्तीमा 25 प्रकारका नेपाली औषधि लिमिटेडलाई उत्पादन गर्न सक्ने गरी क्षमता विस्तार गरिने भएको छ। बाल क्यान्सर उपचार निशुल्क गरिने जनाइएको छ। सरकारले हाल देशभर निर्माणाधीन 336 स्थानीय अस्पताल आगामी 3 वर्षभित्र सम्पन्न गर्ने पनि जनाएको छ। त्यस्तै सरकारले अस्पतालमा काम गर्ने नर्सहरूको रात्रिकालीन ड्युटी भत्ता दोब्बरले बढाएको छ। नर्सले रात्रिकालीन ड्युटी गरे बापत 150 पाउँदै आएका थिए। त्यसै गरी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा 50% वृद्धि गरिएको छ। यस्तै मध्य प्रदेशमा मृगौला उपचार केन्द्र सुरु गर्ने सरकारको योजना छ।
1: सरकारले शिक्षा क्षेत्रका लागि 2.18 अर्ब बजेट विनियोजन गरेको छ, जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेटभन्दा कम हो। भौतिक र सहरी विकास पूर्वाधारका लागि 2.86 करोड बजेट विनियोजन गरिएको छ। यसै सरकारले 3 प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने भएको हो। त्यस्तै वैदेशिक रोजगारीमा रहेका युवालाई खुल्ला विश्वविद्यालयबाट अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेको छ। शिक्षाको प्रणालीगत सुधार गर्ने घोषणा गरेको सरकारले शिक्षकको क्षमता परीक्षण गर्ने समेत बताएको छ। नवप्रवर्धन र सिपमूलक शिक्षा केन्द्रित हुने बताइएको छ।
0: सरकारले थप 15,800 हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ। सरकारले पहाडी तथा हिमाली क्षेत्रका कृषि योग्य टारमा लिफ्ट सिँचाइ प्रणाली मार्फत भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन 80 करोड बजेट विनियोजन गरेको छ। पहाडका टारहरूमा लिफ्ट सिँचाइ आयोजनाबाट आगामी वर्ष 2230 हेक्टर जमिन थप सिँचाइ सुविधा विस्तार गरिने योजना अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको छ।
1: बजेटप्रति दलका नेता, व्यवसायी तथा अर्थशास्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले बजेटलाई सकारात्मक र उत्साहजनक बताएका छन् भने केहीले कार्यान्वयन स्रोत सुनिश्चितता र वितरणमुखी प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। एक सामग्री सहकर्मी माधव तिमल सैनाबाट।
8: नेपाली कंग्रेसका सचेतक निष्कल राईले सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गर्नुभएको छ। बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल नआउने बताउनुभयो।
9: रिजाइको लागि तपाईँको बजेटको आकार त ठुलो देखिएको छ, तर राष्ट्रको खर्च गर्ने क्षमता हामीले थाहा छ, तपाईँहरूलाई पनि थाहा छ होइन, जसले गर्दा जनताको महत्त्वाकांक्षा चाहिँ बढेको छ, तर यसले कालान्तरमा तपाईँको जनताहरूलाई फेरि नागरिकलाई तपाईँको निरुत्साहित गर्ने खालको बजेट आएको छ। आर्थिक रूपमा मात्र खराब नभएर राजनीतिक रूपमा पनि अझ धेरै यो चाहिँ वर्स छ अथवा चुकेको छ भनौँ।
8: नेकपा एमालेका सांसद गुरु बरालले बजेटमा आधारभूत वर्गका लागि अवसर वृद्धि गर्ने खालका योजना र कार्यक्रम समेट्न नसकिएको बताउनु भएको छ। उहाँले मध्यम वर्गको विस्तारको कुरा गरिए पनि उनीहरूको उद्यमशीलता विकास र व्यवसायीकरणतर्फ बजेटले पर्याप्त ढोका खोल्न नसकेको टिप्पणी गर्नुभयो। उहाँले नेपाललाई ग्रे लिस्टबाट हटाउने विषयमा सैद्धान्तिक कुरा गरिएको भए पनि त्यसका लागि ठोस आधार प्रस्तुत गर्न नसकिएको बताउनुभयो।
10: मध्यम वर्गको विस्तारको कुरा उठाइएको छ तर त्यसलाई हल्का योजना र कार्यक्रमहरू समेटेको छैन।
8: नेकपाका सांसद तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार निकै ठूलो र अवास्तविक देखिएको प्रतिक्रिया दिनुभएको छ। उहाँले योजना आयोगले निर्धारण गरेको करिब 20 खर्बको सिलिङ भन्दा 1.5 खर्ब बढी बजेट ल्याइएको भन्दै बजेट मिश्रित प्रकृतिको रहेको टिप्पणी गर्नुभयो।
11: बजेट हेर्दा अब मिश्रित खालको नै देखिन्छ, आकारमा धेरै ठुलो भयो, वास्तविक देखिएन। योजना आयोगले तोकेको सिलिङ 20 खर्ब वरिपरि थियो, त्यसमा झन्नै 1.5 खर्ब भन्दा बढी बढाइएको छ। त्यसो हुँदा यो चाहिँ आकार अस्वाभाविक रूपले बढाइएको छ।
8: राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र साईले बजेट ल्याउनु मात्रै ठूलो कुरा नभएको भन्दै स्रोत सुनिश्चितता सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो। उहाँले चाहेको खण्डमा 50 खर्बको पनि बजेट ल्याउन सकिने तर त्यसको कार्यान्वयनका लागि स्रोत स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो। साथै उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारको तुलनामा कर्णाली प्रदेशले कम बजेट पाएको टिप्पणी गर्नुभयो।
12: बजेट ल्याउनु ठुलो कुरा होइन, बजेट त अहिले 50 खर्बको पनि ल्याउन सकिन्छ भने हाम्रो कति रकम पुग्दैन भने 657.29 करोड रुपियाँ पुग्दैन। यो बजेट यहाँभन्दा अगाडि पनि 18 खर्बको, 17 खर्ब, 19 खर्बसम्म आयो तर कार्यान्वयन गर्दाखेरि 13 खर्बमा झरेको इतिहास छ। त्यो भए 21 खर्बको यो 657.29 करोड रुपियाँ चाहिँ यो पैसा चाहिँ कहाँबाट ल्याउने हो? र रह्यो अब बजेटमा कर्णाली, अब कर्णालीको रातो किताब आउन बाँकी छ तर अहिले बजेटमा केपिओडीको सरकार भन्दा पनि कम बजेट आयो।
8: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले बजेट प्रति आफूहरू उत्साहित र खुसी रहेको बताउनु भएको छ। बजेट भाषणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने पनि बजेटबाट उत्साहित रहेको उल्लेख गर्नुभयो।
13: हामी उत्साहित छौँ, हामी हर्षित छौँ। बजेट पश्चात केही क्षण पार्टी सभापति लगायतसँग कुरा गर्ने मौका पाएको थियौँ, प्रधानमन्त्रीज्यू लगायत। सामान्य प्रधानमन्त्रीज्यू पनि उत्साहित हुनुहुन्छ, पार्टी सभापतिज्यू पनि उत्साहित हुनुहुन्छ।
8: निजी क्षेत्रले पनि सकारात्मक प्रतिक्रिया दिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले सरकारले निजी क्षेत्रका धेरै मुद्दा सम्बोधन गर्न खोजेको भन्दै प्रारम्भिक रूपमा बजेट सकारात्मक देखिएको प्रतिक्रिया दिनुभएको छ। सिंहदरबार पुगेर बजेट सुन्नुभएका उहाँले बजेटको कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनुभयो। उहाँले अन्तशुल्क घटाउने, कृषिलाई प्रोत्साहन गर्ने तथा अनुदानको नयाँ मोडालिटी ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो।
14: सरकारले चाहिँ नि सम्बोधन गर्न खोजेको जस्तो चाहिँ देखिन्छ, करका दरहरू घटाउन खोजेको अवस्था देखिया छ होइन। अहिले चाहिँ जस्तो भनौँ न, अन्तशुल्क चाहिँ नि घटाएको भनेर भनिएको छ, 273 उसमा चाहिँ नि भन्सारका दर नै एक तह चाहिँ नि गरिदिएको भनेर भनिएको छ। कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको छ, 2 करोडसम्मको लगानी कृषिमा कसैले चाहिँ नि पशुपन्छी तथा चाहिँ कृषि चाहिँ व्यवसाय गर्यो भने उसलाई चाहिँ नि 40% 4 वर्षको 10% 40% चाहिँ अनुदान दिने भनेर भनिएको छ। अनुदानको नयाँ मोडालिटी ल्याउन खोजेको छ कृषि।
15: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छ।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। गणतन्त्र दिवसको औपचारिक समारोहमा प्रधानमन्त्री बालिन्द्र शाहले सम्बोधन नगरेको विषयलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। यद्यपि जानकारहरूले यसलाई आपत्तिजनक नभई परम्परागत अभ्यासमा गरिएको सुधारका रूपमा व्याख्या गरेका छन्। राजनीतिक विश्लेषक पूर्णमान साक्यले गणतन्त्र दिवस राष्ट्र प्रमुखसँग सम्बन्धित अवसर भएकाले त्यस दिन राष्ट्रपतिले नै मुख्य रूपमा सम्बोधन गर्नु स्वाभाविक भएको बताउनुभयो। उहाँले प्रधानमन्त्री सरकार प्रमुख भए पनि गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा प्रधानमन्त्रीले नबोल्नु अस्वाभाविक मान्न नहुने धारणा राख्नुभयो।
5: अवस्थामा देख्दिनँ गणतन्त्रको प्रतीकको राष्ट्रपति प्रधानमन्त्री प्रधानमन्त्री त राजा हुँदा पनि थियो, राष्ट्रपति हुँदा पनि छ, कसै पनि हुन्छ। त्यसले गर्दा गणतन्त्रको प्रतीक नै राष्ट्रपति भएको राष्ट्राध्यक्षले राष्ट्रको नाममा राम्रो राम्रो कुरा बोल्ने हो।
3: हेटौँडा काठमाडौँ प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौँडा कोलेखानी फाखेल सडक एक महिनाका लागि बन्द गरिएको छ। बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको हेटौँडा कोलेखानी फाखेल फर्पिङ सडक खण्ड आजदेखि एक महिनाका लागि बन्द गरिएको।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले दक्षिणी लेबनानमा आफ्नो सैन्य कारवाहीको दायरा अझ विस्तार गरेको छ। इजरायली सेनाहरू अब लिटानी नदीको उत्तरतिर अगाडि बढ्दै दक्षिणी लेबनानको दोस्रो ठूलो सहर नाबातिहको दक्षिण पूर्वमा रहेको जब्तार अल सार्किहा मेफडुन र जब्तार अल घडबिहा जस्ता क्षेत्रहरूमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इजरायलले विगत 24 घण्टामा आक्रमण तीव्र पारेको छ। इजरायली सेनाले हिजबुल्लाहको दोस्रो र तेस्रो रक्षा रेखामा पुग्ने प्रयास गरिरहेको बताइएको छ। यता इजरायली सेनाले आज दक्षिणी गाजाको खान युनिसमा ड्रोन आक्रमण गर्दा 3 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार खान युनिसको अल मावा

0: क्षेत्रका मानिसहरूको समूहलाई लक्षित गरी आक्रमण गरिएको थियो। सोही क्षेत्रमा इजरायली गोलाबारी भएको अर्को घटनामा धेरै प्यालेस्टिनी नागरिकहरू पनि घाइते भएका छन्। गाजापट्टिको उत्तरी भागमा हिंसा जारी छ। गाजा सहरको यारमुक स्ट्रेटमा इजरायली आक्रमणमा कम्तीमा 5 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। सरकारले प्रमुख 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ। सिराहाको लाहान, काठमाडौँ, पोखरा, सुर्खेतको वीरेन्द्रनगर र धनगढीको क्षेत्रमा कम्तीमा 2000 क्षमताका इन्डोर मल्टिपल स्टेडियम आगामी 3 वर्षभित्रमा निर्माण गर्ने घोषणा बजेट मार्फत गरिएको हो। अर्थमन्त्री डाक्टर श्रोणी मवागले आगामी वर्षको बजेट प्रस्तुत गर्दै मूलपानीसहित 3 वटा क्रिकेट रङ्गशालाको डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने बताउनुभयो।
2: मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौँ। सुर्खेतमा 10 राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11 राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु।
1: यस्तै आगामी आर्थिक वर्षमा 8000 दर्शक क्षमताका 200 फुटबल रङ्गशालामा फ्लड लाइट जोडिने जनाइएको छ। सरकारले खेलमा रुचि भएका विद्यार्थीलाई आधारभूत तहदेखि नै आवासीय तालिम दिने भएको छ। यस्तै सरकारले अन्तर्राष्ट्रिय पदक जित्ने अवकाश प्राप्त खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने जनाएको छ। सरकारले खेलकुद क्षेत्रका लागि आगामी वर्षका लागि 4.3 करोड रुपियाँ विनियोजन गरेको छ।
0: काबा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानले उचालेको छ। आज राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा भएको फाइनल खेलमा काजाकस्तानलाई 3-1 सेटमा पराजित गर्दै इरानले उपाधि जितेको हो। इरानले काजाकस्तानलाई 25-18, 19-25, 25-15 र 25-21 हराएको हो। काभा महिला भलिबलमा कास्य पदकका लागि आज भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। नेपाललाई 3-1 पराजित गरेसँगै भारत तेस्रो भएको छ। आयोजक नेपालले भने 4 स्थानमा चित्त बुझाएको छ।
1: इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको 2 क्वालिफायरमा अहिले गुजरात टाइटन्स र राजस्थान रोयल्स बीच प्रतिस्पर्धा भइरहेको छ। न्यू चण्डीगढ स्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले टस जितेर पहिले ब्याटिङ गरेको छ। ताजा अवस्थामा राजस्थानले 7.2 ओभरको खेल हुँदा 2 विकेटको क्षतिमा 80 रन जोडेर खेलिरहेको छ। यो खेलको विजेता टोलीले फाइनलमा उपाधिका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: 21 खर्ब 24 अर्बको बजेट सार्वजनिक, कर संरचनामा भारी फेरबदल, आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य, 6 कूटनीतिक नियोग खारेज,
1: 4 वर्षपछि बढ्यो कर्मचारीको तलब, नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर, जेन्जी घाइतेका लागि उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने,
0: बजेटमा विपक्षीले चित्त बुझाएनन्, सत्ता पक्ष उत्साहित, निजी क्षेत्रले भन्यो सकारात्मक,
1: इजरायलद्वारा दक्षिणी लेबनानमा सैन्य कारवाहीको दायरा विस्तार, गाजा क्षेत्रमा इजरायली सेनाको ड्रोन आक्रमणमा परि 3 जनाको मृत्यु,
0: र 8 शहरमा 5 वर्षभित्रमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने सरकारको लक्ष्य, काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि इरानलाई।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौँ। नमस्कार।
3: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य
4: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचे।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
6: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98550509334।
7: मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
8: तर के डियर
7: आजै गएर कहाँ बस्ने हो र
8: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
9: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
10: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
9: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518।
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
11: कहाँ गएर के सिप सिकौ भन त अब
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
13: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
11: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरिखाने शिक्षा हामी सबैको इच्छा
14: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
15: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
13: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852
16: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली
17: मेरो नाम सानुमाया तामाङ भरतपुर 25 मेरो त समस्या त यो घुँडा दुख्ने थियो खुम्चाउन नि नमिल्ने अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो अस्पतालमा नि गएँ म औषधि खान्जेल त राम्रो भयो निकै फुर्तिलो भएँ अनि औषधि सिद्धियो फेरि जस्ता तस्तै भयो अनि हातेर बाबुलाई भने बाबु मेरो त सन्चो भयो खुट्टा म वैदिकमा गएर अनि चेकअप गराएँ त्यही अनुसार औषधि चलाइदिनु भयो 15 दिनबाट अलिक कम हुँदै गयो राम्रो हुँदै गयो अहिले राम्रो छ खुट्टा राम्रो भयो
16: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 056-595-1474 मोबाइल 98550-509-34 किर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 01-433-1898 मोबाइल 98512-40934
11: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
12: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
11: कहाँ गएर के सिप सिकौ भन त अब
12: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
13: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
11: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरिखाने शिक्षा हामी सबैको इच्छा
18: डिजिटल इन्टरटेनमेन्ट हाउस
19: कहिले आयो भानीजु विदेशबाट
20: हिजो आएको मामा हिजो यसो मामा घरमा रमाइलो छ भनेर सुनेर आएको मामा
19: लु लु लु नानी चकटी ल्याऊ यता ल्याऊ बाबु रहनु भएर विदेशबाट
18: बस्नुस् बस्नुस्

0: भयो
1: मलाई घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
2: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
3: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
5: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
4: सम्पर्क 98119 32811 र 98653 73 687
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12206
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
7: नयाँ सरकारको बजेट
8: आकारमा धेरै नै ठुलो भयो जानकार अर्थमन्त्रीले यति धेरै शून्यको बजेट बनाउनु हुन्थेन
9: अनि रुमेनियामा रुसी ड्रोन खसेपछि नेटो र युद्वारा मस्कोलाई चेतावनी सबभन्दा पहिला प्रमुख विश्व समाचार
10: अशोक दाहालबाट समाचार सुन्नुहोस् रुसी ड्रोन खसेर रुमेनियाको एउटा अपार्टमेन्टमा क्षति पुगेपछि उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुख मार्क रुटले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको प्रतिक्रिया दिएका छन् युक्रेनसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा दुईजना घाइते भएका थिए युक्रेन युद्ध शुरू भए यता नेटोको सदस्य राष्ट्र रुमेनियामा आक्रमण भएको यो पहिलो घटना हो रुसी विदेश मन्त्रालयकी प्रवक्ताले उक्त ड्रोन रुसी भए या नभएको बारे प्रतिक्रिया दिन अस्वीकार गरिन् उनले रुमेनियाले रुसी वाणिज्य दूतावास बन्द गरेर महावाणिज्य दूतलाई निष्कासन गरेको विषयमा छिटै प्रतिक्रिया दिइने बताएकी छन् बीबीसी संवाददाता निर थोर भन्छन्
11: It was clearly part of an attack on
10: यो स्पष्ट रूपमा डेन्युप नदीको छेउमा रहेको रेनी बन्दरगाहमाथिको आक्रमणको एउटा हिस्सा थियो डेन्युप नदी रुमेनिया र युक्रेन बीचको सिमाना हो र विगतमा युक्रेनतिरको सिमानामा धेरै आक्रमण भएका थिए बीबीसी संवाददाताको भनाई भारतीय अधिकारीहरूले यो वर्षको मनसुनमा 11 वर्ष यताकै कम वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन् खेतीको समयमा खडेरीको पूर्वानुमानले खाद्यान्नको उत्पादन र खानेकुराको मूल्यबारे चिन्ता जन्माएको छ विश्वभरि मौसमी प्रणालीमा हेरफेर ल्याउने एल निनोका कारण यो

0: पटकको वर्खामा भारतमा कम वर्षा हुने आकलन गरिएको छ। साधारणतया जुनको शुरूआतबाट दक्षिणी राज्य केरला हुँदै भारतमा प्रवेश गर्ने मनसुनलाई देशको अर्थतन्त्रको ठूलो आधारका रूपमा लिइने गरिएको छ। घुस लिएको र अपचलनमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका एउटा चिनिया मन्दिरका प्रमुखलाई 24 वर्षको जेल सजाय सुनाइएको छ। जेन बौद्ध धर्म र कुङफूको जन्म भएको साओलिन मन्दिरका प्रमुख सी युनजिनलाई सम्पत्ति हिनामिना गरेको आरोपमा गत वर्ष बर्खास्त गरी पक्राउ गरिएको थियो। हेनान प्रान्तको केन्द्रमा सन् 495 स्थापित भएको उक्त मन्दिरका प्रमुखसँग कैयौं विलासी गाडीहरू रहेको र कैयौं महिलाहरूबाट उनले बच्चा जन्माएको अन्य भिक्षुहरूले दावी गरेका थिए। विश्व स्वास्थ्य संगठन WHO का प्रमुखले कङ्गो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि थप आर्थिक सहयोगका लागि अपिल गरेका छन्। किन्सासा पुगेका टेड्रोस एडहानम घेब्रेयेससले हालसम्म आवश्यकताको एक तिहाई सहयोग मात्र जुटेको बताए। इबोला संक्रमण देखिएका कङ्गो र युगाण्डामा इबोला नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले थप 8 करोड अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको छ। WHO ले इबोलाबाट निको भएका पहिलो व्यक्ति अस्पतालबाट घर फर्किएको बताएको छ। र 16 जना बालबालिकाको ज्यान लिएको विद्यालय छात्रावासको आगलागीको घटना अनुसन्धानका क्रममा केन्याको प्रहरीले आगो लगाएको आशंकामा 8 जना विद्यार्थीलाई पक्राउ गरिएको जनाएको छ। नियन्त्रणमा लिएका व्यक्तिहरूको बयान लिने काम भइरहेको अपराध अनुसन्धान निर्देशनालयले उल्लेख गरेको छ। यो BBC नेपाली सेवा हो।
1: साझा पखमा यहाँलाई स्वागत छ। झण्डै 2/3 बहुमत सहित सत्ता सम्हालेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकारले आफ्नो पहिलो बजेटले मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्य राखेको अर्थमन्त्रीले बताएका छन्। यसले संरचनागत सुधारको नयाँ चरणको शुरूआत गर्ने उनले बताए। अघिल्लो वर्षको भन्दा करिब 2 खर्ब बढी, करिब 21.25 खर्ब रुपियाँको बजेटले आउने वर्ष 7% वृद्धि हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको छ। बजेटले कर्मचारीको तलबमा वृद्धि तथा आयकरमा केही छुट प्रस्ताव गरेको छ। एक रिपोर्ट। जेएनजी आन्दोलनले अघिल्लो सरकारलाई विस्थापित गरेपछि भएको आम चुनावमा सहज बहुमत ल्याएको स्थिर सरकारको पहिलो बजेटलाई धेरैले चासोका साथ हेरेका छन्। अर्थतन्त्रका जानकार भनेर परिचित मन्त्री स्वर्णिम वाग्लेले आफ्नो पहिलो बजेटमा आकार र महत्वाकांक्षा दुवै ठूलो प्रस्तावित गरेका छन्। अघिल्लो बजेट 19.5 खर्ब रुपियाँको रहेकोमा पछि त्यति खर्च नहुने भन्दै 3 खर्ब जति घटाइएको थियो। अर्थमन्त्री वाग्लेले सो वास्तविकतालाई व्यवस्था गर्दै 21 खर्ब भन्दा धेरैको बजेट प्रस्ताव गरेका छन्।
2: आगामी आर्थिक वर्षका लागि कुल खर्च ₹2,124.34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ ₹1,270.58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ ₹431.10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ ₹422.64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25%ले बढी हो।
1: उनले प्रस्ताव गरेको विशाल आकारको बजेटका निम्ति आन्तरिक र बाह्य ऋण पनि धेरै आवश्यक पर्ने देखिएको छ।
2: आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट ₹1,405.31 करोड र वैदेशिक अनुदानबाट ₹61.74 करोड बेहोर्दा ₹657.29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट ₹247.28 करोड परिचालन गर्नेछौँ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने ₹410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ।
1: गत 3 वटा बजेटमा पुनरावलोकन हुन नसकेको आयकरका दर हेरफेर गरेर मध्यमवर्गीय परिवारलाई सघाउ पुर्याउने मन्त्री वाग्लेले वाचा गरेका छन् भने कर्मचारीहरूलाई पनि उनले खाइपाई आएको तलबमा 21% वृद्धि गर्ने गरी खुसीको खबर दिएका छन्।
2: करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10 लाख रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु।
1: बजेटले क्षेत्रगत रूपमा 2.86 खर्ब रुपियाँ सडक तथा सहरी पूर्वाधार विकासमा विनियोजन गरेको छ भने शिक्षामा 2.18 खर्ब विनियोजन गरेको छ। तर जारी मध्यपूर्व युद्धका कारण भत्तै बढ्न आँटेको मुद्रास्फीति तथा आपूर्ति श्रृङ्खलामा देखा परेको गडबडीले सरकारको लक्ष्यलाई थप चुनौतीपूर्ण बनाएको जानकारहरूले बताएका छन्। यसै सिलसिलामा हामीले पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई सम्पर्क गरी

0: भएको छ, त्यतै मलाई खुसी नै लागेको छ। हामीले गण्डकी त्रिभुज भन्थ्यौँ, उहाँले गण्डकी चतुर्भुज भन्नुभयो। कर्णाली क्षेत्र एउटा विशेष अर्बलको हब बनाउने भनेको उहाँले चाहिँ कर्णाली चतुर्भुज भन्नुभएको छ। सुदूरपश्चिममा पर्यटन गन्तव्य बनाउने प्राथमिकता, त्यो प्रदेशको पहिचान बनाउने भनेको उहाँले केही क्षेत्रहरू जोडेर त्यो चतुर्भुज भन्नुभएको छ। यस्ता कुराहरू छन्। मधेसमा चाहिँ कृषि जन्य उत्पादनका एउटा हब बनाउने कुराहरूलाई उहाँले अलिकति निरन्तरता दिनुभयो, अलि नयाँ ढङ्गले प्याकेजिङ गर्न खोज्नुभयो। त्यो कार्यक्रमहरू खुसी लागेको छ। एउटा
1: नयाँ सरकारको नयाँ छनक चाहिँ के पाइन्छ यसमा?
0: अब नयाँ छनक भनेको अलिकति मध्यम वर्गलाई हामी वृद्धि गर्छौँ भन्नुभएको छ। अलि मध्यम वर्गलाई खुसी पार्ने खालको करका दरहरूमा हेरफेर छुट दिनेहरू, व्यक्तिगत आयकरमा झन्डै गोबर नै 5 लाखसम्मकोलाई छुट थियो भने अहिले 10 लाख पुर्याएर मध्यमहरूलाई अलिकति प्रोत्साहन अथवा खुसी पार्न खोजा देखिन्छ। अर्कोतिर कहीँ न कहीँ उहाँहरूको दिमागमा कामले भन्दा पनि अलिअलि वितरण गरेर स्थानीय तहको चुनाव प्रभाव पार्ने भनेर, अबको यो बजेट त स्थानीय चुनाव गराउँछ, स्थानीय चुनावलाई दिमागमा राखेर अलिअलि वितरणमुखी अलिअलि छर्ने खालको गर्नुभएको छ। र खुसी कुरा यसमा के भने, विगतमा स्वयं अर्थमन्त्रीजी र यो पार्टीले वामपन्थी कम्युनिस्ट अर्थमन्त्रीहरू सरकारहरूलाई आरोप लाउनुहुन्थ्यो, त्यो कुरा उहाँहरूले स्वीकार्नु भयो। पुनर्वितरणलाई अथवा चाहिँ अलिकति सामाजिक शिक्षा क्षेत्रमा वितरण गर्ने कुरालाई वितरणमुखी यो अनुत्पादक भन्नुहुन्थ्यो, अहिले उहाँहरू पनि त्यसैमा जानुभयो, त्यो कुरा चाहिँ नराम्रो होइन। अर्कोतिर यो त ठुलो जनमत पाएको पार्टी हो, त्यो अनुसारको रूपान्तरणकारी खालको देखिएन, खास गरी रोजगारी सिर्जना गर्ने खालको। ठुलो रोजगारी सिर्जना हुने क्षेत्र कृषि क्षेत्र हो, अरू केही उत्पादनमूलक क्षेत्रहरू त्यो ठाउँलाई प्रोत्साहन गर्ने देखिने गरी देखेन।
1: अर्थमन्त्रीले यसलाई एउटा संरचनात्मक सुधारको नयाँ चरण पनि भन्नुभएको छ, तपाईँलाई त्यस्तै लाग्छ यो त्यसले नयाँ चरण ल्याउँछ सुधारको?
0: नयाँ चरणको सुधार भनेको उत्पादन वृद्धि गर्ने, लगानीको वातावरण बनाउने कुरा हो, अनि त्यसरी प्राप्त भएको समृद्धिलाई न्यायचित ढङ्गले पुनर्वितरण गर्ने भन्ने कुरा हो। हाम्रो संविधानले पनि समाजवाद उन्मुख अर्थतन्त्रको कुरा गर्छ, त्यसैले उहाँले त्यसो भनेको पनि त ठिकै हो, तर त्यतातिर भन्दा पनि अलि सार सङ्ग्रहतिरबाट अलिअलि बजारलाई जोड दिन खोजे, अलिअलि निजी क्षेत्रलाई जोड दिन खोजे, अलिअलि वितरण पुनर्वितरणलाई सामाजिक सुरक्षालाई जोड दिन खोजे हुनाले अलि मिसमास देखिन्छ। तैपनि अब जसरी भए पनि यो सामाजिक सुरक्षा क्षेत्रहरूका कार्यक्रमहरू स्वागतै गर्नुपर्ने हुन्छ।
1: यो कार्यान्वयन गर्न चाहिँ कतिको सक्ने क्षमता देख्नुहुन्छ यो सरकारमा? नयाँ ऊर्जा सहित आएको नयाँ सरकार छ।
0: एउटा कुरो त के भने, आकार ठुलो भइसकेपछि, सोइलिङ भइसकेपछि, सुनिसकेपछि त्यो अनुसारको स्रोत जुट्दैन, स्रोत नजुटेपछि कार्यान्वयन हुन सक्दैन। त्यसो गर्दा स्रोतका कारणले केही केही कुरा चाहिँ कार्यान्वयन क्षमताका कारणले कार्यान्वयन हुनेमा शङ्का छ।
1: अब बजेट भाषणको सुरुमै अर्थमन्त्रीले आयकरदेखि लिएर अन्य करहरूको फेरबदलको घोषणा गर्नुभयो, अनि सरकारको चाहिँ मनमा के देखिन्छ भने, नागरिकसँग खर्च गर्न सक्ने रकम थप प्राप्त हुन्छ र यसले शिथिल भइरहेको अर्थतन्त्रमा माग बढ्छ भन्ने एउटा आश होला। तपाईँलाई चाहिँ कस्तो लाग्छ, यो हेरफेर गर्दाखेरि उसले राखेको आश पुरा होला?
0: त्यति सजिलै पुरा हुने देखिँदैन। उहाँले अपेक्षा त गर्नुभएको छ, तर त्यो अनुसारको विगतका अनुभवहरू हेर्दा पनि देखिँदैन। अहिले पनि जसरी विभिन्न क्षेत्रहरूमा कर छुटका कुरा गर्नुभएको छ, नागरिकले अलिकति खर्च गर्ने अलिकति चाहिँ उत्साह बढाउने खालको कुरा गर्नुभएको छ, अर्कोतिर फेरि के अरे आकार एकदम बढाउनु भएको छ, हुन त अलिक विरोधाभासी कि स्रोत कहाँबाट ल्याउने त नि, त्यो खालको ऋणका कुरा पनि, ऋण चाहिँ असाध्य आन्तरिक ऋण ठुलो आकारमा लिने कुरा गर्नुभएको छ, त्यसले चाहिँ फेरि लगानी योग्य पनि जम्मा नहुने, रकम पनि नहुने प्राइभेट सेक्टरलाई, यस्ता विरोधाभासी छन्। अब उहाँको आश हेरौँ, पहिलो पटक अर्थमन्त्रीजीले पेस गर्नुभएको छ, कति कुराहरू त शङ्काको लाभ पनि दिनुपर्ने हुन्छ। हामीले सरसर्ती विगतका अनुभवबाट हेर्दा चाहिँ त्यो स्रोत जुट्दैन एकातिर, अर्कोतिर कार्यान्वयन गाह्रो छ, अर्कोतिर उहाँले जुन स्तरको चाहिँ महत्त्वाकांक्षा राख्नुभएको थियो त्यो खालको चाहिँ अहिले परिस्थिति छैन, निजी क्षेत्र त्यसको चाहिँ मनोबल कमजोर छ। यो सबै हेर्दा उहाँको यो चाहिँ बजेट कार्यान्वयन हुने सम्भावना म देख्दैन।
1: अन्त्यमा तपाईँको आफ्नो दृष्टिकोणमा राजनीतिक रूपमा हेर्दा र अर्थतन्त्र रूपमा हेर्दाखेरि चाहिँ यसलाई 10 पूर्णाङ्कमा कति दिनुहुन्छ?
0: यो अप्ठ्यारो प्रश्न हो, अहिले त शङ्काको लाभ दिनुपर्ने हुन्छ, त्यसो गर्दा अहिले मिश्रित खालकै मेरो प्रतिक्रिया हुन्छ, अहिले चाहिँ अङ्क दिनेतिर नलागौँ। हामीले के आशा गरौँ भने, हामीले आलोचनात्मक रूपले जसरी राखेका छौँ यो कुरा चाहिँ राम्रो ढङ्गले कार्यान्वयन होस्, हामी त एउटा आर्थिक समृद्धि होस्, रोजगारी सिर्जना होस्, नागरिकको जीवन स्तर माथि उठोस् भनेर कामना हो। पहिले नै यति अङ्क भनेर चाहिँ भन्ने भन्दा पनि शङ्काको लाभ दिउँ।
1: उनी थिए पूर्व अर्थमन्त्री तथा विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन।

0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सदस्य समेत रहेको युरोपेली राष्ट्र रुमेनियाको एउटा आवासीय भवनमा रुसी ड्रोन खसेपछि नेटो र युरोपेली युनियन ईयूले रुसलाई चेतावनी दिएका छन्. रुमेनियाका अधिकारीहरूले उक्त ड्रोन रुसी भएको आफूहरूले पुष्टि गरेको बताए पनि रुसले उक्त आरोपबारे प्रतिक्रिया दिएको छैन. घटनामा दुईजना घाइते भएका थिए. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
1: रुमेनियाको आपतकालीन सेवाका अनुसार अपार्टमेन्ट भवनको 10 तलामा ड्रोन खसेर आगलागी भएपछि 70 जनाको उद्धार गरिएको थियो. रुमेनियाका विदेश मन्त्रीले उक्त ड्रोन रुसकै भएको र त्यो विस्फोटक पदार्थले भरिएको बताएका छन्. राष्ट्रपति निकुसर डानले रुमेनियाको दक्षिण पूर्वी सहर कोन्स्टान्टामा रहेका रुसी महावाणिज्य दूतलाई निकाला गरिएको बताएका छन्. रुसले त्यसबारे प्रतिक्रिया जनाउने तयारी भइरहेको बताएको छ. यसअघि नेटोका प्रमुख मार्क रुटाले रुसको व्यवहारलाई लापरवाह भन्दै त्यो सबैका लागि खतरा भएको बताएका थिए. उनले आफ्नो भूभागको प्रतिरक्षा गर्न सैन्य गठबन्धन तयार रहेको चेतावनी रुसलाई दिएका छन्. युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लाइनले ईयूले मस्कोमाथि दबाव कायम राख्ने बताएकी छन्. युके, जर्मनी र फ्रान्सले पनि रुसी ड्रोनले रुमेनियामा पुर्याएको क्षतिको निन्दा गरेका छन्.
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखै यही समाप्त हुन्छ. सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ. त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: is the BBC. There are no programmes on this channel at present. Details of all our services.
1: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 करोडको बजेट संघीय संसदमा पेश। चालुतर्फ 12 खर्ब 70 अर्ब र पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगत तर्फ 10 लाख पुर्याइयो। 19औं गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमका आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता। समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुल विनियोजन मध्ये चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड, पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो।
2: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
1: सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित रहने विश्वास लिएको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकमा राजनैतिक अस्थिरताको दुष्चक्र समाप्त भएर मुलुक वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको र सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसांख्यिक ठूलो पूँजीका रूपमा रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
2: मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसांख्यिक शक्ति ठूलो पूँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्था प्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उकास्नु छ।
1: अर्थमन्त्री वाग्लेले बजेट स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको 360 वस्तुमा लाग्दै आएको अन्त शुल्क खारेज गरिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउने संघीय मन्त्रालय 22 18 कायम भइसकेको अवस्थामा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन गर्न कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। अर्थमन्त्री वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलब मानको मासिक 10% प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक 40,000 रुपियाँदेखि 1,00,000 रुपियाँ भन्दा माथि हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण र दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीको वातावरण सुधारका लागि उधारो असुली सम्बन्धी कानून सुधार गर्ने व्यापारिक विवादको निरूपणका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति लगानीको लेखाङ्कन नाफा फिर्ता र पुँजीगत लाभ कर सम्बन्धी व्यवस्थामा सुधार गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर निवेश गर्ने गोरखाली रबर उद्योग लगायतका 7 उद्योगमा सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी डिजिटल निर्यात र आर्थिक रूपान्तरणको जग निर्माण गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रको पुनरुत्थानका लागि उच्च प्राथमिकता दिने कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न न्यूनतम 2 करोड रुपियाँसम्म लगानी गर्ने कृषकलाई 40% अनुदान उपलब्ध गराउने निर्माणाधीन ठूला सिंचाईका आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट उपलब्ध गराउने बताउनुभयो। यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रुपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ। सरकारले आगामी वर्षदेखि शहरी सड़कको नियमित मर्मत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
3: एसई सकियो अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
3: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम राष्ट्रको सञ्चार।
1: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनैतिक निष्ठा मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 का अवसरमा आज सैनिक मञ्च टुनिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल सरकार नेतृत्व सृजनशील विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको पनि बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले अनलाइन संसारमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु अब तत्काल र अपरिहार्य प्राथमिकता भएको स्पष्ट गरेको छ। डिजिटल प्लेटफर्महरूमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै संगठनले जिम्मेवार पक्षहरूलाई जवाबदेही बनाउन राज्यहरू र प्रविधि कम्पनीहरूलाई कड़ा कदम चाल्न पनि आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टर्कले डिजिटल प्रविधिले बालबालिकालाई सिकाई समुदाय र सृजनात्मक अवसरसँग जोड्ने भए पनि त्यही माध्यमबाट उनीहरू गम्भीर सुरक्षा गोपनीयता र कल्याण सम्बन्धी जोखिममा पर्ने अवस्था बढ़िरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रुपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61.50 अर्ब र स्थानीय तहमा 90.20 अर्ब वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहमा 4.60 अर्ब र 8.93 अर्ब सम्म पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ। साथै प्रदेश र स्थानीय तहमा 3.82 अर्ब र 9.40 अर्ब विशेष अनुदान छुट्याइएको छ। संघीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39.72 अर्ब र 2.06 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1.75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ। सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ। लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्ने मन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो। बजेटले मोतीपुर मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाएको छ। सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यम स्टार्टअपका लागि अनुदान सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री सोडिम वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य ब्याङ्कमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जल विद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावि पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै गोरखाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध बजेटले गरेको छ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण अनुसार 2082 फागुनसम्म स्वीकृत कुल विदेशी लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकको संयुक्त अंश 34.1% पुगेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। अन्य मुलुकले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। 2082 फागुनसम्म उद्योग विभाग मार्फत अटोमेटिक रूपबाट 9,968 तथा अप्रुभल रूटबाट 6,983 परियोजना सहित कुल 7,951 परियोजनामा 6,25,58 करोड रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। त्रिभुवन विश्वविद्यालय र एयरबस फ्रान्स बीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप गराउने विषयमा सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बेस्टर मेयरले हस्ताक्षर गर्नु भएको हो।
1: अब खेल समाचार अजय बमबाट।
6: नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4,03,00,00,000 बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाडीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 फन लाइट जोड्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सुरे मगले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटोल, लहान, धनगढी र पोखरामा 2,000 क्षमताको इन्डोर कभर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजाप्रसाद कोइराला रङ्गशाला र फाफला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त पछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। त्यस्तै कर्णाली प्रदेशमा आयोजना हुने 10 र मधेसमा हुने 11 राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याइएको छ। नेपाल काभा महिला भलिबल च्याम्पियनसिप पदक विहीन भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हलमा शुक्रबार सम्पन्न 3 स्थानका लागि भएको खेलमा भारतसँग नेपाल 3-1 को सेटमा पराजित भएको हो। यो सँगै भारतले काँस्य पदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार 2 पटक पराजित भएको हो। यसअघि सम्मो चरणमा भारतले 3-2 को जित निकालेको थियो। यो पल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन। एसिसी महिला प्रिमियर कप नेपालले पहिलो खेलमा कतारसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसिसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकामा जेठ 20 गते बुधबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल 18 देशको सहभागिता रहनेछ।
1: अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, सुदूरपश्चिम गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21,24,34,00,00,000 बजेट संघीय संसदमा पेश। चालुतर्फ 12,70,00,000,00,000 र पुँजीगततर्फ 4,31,00,00,000,00,000 विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगततर्फ 10,00,000,000 पुर्याइयो। 19 गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बाल बालिकामा हुने जोखिम प्रति संयुक्त राष्ट्रसंघको चिन्ता। हवस्त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी

0: 뻥치어. 서데이니스 뻥치어.
1: So this FM, Trianobitoplu, 2 MHz.

साइली मुखियाको छोरो माधानको चिन्ता छैन नमानेला तार्छु साइली।

माझी त्यसै खोली सम्म यतिकै धाउँदैन नमाने लता छु साइली खोली झरे माछी जालमा

0: Studis FM, Tirana për të plo 2 MHz.
1: जसले ईश्वरको सहारालाई जान्दछ त्यो डर चिन्ता शोकबाट सधैँका लागि मुक्त हुन्छ। मान्छे जन्मिन्छ केही समय यही रहन्छ र मर्छ। त्यसैले तिमी आसक्ति रहित भएर काम गर जसले गर्दा तिमी बन्धनबाट मुक्त हुनेछौ।
2: मुख्य शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित राम भक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
3: आजको शुभ बिहानी प्रातः कालमा शास्त्र सन्देश लिएर म यो स्वदेश एफएमबाट मेरा श्रोताहरूलाई स्वागत गर्दछु। आउनुहोस् यो शुभ प्रभातमा शास्त्र उपदेश सुनौँ। यो शेषायुको कुरा हो। त्यो बेलामा रावणले भगवान् ब्रह्माजीसित गएर विन्ती गर्यो, हे प्रभु, म हजुरको सेवामा आज आइराखेको छु। मलाई एउटा सन्देह परेको छ। मेरो बारेमा सम्पूर्ण हजुर विज्ञ हुनुहुन्छ। हे ब्रह्माजी, हजुर त सृष्टिकर्ता हुनुहुन्छ। यो सृष्टिको रचना हजुरले गर्नुभयो। यहाँ हर प्रकारका प्राणीहरूको जन्म छ, हर प्रकारका वनस्पतिहरू पनि छन्। सबैको जन्म छ, सबै हुर्किन्छन्, बढ्छन्, फल्छन्, फुल्छन्, सबैको मरण पनि छ। जसको जन्म छ उसको मरण पनि हजुरले निश्चय गरिदिनु भएको छ। यसकारणले आयु कर्म छ, वित्तम छ, विद्या निधनमेव छ, पञ्चैतानि निसृजन्ते गर्भस्थ सैव देहिन, शास्त्रमा यस्तो पढेको छु मैले। त्यसकारणले हे ब्राह्मण, मेरो पनि आयुको बारेमा र मेरो पनि मरणको बारेमा हजुरलाई त थाहा छ। यसो मलाई जानकारी गराइदिई बक्सेदेखि, म कृतज्ञ हुने थिएँ। हजुरले सृष्टि गर्ने तर जन्मिएको समय सबैलाई जानकारी गराइदिनुहुन्छ, मरणको समय हजुरले कसैलाई पनि नबताइदिने। यसो हुँदा हे ब्राह्मण, हे पिताजी, म हजुरको पाउमा चरणमा धन्यवाद गर्छु, प्रणाम गर्छु। मेरो मरणको बारेमा जानकारी पाम प्रभु भनिकन यसरी ब्रह्माजीबाट गएर बहुत ठुलो तपस्या गरेर ब्रह्माजीलाई प्रसन्न तुल्याएर आफ्नो मरणको बारेमा, आफ्नो कालको बारेमा जान्ने जिज्ञासा राखेर भगवान् ब्रह्माजीसँग आज रावणले विन्ती गर्छ। हेर्नुहोस्, यस्तो देखिसकेपछि ब्रह्माजीले विचार गर्नुभयो, ठिकै छ, यसले मसित कालको बारेमा प्रश्न गर्यो, ठिकै छ, यसलाई उसको जीवनचक्र एक दिन त सबैले मर्नै पर्ने हुन्छ भनेर कालको बारेमा, उसले मर्न पर्ने कुराको बारेमा अनि ब्रह्माजीले भनिदिनुभयो, हेर बाबु, तँ दशरथका छोरा छैनन्। उनले यज्ञ गरेर बहुत तपस्या गरेर अनि ऋषिहरूको आशीर्वादद्वारा उसका छोरा हुन्छन्। त्यो दशरथका छोरा चार भाइ हुन्छन्। त्यसमध्येमा ज्येष्ठो चाहिँ छोराको नाम राम रहन्छ। हो, त्यो रामको हातबाट तेरो मरण हुन्छ भनिकन यस्तो किसिमको कुरा, उसको भविष्य कुरा भगवान् ब्रह्माजीले भविष्यवाणी गरिदिनु भयो रावणलाई। अनि यसरी आफ्नो मरणको बारेमा थाहा पाइसकेपछि भगवान् ब्रह्माजीसित विदा भएर ऊ आफ्नो बाटो लागे रावण। अनि उनी आफ्नो महलमा गएर विचार गर्छन्, मेरो काल टार्न त सजिलो रहेछ, म यो काल टार्न सहजै सक्छु। यो काल यदि टारेँ अरे भने मलाई मर्नु पर्दैन भन्ने यस्तो किसिमको निश्चय गरे। ऊ पनि एउटा ठुलो विद्वान थियो, एउटा जादुगरले अनेक प्रकारका जादु देखाउँछ, माया जाल सिर्जना गर्छ, मरेको मान्छेलाई बचाउँछ, जिउँदो मान्छेलाई मारिदिन्छ। यस्तै किसिमको अरू किसिमका विद्या पढेको थियो, बहुत ज्ञानी थियो, बहुत शक्तिशाली थियो रावण। उसले यसो विचार गर्यो, मेरो मरण भनेको दशरथबाट छोरा जन्मिएर राम नाम गरेको छोराले मलाई मार्छ अरे, दशरथको विवाह हुनै नदिए त सजिलै भइहाल्यो, नरहे बाँसुरी नबजे बाँसुरी, नरहे बाँस नबजे बाँसुरी भन्ने यो सूत्र लागू गरेर उसले दशरथको विवाह पर्खेर बस्यो। यसरी पर्खेर बसिराखेको थियो भगवान् के अरे दशरथ महाराजको विवाह कुशल कौशल देशका राजाको छोरी कौशल्यासँग विवाह हुने तय भयो, कन्या माग्ने काम भयो, कन्या दिनीले ती कौशल राजाले पनि म दिन्छु भने तयार भयो। अब लग्न मुहूर्तहरू पनि सबै तयार भइसकेपछि रावणलाई यो कुरा कथा कथालाई पत्ता लगायो। पत्ता लगाइसकेपछि अब दशरथको र कौशल्याको भेट हुन नदिएपछि अनि कन्यादानै हुँदैन, वरणै हुँदैन भन्ने यस्तो सोचेर ऊ पर्खेर बसिराखेको थियो। यो बेला अवसरमा उसले एउटा माया जाल रचेर त्यहाँ चाहिँ नि दशरथ महाराजले आफ्ना जन्तीहरूलाई लिएर अनि डुङ्गामा बसेर त्यो सागर तर्दै हुनुहुन्थ्यो। त्यहाँनिर उसले त्यो पश्चिम बगेको सागरलाई पूर्व बगाइदियो। डुङ्गा त पूर्वतिर गयो, कहाँ पुग्यो कहाँ पुग्यो, यता पश्चिमपट्टि कौशल्या मेरो विवाह हुँदैछ भोलि, हे भगवान् गणेशजी भनिकन गणेश बाटेर अनि नदी किनारमा गणेशको मूर्ति राखेर मेरो जीवनमा विवाह हुँदैछ यो मुहूर्तमा, हे भगवान् गणेशजी मेरो विघ्न हरण गरिदिनु होला भनिकन यसरी नदी किनारमा महासागरको किनारमा बसेर उहाँ भगवान् गणेशजीको पनि प्रार्थना गरिरहनु भएको छ। हामीहरू भोलि विवाह गर्ने हो भन्दा आज गणेश बार्छन्। अनि त्यसरी गणेशको प्रार्थना गरेर कौशल्या एकातिर बसेछन्, अर्कैतिर रावणले त्यो डुङ्गा पूर्व बगाइदियो। अब पूर्व र पश्चिम भएका यी जुन र घामको कहिले भेट हुने, भेटै हुँदैन, यस्तो किसिमको सोचेर यसो गरिदिएको थियो। यता कौशल्या कन्या बहुत ज्ञानी हुनुहुन्थ्यो, बहुत धर्मात्मा हुनुहुन्थ्यो, उहाँले भगवान् गणेशसँग दुबो चढाएर रातो फुल चढाएर गाईको दुध र अर्घ चढाएर अनि यसरी प्रार्थना गर्नुभएको छ। अविरल मदजल निवहम भ्रमर कुल नेख शिव कपोलम भनिकन यसरी जय गणेश जय गणेश जय गणेश देव माता श्री पार्वती पिता महादेव भनिकन यसरी शिवजी के अरे गणेशजीलाई प्रार्थना गर्दै हुनुहुन्थ्यो। गणेशजीको प्रसन्नताले उहाँमा पर्न गएको जुन घटना छ यो घटनालाई चाहिँ भगवान् गणेशजीले विघ्न हर्ता भएर त्यो पूर्वतिर बगेको डुङ्गालाई त्यो महासागरमा ठुलो पानीको छाल निस्केर हावाहुरीले चाहिँ त्यो डुङ्गालाई यता फर्काइदियो। जुन रावणले उता फर्काइदिएको थियो गणेशजीको प्रसादले जस्ता कौशल्य थिइन् उतै फर्केर आयो। आइसकेपछि ठिक मुहुर्तमा अनि के अरे कौशल्या कुमारीले जहाँ भगवान् गणेशजीलाई प्रार्थना गर्नुभएको थियो त्यहीँ आइपुगेर दर्शन दिनुभयो। डुङ्गाबाट उत्रेर भगवान् गणेशजीको दुबो शिरमाल लगाएर अनि दुबाको माला पहिरेर गणेशजीको गर्दै उहाँहरूको स्वयंवर सम्भव भयो। यसकारणले त्यहाँ यस्तो वातावरण भयो अनि सबै खुसी भए अनि भन्नुभयो सबैले भजन गाउँदै हुनिहार दैवनटार भनिकन यस्तो भजन गर्दै भगवान् गणेशजीलाई विघ्नहर्ता भएर नाम राखेर अनि विघ्नबाट जोगिने भएर विवाह भएरै छोडे राम जन्मेरै छोड्नुभयो हुनिहार दैवनटार। हरि ओम सम्मको प्रवचन गरेर म यो प्रवचनबाट बिदा लिन्छु। जयतु संस्कृतम् हरे नमः।

0: दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 MHz इस्मिसे बिहान देखि राति अबेर सम्म खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाश

0: आज 2083 जेठ 16 गते शनिबार, जेठ शुक्ल चतुर्दशी, 30 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
2: अर्थमन्त्री वाग्लेरको बजेट मध्यम वर्ग केन्द्रित, गरीबलाई व्यवस्था, नीतिगत सुधारको आँट देखिए पनि कार्यान्वयनमा संशय, शिक्षा र स्वास्थ्यमा नयाँ कर, ऋणको भार बढ्ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको सार्वजनिक जग्गा उपयोग हुँदै शीर्षकको शुभ समाचार।
0: बागलुङको तमान खोला गाउँपालिकाले उपयोगविहीन सार्वजनिक जग्गालाई उत्पादनसँग जोड्न थालेको छ। गाउँपालिकाले वडा नम्बर 4 लामेस्थाला स्थित गोरदी र बयली क्षेत्रमा रहेको 24 रोपनी सार्वजनिक जग्गामा व्यावसायिक स्याउ बगैँचा स्थापना गरेर यो अभियानको शुरूआत गरेको हो। उच्च पहाडी क्षेत्रमा रहेको सार्वजनिक जग्गा झाडीले झाँगिँदै गएपछि त्यसलाई संरक्षण गर्दै आय आर्जनसँग जोड्ने उद्देश्यले गाउँपालिकाले स्याउ खेती सुरु गरेको जानकारी दिएको छ। गाउँपालिकाले जग्गा व्यवस्थापन, तारबार, थोपा सिंचाई प्रणाली जडान तथा बिरुवा संरक्षण सहित 1400 स्याउका बिरुवा रोपेको जानकारी दिएको छ। गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले उत्पादनमुखी कार्यक्रम अन्तर्गत सार्वजनिक जग्गालाई सदुपयोग गर्ने नीति अनुसार स्याउ खेती विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार मुस्ताङबाट ल्याइएका गाला र गोल्डेन जातका स्याउका बिरुवा एक वर्ष अघि रोपिएको हो। अध्यक्ष बुढाले भन्नुभयो, सार्वजनिक जग्गा खेर जाने अवस्था थियो, त्यसलाई संरक्षण गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले स्याउ बगैँचा स्थापना गरेका हौ। 4-5 वर्षभित्र उत्पादन शुरू हुने अपेक्षा गरेका छौ। उत्पादन दिन थालेपछि कार्यविधि बनाएर स्थानीय समुदायलाई नै हस्तान्तरण गरिने योजना रहेको छ। उहाँले गाउँपालिकाले कृषिलाई रोजगारी र आय आर्जनसँग जोड्ने गरी दीर्घकालीन योजना बनाइएको दावी पनि गर्नुभयो। उत्पादन सफल भएमा आगामी वर्ष थप क्षेत्रमा स्याउ खेती विस्तार गर्ने तयारी समेत गरिएको उहाँको भनाइ छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ।
4: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
7: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
8: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
9: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
10: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
11: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। स्रोतको चापमा मध्यम वर्ग रिझाउने बजेट शीर्षकमा नागरिक दैनिकमा खबर छ। सरकारी कर्मचारी मध्यम वर्गलाई खुसी पार्ने गरी सरकारले राजस्वको स्रोत बिना ऋण बढ्ने गरी ठूलो आकारको बजेट ल्याएको छ। कर्मचारीको तलब वृद्धि, मध्यम आमदानी भएकाहरूको आयकर कटौती, निजी क्षेत्र तथा लगानीकर्तालाई प्रोत्साहन गर्ने गरी आगामी आर्थिक वर्ष 83-84 लागि बजेट ल्याएको छ। मध्यम वर्गलाई राहत दिए पनि भुइँमान्छे अर्थात न्यून आय भएका श्रमिक वर्गलाई बजेटले सम्बोधन गर्न नसकेको जनाइएको छ। यद्यपि बजेटले प्रशासनिक सुधार, कर प्रणाली लगायतका क्षेत्रमा नीतिगत परिवर्तन भने गरेको छ। करिब दुई तिहाई जनमतको सरकारका अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले राजस्व स्रोतमा महत्वाकांक्षी लक्ष्य र ऋण लिने गरी आगामी आर्थिक वर्षका लागि कुल 21 अर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट ल्याउनु भएको छ। अर्थमन्त्री वाग्लेले बजेट मार्फत अर्थतन्त्रमा नीतिगत सुधार गरी फरक खालको डिपार्चर गर्ने संकेत समेत गर्नुभएको छ। करिब 6.5 अर्ब रूपियाँ ऋण लिने गरी बजेट तर्जुमा गरिएको छ। राजस्व प्रणालीमा केही डिपार्चर दिए पनि बजेटको पूर्ण कार्यान्वयन नभए ऋणको भार भने बढ्ने गरी बजेट आएको छ। बजेटले निजी क्षेत्र भने उत्साहित छ। आगामी आर्थिक वर्षका लागि चालुतर्फ 12.70 अर्ब 58 करोड़ अर्थात कुल विनियोजनको 59.8% विनियोजन गरिएको बजेटमा प्रशासनिक खर्चलाई पनि जोड़िएको छ। विकास खर्चका रूपमा प्रयोग हुने पुँजीगत खर्चतर्फ 4.31 अर्ब 10 करोड़ अर्थात 20.3% विनियोजन गरिएको छ। विकास खर्चका लागि बजेटको अंश विगतमा जस्तै देखिएको छ। त्यस्तै बजेटमा वित्तीय व्यवस्थातर्फ 4.22 अर्ब 64 करोड़ अर्थात 19.9% विनियोजन गरिएको छ। त्यस्तै चालू आर्थिक वर्षका लागि पूर्ववर्ती सरकारले 19.64 अर्ब 11 करोड़को बजेट ल्याएको थियो। चालू आर्थिक वर्षको भन्दा बजेटको आकार 1.60 अर्ब 23 करोड़ ठूलो रहेको छ। तर मध्यावधि समीक्षामा बजेटको आकार घटाइन्छ। आगामी आर्थिक वर्षको बजेटका लागि खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट 14.5 अर्ब 31 करोड़ र वैदेशिक अनुदानबाट 61 अर्ब 74 करोड़ बेहोर्ने गरी बजेट ल्याइएको छ।
0: कान्तिपुर दैनिकमा गृहको आधा बजेट घट्यो रक्षाको बढ्यो शीर्षकमा समाचार छापिएको छ। गृह मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट झण्डै आधाले कटौती भएको छ। चालू आर्थिक वर्षमा 2.8 अर्ब 62 करोड़ 44 लाख रुपियाँ बजेट भएकामा यसपालि झण्डै आधा घटाएर 1.8 अर्ब 32 करोड़ 93 लाख रुपियाँ विनियोजन गरिएको छ। तत्कालीन गृहमन्त्री सुदन गुरुङले 9 बैशाखमा राजीनामा दिएपछि हाल मन्त्रालयको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहले नै गरिरहेका छन्। चालू आर्थिक वर्ष 2082-83 को तुलनामा आगामी आर्थिक वर्षमा रक्षा मन्त्रालयको बजेट वृद्धि भएर 64 अर्ब 96 करोड़ 75 लाख पुगेको छ। चालू आर्थिक वर्षमा रक्षा मन्त्रालयको बजेट 62 अर्ब 1 करोड़ 21 लाख रुपियाँ रहेको छ। सुरक्षाविदहरूले सरकारले सुरक्षा निकायको आधुनिकीकरणका विषयलाई बोलचालमा प्राथमिकता दिने बताए पनि बजेटले त्यसलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्। नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक डीआईजी हेमन्त मल्ल ठकुरी प्रहरीलाई आधुनिक प्रविधिले सुसज्जित गर्ने नारा पटक पटक अगाडि सारिए पनि व्यवहारमा नदेखिनु दुखद भएको बताउँछन्। जेन्जी आन्दोलनको सूचना संकलन र प्रविधिमा लगानी नहुँदा कस्तो परिस्थिति भोग्नु पर्छ भन्ने देखाइसकेको छ। त्यो सबैले बुझेका थिए। उनले भने त्यसलाई सुधार्न जसरी अङ्क नै तोकेर बजेट वक्तव्यमा प्रष्ट भनाइ आउनु पर्थ्यो त्यो देखिएन। यद्यपि संसदमा बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई जोड़ दिइने बताएका थिए। विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौ उनले भनेका छन्। डीआईजी मल्ल पुरानो बजेटमा समेत कटौती भएका बेला ती लक्ष्य कसरी पूरा हुन्छन् भन्ने कुरामा शंका लागेको बताएका छन्। कान्तिपुर दैनिकमा छापिएको छ।
2: आर्थिक वर्ष 2083-84 को बजेटमाथि राजनीतिक दल निजी क्षेत्र र आर्थिक विश्लेषकहरूले मिश्रित प्रतिक्रिया दिएका छन्। बजेटले आत्मसात गरेको प्रशासनिक सुधार र डिजिटल अर्थतन्त्रको सोचलाई धेरैले सकारात्मक ठानेका छन्। बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनको पक्षमा भने आशंका व्यक्त गरिएको छ। सत्तापक्षका समर्थकले बजेटलाई अर्थतन्त्रको बोल्ड रूपान्तरणकारी कदमका रूपमा व्याख्या गरेका छन्। 31 अनावश्यक सरकारी संरचना खारेज गर्ने मन्त्रालय संख्या घटाएर 18 बनाउने सूचना प्रविधि र एआई क्षेत्रलाई प्राथमिकता सनसेट ल मार्फत पुराना कानून सच्याउने घोषणा सकारात्मक भएको र यसले प्रशासनिक चुस्तता ल्याउने सत्तापक्षको दावी छ। कर्मचारीको तलब वृद्धि र सामाजिक सुरक्षामा नयाँ नाराले बजारलाई चलायमान बनाउने तर्क उनीहरूको छ। त्यस्तै प्रतिपक्षी दलहरूले भने बजेटलाई वित्तीय अनुशासनहीनताको संज्ञा दिँदै कडा आलोचना गरेका छन्। राष्ट्रिय योजना आयोगले तोकेको 18 खर्ब 90 अर्बको सिलिङ नाघेर 21 खर्ब 24 अर्बको बजेट ल्याउनु सस्तो लोकप्रियता कमाउने खेल मात्र भएको प्रतिपक्षी दलको आरोप छ। अर्थतन्त्र दबावमा रहेका बेला 60% हिस्सा चालू खर्चमा राखेर विकास बजेटलाई 20% खुम्च्याउनु र ऋणमा आश्रित ठूलो बजेट ल्याउनुले देशलाई थप ऋणको पासोमा पार्ने चेतावनी प्रतिपक्षी सांसदहरूले दिएका छन्। पूर्व अर्थमन्त्री महेश आचार्यका अनुसार नीतिगत र कानूनी सुधारलाई बजेटले समेट्ने प्रयास गरे जस्तो देखे तापनि बजेट कार्यान्वयन र निजी क्षेत्रका आत्मविश्वास बढाउने कुरा सरकारको काममा भर पर्ने बताएका छन्। त्यस्तै एफएनसीसीआईका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले समग्रमा बजेट सुन्दा उत्साहित भएको र बजेटले धेरै जसो समस्या सम्बोधन गर्न खोजेको जस्तो देखिने बताउँदै करका दर घटाउन खोजेको जस्तो देखिने प्रतिक्रिया दिनुभएको छ। त्यस्तै पूर्व अर्थमन्त्री वर्षमान पुनले ऋण लिएर घिउ खाने जस्तो गरी बजेट आएको बताउँदै बजेट वितरणमुखी देखिएकाले स्रोत ऋण भनिएको जनाउँदै बजेटको आकार पनि वास्तविकतामा आधारित नरहेको प्रतिक्रिया दिनुभएको छ।
0: यसैबीच बजेटमा यस्ता छन् कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुदा शीर्षकमा अन्नपूर्णमा छापिएको छ। अन्नपूर्ण पोस्टमा सरकारले बजेटमा कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुदा समावेश गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 विषय समावेश गरिएको जानकारी दिएका छन्। कानूनी शासन र राष्ट्रिय सुरक्षा मध्ये पहिलो कुरा छ न्याय प्रणालीलाई छरितो र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गरी विद्युतीय अदालत व्यवस्थापन प्रणाली विस्तार गर्ने, विपन्न तथा दूर दराज क्षेत्रका नागरिकका लागि निशुल्क कानूनी सहायता सञ्चालन गर्ने, त्यसै गरी शान्ति प्रक्रिया तथा संक्रमणकालीन न्याय सम्बन्धी बाँकी कामलाई यथाशीघ्र निष्कर्षमा पुर्याउने, राष्ट्रिय सुरक्षा नीति 2075 को पुनरावलोकन गर्ने, नेपाली सेनाका जवानहरूको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिँदै 2 अर्ब रुपियाँ विनियोजन गरिएको छ, ऐतिहासिक गढी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्ध गर्ने, नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिने, विधि विज्ञान प्रयोगशाला अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवा अवधि र निवृत्ति भरण शुरू हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गर्ने, सशस्त्र प्रहरी बल नेपाललाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाको डेडिकेटेड व्यावसायिक फोर्सका रूपमा विकास गर्ने, कारागारको सुदृढीकरण क्षमता विकास तथा विस्तार र खुल्ला कारागारको अवधारणा कार्यान्वयन गरी सुधार गृहका रूपमा रूपान्तरण गर्दै लैजाने, विपद कार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्ने, विपद पश्चातको क्षतिपूर्ति राहत र पुनर्स्थापनाका लागि बिमा लगायतका जोखिम हस्तान्तरणका उपकरणहरूको विस्तार गर्ने भनेर अन्नपूर्ण पोस्टमा छापिएको छ। बजेटमा समावेश भएका कानूनी शासन र राष्ट्रिय सुरक्षाका 10 बुदा भनेर
2: सरकारले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि दर हासिल हुने अनुमान गरेको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विश्वास व्यक्त गर्नुभएको हो। उहाँले बजेट कार्यान्वयनका लागि सघाउ पुर्याउने गरी मौद्रिक नीति जारी हुने पनि बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर 6% सीमित राख्ने पनि बताउनु भएको छ। त्यस्तै सरकारले निजामती कर्मचारीको तलब पनि बढाएको छ, जस अनुसार अब कर्मचारीको न्यूनतम 38,401 रुपियाँ हुनेछ भने अधिकतम तलब 98,425 रुपियाँ हाराहारीमा हुनेछ। निजामती कर्मचारीको सबैभन्दा माथिल्लो पद मुख्य सचिव हो। अब मुख्य सचिवको तलब ग्रेड समेत जोड्दा 1,00,000 रुपियाँ हाराहारीमा पुग्नेछ। यसै गरी सबैभन्दा तल्लो तहको कर्मचारीको तलब ग्रेड सहितको रकम जोड्दा 40,000 हाराहारीमा हुनेछ। पहिलादेखि नै प्राप्त हुँदै आएको 5,000 रुपियाँ महँगी भत्ता भने कायमै राखिएको छ। यसपटकदेखि पद र तह अनुसार प्रोत्साहन रकम दिने व्यवस्था गरिएको छ। प्रोत्साहन भत्ता सबैभन्दा तल्लो तहमा 3037 रुपियाँ र सबैभन्दा माथिल्लो तहमा 8493 रुपियाँ रहेको छ। नयाँ तलबमान स्केल आगामी साउन 1 लागू हुने बताइएको छ। अहिले बढेको तलबमान अनुसार मुख्य सचिवको तलब 98425 रुपियाँ हुनेछ। यसमा ग्रेड जोड्ने हो भने 1,00,000 रुपियाँको हाराहारीमा पुग्नेछ। त्यसै गरी कार्यालय सहयोगीको तलब 38401 रुपियाँ हुनेछ भने ग्रेड समेत जोड्दा 40,000 रुपियाँ हाराहारीमा हुने जनाइएको छ।
0: दलहरूलाई कसरी अनुदान दिने शीर्षकमा कान्तिपुरमा समाचार छापिएको छ। सरकारले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई कसरी सरकारी अनुदान दिने भन्ने बारेमा नीति बनाएको छ। यसका लागि वृहत राजनीतिक बहस गराउने अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेका छन्। अनुदान दिने विषय टुङ्गो लागे राष्ट्रिय मान्यता प्राप्त दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी र राप्रपाले पछिल्लो निर्वाचनमा पाएको मतका आधारमा अनुदान पाउनेछन्। तर विपक्षी दलहरूले अहिलेको प्राथमिकता दलहरूलाई अनुदान दिने भन्दा नागरिकका दैनिक सरोकारका मुद्दा सम्बोधन गर्नु उचित हुने सुझाव दिएका छन्। राजनैतिक दलहरूलाई पारदर्शी र जिम्मेवार बनाउन अनुदान दिनु सैद्धान्तिक रूपमा उचित भए पनि मुलुकको अर्थतन्त्र कमजोर भएका बेला व्यवहारिक नहुने उनीहरूको भनाइ छ। राजनैतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौँ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनैतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनैतिक बहस गराउनेछौँ बजेट वक्तव्यमा भनिएको छ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। निर्वाचन आयोगले पनि राजनैतिक दल सम्बन्धी कानून संशोधन गरी दलहरूलाई सरकारी कोषबाट अनुदान दिनुपर्ने सुझाव दिँदै आइरहेको छ। आजको कान्तिपुर दैनिकमा छापिएको छ दलहरूलाई कसरी अनुदान दिने शीर्षकमा।
2: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनबाट सञ्चालनमा ल्याइने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ। शुक्रबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग छिट्टै सञ्चालनमा ल्याइने बताउनु भएको हो। सुरुङ मार्गको निर्माणको काम 98% सकिसकेको छ। अहिले सुरुङ सञ्चालनका लागि 150 जनशक्तिलाई तालिम दिने काम भइरहेको आयोजनाले जनाएको छ। 4 कार्तिक 2076 सुरुङ निर्माण थालिएको हो। यस अनुसार निर्माण थालेको 42 महिनाभित्र काम सक्नुपर्ने हो, तर पटक पटक म्याथ थप गर्दा पनि काम नसकिएको छ। मुख्य सुरुङ 2688 मिटर, आपतकालीन सुरुङको धुरी 2557 मिटर छ। सुरुङ निर्माणको ठेक्का जापानी कम्पनी हाजमा एन्डो कोअपरेशनले लिएको छ। सुरुङ निर्माणमा जापानको 16 अर्ब